गए। राति पनि पश्चिमका धेरै ठाउँमा वर्षा मध्यम वर्षा र केही ठाउँमा मुसलधारे पानी परेको छ। आजदेखि कोशी र मधेसमा मौसम खुल्ने, काठमाडौँ उपत्यका लगायतको बागमतीमा पनि दिउँसोसम्म मौसम खुल्ने र घाम लाग्नेछ। चितवनको नारायणी नदीदेखि पश्चिम अर्थात गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भोलिदेखि मौसम खुल्ने र पर्सिसम्म पूर्ण रूपमा खुल्ने अनुमान छ। मौसम खुलिसकेका कोशी र मधेसमा आज बाटो सहज भएमा लामो दूरीको यात्रा गर्न सकिने मौसम बारेका जानकार उज्जवल उपाध्यायले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। त्यसपछि यो हप्ताभर धेरै ठूलो वर्षा छैन, यद्यपि मनसूनी प्रणाली देशभरकै अझै कायम रहेको हुँदा सामान्य वर्षा पनि हुन सक्छ। अबको 8-10 घण्टा पश्चिम नेपालमा सावधानी अपनाउन, जोखिम क्षेत्रमा सकेसम्म यात्रा नगर्न र नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा, अति वर्षा हुने सम्भावना पूर्व अनुमान गरेपछि तनहुँमा सम्भावित मनसूनजन्य विपदको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय जिल्ला स्थित सबै स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कार्यालयले सबै स्थानीय तहलाई पत्रचार गर्दै जोखिमयुक्त क्षेत्रका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था सहित खोज तथा उद्धार, राहत र प्रतिकारका लागि आवश्यक तयारी अवस्थामा रहन आग्रह गरेको हो। प्रशासनले स्थानीय तहलाई आफ्नो भौगोलिक क्षेत्रभित्र बाढ़ी तथा मनसूनबाट प्रभावित हुन सक्ने जोखिमहरू क्षेत्रहरू पहिचान गरी आवश्यक पर्या विद्यालय तथा सार्वजनिक भवनमा जिल्ला अधिकारी शिव भवनहरूमा नागरिकलाई अस्थायी रूपमा स्थानान्तरण गर्न व्यवस्था मिलाउन आग्रह गरेको प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले बताउनुभयो। साथै वडा स्तरमै खोज तथा उद्धार एवं राहत सामग्री तयारी अवस्थामा राख्न र पालिका तथा वडा स्तरीय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिलाई पूर्ण रूपमा सक्रिय बनाउन भनिएको छ। अन्तर्राष्ट्रिय समाचार, संयुक्त राष्ट्र संघका सेऊ महासभामा शुक्रबार भारत र पाकिस्तानका प्रतिनिधिहरू बीच कश्मीर मुद्दा, सिन्धु जल सम्झौता र आतंकवादका विषयमा गम्भीर आरोप प्रत्यारोप भएको छ। महासभामा सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले कश्मीर विवादले न्यायोचित र निष्पक्ष समाधान हुनुपर्ने माग गर्दै उक्त क्षेत्रमा मानव अधिकार उल्लंघन भइरहेको आरोप लगाउनुभयो। शरीफले दुई छिमेकी देशबीच गत वर्ष भएको सैन्य झडपको उल्लेख गर्दै भारतले झुटो बहाना बनाएर पाकिस्तानमाथि बाह्य आक्रमण गरेको उहाँले जिकिर गर्नुभयो। पाकिस्तानले मे 7 गरिएको भारतीय क्षेपास्त्र आक्रमणलाई उक्त अकल्पनीय द्वन्दको शुरूआत भन्दै आएको छ। भारतले भने जम्मू कश्मीरमा अप्रेलमा भएको आतंकवादी हमलाको जवाफमा उक्त कार्यवाही गरिएको स्पष्ट पार्दै आएको छ। शरीफले भारतको सिन्धु जल सम्झौता स्थगन गर्ने निर्णयको कुनै कानूनी आधार नरहेको पनि जिकिर गर्नुभयो। भारतले पानीलाई हतियारका रूपमा प्रयोग गरेको उहाँले आरोप लगाउनुभयो। पाकिस्तानी प्रधानमन्त्रीको वक्तव्यको खण्डन गर्दै संयुक्त राष्ट्र संघका निमित्त भारतीय नियुक्ती प्रथम सचिव पेटल गहलोतले पाकिस्तानको कड़ा आलोचना गर्नुभयो। उहाँले पाकिस्तानमाथि आतंकवाद छल र दोहोरूई चरित्र अपनाएको आरोप लगाउनुभयो। सीमापार आतंकवादलाई प्रश्रय दिने कार्यको परिणाम गम्भीर हुने उहाँले चेतावनी दिनुभयो। खेल समाचार, नेपालका शारीरिक सुगठन खेलाड़ी सगेन्द्र सिंहले बैंकमा जारी 58 एसियाली शारीरिक सुगठन च्याम्पियनशीपमा 16 पदक जितेका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार उनले पुरूष 75 केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै 16 जितेका हुन्। सिंहको यो वर्षको दोस्रो अन्तर्राष्ट्रिय 16 पदक हो। यसअघि भूटानमा भएको 16 दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनशीपमा उहाँले 80 केजीतर्फ 16 पदक जित्नुभएको थियो। उक्त प्रतियोगितामा नेपालले 3 स्वर्ण, 3 रजत र 1 कास्य सहित 7 पदक जितेको थियो। यिनै खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। संयुक्त राष्ट्र संघको 81 औं महासभामा सहभागी भई प्रधानमन्त्री शाह स्वदेश फिर्ता। विरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढ़ी र पहिरो। बागलुङमा एकजनाको ज्यान गयो, सुस्तामा सय घर डुबानमा। बागमती सहित पश्चिमका धेरै ठाउँमा जारी, भोलिदेखि मौसम क्रमश खुल्ने। नवलपुरको बौद्धिगाली जोन एकमात्र पक्की पुलको पहुँच मार्ग बाढ़ीले बगायो। पछिल्लो 24 घण्टामा काशीको 85 सबैभन्दा बढ़ी वर्षा। कांग्रेस संस्थापनितरको महाधिवेशन मंगिर 21 देखि 23 गतेसम्म। तनहुँ संयोजकको जिम्मा पर्दा बग डाक्टर गौतमलाई।
राष्ट्रसंघ महासभामा भारत र पाकिस्तान बीच आरोप प्रत्यारोप र एसियाली शारीरिक संगठनमा नेपाललाई स्वर्ण पदक।

0: हवस्त हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म रिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ बिहान 6 बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0654143778 इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
4: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
3: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँ घरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
4: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
3: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
4: हुन्छ नि, जाउ जाउ।
3: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगाउँडा,
4: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज सोरुमको आडैमा।
5: फोन नम्बर 97155065555, 97156056।
3: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
6: ल, नातिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल। प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा। मोबाइल 98460-67645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
11: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
12: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
11: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
14: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घ फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
15: दीर्घायु फर्निचर शोरूम।
16: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोगेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
15: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
16: दीर्घायु फर्निचर शोरूम दिलीगौडा त नही
15: प्रोपाइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 0625709604। मोबाइल नम्बर 9847162068
16: 9856602068।
18: प्रश्न होमवर्क देखाउ त
19: टिचर।
18: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
19: टिचर। मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
18: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
20: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0965414484, मोबाइल 9856033384 र 9856067988।
21: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
22: तर महँगो होला नि?
21: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
23: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
24: बाराही एल्मुनियम, अब युपिभीसीको साथमा।
23: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
24: सम्पर्क बाराही युपिभीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0625414411, मोबाइल 9856229038 र 9800282938।
25: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
26: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
25: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
26: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
25: पुराना गरगहनासँग नयाँ साथ फेर,
26: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
25: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-1175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 6 बजे हो।
4: With the wider world, with the BBC.
5: प्रणालीको कारण गएको बुधबारदेखि देशका धेरै ठाउँमा यसै गरी पानी परेको हो। हिजो पूर्वका धेरै जसो ठाउँ र काठमाडौँ उपत्यकामा झरी केही बेर रोकियो, तर बेलुका र गैराती काठमाडौँ उपत्यका सहित पश्चिमका धेरै ठाउँमा निरन्तर पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम आज पनि चल्नेछ। मौसमविदका अनुसार न्यूनचापीय प्रणाली क्रमशः कमजोर भने बन्दै गएको छ। कोशीबाट बाहिरिसकेको अनि बागमती र मधेशमा हल्का प्रभाव रहेको यो प्रणालीबाट अब कोशी, मधेश र मतिमा भने खासै ठूलो जोखिम छैन। त्यस्तै पश्चिमका गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आज पानी पर्नेछ। गैराती पनि पश्चिमका धेरै ठाउँमा मध्यम वर्षा र केही ठाउँमा मुसलधारे ठूलो पानी परेको छ। आजदेखि कोशी र मधेशमा मौसम खुल्ने, काठमाडौँ उपत्यका लगायत बागमतीमा पनि दिउँसोसम्म मौसम खुल्ने र घाम लाग्ने अनुमान छ। चितवनको नारायणी नदीदेखि पश्चिम अर्थात गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भोलिदेखि मौसम खुल्ने र पर्सीसम्म पूर्ण रूपमा खुल्ने अनुमान छ। मौसम खुलिसकेका कोशी र मधेशमा आज बाटो सहज भएमा लामो दूरीको समेत यात्रा गर्न सकिने मौसम बारेका जानकार उज्जवल उपाध्यायले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। त्यसपछि यो हप्ताभर धेरै ठूलो वर्षा हुने छैन। यद्यपि मनसूनी प्रणाली देशैभरि अझै कायम रहेको हुँदा सामान्य वर्षा भने हुन सक्छ। अबको 8-10 घण्टा पश्चिम नेपालमा सावधानी अपनाउन, जोखिम क्षेत्रमा सकेसम्म यात्रा नगर्न र नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ। लगातार पानी परेका क्षेत्रमा जनजीवन प्रभावित बनेको छ।
6: यसैबीच देशका विभिन्न नदी तथा खोलामा बाढ़ी आएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीको देवघाटमा जलसतह खतराका तह नजिक पुगेको र बाढ़ीको जोखिम बढ़ेको छ। त्यहाँ डुबान भइरहने ठाउँका नागरिकलाई आज बेलुकासम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै कालीगण्डकी नदीमा पर्वतको मोदीबेन जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बढ़दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्रका नागरिकलाई पनि उच्च सतर्कता अपनाउन भनिएको छ। म्याग्दीको म्याग्दी मंगलघाट जलमापन केन्द्रमा पनि जल सतहले सतर्कता तह पार गरेको छ। यो बढ़दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्र तथा नदी आसपास डुबान भइरहने ठाउँका नागरिकलाई उच्च सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यसै गरी कपिलवस्तुको बाणगंगा खोलामा पनि बाढ़ी बढ़िरहेको र अझै बढ़दो क्रममा रहेकाले डुबान भइरहने ठाउँका वासिन्दालाई बिहानसम्म उच्च सतर्कता अपनाउन भनिएको छ। गैराती बुटौलको तिनाउ नदी जलमापन केन्द्रमा पनि सतर्कता तह पार भएको छ। बाढ़ी बढ़दो क्रम रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहेका नागरिकलाई आज बेलुकासम्म उच्च सावधानी अपनाउन भनिएको छ। पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल वर्षाले ताल बनेपछि त्यस क्षेत्रमा सतर्कता अपनाइएको छ। रामघाटमा पानीको सतह बढ़दै जाँदा नदी किनारमा रहेका पोखरा उडा नम्बर 9, पोखरा महानगरपालिका 11 का सुकुम्बासी बस्ती, रामघाट, शान्तिघाट तथा बौद्ध गुम्बाका शब्दाह गृह समेत जलमग्न भई जोखिममा परेका छन्। बाढ़ीको जोखिम रहेका नदी तथा खोलामा जलसतह थप बढ़न सक्ने भएकाले नदी किनारमा नजान, सुरक्षित ठाउँमा रहन तथा स्थानीय प्रशासन र सम्बन्धित निकायको सूचनालाई ध्यान दिन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
5: नारायणी र सप्तकोशी नदीको बाढ़ीले पश्चिम नवलपरासी र सप्तरीमा गरी 189 घर डुबानमा परेका छन्। डुबानमा परेका मध्ये पश्चिम नवलपरासीको सुस्तामा अस्ति शुक्रबार र हिजो गरी 172, सप्तरीको हनुमाननगर, कंकालिनी नगरपालिकामा 200 र तिलाठी कोइलाडी गाउँपालिकाका 17 घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। नारायणीमा पानीको बहाव अझै बढ़दो क्रममा रहेकाले बस्तीमा थप जोखिम कायमै छ। बाढ़ीको जोखिमलाई ध्यानमा राखेर स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनु भएको छ। सुस्ता क्षेत्रमा नारायणी नदीको कटान र डुबान वर्षौंदेखिको समस्या हो। यसैबीच देशभर भइरहेको लगातारको वर्षा र त्यसका कारण गइरहेको पहिरोले सड़क संचालन प्रभावित बनेको छ। सड़क विभागको नेभिगेट प्रणालीले दिएको पछिल्लो विवरण अनुसार नियमित अनुगमनमा रहेका 36 सड़क मार्ग मध्ये 18 पूर्ण रूपमा अवरूद्ध रहेका छन्। त्यस्तै 7 राजमार्ग आंशिक संचालनमा र 11 मात्र सामान्य अवस्थामा छन्। मुख्य राजमार्ग संचालन हुन नसक्दा आम नागरिकलाई आवत जावतमा भने समस्या भइरहेको छ। केही दिन यता परेको पानीका कारण मुख्य राजमार्गको विभिन्न खण्डमा बाढ़ी पहिरोका कारण गाड़ीको आवत जावत ठप्प बनेको हो। संघीय राजधानी काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीरमा पहिरोले जोखिम कायमै छ। यो खण्डमा पहिरो खसेपछि गाड़ी चलाउन रोक लगाइएको छ।
6: भोटेकोशीको बाढ़ीबाट विस्थापित भए नुवाकोट र रसुवाका विभिन्न अस्थायी शिविर तथा त्रिपालमुनि बसिरहेकाहरू थप समस्यामा परेका छन्। 10 भदौको बाढ़ीमा जसोतसो ज्यान जोगाएका उनीहरू अहिले आकाशबाट परेको पानी हिलो र चिसो भूइँका कारण पालभित्रै भिज्न बाध्य छन्। नदीको

0: मूल्य पनि बढ़ेको छ। वर्षाका कारण बाढ़ी पहिरोले काठमाडौँ उपत्यका जोड्ने प्रमुख राजमार्गमा अवरूद्ध हुँदा कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको आपूर्ति हिजो एकै दिनमा 63.16% घटेको छ। दैनिक मूल्य सूचक अनुसार टमाटर, आलू, बन्दा, काउली, हरियो खुर्सानी लगायतको थोक मूल्य नै बढ़ेको छ। समितिका कार्यकारी निर्देशक प्रद्युम्न राज पाण्डेका अनुसार वर्षाका कारण नियमित आपूर्ति प्रभावित हुँदा कालीमाटीमा तरकारी आपूर्ति कम हुन थालेको हो र भाव बढ़ेको छ। वर्षाले आपूर्ति प्रभावित हुँदा तरकारीको भाव बढ़्यो शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा गाठका कुरा श्रृंखला अन्तर्गत पैसा कसरी जोगाउने भन्ने बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
1: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924-5670-925।
3: त्यही हो घर जहाँ हुन्छ खुसीको बात, जहाँ बालापन उमेरले झिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भिर्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: थोरै बचत धेरै कायदा, बीमा काटन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
4: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-5972-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बागमती सहित पश्चिमका धेरै ठाउँमा झरी न्यून चापी यो प्रणाली कमजोर बन्दै भोलिदेखि मौसम क्रमश खुल्ने, नारायणी काली गण्डकी सहित विभिन्न नदीमा बाढ़ी, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह, नवलप्राची र सप्तरीमा गरी 389 घर डुबानमा, सेती नदीको रामघाटमा वर्षाले ताल बने पछि उच्च सावधानी, मुख्य राजमार्ग तथा अन्य सड़क अवरूद्ध हुँदा आवत जावत ठप्प, काठमाडौँमा तरकारीको आपूर्ति प्रभावित हुँदा भाव बढ़्यो, भोटेकोशीको बाढ़ीबाट विस्थापितलाई झरीको थप कष्ट लगायतका खबर प्रस्तुत
6: गर्यौं। गाँठ कमाउन जति मुस्किल र मेहनत गर्नुपर्छ, जोगाउन त्यत्तिकै बुद्धि र अक्कल चाहिन्छ। कमाएको गाँठ जोगाउने बुद्धि बढ़ाउन बैंक र वित्तीय संस्थाहरूले वित्तीय साक्षरता अभियान चलाइरहेका छन्। वित्तीय साक्षरताको प्रयोग गर्ने प्रारम्भिक कदम हो बजेट बनाउने काम। आफूले कमाएको गाँठ जोगाउने पहिलो कदम हो बजेट। गाँठको श्रृंखलाको छैटौं भागमा गाँठ जोगाउने थप उपाय बारेको जानकारी सहित मिलन तिमिल सिन्हा।
7: बजेट बनाउन ठूलो सीप चाहिँदैन र अर्थशास्त्रका ठेली छिचोल्नु पर्दैन। महिनामा कति पैसा आउँछ र कहाँ कहाँ कति खर्च गर्ने भनेर योजना बनाउनु नै

0: बजेट बनाउनु हो। महत्वपूर्ण कुरा महिनाको अन्त्यमा बचेको पैसा बचत गर्ने होइन, महिनाको शुरूमै बचतको योजना बनाउनुपर्छ। 50,000 कमाइन्छ भने कम्तीमा 5,000 बचत गर्ने लक्ष्य राख्न सकिन्छ। पैसा हात परेको दिन बचत गर्ने रकम छुट्टै खातामा जम्मा गर्न सकिन्छ। गाँड जोगाउने महत्वपूर्ण सूत्र हो बचेपछि बचत होइन पहिले नै बचत। बचत ठूलो रकमबाट मात्रै शुरू गर्नुपर्छ भन्ने छैन, सानो रकम नियमित बचत गर्नु महत्वपूर्ण कुरा हो। महिनामा 5,000 रुपियाँ बचत गर्नुभयो भने वर्षमा 60,000 रुपियाँ हुन्छ। आमदानी बढ्दै जाँदा बचत पनि बढाउँदै लैजान सकिन्छ। बचतलाई खर्च हुने खातामै राखिरहनु भन्दा छुट्टै बचत खातामा राख्ने वा नियमित बचतको व्यवस्था गर्ने हो भने पैसा जोगाउन अझ सजिलो हुन्छ। तपाईँ मध्ये धेरैले यसै गरी भरपर्दो बैंक र वित्तीय संस्थामा बचत गरिरहनु भएकै पनि छ। गाँड जोगाउने अर्को उपाय हो चाहना र आवश्यकता छुट्याउने। पैसा जोगाउने सबैभन्दा व्यवहारिक उपाय यही हो। किनमेल गर्नु अघि आफैलाई सोध्नुहोस्, मलाई यो साँच्चै चाहिएको हो कि अहिले मन लागेको मात्र हो? मोबाइल चाहिएको हो कि नयाँ मोडल मन परेको हो? कपडा चाहिएको हो कि सेल देखेर किन्न मन लागेको हो? बाहिर खाना खानै पर्ने थियो कि घरमा खाना हुँदा हुँदै रहर लागेको हो? कुनै सामान किन्नु अघि एउटा प्रश्न सोधौं, यो मलाई चाहिएको हो कि मन लागेको मात्र हो? चाहिएको हो भने किनौ, मन लागेको मात्र हो भने केही समय पर्खौ, त्यसपछि त्यो चाहना आफै हराउँछ। तर पैसा जोगाउनु भनेको खर्चै नगर्नु होइन, अनावश्यक ठाउँमा खर्च नगर्नु हो। भविष्यमा गाँठको तनाव नहोस् भनेर अहिलेदेखि नै आपतकालीन कोष बनाउनु पनि उपयोगी हुन्छ। बिरामी पर्दा वा अचानक ठूलो खर्च गर्नुपर्ने अवस्था आउँदा ऋण खोज्न नपरोस् भनेर आपतकालीन कोष बनाउन सकिन्छ। यसका लागि पहिले सानो लक्ष्य राख्न सकिन्छ, एक महिनाको आवश्यक खर्च बराबरको रकम छुट्याउने, बिस्तारै त्यसलाई बढाउँदै लैजान सकिन्छ। अन्त्यमा पैसा जोगाउनु भनेको पैसा खर्च नगर्नु होइन, सही ठाउँमा खर्च गर्नु हो। बजेटले बाटो देखाउँछ, बचतले भविष्य जोगाउँछ र अनावश्यक खर्च रोक्दा गाँठ बलियो बन्छ। अब जोगाएर राखेको पैसालाई त्यसै राखिरहने कि त्यसै पैसाबाट फेरि पैसा कमाउने? यही प्रश्नको जवाफ खोज्दै गाँठका कुराको अर्को श्रृंखलामा पैसा कसरी बढाउने भनेर लगानीका आधारभूत कुरा गर्छौं। तपाईँ पनि आफूलाई लागेको कुरा लेख्न नबिर्सनुहोस् है।
1: गाँठका कुरा श्रृंखलापछि फेरि पनि खबरकै सिलसिला। नयाँ उद्यम गर्न चाहने स्टार्टअपमा सरकारले पछिल्लो 3 वर्षमा 2 अर्ब रूपियाँ भन्दा बढ़ी लगानी गरेको छ। आर्थिक वर्ष 80/81 82/83 सरकारले 1,687 उद्यमीलाई 2,14,00,00,000 रूपियाँ कर्जा लगानी गरेको हो। 7 वटै प्रदेशका विभिन्न क्षेत्रका उद्यमीको उद्यमशीलता विकास गरी रोजगारी सिर्जना गर्न स्टार्टअप कर्जा वितरण गरिएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ। नवीनतम ज्ञान सोच सीप र क्षमता भएका उद्यमीलाई नयाँ व्यवसाय वा नवप्रवर्धनमा संलग्न हुन प्रेरित गर्नु तथा सहुलियतपूर्ण ढंगले वित्तीय सहयोग उपलब्ध गराउने उद्देश्यसहित 3 वर्ष अघिदेखि स्टार्टअप उद्यम कर्जा शुरू गरिएको थियो। स्टार्टअपमा सरकारको 2 अर्ब लगानी, 1,687 नयाँ उद्यमी लाभान्वित शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भएर हिजो स्वदेश फर्कनु भएको छ। सरकारले प्रधानमन्त्रीको भ्रमणसँगै महासभामा नेपालको सक्रिय र सफल सहभागिताले अन्तर्राष्ट्रिय मंचमा देशको छवि एवं प्रतिष्ठा अभिवृद्धि भएको जनाएको छ। महासभामा नेपालको सक्रिय र सफल सहभागिताले अन्तर्राष्ट्रिय मंचमा नेपालको छवि एवं प्रतिष्ठा अभिवृद्धि गराएको छ। प्रधानमन्त्री शाह स्वदेश फर्के लगत्तै परराष्ट्र मन्त्रालयले निकालेको प्रेस नोटमा भनिएको छ। प्रधानमन्त्रीले अस्ति शुक्रबार बिहान महासभाको विशेष सत्रलाई सम्बोधन गर्दै रसुवाको भोटेकोशीमा आएको बाढ़ीलाई जलवायु संकटको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्नुभएको थियो। यसैबीच सगरमाथादेखि समुद्रसम्मको अवधारणाले राजनैतिक सीमालाई जलवायु प्रणालीले मान्दैन भन्ने स्पष्ट पार्छ। न्यूयोर्कमा भएको सगरमाथा 2D कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले भन्नुभयो, हिमालयमा आएको ह्रासले तल्लो तटीय क्षेत्रको जीविकोपार्जनमा असर पार्छ भने साना टापु र तटीय राष्ट्रहरूले समुद्रको सतह वृद्धि र विस्थापनको सामना गरिरहेका छन्। जलवायु परिवर्तनको विषयलाई विश्वसम्म बलियो रूपमा उठाउन राष्ट्रसंघको मुख्यालयमा नेपालद्वारा आयोजित सगरमाथा 2D कल टू एक्शन फर क्लाइमेट रेजिलियन्स फ्यूचर अर्थात सगरमाथादेखि समुद्रसम्म जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान उच्चस्तरीय विशेष कार्यक्रम गरेको छ। विश्वका धनी र बढ़ी उत्सर्जन गर्ने राष्ट्रहरूले गैर जिम्मेवार नीतिका कारण हिमाली तथा साना टापु राष्ट्रहरूले अस्तित्वकै संकट झेलिरहेको विषयलाई कार्यक्रममा प्रमुखताका साथ उठाइएको छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: बाढी र डुबानबाट बच्न के गर्ने?
4: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
3: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ।
4: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
3: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
4: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क हो, डिस्क हो खुशीको कनेक्सन।
1: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका ब्रोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560634881 र 9460745580।
2: ए बुढा, गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क विजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 9821652067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्, सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
4: राजधानी बैंककमा लगातारको ठूलो वर्षापछि जनजीवन प्रभावित बनेको छ। सड़क तथा बस्तीमा पानी पसेर यातायात सेवा प्रभावित हुनुका साथै केही क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। बैंककमा गएको बिहिबारदेखि हिजो शनिबार दिउँसोसम्म 300 मिलिमिटरसम्म वर्षा मापन भएको एपी न्यूजले जनाएको छ। वर्षापछि बैंककका सबै 50 जिल्लालाई बाढ़ी प्रभावित विपद क्षेत्र घोषणा गरिएको छ। लगातारको वर्षाका कारण सड़कहरू जलमग्न छन्। थाइल्याण्डको मौसम विभागका अनुसार बैंकक सहित मध्य थाइल्याण्डमा सक्रिय न्यूनचापीय प्रणाली र मनसूनी वायुको प्रभावका कारण आजसम्म अत्याधिक ठूलो वर्षा हुन सक्ने सम्भावना छ। त्यहाँको मौसम विभागले नदी तथा नहर आसपास र ओछा भूभागमा बाढ़ी तथा डुबानको जोखिम रहेको भन्दै थप सतर्कता अपनाउन भनेको छ। भोलिदेखि भने वर्षा केही कम हुने अनुमान छ, तर उत्तरी र मध्य थाइल्याण्डका केही क्षेत्रमा अझै ठूलो वर्षा हुन सक्ने त्यहाँको मौसम विभागको अनुमान छ।
5: अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत ब्याडमिण्टनको पुरूष एकलतर्फ नेपाली खेलाड़ी क्षितिज खनाल अन्तिम 32 बाहिरिएका छन्। चिनोमिया सिटी म्युनिसिपल जिम्नेसियममा हिजो भएको खेलमा क्षितिज इरानका निमा रोस्तम पुर लागानदानीसँग 2-0 सोझो सेटमा पराजित भएका हुन्। क्षितिजले 14-21 9-21 नतिजा बेहोरेका छन्। क्षितिजले पहिलो चरणमा मकाओका ची चोन पुईलाई 2-0 पराजित गरेका थिए। एसियाली खेलकुदको ब्याडमिण्टनमा नेपाली खेलाड़ीको यो एकमात्र जीत हो। महिला एकलतर्फ रशिला महर्जन र रिहाना महर्जन पनि पहिलो चरणबाटै बाहिरिएका थिए।
4: अब केही खबर संक्षेपमा। असोज कृष्ण प्रतिपदा अर्थात आजदेखि 16 श्राद्ध अर्थात पितृपक्ष विधिवत रूपमा शुरू भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृत गरेका पात्र अनुसार आज प्रतिपदा तिथिको श्राद्ध गर्नुपर्नेछ। असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका 16 तिथिमा दिवंगत पितृलाई सम्झेर श्राद्ध गरिने भएकोले यसलाई 16 श्राद्ध भनिएको हो। पितृपक्ष सकिएसँगै दुर्गा पक्ष अर्थात बड़ा दशैं शुरू हुने भएकोले दशैं अघि पितृतृप्तिका लागि 16 श्राद्ध गर्ने वैदिक सनातन परम्परा रहेको छ। यस वर्ष अधिक मासका कारण 16 श्राद्ध र दशैं केही ढिला परेको छ।
5: संस्थापन पक्षले महाधिवेशन नरोकेपछि पूर्व सभापति शेरबहादुर देउवाको समूह समेत कांग्रेसको समानान्तर महाधिवेशनमा होमिएको छ। आउँदो बिहिबार वडा अधिवेशन थाल्न देउवा पक्षले गृह कार्य तीव्र बनाएको छ। केन्द्रीय महाधिवेशन भने मंगिर 21 23 तोकिएको छ। कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले महाधिवेशन रोक्नुपर्ने माग देउवा पक्षले गरेको थियो, तर संस्थापन पक्ष असोज तीनबाटै महाधिवेशनमा होमिएपछि देउवा पक्ष पनि समानान्तर महाधिवेशनमा होमिएको छ। आजको कान्तिपुरमा खबर छ,
4: विकास निर्माण लगायतका सार्वजनिक हितका लागि प्रदेश र पालिका तहलाई पनि जग्गा अधिग्रहणको अधिकार हुने गरी कानून ल्याउन लागि छ। देश संघीय संरचनामा गएको एक दशक भन्दा बढ़ी भइसक्दा पनि प्रदेश र पालिकाले आफ्नो क्षेत्राधिकारभित्र विकास निर्माण लगायतका प्रयोजनका लागि जग्गा अधिग्रहण गर्न पाइरहेका छैनन्। जग्गा प्राप्ति ऐन 2034 र अचल सम्पत्ति अधिग्रहण ऐन 2013 एकीकरण गरेर विधेयकको मस्यौदा तयार भइरहेको छ।
5: वैदेशिक रोजगार विभागले करार सेवामा रहने गरी दुईजना कानून सहायता अधिकृत मागेको छ। कानूनमा स्नातक गरी बार काउन्सिलबाट अधिवक्ताको प्रमाणपत्र लिएको र दुई वर्ष कार्यान्वयन भएको व्यक्तिलाई आवेदन दिन विभागले सूचना मार्फत जानकारी गराएको छ।
4: कपिलवस्तु नगरपालिका 6 थुङ हावामा वर्षा र हावाबुरीका कारण धान ढलेको छ। अस्ति बिहिबारदेखि निरन्तर पानी परिरहँदा कपिलवस्तु सहित लुम्बिनीका धेरैजसो जिल्लामा पाक्न लागेको धान बालीमा क्षति पुर्याएको हो।
5: लगातारको वर्षा हिमपात र बाढ़ी पहिरोको जोखिम बढ़ेसँगै हिमाली जिल्ला मुस्ताङको पर्यटन क्षेत्र प्रभावित भएको छ। मुस्ताङमा पछिल्लो समय वर्षा र हिमपातको पूर्वानुमानसँगै सड़क तथा हवाई यातायात प्रभावित हुने जोखिम समेत बढ़ेको छ।
4: संघीयता कार्यान्वयनको क्रममा प्रदेशहरूले भोगिरहेका साझा समस्या पहिचान गर्दै समाधानका उपाय खोज्न 7 प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्ने भएका छन्। कोशी प्रदेश सरकारको आयोजनामा यही असोज 22 र 23 विराटनगरमा मुख्यमन्त्री सम्मेलन आयोजना हुँदैछ। सम्मेलनमा 7 देशका मुख्यमन्त्री सहित योजना आयोगका उपाध्यक्ष मुख्य न्यायाधिवक्ता तथा सम्बन्धित सरकारी अधिकारीहरूको सहभागिता रहने खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
5: बागमती प्रदेश सरकारले विपदबाट क्षतिग्रस्त सड़क पुल झलंगे पुल सरकारी भवन खानेपानी सिंचाई र विद्यालय लगायतका पूर्वाधार पुननिर्माणका लागि संघीय सरकारसँग 1 अर्ब रूपियाँ अनुदान माग गर्ने भएको छ।
4: काया कैरनमा अब पालो उखानको
5: बतास चल्नु र रुख ढल्नु
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक,
5: बागमती सहित पश्चिमका धेरै ठाउँमा झरी न्यूनचापी प्रणाली कमजोर बन्दै भोलिदेखि क्रमशः मौसम खुल्ने,
4: नारायणी काली गण्डकी सहित विभिन्न नदीमा बाढ़ी, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह, सेती नदीको रामघाटमा वर्षाले ताल बनेपछि उच्च सावधानी,
5: स्टार्टअपमा सरकारको 2 अर्ब लगानी 1600 भन्दा धेरै उद्यमी लाभान्वित,
4: लगातारको वर्षापछि थाइल्याण्डको बैंककका 50 जिल्लालाई विपद क्षेत्र घोषणा, जनजीवन प्रभावित,
5: र एसियाली खेलकुद अन्तर्गत पुरूष ब्याडमिण्टनमा नेपाल इरानसँग पराजित।
4: र अन्त्यमा आजको कार्टुन, रविन सायमीले बनाउनु भएको कार्टुन सरकार सामाजिक सञ्जालमा भेटिने तर भेल बाढ़ी पहिरो लगायतबाट प्रभावितको बेलैमा उद्धार नहुने विषयसँग कार्टुन सम्बन्धित छ। यहाँ एकजना बाढ़ी प्रभावित घुँडा घुँडासम्म पानीले लुत्रुक्कै भएका छन्। ज्यान जोखिममा छ, घरबोट सबै डुबेको छ, तर उनको हातमा मोबाइल छ अनि भन्दैछन् सरकार भेटिने यसमै हो, यही पनि चल्दैन के। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। पानी परिरहेको छ, सकेसम्म लामो दूरीको यात्रा नगरौं।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
3: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511। पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको।
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
2: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
2: प्रोपाइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
5: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
6: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन।
5: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
7: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98 4 60 26 6 17 र 98 1 61 38 981।
8: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
9: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
9: त्यही दुलीगुडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
8: ए त्यसो भए त म गइहाले,
9: चिया त पिएर जाऊ,
8: अहिले हतार छ, पछि आउँदै गरौला है।
10: दीर्घाई फर्निचर सोरुम,
9: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
9: दीर्घायु फर्निचर सोरुम, दुलीगडाका नहुँ।
10: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0865709704, मोबाइल नम्बर 98 4 60 61 268
9: 98 5 60 60 268।
12: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
13: तर महँगो होला नि?
12: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
14: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
15: बाराही अल्मुनियम, अब युपिभीसी को साथमा।
14: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
15: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टिल। टेक्सटाइल उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0065414111 मोबाइल 9855229338 र 9808222938।
0: हप्ते एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
13: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
13: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
13: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9855662699।
16: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त। हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ? सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने। ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि। त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378 9111996902।
17: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 9855309982 र 9705620209।
18: टीवीएस साथ छ हाम्रो।
19: कता हिँडेको हो आइफोन हातमा लिएर?
20: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
19: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
20: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
19: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843328011।
21: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
22: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
21: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
23: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
24: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
19: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार
24: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 98562630
23: विगत लामो समयदेखि तपाईहरुको मन जित्न सफल न्यू होम डेको एन्ड डेकोरेशन

0: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेदी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।

0: शुक्लागन्धकी एफएम 97.6
1: हैन या चाहिँ नि पक्राउ गरिहाल्नु पर्ने कारण देखिँदैन या अन्य कारणले अदृश्य कारणले उनीहरूलाई हामी रिहा गर्छौँ. यो परिपाटी पहिलेदेखि नै चल्दै आएको अहिले संस्करण पनि त्यस अन्तर्गत त्यसै अन्तर्गत हो या चाहिँ अन्य कुनै ठोस प्रमाणका आधारमा चाहिँ केही जघन्य अपराधका आधारमा चाहिँ गरिएको भन्ने कुरा अहिले भन्न सकिँदैन. तर हाम्रो काम गर्ने तरिका राज्यको शैली होइन सरकारको चाहिँ नि जुन खालको अख्तियार अवलम्बन गरेको चाहिँ तौर तरिका चाहिँ त्यति उपयुक्त र त्यति जायज चाहिँ रूपबाट स्थापित भइसकेको देखिँदैन अहिलेसम्मका विगतका घटनाहरू हेर्दा. अब यो चाहिँ वस्तुपरक छ कि ठोस छ कि अब समयक्रममा यो विषयमा अनि मात्रै भन्न सकिन्छ.
2: अब एउटा कुरा के पनि आइरहेको छ भने अब यसलाई हामीले एकदमै पुष्ट त नगरौं तर धेरै संचार माध्यमले लेखेको छ पक्राउ पुर्जी बिनै पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरी हिरासतमा भन्ने खालको विषय आएको छ र स्रोतको हवाला दिएर प्रहरीले नै पुष्टि गरेको भन्ने खालका पनि विषय आएका छन्. पूर्व प्रधान न्यायाधीश नेपालको इतिहासमा पक्राउ परेको यो पहिलो घटना हो भन्नुभएको थियो वरिष्ठ अधिवक्ताले यसभन्दा अगाडि होइन. अब यो प्रक्रियाले चाहिँ एक किसिमको सन्त्रास र त्रासको वातावरण सिर्जना भएन भयभीतको वातावरण सिर्जना हुँदै छैन त्यसो भए.
1: त्यही त मैले अघि नै भने यस्ता पक्राउका प्रकरणहरू जे जति त्यसको श्रृङ्खला हामीले देखेका छौँ बेहोरेका छौँ त्यसले चाहिँ हाम्रो काम गर्ने शैलीमा परिपक्वता छैन भन्ने देखिन्छ. अब यो प्रकरण चाहिँ नि अब तपाईँले नि भन्नुभयो पूर्व प्रधान न्यायाधीशलाई पक्राउ गरेको नेपालको इतिहासमा पहिलो घटना भन्नुभयो.
2: वरिष्ठ अधिवक्ता बाबुराम दाहालजीले मलाई भर्खरै भन्नुभएको थियो त्यो पहिलो घटना भन्नु.
1: त्यही त त्यही सुनेका कुराहरू अहिले आएका कुराहरू प्राप्त सूचनाहरूको आधारमा नै हामीले पनि आफ्नो धारणा बनाउने हो. त्यसैले यस्ता घटनाहरू जसरी अहिले घट्दै आएका छन् नि यी घटनाहरूले राज्यको र सरकारको राज्यको प्रतिनिधिको रूपमा काम गरिरहेको सरकारको चाहिँ विश्वसनीयता स्थापित हुनुपर्छ. काम गरेको कुराले नै विश्वसनीयता चाहिँ कमजोर हुँदै जाने हो भने भोलि सरकारलाई पनि कसैले नटेर्ने नमान्ने अवस्था आउन सक्छ. राज्यका अङ्गहरूले पनि आफ्नो विश्वसनीयता कायम गर्न सक्नुपर्छ स्थापित गर्न सक्नुपर्छ. यो मामलामा चाहिँ विगतमा हाम्रो कमजोरी हुँदै आएको छ. यो विषय चाहिँ अब समयक्रम प्रष्ट हुन्छ.
2: महामन्त्रीज्यू नेपाली कंग्रेसको महाधिवेशनको चटारो पनि छ यतिखेर. वडा अधिवेशन सकिए पालिका अधिवेशन सकिए क्षेत्रीय अधिवेशन पनि यो वर्षाका कारणले छिटपुट कतै सारिएका पनि छन् कतै भइ नै रहेको स्थिति पनि छ. नेपाली कंग्रेसको 15 महाधिवेशनमा कतिको उत्साह छ.
1: अब हेर्नुहोस् देशव्यापी रूपबाट अहिले यो प्रक्रिया जारी छ. हामीले प्रारम्भिक तहका चाहिँ निर्वाचनका प्रक्रियाहरू अगाडि बढाउँदैछौ. वडा तहको पालिका तहको सकेर अब हामी चाहिँ नि चाहिँ संसदीय निर्वाचन क्षेत्र सँगसँगै प्रदेश सभा निर्वाचन क्षेत्रका अधिवेशनका प्रक्रियाहरू सम्पन्न गर्ने क्रममा छौं. यस क्रममा देखिएको वास्तवमा चाहिँ उत्साहलाई हेर्दाखेरि हामीले विधानमा जुन के अरे थप जुन एउटा व्यवस्था गरेका छौं 35 वर्ष मुनिका युवाहरूलाई चाहिँ नि पार्टीको प्रारम्भिक तहदेखि केन्द्रीय तहसम्म पुग्ने जुन सुविधा अथवा अवसर हामीले उपलब्ध गराएका छौं र पेसागत चाहिँ क्षेत्रका चाहिँ नेपाली कंग्रेसमा राजनीति गर्न चाहने नेपाली कंग्रेसको नेतृत्वमा पुग्न चाहनेहरूका लागि पनि हामीले जुन सुविधा विधानको सुविधा उपलब्ध गराएका छौँ र हामीले चाहिँ अन्य पनि क्लस्टरहरू थपेर हामीले चाहिँ विधानलाई फराकिलो बनाएका छौँ विधानको दायरालाई. यसले गर्दाखेरि चाहिँ नि गाउँ गाउँमा चाहिँ पार्टीमा एउटा थप आकर्षण बढेको पाइएको छ. युवाहरूको त असाध्यै ठूलो एउटा जमात चाहिँ नेपाली कंग्रेसको क्रियाशील सदस्य भएको र पार्टीको निर्वाचनको प्रक्रियामा सामेल भएको अवस्था छ. यसले चाहिँ अहिलेको झरी बादल चाहिँ र यो प्राकृतिक विपत्तिको जुन अवस्थामा पनि चाहिँ देशको विभिन्न भागमा चाहिँ निकै ठूलो संख्यामा चाहिँ पार्टीमा साथीहरूको चाहिँ उपस्थिति र निर्वाचन प्रतिस्पर्धा गर्ने अवस्था बनेको छ.
2: अर्को महाधिवेशन पनि असोज 15 गते हुँदैछ नि त होइन. कंग्रेसका दुईटा महाधिवेशन हुँदैछन् यसपाला.
1: अब होइन नेपाली कंग्रेसको त एउटै महाधिवेशन हुँदैछ.
2: अब प्रकाश शरण महर्जीसँग मेरो हिजो बिहान पनि कुरा भएको थियो उहाँले त हाम्रो अर्को महाधिवेशन हाम्रो असोज 15 गते हुँदैछ कंग्रेसको भन्नुभएको थियो.
1: नेपाली कंग्रेसको महाधिवेशन चाहिँ यही मात्रै हो नेपाली कंग्रेसको होइन पार्टीका साथीहरूले चाहिँ अर्को कुनै चाहिँ आयोजना गर्नुभएको छ भने त्यो चाहिँ संस्थागत चाहिँ एउटा दायराभन्दा बाहिर नै छ त्यो नेपाली कंग्रेसको दायराभित्रका अरू गतिविधिहरू छैनन् नेपाली कंग्रेसको नाममा अन्य साथीहरूले कुनै गतिविधि गरिराख्नु भएको छ भने त्यो बेग्लै कुरा हो तर नेपाली कंग्रेसको संस्थागत महाधिवेशन चाहिँ यही अहिले जुन हामी गर्दैछौ यही नै हो।
2: अब यो पन्ध्र महाधिवेशनको अहिलेको स्थिति हेर्दाखेरि एउटा पक्ष त छुट्यो नि त अब दुईटा महाधिवेशन हुन्छन् अब कंग्रेसको औपचारिक रूपमा विभाजन को मात्रै चरणमा छ कंग्रेस त्यसको डिलमा छ सर्वोच्चमा एउटा मुद्दा कायम नै छ आधिकारिकताको मुद्दालाई चाहिँ सर्वोच्चमा विचाराधीन अवस्थामा राखिएको छ के हुँदैछ कंग्रेसको अबको भविष्य गतिविधि
1: त्यो प्रकरण छ मुद्दा मामलाको प्रकरण त सुरुदेखि नै हुँदै आएकै छ होइन चाहे निर्वाचन आयोगमा जाँदा होस् चाहे अदालतमा जाँदा होस् होइन अदालतका चरणबद्ध चाहिँ नि बहसका श्रृङ्खलाहरू विवादका श्रृङ्खलाहरू चाहिँ जारी नै छन् त्यसैले अदालतले गर्ने काम आफ्नो समयक्रममा गर्ला होइन तर यो महाधिवेशनलाई आयोजना गर्ने मार्ग प्रशस्त गरिसकेपछि हामी के कुरामा विश्वस्त छौँ भने नेपाली कंग्रेसको महाधिवेशन निर्धारित समयमा हामी सम्पन्न गर्छौ त्यस बाहेकका महाधिवेशनहरू चाहिँ नेपाली कंग्रेसको नाम दिए पनि नेपाली कंग्रेसका संस्थागत महाधिवेशनहरू हुँदैनन् कांग्रेस पार्टी यो अहिलेकै प्रकरणमा पनि एक डिक्का छ नेपाली कंग्रेस चाहिँ का नाममा अन्य गतिविधिहरू मात्रै भएका हुन् संस्थागत रूपबाट नेपाली कंग्रेस एकै छ त्यसो भएको हुनाले यो विभाजनको संघार फूटको संघार भन्ने यो बहुत प्रचारित जुन विषय छ यो चाहिँ वास्तवमा सत्य होइन यो वस्तुगत छैन यो चाहिँ एक प्रकारको प्रचारात्मक मात्रै छ।
2: महामन्त्रीज्यू अब पन्ध्र महाधिवेशन आइ नै सक्यो क्षेत्रीय अधिवेशनहरू हुँदैछन् अब तपाईँ त महामन्त्री विशेष महाधिवेशनबाट अब केमा छ उम्मेद्वारी के को तयारी गर्दै हुनुहुन्छ
1: होइन अब सल्लाह हुँदैछ यसमा कसैले पनि केही कुरा हाम्रो तर्फबाट हामीले केही भनेका पनि छैनौ
2: होइन महामन्त्रीमा त धेरै 8-10 आइसक्यो नामहरू हामी कहाँ त
1: उम्मेद्वारी आउनु स्वाभाविक पनि छ नेपाली कंग्रेसको यो परम्परा पनि हो धेरै नेताहरूले आफ्नो उम्मेद्वारी का लागि चाहिँ एउटा प्रयत्न गर्नुहुन्छ होइन उम्मेदवारी दिनु पनि होला कतिपय साथीहरूले यसलाई मैले अस्वाभाविक मानेको छैन तर हामी के गर्छौ भन्ने कुरा चाहिँ महाधिवेशनको अब अलिकति नजिकै पुगेपछि हामी सल्लाह पनि गर्छौ सल्लाहबाट नै तय हुन्छ
2: होइन अब तपाईँको उम्मेदवारी पक्कै पनि महामन्त्री भन्दा तल त नहोला उपसभापतिमा जाने कि महामन्त्रीमै बस्ने कि के गर्ने
1: अब यो विषयलाई हामीले मैले भने नि पहिला पनि विशेष महाधिवेशनमा पनि हामीले सल्लाह गरेर भूमिकाको बाँडफाँड गरे हौ
2: अब त सल्लाह भन्दा पनि अब त निकै व्यापक रस्ताकसी नै हुन्छ नि अब त महाधिवेशनमा त
1: त्यसैले अब जब रस्ताकसी त हुने नै भयो नि यो पार्टीको चाहिँ केन्द्रीय समितिको नेतृत्व पदाधिकारीमा आउने कुरामा त रस्ताकसी हुन्छ नै तर यसलाई मैले चाहिँ सहज रूपमा लिएको छु पार्टी नेतृत्वसँग बसेर हामीले सरसल्लाह गरेर हामीले यसलाई तय गर्छौँ।
2: सभापतिमै त उम्मेदवारी रहँदैन नि यहाँको
1: रहेन सभापतिमा हाम्रो गगन थापाज्यू नै फेरि सभापति भन्नुहुन्छ
2: ए भनेपछि अब तपाईँको चाहिँ महामन्त्रीमा चाहिँ कन्फर्म नै छ अब त्योभन्दा माथि चाहिँ केमा समायोजन हुन्छ केमा मिल्छ कुरा मिलिएपछि त्यो त्यसभन्दा माथि पनि जान सक्नुहुन्छ होइन
1: होइन तल माथि भन्ने कुरा यी सबै कुराहरू चाहिँ अहिले केही पनि छलफलमा केही पनि आएका छैनन्
2: होइन महामन्त्रीमा त तपाईँ कन्फर्म नै हो नि त उम्मेद्वार त
1: यो विषय अब
2: कंग्रेस महामन्त्रीको उम्मेद्वार गुरुराज घिमिरे कन्फर्म हो भनेर धेरैले भनिसक्नु नै भएको छ होइन केही व्यक्तिले अरूले पनि त्यहाँ उम्मेद्वारी घोषणा गर्दै हुनुहुन्छ होइन सामाजिक सञ्जालमा उपसभापति बन्ने कि महामन्त्री बन्ने
1: होइन अब हामीले यो विषयलाई अहिले चाहिँ ज्यादा चाहिँ बहसमा ल्याएका पनि छैनौ यो समयक्रममा यो आफै हुने कुरा हो होइन हामी छलफलबाट तय गर्छौ हामी बसेर आपसी परामर्श गरेर जिम्मेवारी बाँडफाँड गर्छौ
2: अब कंग्रेसको अहिलेको आन्तरिक रूपको जुन झमेला पनि छ हुन त अब धेरै कंग्रेसी जनहरू संस्थापनमा फर्किसकेको विषय पनि छ देउबा पक्ष कमजोर बनेको भन्ने यहाँहरूको आकलन पनि स्थिति हो अब एक ठाउँमा उभिन सक्ने त्यस्तो खालको कुनै बुटी छैन अब त्यो बुटीले काम गर्ने सम्भावना छैन
1: होइन किन नहुने हामी विभाजितै छैनौ अघि पनि मैले भने
2: कस्तो विभाजित नहोला 15 गते अर्को अधिवेशन हुँदैछ फेरि 15 गते महाधिवेशन
1: हामी विभाजित छैनौ मलाई लाग्छ असोज 15 गते अर्को चाहिँ नि नेपाली कङ्ग्रेसको नाममा अर्को अधिवेशन गर्नुपर्ने कुनै आवश्यकता म देख्दिन. अस्ति नै हामीले भनेका हौ, सभापतिजीले पनि आह्वान गर्नुभएको हो र त्यो आह्वानलाई स्वीकार गरेर ठूलो संख्यामा साथीहरू अहिले चाहिँ यो महाधिवेशनको प्रक्रियामा सामेल हुनुहुन्छ पनि. त्यसो भएको हुनाले अहिले पनि हामीले चाहिँ चाह्यौँ भने चाहिँ महाधिवेशनको 15 गते गरिने भनिएको प्रचार गरिएको त्यो सबै प्रक्रियालाई रोकेर यही महाधिवेशनलाई सघाएर पार्टीका बाहिर रहनुभएका साथीहरूलाई सबैलाई समाविष्ट गरेर अगाडि बढ्न सक्छौँ. त्यसो भएको हुनाले नेपाली कंग्रेस एक भएर अगाडि बढ्नुपर्ने यो ऐतिहासिक घडीमा यो मोडमा नेपाली कंग्रेसको नाममा चाहिँ एकभन्दा बढी गतिविधिहरू गरिराख्नु चाहिँ दूरदर्शितापूर्ण पनि हुँदैन, बुद्धिमत्तापूर्ण पनि हुँदैन. हामी सबै एक भएर अगाडि बढ्न सक्छौ.
2: 15 महाधिवेशनमा टिम बनाउने प्रचलनको निरन्तरता हुन्छ वा चाहिँ हुँदैन? चिटसिट बाँड्ने काम हुन्छ नि त, यहाँ हाल्ने यहाँ हाल्ने भनेर हुन्छ कि हुँदैन?
1: होइन, हामीले गुटबन्दी तोड्नलाई नै हामीले विशेष महाधिवेशन गर्नु परेको हो. परम्परागत कार्यशैली बदल्नलाई, हामीले पार्टी चलाउने कार्यशैली बदल्नलाई, सरकार चलाउने हाम्रो तौर तरिका बदल्नलाई र यो पार्टीलाई सबैको साझा पार्टीको रूपबाट विकसित गर्नलाई, सबै सदस्यहरूको स्वामित्व भएको अपनत्व भएको पार्टीको रूपबाट यसलाई अगाडि बढाउनका लागि र देशमा विद्यमान समस्याहरूलाई चाहिँ समाधान गर्ने सूत्र पहिल्याउनका लागि होइन, र सरकारमा पुगेर चाहिँ नेपाललाई चाहिँ भौतिक विकासको चाहिँ एउटा उचाइमा लिएर जानका लागि र नेपालको हामीले संघर्षबाट स्थापित गरेको यो लोकतान्त्रिक गणतन्त्रलाई चाहिँ अझ बलियो बनाएर अगाडि बढाउनका निम्ति र नेपाललाई नेपालको प्रतिष्ठालाई अगाडि बढाउनका निम्ति उचाइमा पुर्याउनका निम्ति चाहिँ नेपाली कंग्रेसलाई दर्विलो लोकप्रिय पार्टीको रूपबाट रूपान्तरण गर्नका निम्ति नै हामीले चाहिँ नि नेतृत्व हातमा लिनुपर्ने अवस्था भएको हो कि
2: होइन? रसाकसीका बीचमा त अब यी कामहरू यी गतिविधिहरू पनि त हुन सक्छन् नि होइन?
1: होइन, त्यो त आन्तरिक गतिविधि हुन्, यी गतिविधि मुख्य हाम्रा चाहिँ मुद्दाहरूमा पर्दैनन्, यी गतिविधिहरू भनेको नेतृत्व लिने भनेको चाहिँ हामी आपसी बसेर सरसल्लाह गरेर परामर्श गरेर हामी तय गरिहाल्छौँ नि.
2: अब सभापतिको विकल्प त गगन थापाको विकल्प कोही पनि रहनु भएन, यसमा क्लियर नै भयो होइन? अर्को अर्को चाहिँ सभापतिमा उम्मेद्वारी दिने उम्मेद्वारै छैन भन्दा पनि हुन्छ अहिलेको अवस्थासम्म.
1: हजुर, होइन, उहाँको बारेमा उहाँले भर्खरै जिम्मेवारी प्राप्त गर्नुभएको छ, विशेष महाधिवेशनबाट सभापति बन्नुभएको छ. अब 15 महाधिवेशनबाट फेरि सभापति बनेर होइन त्यसपछि पार्टीको जुन अभिभारा छ, जिम्मेवारी छ, ऐतिहासिक दायित्व छ, अहिलेको चुनौतीपूर्ण घडीमा पार्टीलाई चाहिँ सबलतापूर्वक कुशलतापूर्वक नेतृत्व दिएर नेपाली कंग्रेसलाई लोकप्रिय र चाहिँ बलियो जनमत भएको पार्टी बनाउनु पर्ने जुन अभिभारा छ यसलाई पूरा गर्नका निम्ति उहाँको नेतृत्व फेरि आवश्यक छ.
2: अब कंग्रेसलाई एक ठाउँमा उभ्याउन सकिन्छ कि सकिँदैन महामन्त्रीज्यू? छलफल बहसहरू यसभन्दा अगाडि चाहिँ जस्तो अब महाधिवेशन त दुईटा नै अब उहाँहरूले पनि गर्नु हुने नै भयो किनभने तोकिसकिया छ, त्यसले चाहिँ के समस्या पार्छ?
1: होइन, नेपाली कंग्रेसलाई एकताबद्ध बनाएर लैजाने प्रयास त जारी नै छ नि हाम्रो, त्यो प्रयासलाई त हामी अगाडि बढाइहाल्छौँ नि होइन. बेला बेलामा नेपाली कंग्रेसको नेतृत्वले सार्वजनिक गरेका धारणाहरूमा बैठकले गरेका
2: जस्तो मैले भन्न खोजे महाधिवेशन पछि पनि एक ठाउँमा उभिन सक्ने आधारहरू तयार हुन सक्छन् कि सक्दैनन् भनेको
1: सम्भव छ, सबैलाई समेट्ने प्रयास जारी छ, त्यो हामी गर्छौ.
2: सरकारको स्थिति के छ? बालिन शाह प्रधानमन्त्रीजी संयुक्त राष्ट्रसंघको महासभामा पुगेर
1: सरकारले प्रभावकारी रूपबाट काम गर्नुपर्नेमा भेटिआई चाहिँ जनमत प्राप्त गरेर आएको सरकारले जुन रफ्तारमा काम गर्नु परेमा त्यो रफ्तारमा काम गरेको देखिएको छैन. सरकारलाई काम गर्नमा कुनै बाधा विरोध व्यवधान छैन, कुनै सडक गतिविधि छैन. विपक्षी दलले चाहिँ नि रचनात्मक चाहिँ रूपबाट भूमिका खेलिरहेको छ. सरकारका काम कारवाहीको आधारमा समर्थन र विरोध गर्ने नीति अख्तियार गरिरहेको छ, तथापि सरकारले काम गर्न सकिरहेको छैन. यस्तो अनुकूल समयमा यस्तो प्रबल बहुमत ल्याएको सरकारले यो गतिमा काम गर्ने हो भने त वास्तवमा 5 वर्षको समय सदुपयोग हुन सक्छ जस्तो लाग्दैन हामीलाई.
2: अब अहिले सरकारले चाहिँ आफ्ना चाहिँ गतिविधिहरू जस्तो जलवायु अनुकूलन सम्बन्धी वा परिवर्तन सम्बन्धी चाहिँ राष्ट्रसंघमा उठाएका मुद्दाहरू, प्रधानमन्त्रीको पर्फर्मेन्सहरू, त्यसले पार्ने प्रभावहरूका बारेमा प्रमुख प्रतिपक्षी दलको हैसियतले, महामन्त्रीको हैसियतले तपाईँहरूले कसरी मूल्याङ्कन गर्नुभएको छ?
1: होइन, अब उहाँले चाहिँ महासभामा भाग लिँदाखेरि चाहिँ उहाँले जुन प्रस्तुति जुन नेपालको तर्फबाट उहाँले जुन विचार राख्नुभयो यसको सबैले एप्रिसिएट यसलाई गरेकै छन्। यो राम्रो थियो प्रस्तुति उहाँको। उहाँले प्रभावकारी रूपबाट नेपालको तर्फबाट प्रधानमन्त्री भविष्यले आफ्ना कुराहरू राख्नुभएको छ, यसलाई सबैले एप्रिसिएट गरेकै छन्, यसलाई सराहना गरेकै छन्। होइन, एउटा पाटो भयो यो यो भूमि यो जलवायु परिवर्तनले नेपालमा पारेका प्रभाव दुष्प्रभावका बारेमा जुन कुरा उहाँले राख्नुभयो यो नेपालीहरूको साझा मत नै हो।
2: अब उहाँले मुद्दा त उठाउनु भएको छ तर त्यसको चाहिँ कार्यान्वयनको चरणमा वा अन्तर्राष्ट्रिय जगतले चाहिँ नेपाललाई हेर्ने दृष्टिकोणमा उहाँको अर्थात उहाँको चाहिँ त्यो दमदार प्रस्तुति रह्यो कि रहने, यसले छाप पार्न सक्ने स्थिति बन्यो कि बनेन? त्यहाँ
1: होइन, अब संसारले पनि राम्ररी के बुझेको छ भने नेपाल जस्ता देशहरूले जुन खालको चाहिँ यो जलवायु संकट घेरिरहेका छन् यसको बहुआयामिक चाहिँ यसको प्रभाव दुष्प्रभाव संसारलाई नै पर्छ, 2 अरब जनसंख्यालाई यसको सिधा प्रभाव पर्छ। होइन, यो कुरालाई संसारले पनि महसुस गरेकै छ, त्यसैले यसको मारमा नेपाल मात्रै पर्नु हुन्न र नेपालले यो यसबाट कसरी उन्मुक्ति पाउने, यो संकटको सामना कसरी गर्ने भन्ने विषयमा मलाई लाग्छ संसार सहमत छ, संसार एकमत छ र संसारका शक्तिशाली राष्ट्रहरू नेपालको भलो चाहने हित चाहने राष्ट्रहरू नेपाल जस्ता चाहिँ विकासमा पछि परेका राष्ट्रहरूका लागि चाहिँ संसारले सकारात्मक रूपबाट चाहिँ सहयोग पुर्याउँछ भन्ने हामीलाई विश्वास छ।
2: जाँदा जाँदै सरकारलाई प्रतिपक्षीको सुझाव वा सहयोग उसप्रतिको धारणा चाहिँ के छ?
1: होइन, अब सरकारले काम गर्ने मौका पाएको छ, निर्वाचनपछि चाहिँ सरकार चलाउने जिम्मेवारीको बागडोर राष्ट्रिय स्वतन्त्र पार्टीको हातमा पुगेको छ र यो सत्ता भनेको मौका हो र यो मौका जनताले दिएका हुन्, त्यसैले देशलाई लोकतान्त्रिक शासन प्रणालीलाई र जनतालाई केन्द्रबिन्दुमा राखेर सरकारले काम गर्ने हो भने सकारात्मक चाहिने बाटोतर्फ अग्रसर हुने हो भने फेरि पनि सबैको सहयोग प्राप्त हुन्छ। तर सरकारमा मात्रै बस्ने जनताको जीवन बदल्ने गरी राष्ट्रको मुहार बदल्ने गरी र नयाँ पुस्ताको भविष्य चाहिँ नेपालमै सुरक्षित गर्ने गरी र नेपाललाई चाहिँ एउटा प्रतिष्ठित राष्ट्र बनाउने गरी काम नगर्ने हो भने नेपालीहरूलाई सम्मानित नेपाली बनाउने गरी जन काम नगर्ने हो भने त्यो सरकारमा पुग्नुको औचित्य रहँदैन। त्यो दिशामा सरकार अझै गम्भीर बन्नुपर्छ र यो विषय हामीले बारम्बार औल्याएका छौँ, बारम्बार यो विषय उठाएका छौँ, बारम्बार खबरदारी गरेका छौँ।
2: हस् महामन्त्रीज्यू, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
1: थ्यो
2: नेपाली कंग्रेसका महामन्त्री गुरुराज घिमिरे, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु। नमस्कार।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना, दुर्घटना,
5: कला, संस्कृति,
4: स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलकुद,
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9056607554।

नमस्कार। बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.com साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। पूर्व प्रधान न्यायाधीश सुरेन्द्र शमशेर जबरा पक्राउ पर्नु भएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले महाराजगंजमा रहेको निवासबाट उहाँलाई गैराती पक्राउ गरेको हो। उहाँलाई पक्राउ गर्नुको आधिकारिक कारण खुलेको छैन, तर जबराको सम्भावित सुरक्षा जोखिमका कारण ल्याएको कार्यालयले जनाएको छ। यसबारे थप विवरण आउन बाँकी छ। 2075 साल पुस 17 प्रधान न्यायाधीश बन्नुभएका उहाँ विरूद्ध 2078 फागुन 1 गते महाभियोग दर्ता भएको थियो। त्यसपछि निलम्बनमा पर्नु भएको थियो। महाभियोग लामो समयसम्म संसदमा अल्पत्र भएको थियो। संसदको अधिवेशन नै समाप्त भएपछि तत्कालीन महासचिवले महाभियोग निष्क्रिय भएको पत्र लेख्नुभएको थियो। संसद सचिवालयका तत्कालीन महासचिवको सफाई पत्र विरूद्ध सर्वोच्च अदालतमा रिट परेको थियो। पछि सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन प्रधान न्यायाधीश जबरा विरूद्धको महाभियोग औचित्य समाप्त भएको ठहर गर्दै रिट खारेज गर्ने फैसला सुनाएको थियो। अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढ़ी र पहिरोमा परि 3 दिन यता 6 जनाको मृत्यु भएको छ। असोजा गतदेखि शुरू भएको विपदमा परेर 4 प्रदेशमा 6 जनाको ज्यान गएको भने 407 जनाको सकुशल उद्धार गरिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाढ़ी पहिरोमा परेर बागमती प्रदेशमा 2, लुम्बिनी प्रदेशमा 2, गण्डकी प्रदेशमा 1 र कर्णाली प्रदेशमा 1 जना गरी कुल 6 जनाको मृत्यु भएको छ। प्राकृतिक विपदका घटनाहरूमा परि 2 जना घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ। यसैबीच विपद जोखिममा परेका विभिन्न जिल्लाका नागरिकलाई सुरक्षित स्थानमा सार्ने कार्य तीव्र बनाइएको छ। प्रहरीले स्थानीय तह, विभिन्न निकाय र स्थानीयवासीको सक्रिय समन्वयमा हालसम्म 407 जनाको उद्धार गरी सुरक्षित स्थलमा पुर्याएको जनाइएको छ। बागमती सहित पश्चिमका धेरै ठाउँमा झरी परेको छ। बंगालको खाड़ीमा विकसित भएको प्रणालीको कारण गएको बुधबारदेखि देशका धेरै ठाउँमा पानी परेको हो। हिजो पूर्वका धेरै जसो ठाउँ र काठमाडौँ उपत्यकामा झरी रोकियो, तर बेलुका र गैराती काठमाडौँ उपत्यका सहित पश्चिमका धेरै ठाउँमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम आज पनि निरन्तर चल्नेछ। मौसमविदका अनुसार न्यूनचापीय प्रणाली क्रमशः कमजोर बन्दै गएको छ। कोशीबाट बाहिरिसकेको अनि बागमती र प्रदेशमा हल्का प्रभाव रहेको यो प्रणालीबाट अब कोशी मधेश र बागमती भने कुनै जोखिम छैन। त्यस्तै पश्चिमका गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिममा आज पनि पानी पर्नेछ। गैराती पनि पश्चिमका धेरै ठाउँमा मध्यम वर्षा र केही ठाउँमा मुसलधारे पानी परेको छ। आजदेखि कोशी र मधेशमा मौसम खुल्ने, काठमाडौँ उपत्यका लगायत बागमतीमा पनि दिउँसोसम्म मौसम खुल्ने र घाम लाग्नेछ। चितवनको नारायण नदीदेखि पश्चिम अर्थात गण्डकी, लुम्बिनी कर्णाली र सुदूर पश्चिम प्रदेशमा भोलिदेखि मौसम खुल्ने र पर्सीसम्म पूर्ण रूपमा खुल्ने अनुमान छ। मौसम खुलिसकेका कोशी र मधेशमा आज बाटो सहज भएमा लामो दूरीको समेत यात्रा गर्न सकिने मौसम बारेका जानकार उज्जवल उपाध्यायले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। त्यसपछि यो हप्ताभर ठूलो वर्षा छैन, यद्यपि मनसुनी प्रणाली देशभरि अझै कायमै रहेको हुँदा सामान्य वर्षा भने हुन सक्छ। अबको 8-10 घण्टा पश्चिम नेपालमा सावधानी अपनाउन, जोखिम क्षेत्रमा सकेसम्म यात्रा नगर्न, नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ। देशका विभिन्न नदी तथा खोलामा बाढ़ी आएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीको देवघाटमा जलसतह खतरा तह नजिक पुगेको र बाढ़ीको जोखिम बढ़ेको छ। त्यहाँ डुबान भइरहने ठाउँका नागरिकलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। पोखराको रामघाटमा पानीको सतह बढ़दै जाँदा नदी किनारमा रहेका पोखरा 9 र पोखरा 11 का सुकुम्बासी बस्ती, रामघाट, शान्तिघाट तथा बौद्ध गुम्बाका शब्दाह गृहहरू समेत जलमग्न भई जोखिममा परेका छन्। बाढ़ीको जोखिम रहेका तथा नदी तथा खोलामा जलसतह थप बढ़न सक्ने भएकाले नदी किनारमा नजान, सुरक्षित ठाउँमा रहन तथा स्थानीय प्रशासन र सम्बन्धित निकायको सूचनालाई ध्यान दिन आग्रह गरिएको छ।
यता पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका 12 घाँसीकुवा र म्याग्दे गाउँपालिका 6 मौरी ओडारमा लेदो सहितको पहिरो खसेको छ। पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। असोज कृष्ण प्रतिपदा अर्थात आजदेखि 16 श्राद्ध अर्थात पितृपक्ष विधिवत रूपमा शुरू भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृत गरेका पात्र अनुसार आज प्रतिपदा तिथिको श्राद्ध गर्नुपर्नेछ। धर्मशास्त्र विधका अनुसार 16 श्राद्ध दिउँसोको समयमा पितृको तिथि अनुसार तर्पण सीधादान र पिण्डदान गरी गर्नुपर्ने शास्त्रीय विधान छ। असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका 16 तिथिमा दिवंगत पितृलाई सम्झेर श्राद्ध गरिने भएकाले यसलाई 16 श्राद्ध भनिएको हो। कारणवश तोकिएको तिथिमा श्राद्ध गर्न नसके असोज कृष्ण औंसीदेखि असोज शुक्ल पञ्चमीसम्म तथा त्यसपछि अष्टमी द्वादशी र औंसी लगायतका विशेष तिथिमा गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविदहरूले बताएका छन्। पितृपक्ष सकिएसँगै दुर्गा पक्ष अर्थात बडा दशैं शुरू हुने भएकाले दशैं अघि तृप्तिका लागि 16 श्राद्ध गर्ने वैदिक सनातन परम्परा रहेको छ। यस वर्ष अधिक मासका कारण 16 श्राद्ध र बडा दशैं केही ढिला परेको छ। कालीगण्डकी नदीले नवलपुरको बौद्धिकाली गाउँपालिका प्रवेश गर्ने एकमात्र पक्की पुलको पहुँचमार्ग बगाएपछि आवजात ठप्प भएको छ। बाढ़ीले डेढगाउँ तर्फको पहुँचमार्ग बगाएको हो। डेढगाउँ झ्यालवास बाटोबाट आएको पानीको भलले पुलको पहुँचमार्ग भत्काएको गाउँपालिकाका प्रवक्ता श्याम सुन्दर श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार करिब 4 वर्ष पहिले पनि बाढ़ीले पुलको अर्कोतर्फको पहुँचमार्ग भत्काएको थियो। पुल भत्किएपछि तनोको भीमात पोखरा दमौली पाल्पाको रामपुर आगमन ठप्प भएको छ। बौद्धिकाली जानक लागि अब गैंडाकोटबाट र रामदीबाट कालीगण्डकी करिडोर एकमात्र विकल्प रहेको जनाइएको छ। सुस्ता गाउँपालिका 5 सुस्तामा नारायणी नदी पसेको छ। स्थानीयलाई सुरक्षित स्थानमा सारिएको खबर छ। जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लास्थित सबै स्थानीय तहलाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। कार्यालयले सबै स्थानीय तहलाई पत्रचार गर्दै जोखिममुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्थासहित खोज तथा उद्धार राहत र प्रतिकारका लागि आवश्यक तयारी अवस्थामा रहन आग्रह गरेको हो। प्रशासनले स्थानीय तहलाई आफ्नो भौगोलिक क्षेत्रभित्र बाढ़ी तथा मनसूनबाट प्रभावित हुन सक्ने जोखिमयुक्त क्षेत्र पहिचान गरी आवश्यक परे विद्यालय तथा सार्वजनिक भवनमा नागरिकलाई अस्थायी रूपमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो। गोर्खाम बिहिबारदेखि परेको अविरल वर्षा कारण 3 छुट्टाछुट्टै स्थानमा घर तथा मदरसा जोखिममा परेका छन्। शनिबार जिल्लाका शहीद लखन गाउँपालिका गोर्खा नगरपालिका र आरूघाट गाउँपालिकामा पहिरो तथा सड़क भाँसिए

ट्रायल परीक्षा स्थगित गरेको छ। बन्दीपुर गाउँपालिका 4 विमल नगरमा रहेको कार्यालयले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार निरन्तर भइरहेको वर्षा कारण उत्पन्न असहज परिस्थितिलाई दृष्टिगत गर्दै परीक्षा तालिका संशोधन गरेको हो। कार्यालयका अनुसार आज 9 देखि 11 गतेसम्म देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावना रहेको र डुम्रे बजार क्षेत्रमा समेत निरन्तर वर्षा भइरहेकोले असोज 9 र 12 गतेका लागि तय गरिएका परीक्षा स्थगित गरिएको जनाइएको छ। संशोधित तालिका अनुसार असोज 9 गतेका लागि निर्धारित मोटरसाइकल स्कूटर र कारको लिखित परीक्षा असोज 12 गते सञ्चालन हुनेछ। त्यसैगरी असोज 12 गतेका लागि तय गरिएको मोटरसाइकल स्कूटरको प्रयोगात्मक परीक्षा असोज 14 गते सञ्चालन गरिने कार्यालयले जनाएको छ। 3 दिनदेखि परेको अविरल वर्षा कारण स्याङ्जा स्थित कालीगण्डकी एक जलविद्युत केन्द्रको विद्युत उत्पादन बन्द गरिएको छ। कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि बेलटारीबाट उत्पादन हुँदै आएको 144 मेगावाट विद्युत उत्पादन बन्द गरिएको हो। असार साउनको तुलनामा असोजमै कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि मिर्मी स्थित बाँधका 3 वटै ढोका खोलिएको जनाइएको छ। नदीमा पानीको बहाव निरन्तर बढ़दै गएपछि बाँधको अवस्था र आसपासका बस्तीमा डुबानको जोखिमलाई मध्यनजर गर्दै शुक्रबार राति 8:45 बजेदेखि विद्युत उत्पादन रोकिएको आयोजनाले जनाएको छ। कालीगण्डकी जलविद्युत केन्द्रका प्रमुख आत्मेश पौडेले नदीमा पानीको बहाव उच्च भएका कारण सम्भावित जोखिम न्यूनीकरणका लागि आयोजना बन्द गरिएको बताउनुभयो। उहाँले नदीमा पानीको बहाव घटेपछि आयोजनाबाट पुनः नियमित रूपमा विद्युत उत्पादन शुरू गरिने उल्लेख गर्नुभयो। असोजमै नदीमा अस्वाभाविक रूपमा बढ़ेको पानीको बहावका कारण कालीगण्डकी आसपासका बस्ती तथा संरचनामा समेत जोखिम बढ़ेको छ। यस्तै वर्षा कारण जनजीवन प्रभावित भएको छ। अविरल वर्षा र प्रतिकूल मौसम कारण नेपाली कांग्रेस स्याङ्जाको प्रदेशसभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सारिएको छ। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत स्याङ्जाका दुवै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा शुक्रबारका लागि तय गरिएको प्रदेशसभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सारिएको हो। कांग्रेस स्याङ्जाका जिल्ला सचिव दामोदर लम्साले आगामी केही दिनसम्म वर्षा जारी रहने मौसम पूर्वानुमान तथा मौसम विभाग लगायत विभिन्न निकायले जारी गरिएको सतर्कता सूचनालाई ध्यानमा राख्दै अधिवेशनको मिति सारिएको बताउनुभयो। कांग्रेस केन्द्रीय समितिले असोज 13 गतेभित्र क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने गरी दिएको समय सीमा अनुसार संशोधित निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको सचिव लम्साले बताउनुभयो। संशोधित कार्यतालिका अनुसार असोज 12 गते साँझ 7 बजेसम्म मतदाता नामावली प्रकाशन, मनोनयन दर्ता, अन्तिम सूची प्रकाशन तथा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यसैगरी निर्वाचन कार्यक्रम असोज 13 गते बिहान 7 बजेदेखि सञ्चालन हुने कांग्रेस स्याङ्जाले जनाएको छ। नेपाली कांग्रेसले 15 महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन 3 प्रमुख दलका शीर्ष नेताहरूलाई निम्ता दिएको छ। कांग्रेसले प्रमुख सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई निम्ता दिएको हो। तीनै नेताहरूलाई कांग्रेस सहमहामन्त्री उदय शमशेर राणाले प्रत्यक्ष रूपमा भेट गरेरै निमन्त्रणा प्रदान गर्नुभएको हो। कांग्रेसले असोज 16 गतेदेखि 15 महाधिवेशन गर्दैछ। महाधिवेशन काठमाडौँको खुला मंचमा हुँदैछ। उद्घाटन समारोहमा सम्पूर्ण राजनैतिक दलका प्रतिनिधि, नेपाली कांग्रेसका नेता कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई सहभागी हुन सहमहामन्त्री राणाले आग्रह गर्नुभयो। नेपाली कांग्रेस संस्थापन मित्रपछिले पार्टीको 15 महाधिवेशन मक्सिरको 21, 22 र 23 गति गर्ने भएको छ। हिजो पार्टी सम्पर्क कार्यालय चुन्देवीमा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीका नेता डाक्टर प्रकाश महतले मक्सिरको 21, 22 र 23 गति पार्टीको महाधिवेशन गर्ने जानकारी दिनुभयो। केन्द्रीय महाधिवेशन मक्सिर 21, 22 र 23 गति सम्पन्न गर्ने तयारी छ। हामीले एकताको महाधिवेशनका लागि प्रयास गरेका थियौं। त्यसका लागि सबै ढोका खुल्ला राखेर प्रयास गर्दा पनि सम्भव नभएपछि छोटो समयमा अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको छ, उहाँले भन्नुभयो। त्यसको तयारीका लागि असोजको 15 गतेबाट वडा अधिवेशन शुरू हुने उहाँले बताउनुभयो। एकताको महाधिवेशनका लागि प्रयास गरे पनि सम्भव नभएपछि छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ। कांग्रेस संस्थापन इतरपछिका नेता डाक्टर शशांक कोइरालाले पार्टीको आसन्न 15 महाधिवेशन केवल नेतृत्व चयनको औपचारिकता मात्र नभई कांग्रेसको भविष्यको दिशा तय गर्ने ऐतिहासिक परिचय भएको बताउनु भएको छ। काठमाडौँको चुन्देवी स्थित सम्पर्क कार्यालय मित्रपछि तर आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीको विचार र इतिहास गौरवमय रहेकाले आन्तरिक एकता कायम गर्दै अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। यसैबीच कांग्रेस इतर समूहको तनाव संयोजकको जिम्मा प्राध्यापक डाक्टर कृष्ण प्रसाद गौतमले पाउनु भएको छ। कांग्रेस तनावका पूर्व सचिव महासमिति सदस्य गौतमलाई डाक्टर शशांक कोइराला संयोजक रहेको नेपाली कांग्रेस 15 महाधिवेशन आयोजक तयारी समिति अन्तर्गत तनहुँ जिल्ला संयोजकको जिम्मेवारी प्राप्त भएको हो। पोखराको न्यू रोडमा रहेको सिटिजन फर्निचरले नेपालीको महान चाड बड़ा दशैं तथा शुभ दीपावली
को अवसरमा आकर्षक छुट प्रदान गरेको छ।

0: फर्निचरले दशैंदेखि तिहारसम्मको लागि सिटिजन फर्निचरमा उपलब्ध सामानहरूमा खरिद गर्दा 20-30% छूट दिने घोषणा गरेको हो। अन्तर्राष्ट्रिय समाचार। थाइल्याण्डको राजधानी बैंकमा लगातारको ठूलो वर्षापछि जनजीवन प्रभावित भएको छ। सड़क तथा बस्तीमा पानी जमेर यातायात सेवा प्रभावित हुनुका साथै केही क्षेत्रका बासिन्दालाई मान्यत्र चाहिएको छ। बैंककमा गएको बिहिबारदेखि हिजो दिउँसोसम्म 300 मिलिमिटरसम्म वर्षा भएको एपी न्यूजले जनाएको छ। वर्षापछि बैंकका सबै 50 जिल्लालाई बाढ़ी प्रभावित विपद क्षेत्र घोषणा गरिएको छ। लगातारको वर्षाका कारण सड़कहरू जलमग्न भएका छन्। खेल समाचार। जापानमा चलिरहेको 20 एसियाली खेलकुद अन्तर्गत ब्याडमिण्टनको पुरूष एकलतर्फ नेपाली खेलाड़ी क्षितिज खनाल अन्तिम 32 बाहिरिनु भएको छ। चिनोमिया सिटी म्युनिसिपल जिम्नेसियममा हिजो भएको खेलमा क्षितिज इरानका निमा रोस्तामपुर लागमदानीसँग 2-0 सोझो सेटमा पराजित भएको जनाइएको छ। क्षितिजले 14-21 र 9-21 नतिजा बेहोर्नुभयो। क्षितिजले पहिलो चरणमा मकाओका चिचोन पुनलाई पुईलाई 2-0 पराजित गर्नुभएको थियो। एसियाली खेलकुदको ब्याडमिण्टनमा नेपाली खेलाड़ीको एकमात्र जित हो। महिला एकलतर्फ रसिला महर्जन र रिहाना महर्जन पनि पहिलो चरणबाट बाहिरिनु भएको थियो। रसिला चीनकी वाङ जीईसँग तथा रिहाना श्रीलंकाकी रणितमा थिनुरी बिहानेगेसँग पराजित हुनुभएको हो। अवस्थामलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुन चाहन्छु। तपाई यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
4: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुशीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
3: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
4: यही असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
3: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। फोन नम्बर 0564142733। मोबाइल 98678168।
5: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
6: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुलेगौंडा तनहुँ र भण्डारी कास्की।
5: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
7: दाजु बिहेको दिन त आइसक्यो त फ्रुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
8: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने
7: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो
8: हाँसो होइन कि भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ अरू टेलर जस्तो हो र भने
7: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो
9: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ
10: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 98460 89 दमौली शाखाको लागि सम्पर्क 98060 13 425
11: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
12: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
11: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
14: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
15: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार
16: प्रोपाइटर सुभाष गिरी सम्पर्क 0564141994 मोबाइल 98560206630
13: विगत लामो समयदेखि तपाईँहरूको मनसितमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन

0: पर सीधे 10 लाखसम्म स्योर सर्ट क्यास उपहार, फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबर्ड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
1: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो,
0: शर्टहरू लागू हुनेछन्।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरूम, शुक्ला गण्डकी 4 दुले गौडा। सम्पर्क 0658902969 र 98561690।
0: हिरो सिजी मोटर्स।
3: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
4: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबी ल्यान्डमा पाइन्छ नि।
3: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
5: रस्तु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4, दुले गौडा।
2: मोबाइल 98560055770। ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
6: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
6: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
6: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 98560043952 र 98066656586।
7: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार। स्थान नेवार समाज हल, दुलेगौडा। समय बिहान 11 बजे।
8: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
9: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म।
8: तनहुँ जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार।
9: स्थान शुक्ला गण्डकी 4, दुलेगौडा, कस्तेदी खेल मैदान।
8: महोत्सवका मुख्य आकर्षणहरू:
9: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
8: बालुद्यान एवं रमाइलो मेला,
9: दशैं तिहार सस्तो बजार,
8: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
9: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
8: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
9: साथमा लाइभ कन्सर्ट।
8: आयोजक शुक्ला गण्डकी युवा क्लब, दुलेगौडा, तनहुँ।

0: 96.6
1: शुक्ला गण्डकी एफएम 97.6।
2: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो।
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
6: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
6: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
5: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
6: फोन गर्नुहोस् 0658 590 511।
7: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
8: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
7: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
9: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
8: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
9: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
8: पोखरा जाने बाटोतिर।
10: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
8: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644 35 031।
11: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6, प्रगति टोल, खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6, खैरेनीटार।
12: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
13: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
12: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
13: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न,
14: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
15: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
8: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
16: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
17: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले, तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
16: त्यसो नहुने म पनि अब नाटिकेर भरबाटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
17: हामी कहाँ आकर्षक डिजाइन का तथा स्टील का घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, सन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
0: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
8: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
0: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702525, मोबाइल 9852383878, 9841656958।
18: यमहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजी का यमहा बाइक स्कूटर खरीदमा घरमै बसी 1,00,000 सम्म नगद जित्ने मौका नगुमाउनु होला र लिइसकेपछि 10,00,000 सम्म नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कूटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमहासँग।
19: सुन्दर अटो ओक्स, यमहा सोरुम, दुलेगौडा बजार, तनहुँ। सम्पर्क 0564142221, मोबाइल 9856335921। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
20: यस यमहा।
21: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
20: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
21: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, सञ्चालक संगम बानिया। फोन 0765414142, मोबाइल 9856023128 र 9462614726।
22: हजुर दान गरौ।
23: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
24: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: शुक्लागन्धकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्लागन्धकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा,
3: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना,
4: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी,
3: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।
5: नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिती 2083 साल असोज महिनाको 11 गते आइतबार, ईस्वी सम्मत 2026 सेप्टेम्बर 27 तारीख, सदर सम्मत 1948, नेपाल सम्मत 1146। आज अश्विन कृष्ण पक्षको प्रतिपदा तिथि। आजबाट 16 श्राद्ध प्रारम्भ, विश्व पर्यटन दिवस र प्रतिपदा श्राद्ध। सूर्यदेव बिहान 5:55 भयो भने सूर्यास्त साँझ 5:56 हुनेछ। कार्यक्रम शुरूआत गरौं। आज दिनभरि प्रसारणीय कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँले राष्ट्रिय धुनसँग विभिन्न मंगलधुनहरू सुन्नुभयो। 5:25 विभिन्न भक्ति गीत संगीतहरू, 5:50 शुक्लागण्डकी समाचार, 6:36 काया केरण, 36:07 नेपाली बस, 7:07 शुक्लागण्डकी समाचार, 7:20-7:45 समय राष्ट्रिय गीत संगीतहरू, 7:45 एकाग्र समाचार सुनिन्छ कार्यक्रम सुखद बिहानी। 8:15-9 बजनी नेपाल, 9:15 नेपाल खबर, 9:15-10 गाम्बेसीको भाका, 10:10 शुक्लागण्डकी समाचार, 10:12 हेलो शुक्लागण्डकी, 12:12-12:15 नेपाल खबर, 12:15-1 पब्गी संगीतहरू, 1:00-2:00 लोकगीत संगीतहरू, 2:00-3:00 गीत संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:00-4:00 फिल्मी गीत संगीत, 4:00-5:00 गीत संगीतहरू, 5:00-5:15 शुक्लागण्डकी समाचार, 5:15-6:00 लोकचौतारी, 6:30 नेपाल दर्पण, 6:30-7:00 मिन भाषाभाषी गीत संगीतहरू, 7:30-7:30 शुक्ला गण्डकी समाचार, 7:30-8:00 मिन गीत संगीतहरू, 8:00-8:30 नेपाली सैनिक, 8:45-9:00 मिन गीत संगीतहरू, 9:10 मिन गीत संगीतहरू कार्यक्रममा स्थान दिने गर्दछौ। 10:10 शुक्ला गण्डकी समाचार, राति 10:00 शुक्ला गण्डकी समाचार पछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुने गर्दछन्। यो तथ्य दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको जानकारी, यो जानकारी पश्चात बनिया पालो रहेको छ। तपाईँहरूको राशिफलको राशिफल शुरूआत गरौं मेष राशिबाट। मेष राशिमा फेचु चेचोला लिलुले लुवा, परिस्थितिले खर्च बढ़ाउनेछ भने आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। पारिश्रमिक तुलनामा प्रतिफल कमहरू देखिनेछ। अरूको करकापमा कामहरू गर्नुपर्ने स्थिति आउन सक्छ। व्यवसायमा लगानी बढ़ाउनु परे पनि उधारो व्यापार हुनेछ। फाइदाका लागि केही वस्तुहरू त्याग्नुपर्ने हुन सक्छ भने अवसरवादीहरूबाट सजग रहनुहोला। खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्छ। अवसरका साथै आमदानीका स्रोतहरू फेला पर्नेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। पढ़ाईमा ध्यान केन्द्रित हुनेछ। प्रगति हुनेछ। प्रतिस्पर्धाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। पर्यटन गर्दा छोटो समयमा कामहरू बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आमदानी बढ़नाले दैनिकीमा परिवर्तन आउन सक्छ। मिथुन राशि। मिथुन राशिमा अक्षर काकेको गंगा छकेको हो। पहिलेको कमजोरीहरू बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। बाध्यताले अल्मलाउन सक्छ। अरूका लागि समय र बुद्धि खर्च हुनु पर्ला। लगनशीलताले उपलब्धिका स्रोतहरू प्राप्त हुनेछन्। काम पूरा नभए पनि दोहोर्याएर पर्यटन गर्दा लाभ हुनेछ। विपदास्पद जिम्मेवारी वहन गर्नु पर्ला। चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने कामहरू प्रारम्भ हुनेछ। कर्कट राशि। कर्कट राशिमा डाडीडो शारीरिक कमजोरीले चिन्ता बढ़ाउन सक्छ। अरूका लागि समय दण्ड बुद्धि खर्चाउनु पर्ला। बाध्यताले अल्मलाउन सक्छ। तापनि लगनशीलताले उपलब्धिको स्रोतहरू प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोर्याएर पर्यटन गर्दा केही लाभहरू हुनेछन्। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। चिताएको मूल्य प्राप्त नभए पनि पछिल्लाई फाइदा हुने कामहरू हात लागि हुन सक्छ। सिंह राशिमा शेरमा मिमु मेमो टाटी टुटे खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुहोला। सामान्य कामका लागि दौड़धूप गर्नुपर्नेछ, तत्काल फाइदा नहुने काममा जुट्नु पर्नेछ। स्वास्थ्यमा कमजोरी अनुभूति हुन सक्छ, खानपान र आरबीआरमा ध्यान पुर्याउनुहोला। केही उपलब्धिको स्रोतहरू भने पहिलाउन सकिनेछ, दोहोऱ्याएर पर्यटन गर्दा आँटेका कामहरू बन्न सक्छ, पछिका लागि केही वस्तुहरू त्याग्नु पर्ला। कन्या राशिमा सय टोप पेपो सह र ठपेपो तारिफज्ञ पहिरन व्यक्तित्व र कामले चर्चित भइनेछ, विशेष उपहारहरू प्राप्त हुन सक्छ, घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ, व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ, मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ, आफन्तहरूको स्नेह सत्कार तथा सम्मान प्राप्त हुनेछ, प्रयत्न गर्दा दिगो फाइदा हुने कामहरू थालनी हुनेछ। तुलाराशिमा रिरुरेरु ताती तुते सामाजिक काममा रूचि बढ्नेछ, समुदायको हितमा राम्रै कामहरू गर्न सकिनेछ, पारिवारिक कामले चर्चा ल्याउन सक्छ, प्रतिष्ठित व्यक्तिहरूको सहयोगले जुट्नाले सजिलै लक्ष्य प्राप्त हुनेछ, पुरानो मित्रताले प्रेमको मार्ग अवलम्बन गर्न सक्छ, विभिन्न अवसरले पछ्याउनेछन् र दिगो फाइदा हुने कामहरू थालनी गर्ने मौका छ, शोकले थालिएको कामहरू व्यावसायिक रूपान्तरित हुन सक्छ। वृश्चिक राशि वृषराशिमा सेतो नानी नुनेनु यायो सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ, पुरानै कामका लागि दौड़धूप गर्नुपर्नेछ, व्यस्तता बढ़नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ, कामको स्तरमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला, ठगीमा परिने समय रहेकाले धनमाल सुरक्षामा सजग रहनुहोला, परिस्थिति वश व्यवहारमा पछि परिनेछ, आफ्नो कामबाट अरूले लाभ उठाउन सक्छन्। धनुराशि भण्डासनमा एयो भविभु दभा डबे आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, अवसरको कामको अवसर प्राप्त न भए पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ, पहिलेको सम्झौताहरू तोडिनु पर्ने स्थिति आउन सक्छ, रूका भर पर्दा कामहरू बिग्रनेछन् भने मान्यजनको सहयोगलाई अन्य टर्न सक्छ, रोकिएका कामहरू दोहोऱ्याएर परिणत गर्नुपर्ने स्थिति छ, अवसरलाई पछि आउन नसक्दा व्यापारमा पछि परिनेछ। मकर राशिमा छ भोजा जी जुजे जो खाकी खुखेखो गागी अनावश्यक हल्लाको पछि लाग्दा दुःख पाइनेछ, पहिलेको सहयोगीहरू प्रतिस्पर्धात्मक रूपमा देखा पर्नेछन्, शत्रु भाव राख्नेहरू सजग रहनुहोला, बुद्धिको उपयोगले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ, भौतिक साधन जुट्नाले काममा उत्साह जाग्नेछ, पर्यटन गर्दा दिगो काम प्रारम्भ गर्न सकिनेछ, मेहनतले प्रतिस्पर्धाको दौड़हरू जिताउन सक्छ। कुम्भ राशिमा छ गुगे गोसासी सुसे सुध आत्मविश्वासको कमीले काममा पछि परिनेछ, शुभचिन्तकहरूको भावनालाई व्यवस्था गर्दा दुःख पाइनेछ, खर्च हुने डरले सताउन सक्छ, वाद विवादमा टाढा रहनुहोला, अर्थ अभावले पनि काममा बाधा पुर्याउनेछ, आफ्नो सूचना सम्बन्धीको पनि यतामा ध्यान पुर्याउनुहोला, ईर्ष्या गर्नेहरूबाट जोगिएर काम दिनुपर्ला, आजको मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ। अन्तिममा मिन्दासनमा दिदुथ झैया दिदु चची कामको अवसर प्राप्त भए पनि विशेष जमघट र शिष्टाचारले अल्मा ल्याउन सक्छ, स्वास्थ्यका लागि खर्च बढ्नेछ, धन लाभ भए पनि बल जबरजस्ती गर्ने बानीले समस्या निम्ताउन सक्छ, वाद विवादस्तो कामको जिम्मेवारी बहन गर्नु पर्ला, आत्मा सम्मानमा बाधा पर्न सक्छ, बर्बल इच्छा शक्तिले लक्ष्य पुर्याउनेछ भने लगनशीलताले नयाँ नयाँ कामहरू गर्ने अवसर समेत दिलाउनेछ। राशिफलमा जे जस्तो भनेर पनि भाग्य भन्दा कर्म विश्वास गर्नुहोला, आजको तपाईँहरूको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरूको आजको राशिफल पछि भने अब पालो रहेको छ जन्मदिनको शुभकामनाको।

आज मिति 2083 साल असोज महिनाको 11 गते आइतबार आज तपाईँ जसको जन्मदिन परेको छ, आज तपाईँ जसले जन्मदिन मनाउँदै हुनुहुन्छ तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

यिनीहरू पनि आफ्नो इष्टमित्र दाजुभाइ साथी सङ्गी आफ्ना आफ्नो दक्षिण कसैको जन्मदिन परेको छ हाम्रो यस कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँहरूको गाउँ घरमा हुँदै गरेका कार्यक्रमहरूका सूचनालाई टिपाउन सक्नुहुनेछ 0765-4700-4100-118-0128-3134-1100 मा तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँ घरमा हुँदै गरेका कार्यक्रमहरूका सूचनालाई टिपाउनुभयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ। बिहान ठिक 7 बजे अथवा अघिल्लो दिन तपाईँलाई पाइक परेको समयमा तपाईँले फोन मार्फत जन्मदिनको शुभकामना र तपाईँको गाउँ घरमा हुँदै गरेका कार्यक्रमहरूको सूचना टिपाउन सक्नुहुनेछ 0765-4700-3118-0125-4100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118-3134-1100-118
सूचनालाई टिपाउनु भयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पुनः यसै समयमा तपाईँको माझमा पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि म कार्यक्रम प्रस्तुतकारीमा पनि बिदाउँछु। तपाईँहरूको बिहान तपाईँहरूको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरू भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी FM 97.6 MHz। नमस्कार, शुभ बिहानी, शुभ दिन।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 8 बज्यो। होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840-81-457 र 9816-26-32। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज मेजाउ।
4: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
5: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौँ।
4: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
5: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेग्गा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
4: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
5: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849-59120 र 9861-56-187।
6: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
7: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
8: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल।
9: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
10: शुद्ध सुन तथा चाँदीका गर गहना,
9: छापावाला सुन चाँदीका गर गहना,
10: राशि अनुसारका पत्थर,
9: कम्प्युटर तौल प्रविधि,
10: बिक्री वा साफ्टवेयरमा सुनको सही मूल्याङ्कन,
9: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ,
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
9: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811-16-069, 9807-25-229।
8: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811-43-33-222, 9807-69-172-142।
11: होइन यसो आमा चाहिँ कहाँबाट छनेको
12: कटी हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो।
11: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
13: चिसो हावा फाल्ने पङ्खा लिन त कतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छारी बिजुली पसलमा जानु पर्यो नि।
14: चेस्का बाजे चाँचो पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउसहरूका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
15: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856-30-324।
16: टीवीएस कंपनी का विभिन्न मॉडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 98560309 र 97065220209
17: TVS साथ छ हाम्रो
13: प्रश्न होमवर्क देखाउ त
18: हस टीचर
13: ओहो कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो
18: टीचर मेरो मामीले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
13: ए हो र त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
19: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी चार दुलेगौड़ा फोन 0564144484 मोबाइल 98560333484 र 98560067988
20: आहा कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरिछौ हेर न मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी चार दुलेगौडा यानै एमबी बैंक र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827109066 र 9840594530
21: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
22: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
23: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
21: सन्देश ट्रेडर्स शुक्ला गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0565706676 मोबाइल 9856062676
24: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा, दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म, डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालू, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक।
0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
2: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
3: बाराही एल्मुनियम, अब यूपीवीसी को साथमा।
2: एल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क बाराही यूपीवीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0635414

0: अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
2: होइन, कति पुन मोबाइल भन्दै कराएको?
1: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
2: कहाँ छ पुन मोबाइल?
1: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
0: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
0: प्रोप्राइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848440000।
3: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
1: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा,
1: रिदी कुमार श्रेष्ठको भवनमा
3: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बफ ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9856288587।
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
7: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
8: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
9: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
10: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
11: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौडा हेल्प पोस्ट चोक,
10: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
12: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
13: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
14: ओमकार।
13: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
14: ओमकार?
13: अनि घरमा पूजा सामग्री पनि छैन भने
14: ओमकार?
13: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
14: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
13: विस्तृत जानकारीको लागि फोन नम्बर 9856508434।

0: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
1: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
0: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्लागण्डकी छ, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6।
3: सम्बन्धित संयन्त्रहरू जिम्मेवार नहुँदाखेरि, जवाबदेही नहुँदाखेरि जुन हामीलाई अन्याय पर्यो, जुन पीड़ा पर्यो, यसलाई त प्रष्ट रूपमा राख्नै पर्छ। जुन राख्नु भएको छ त्यो सकारात्मक छ, तर अब त्यसका अरू पाटाहरू छन्, अरू विषय
4: अब समग्रमा भन्दाखेरि प्रधानमन्त्रीले नेपालको उत्सर्जन नगर्ने भए पनि जलवायु संकटको ठूलो मूल्य नेपालले चुकाइरहेको छ, त्यसैले जलवायु न्याय भनेको पैसा मात्र होइन, जिम्मेवारीको न्यायपूर्ण बाँडफाँड, प्रभावितको आवाजको सम्मान र भावी पुस्ताको अधिकार सुनिश्चित गर्नु हो भनेर सारांशमा उहाँले त्यो कुरालाई जोड़ दिनुभएको छ। अब यसमा नेपालले यसपटक जलवायु न्यायलाई मुख्य मुद्दा बनाउनुको आधार चाहिँ के हो?
3: जलवायु न्यायलाई मुख्य आधार बनाउने हाम्रो श्रृंखलाबद्ध जुन जलवायु जन्य महाप्रलयहरू भयो, हेर्नुहुन्छ नि विगतमा 10 वर्षमा हेर्नुहोस् होइन, जुन श्रृंखलाबद्ध रूपमा जलवायुकै कारण, अब त्यसमा वैज्ञानिक आधारहरू प्रष्ट छन्, जस्तै हिमताल थामेमा हिमताल विस्फोट भयो, मेलम्चीमा पनि एउटा कारक जलवायु परिवर्तन नै हो। हाम्रो पश्चिममा, सुदूरपश्चिममा कञ्चनपुरतिर जुन महा ठूलो बाढ़ी आयो, त्यो पनि वर्षाले रेकर्डै तोड्या हो होइन, अनि 2 वर्ष अगाडि काठमाडौँ वरपर जुन खालको चाहिँ वर्षा भयो त्यसले वर्षौंको रेकर्ड तोडेको छ, त्यो पनि एकदम अतिशय भारी वर्षा भएको कारणले गर्दा जुन जनधन क्षति भयो। गत वर्ष तपाईँले फेरि हेर्नुभयो भने रोसुवामा पनि त्यो खालको तिब्बतमा आएको चाहिँ हिमताल विस्फोटपछि आएको बाढ़ीले असर गरेको थियो भने त्यही वर्ष इलाममा हेर्नुभयो भने धेरैको ज्यान गएको छ, इलाममा पनि भारी वर्षा भएको छ, अतिवृष्टि भएको कारण हो, जुन चाहिँ जलवायुजन्य अतिशय घटनासँग हामीले जोड्न सक्छौ। र यी श्रृंखलाबद्ध जुन जलवायुजन्य प्रमाणित छन्, किनभने हाम्रो चाहिँ यो जलवायु परिवर्तनको दुईटा कारणले हुन्छ, एउटा तापक्रम अत्याधिक रूपमा वृद्धि हुनु होइन, त्यो चाहिँ एउटा कारण हो भने, अर्को चाहिँ वर्षामा ठूलो फेरबदल हुनु, छोटो समयमा बढ़ी पानी पर्नु र नियमित पानी पर्नु भन्दा एकदम त्यसलाई त्यो चाहिँ दोब्बर तिब्बर पानी पर्नु, जुन एउटा चाहिँ थ्रेसहोल्ड भन्छ, त्यसको नियमित पर्ने पानी भन्दा धेरै पर्दा फेरि चाहिँ त्यसले ल्याउने चाहिँ महाविपत्ति हामीले भोगिसकेका छौं। यो श्रृंखलाबद्ध विपत्तिको उदाहरणहरूलाई समग्र रूपमा समेटेर अझै हाम्रो चाहिँ पर्वतीय क्षेत्रहरूमा, हिमाली क्षेत्रमा, हिमाली जिल्लाहरूमा अन्य ठाउँको तुलनामा अन्य ठाउँमा अहिले 1.5 डिग्री बढ़ेको छ भने त्यहाँ 1.8 डिग्री तापक्रम बढ़िसकेका छ। यो जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय जुन वैज्ञानिक संयन्त्र छ, जसलाई हामीले आईपीसीसी भन्छौ, इन्टर गभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज, त्यसले प्रष्ट रूपमा हिमाली क्षेत्रहरूमा तापक्रमको वृद्धि तीव्र रूपमा भएको छ भनेको छ। हाम्रो अहिले नेपालका चाहिँ यससँग काम गर्ने संस्थाहरूले पनि त्यो प्रमाणित गरेका छन् कि तापक्रम वृद्धि छ। त्योहरू मैले भन्न खोजेको के हो भने, हामीसँग श्रृंखलाबद्ध रूपमा जलवायुजन्य घटना र विपदहरूका थुप्रै उदाहरण छन्। अब यो रसुवा र भोटेकोशीलाई मात्रै नलेकिन यो श्रृंखलाबद्ध रूपमा जुन संकट हामीले भोगेका छौं, यसबाट सयौंको संख्यामा जनधनको मानिसहरूले अकालमा ज्यान गुमाउनु परेको छ भने, यसबाट हाम्रो आर्थिक जुन क्षति भयो, अहिले सम्माननीय प्रधानमन्त्रीज्यू अथवा भाषणहरूमा सुन्न सक्नुहुन्छ, अहिले 15% जति जीडीपी हाम्रो चाहिँ यो भोटेकोशीकै कारणले गयो भने, योभन्दा अगाडिका घटनाहरू हेर्ने हो भने जलवायुजन्य कारणबाट दुईदेखि 5% जति हाम्रो चाहिँ कुल ग्रास्त उत्पादनको हानि नोक्सानी त्यसले पुर्याएको छ, होइन? यो चाहिँ ठूलो संकट हो र अब आउने शताब्दीको अन्तिमसम्ममा यो त अझै भयावह भएर हाम्रो चाहिँ यसले आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यावरण संकट निम्त्याउनेछ। यो प्रमाणहरू यथेष्ट छ, त्यही भएर यो प्रमाणहरूलाई एकीकृत गर्दै यो श्रृंखलाबद्ध रूपमा जे जति जलवायु जन्य घटनाहरू भए यसलाई चाहिँ हामीले चाहिँ वैज्ञानिक आधार सहित यो तथ्य तथ्याङ्कको आधारमा अब यो जलवायु न्यायको भाष्यलाई राष्ट्रिय सोच हाम्रो तयारी अनुसार चाहिँ यसलाई अन्तर्राष्ट्रिय रूपमा पैरवी र कूटनीतिक पहल गर्न जरूरी छ।
4: कार्यक्रम बदलिन्दो नेपालमा आज हामी राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन र जलवायु न्यायको विषयमा कुरा गरिरहेका छौं। जलवायु विज्ञान डाक्टर विमल रेग्मीसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
8: कृषि मन्त्र नार्कसँग
9: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालमा आज हामी राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन र जलवायु न्यायको विषयमा जलवायु विज्ञान डाक्टर विमल रेग्मीसँग कुरा गरिरहेका छौं। डाक्टर विमल रेग्मीज्यू, नेपालमा पछिल्ला वर्षहरूमा जलवायु जन्य विपत्तिहरू जे जस्तो भइरहेका छन् ती हाम्रो कारणले गर्दा भन्दा पनि अरू विश्वका अरू विकसित देशहरूको कारणले गर्दाखेरि चाहिँ जलवायु परिवर्तनमा त्यसले असर गर्यो र त्यस्ता घटना भएका छन् र नेपालले जलवायु न्याय पाउनुपर्छ भन्ने जुन विषय तपाईँले नि उठाउनुभयो, प्रधानमन्त्रीले महासभामा उठाउनुभयो, अरू विज्ञहरूले उठाउँदै आउनु भएको छ, सबैले बुझ्ने भाषामा अरूको कारणले हाम्रो देशमा जलवायु परिवर्तनको त्यो असर कसरी हुन्छ र जलवायु न्याय भने चाहिँ के हो, एकदम सरल भाषामा भन्दाखेरि।
2: अब यो जलवायु परिवर्तनको विषय हेर्दाखेरि यसको कारक के हो भन्ने विषयमा जानुपर्ने हुन्छ, होइन? यसको कारण के हो भने वायुमण्डलमा हरित गृह ग्यास उत्सर्जन भएर वायुमण्डलमा थुप्रिने हो। हरित गृह ग्यास उत्सर्जन भनेको कार्बन जस्तै हो, जुन केबाट हुन्छ भने हाम्रो चाहिँ
1: उद्योग
2: कल कारखाना, अब यातायात, होइन, यातायातबाट र विविध हिसाबले हामी जति कार्बनको इन्धन भनौँ, पेट्रोल डिजेल ग्यास लगायतका इन्धनहरू जति प्रयोग गर्छौं त्यसबाट उत्सर्जित हुने जुन प्रदूषण हो त्यो ग्यास हो, त्यो गएर वायुमण्डलमा गएर थिक्रिन्छ। त्यसले सूर्यको चाहिँ प्रकाश पृथ्वीमा आएर फर्किने क्रममा त्यो तापलाई चाहिँ त्यसले रोक्छ र त्यसको कारणले गर्दा पृथ्वीको तापक्रम चाहिँ बढ्दै जाने हो। जति धेरै उत्सर्जन गएर वायुमण्डलमा यो सिरक जस्तो हिसाबले थुप्रियो उति नै सूर्यबाट आएको चाहिँ प्रकाश पृथ्वीमा ठोकेर फर्किँदै जाने प्रकाशलाई त्यसले रोक्छ। र यो हरित गृह ग्यास उत्सर्जन कसले गर्यो भनेर हेर्नुपर्छ। यो चाहिँ विशेष गरी यो औद्योगिक क्रान्ति को समयमा 1970 दशकतिर धनी विकसित राष्ट्रले जसरी खनिज पदार्थलाई बढ़ी चाहिँ दुरूपयोग गरे, त्यसको चाहिँ उत्खनन गरे, त्यसको चाहिँ धेरै प्रयोग गरे र त्यसबाट सिर्जित जुन हरित गृह ग्यासको उत्सर्जन जुन तीव्र रूपमा भयो त्यसले ठूलो वातावरणीय समस्या पछि गएर जलवायु जन्य समस्या भयो। यो प्राकृतिक होइन, प्राकृतिक रूपमा जति हाम्रो चाहिँ जलवायुमा हुने परिवर्तन होइन, यो मानव सिर्जित के भयो भने यो विकसित धनी राष्ट्रहरूको औद्योगिक क्रान्तिको नाममा उहाँहरूले गरेको प्रकृतिमा गरेको दोहन र उहाँहरूले जुन प्रदूषण गर्नुभयो त्यसको कारणले बढ्दै गएको समस्या हो। अब यो विश्वव्यापी हुन्छ किनभने युरोपमा गरेको चाहिँ समस्या नेपालमा नहुने होइन, किनभने हामी एउटै वायुमण्डल हामी सेयर गर्छौं, होइन? त्यो कारणले गर्दा त्यो तापक्रम वृद्धिको असर नेपालमा पनि पर्छ, त्यही भएर अझै हिमाली क्षेत्रहरूमा बढ़ी पर्छ। त्यसका विविध कारणहरू छन्, वैज्ञानिक कारणहरू, त्यो अन्य देशहरू अन्य ठाउँहरूको तुलनामा हाम्रो हिमाली क्षेत्रमा बढ़ी पर्छ र जलवायु परिवर्तनको दुईटा प्रत्यक्ष रूपमा हामीले किटानै गरेर प्रभाव हेर्न सक्छौं। एउटा चाहिँ तापक्रम वृद्धिको कारणले गर्दा हिमाली क्षेत्रमा यो हिम श्रृंखला ग्लेसियरहरू पग्लिने, होइन, यो पग्लियो भने नदीनालाबाट तल जान्छ समुद्र अनि समुद्रको सतह बढ्छ, यो चाहिँ माथि ग्लेसियर मेल्ट हुने, होइन, हिम श्रृंखला पग्लिने अनि त्यसको पानी चाहिँ को कारणले गर्दा समुद्रको सतह त्यो बढ्ने, होइन, सी लेभल राइज र ग्लेसियर मेल्टिङ, यो प्रत्यक्ष जलवायु परिवर्तनको कारण हो। अब प्राकृतिक रूपमा जो नियमित रूपमा हामीले चाहिँ भोग्दै आइरहेको बाढ़ी पहिरोहरू यो चाहिँ वर्षासँग सम्बन्धित छ। अब वर्षाको चाहिँ तौर तरिका कसरी परिवर्तन भएको छ भन्ने विषय हेर्दा अब हामीले जुन मनसून भन्छौं जुन महत्वपूर्ण हो हाम्रो कृषि अर्थतन्त्रको लागि हाम्रो सामाजिक आर्थिक विकासको लागि, होइन, मनसूनमा निर्भर छ नि हाम्रो कृषि अर्थतन्त्र। समयमै पानी पर्दा जुन किसानहरूलाई त्यसले चाहिँ सहयोग गर्छ खेतीपातीमा, तर त्यो चाहिँ अतिवृष्टि भयो अनावृष्टि भयो भने त्यसले ठूलो विपद निम्त्याउँछ। अहिले मनसून समयमा हुँदैन र ढिलोसम्म जान्छ र पानी पर्ने तौर तरिकाहरू फरक छ, छोटो समयमा बढी पानी पर्ने अनि यो आली घोप्टे वर्षा एकै ठाउँमा
1: पानी
2: पर्ने. यसो हेर्दा त तपाईँले चाहिँ महिनामा वर्षमा लगभग उस्तै उस्तै पानी परेको चाहिँ तथ्याङ्क देख्नुहुन्छ. तर छोटो समयमा तपाईँको 5 घण्टामा 12 घण्टामा 24 घण्टामा पानी जति बढी पर्छ त्यो दर बढ़िरहेको छ भनेको छोटो समयमा बढ़ी पानी पर्दा के हुन्छ? हाम्रो जस्तो एकदम अस्थिर भौगोलिक बनावट भएको चाहिँ एकदम स्लोपी भिरालो जमिनमा र यो त भर्खरै बनेको चाहिँ पर्वतीय क्षेत्र हो नि, पहाड़हरू हो, त्यसले गर्दा यो कमजोर भू पारिस्थितिकी प्रणालीको कारणले गर्दा पनि छोटो समयमा बढ़ी पानी पर्ने, तीव्र रूपमा चाहिँ जुन तापक्रम वृद्धि छ यसले गर्दाखेरि चाहिँ हाम्रो जमिन थिलो थिलो पार्ने र अब यो पहिरो निम्त्याउने, पहिरोले चाहिँ खोला थुन्ने अनि फेरि त्यो ठूल त्यसले विकराल रूप हुने, यसलाई चाहिँ यो के छ भने यो धेरै विपदहरूको चाहिँ अन्तर सम्बन्ध छ कि. अब जस्तै माथि चाहिँ एउटा हिमताल विस्फोट भयो भने अनि त्यसले चाहिँ सिर्जना गर्दा खालि हिमतालबाट आउने पानी मात्रै होइन कि, त्यो पानी थुनिन्छ अनि त्यसले फेरि पहिरो निम्त्याउँछ, पहिरोले फेरि खोला थुन्छ अनि पानीको सतह बढ्छ अनि एकैचोटि विस्फोट हुन्छ अनि हाम्रो कमजोर भू धरातलको कारणले गर्दा तल प्रभाव त्यो सँगसँगै हाम्रो विकासका कुराहरू पनि जोडिन्छन्.
1: यसलाई तपाईँले प्रश्न पार्नुभयो, जलवायु परिवर्तनको असरले हाम्रो देशमा कस्तो खालको समस्या भइरहेको छ भन्ने कुरो प्रश्न पार्नुभयो. अब यो जलवायु न्यायको विषय जोडौं न. जलवायु न्याय भन्नाले वास्तवमा के बुझिन्छ? क्षतिपूर्ति अनुदान ऋण र प्रविधि हस्तान्तरण मध्ये यसको दायरा कहाँसम्म पुग्छ?
2: जलवायु न्याय भनेको के हो भने जलवायु परिवर्तनबाट संकटबाट अन्यायसै कुनै आफ्नो कारण बिना कोही एकदम पीड़ित हुन्छ, कोही प्रभावित हुन्छ, त्यसको कुनै देन हुँदैन र त्यसबाट ऊ चाहिँ संकट बेहोर्नुपर्छ, त असमान संकट बेहोर्नुपर्छ, उसको चाहिँ जीविकोपार्जन, उसको चाहिँ जीवनयापन, उसले प्रयोग गर्ने स्रोतहरूमै त्यसले ठूलो संकट निम्त्याउँछ भने यो चाहिँ ठ्याक्कै नखाएको विष भनौं न, अब नेपालीहरूले
1: प्रचलित
2: उखान नखाएको विष लाग्ने भने जस्तै हो. आफूले चाहिँ नगरेको चाहिँ जुन कारणले गर्दा आफूले बढी समस्या बेहोर्ने. अब यो त अन्याय भयो, अन्याय भयो नि त. अन्याय कसरी भयो भने तपाईँको मानव अधिकार हनन भयो, अधिकार हनन भयो नि. हजुरको अधिकार के हो भने तपाईँले सुरक्षित रूपमा, स्वतन्त्र रूपमा, पूर्ण रूपमा आफ्ना स्रोतहरूलाई दिगो रूपमा परिचालन गरेर बाँच्न पाउने अधिकारै हनन भयो अर्काको कारणले गर्दा. किनभने नियमित प्राकृतिक रूपमा जसरी हाम्रो चाहिँ मानव सभ्यता र हाम्रो पारिस्थितिक प्रणाली हिमाली क्षेत्रको जुन सम्बन्ध छ नि, त्यो सम्बन्धमा यसले खलबलाइदियो. किनभने अब नियमित रूपमा हुने तपाईँको वर्षा, मनसून अथवा तापक्रम वृद्धिले त हाम्रो सन्तुलन लिएर आएको थियो नि, यो चाहिँ हाम्रो चाहिँ पर्यावरण सन्तुलन लिएर आएको थियो भने त्यो पर्यावरण सन्तुलनमा जुन खलबल लिएर आयो यो त अर्को कारणले गर्दा खलबल भयो भने हाम्रो जुन अधिकार हो बाँच्न पाउने अधिकार, स्वच्छ रूपमा, स्वच्छ वातावरणमा हाम्रा चाहिँ स्रोतहरूलाई दिगो रूपमा प्रयोग गरेर बाँच्न पाउने अधिकारै हनन भएको हुनाले यो कसले गर्यो त्यो अधिकार हनन भन्ने कुरालाई लिएर हेर्दाखेरि हामीले पल्युटर्स पे भन्छौ नि, जसले प्रदूषण गर्यो तिमीले तिर होइन भनेपछि तिम्रो कारणबाट सिर्जित समस्याको भागीदार हामी हुन परेको छ. अहिले यत्रो मान्छेहरूले अकालमै ज्यान जोगाउनु पर्ने, यत्रा हराइरहेका मान्छे, हजारौंको संख्यामा मान्छेहरूले आफ्नो चाहिँ थाक थलो छोडेर विस्थापित हुनुपर्ने, यो अन्याय होइन? किनभने उहाँहरूले गरे होइन नि, उहाँले गरेका कारणले यो सिर्जित भएको होइन. त्यही भएर यो चाहिँ अधिकारसँग जोडिएको हुनाले हामीले न्यायको कुरा गर्छौं. अन्याय भयो, हाम्रो अधिकार हनन भयो भन्ने विषय हो. र अब क्षतिपूर्तिको कुरा जुन हामी चिया चर्चा गर्छौं नि, यसको बारेमा थोरै प्रस्ताव. हाम्रो संयुक्त राष्ट्र संघमा जलवायु परिवर्तन सम्बन्धी महासन्धिमा अब यो धेरै राष्ट्रहरू छन्, 193 भन्दा बढ़ी छन् यसका पक्षधर राष्ट्र. यो सबैजना मिलेर यो महासन्धिमा हस्ताक्षर गरे, पेरिस सम्झौतामा यिनीहरू चाहिँ सहमति भए. अब के हुँदो रहेछ भने यो अर्थ राजनीति सबैजना एकै ठाउँमा आएर सबैको सहमतिमा कुनै एउटा चाहिँ सन्धिमा सबैलाई मनाउनु विषय पनि गाह्रो हुन्छ. त्यही भएर यो पैरवी गर्दा गर्दै यो चाहिँ एउटा विषयमा धनी राष्ट्रहरूले, विकसित राष्ट्रहरूले यदि हामीले यसलाई क्षतिपूर्ति भनियो भने त तत्काल रूपमा हाम्रो जिम्मेवारी बढ्छ, आर्थिक जिम्मेवारी बढ्छ र यो हामीले तिर्नुपर्छ, कानूनी रूपमा हामी चाहिँ बाध्यताकारी हुन्छौं भनेर क्षतिपूर्तिको विषय कूटनीतिक हिसाबले बठाईपूर्वक चतुर्याईपूर्वक उहाँले स्वीकार नगरे हो। तर रिपारेसन भनेर अहिले हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले जुन उठाउनु भयो त्यो लगभग क्षतिपूर्तिकै कुरा उहाँले उठाउनु भएको। अब महासन्धिको उसमा क्षतिपूर्ति नभएर अनुदान भने पनि जलवायु न्यायसँग प्रत्यक्ष रूपमा जोडिने भएको हुनाले हामीले क्षतिपूर्तिका विषयहरूलाई जलवायु न्यायसँग जोडेर हेर्नुपर्छ। अब यहाँ के भाष्य निर्माण गरिएको छ भने नेपालले क्षतिपूर्ति भन्ने कुरा कूटनीतिक रूपमा उठाउनु हुँदैन, जलवायु न्यायको मुद्दा खासै कसैले छुन्दैनन्, यो विषय उठाएर केही हुँदैन भन्ने कुरा गर्नुभएको छ। अब आफ्नो अधिकार हनन हुँदा पनि चुप लाएर सहेर बस्ने भन्ने भाष्य हो क्या यो? यदि त्यो हो भने हामी सहेरै बसौं, यो अन्याय यसको बारेमा अब जसले जे गर्छ त्यही हुन्छ, हामी पीड़ा भोग्दै जाउँ हो। तर यदि अब राष्ट्रले त त्यो गर्न सक्छ सक्दैन, राष्ट्रको नेतृत्वले त्यो गर्न मिल्दैन, उसले त जनताप्रति न्याय गर्नुपर्छ नि, र राजनीतिक दलले हाम्रो नेतृत्वले क्षतिपूर्तिको न्यायको विषय उठाउनु समय सान्दर्भ पनि हो र जनतालाई न्याय पनि हो। त्यही भएर यो भाष्य जुन छ यो उठाउनु हुँदैन, हाम्रो कूटनीतिक रूपमा हामीलाई अप्ठ्यारो पर्छ, जे जति हामीले भनेका छौं नि यो विषयले त्यति मान्य राख्छ जस्तो लाग्दैन। जनताले सधैँ ज्यान गुमाइरहेका छन्, जनताको त्यो पीड़ा हामी यदि बुझ्न सक्दैनौ र हाम्रो नेतृत्वले त्यो कुरालाई अगाडि बढ़ाउन सक्दैन र जनतालाई न्याय दिने कुरामा त्यो आवाज पनि उठाउन सक्दैनौ भने अनि हामी सार्वभौम राष्ट्र कसरी भयौं भन्ने प्रश्न मलाई नै मनमा नै आउँछ कि। त्यही भएको हुनाले यो विषयलाई हामीले विषान्तर गर्नुभन्दा पनि यो विषय यथार्थ हो, यो विषय हामीले भोगेको विषय हो, यस्ता संकट यदि हामीले उठाएनौ, सतर्क गरेनौ, सचेत बनाएनौ भने यो बारम्बार यो संकटबाट हामी प्रभावित हुन्छौं। समय यही हो, यही बेला हामीले सशक्त रूपमा यो विषयलाई स्थापित गर्नको लागि हामी मात्रै होइन हामी जस्तै अल्प विकसित राष्ट्रहरू र त्यसबाट लाखौं प्रभावित जनसमुदायहरू, गरीबहरू, वित्पन्नहरू, जसले यसले जसको प्रभाव प्रत्यक्ष रूपमा भोगेका छौं, हामी काठमाडौँ बस्ने सुविधा सम्पन्न व्यक्तिहरूलाई त्यो पीड़ा हामीले महसुस नगरौंला, तर दूर दराजमा रहेका यसबाट सबभन्दा प्रभावित भएका समुदायप्रति हामीले थोरै पनि न्याय गर्ने हो भने यो क्षतिपूर्तिको विषय, जलवायु न्यायको विषय चाहिँ यो सान्दर्भिक छ, हामीले उठाउनुपर्छ, यो हाम्रो अधिकारको विषय हो।
1: डाक्टर विमल रेग्मीज्यू, तपाईँ जलवायु विज्ञ हुनुहुन्छ, आज हामी जलवायु न्याय र राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले यो विषयमा उठाउनु भएको विषयलाई केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईँले भनिहाल्नुभयो यो जलवायु न्यायको विषय चाहिँ नेपालले बारम्बार उठाउनुपर्छ, त्यो कारणले गर्दा पनि प्रधानमन्त्रीले यसपालि उठाउनुभयो। अब योभन्दा अगाडि पनि प्रधानमन्त्रीहरू त्यस्तै खालको महासभामा जाँदा, अन्तर्राष्ट्रिय त्यस्तो खालको बैठकमा जाँदा पटक पटक उठाउँदै आउनु भएको। अब यो नेपालको मुख्य मुद्दा रहेको, मुख्य चासो रहेको, सरोकार रहेको मुद्दामा चाहिँ अरू देशहरूले अहिलेसम्म कस्तिको चाहिँ उनीहरूले यसलाई सम्बोधन गरेको, बुझेको, ध्यान आकर्षण भएको पाइन्छ?
2: यो महत्वपूर्ण विषय उठाउनु भएको छ। यसमा मैले के सम्झन चाहन्छु भने आजभन्दा धेरै वर्ष अगाडि यो पर्वतीय राष्ट्रको जलवायु न्यायको मुद्दा सन् 2009 यो विषय उठान भएका, यहाँभन्दा विगतका राष्ट्राध्यक्षहरू र सम्माननीय प्रधानमन्त्रीज्यूहरूले पनि यो विषयलाई सधैँ महासभाका सम्मेलनहरूमा उच्चारण गरेको विषय हो। तर अहिले यसलाई चाहिँ स्पष्ट रूपमा यसैलाई मुख्य विषय बनाएर उठाएको पहिलो सन्दर्भ हो। तर पहिला पनि हाम्रा पूर्व प्रधानमन्त्रीज्यूहरूले पनि यस विषयमा चाहिँ उठाएको कुरालाई हामीले सकारात्मक रूपमै लिनुपर्छ। अब यो कस्तो छ भने यो अर्थ राजनीति भू राजनीति नै हो। यो धनी राष्ट्रहरू र गरीब राष्ट्रहरू, पीड़क र पीड़ित जुन हुन्छ नि, जसले अब यो धनी र गरीब राष्ट्रहरू बीचमा चाहिँ यो खाडल जुन छ, यो अब धेरै ठाउँमा हामीले यो कूटनीतिमा देख्न सक्छौं। अब धेरै जसो अल्प विकसित राष्ट्रहरू र यसबाट प्रभावित भएका राष्ट्रहरूको एउटै स्वर छ। जस्तै दुई हप्ता अगाडि अल्प विकसित राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकले यो जलवायु परिवर्तनको संकटको बारेमा र यसलाई समाधान गर्नको लागि धनी राष्ट्रहरू जति उदासीन छन् त्यसलाई सचेत गराउँदै नेपालको घटनालाई लिएर तत्काल रूपमा यसमा धनी विकसित राष्ट्रहरूको आफ्नो जिम्मेवारी दायित्व वहन गर्नको लागि उहाँहरूले एक स्वर भएर लगभग 43 जस्तो लाग्छ अल्प विकसित राष्ट्रहरूको चाहिँ मन्त्री स्तरीय बैठकले एउटा निष्कर्ष निकालेको छ भनेको जहिले पनि जलवायु कूटनीतिको कुरा गर्दाखेरि अल्प विकसित राष्ट्रहरू अफ्रिकन राष्ट्रहरू र यसबाट प्रभावित राष्ट्रहरू एकै ठाउँमा उभिन्छन् उहाँहरूको समान चासो विचार हुन्छ तर अब यो कूटनीति भएको हुनाले अब डिभाइड एण्ड रूल पनि छ धनी राष्ट्रहरूले हाम्रो एकबद्धतालाई त्यसलाई आघात पुर्याउने हिसाबले उहाँहरूले आफ्नो कूटनीतिक प्रयासहरू गर्नुहुन्छ कसरी हुन्छ हाम्रा आवाजहरूलाई कमजोर गराउने हिसाबले अब यो त प्रष्ट छ सिधै रूपमा सजिलो रूपमा उहाँहरूले आफ्नो दायित्व महसुस गरेर त्यो अनुसार जिम्मेवार रूपमा प्रस्तुत नभएको त यथार्थ हो नभए त हामीले 1990 जुन जलवायु परिवर्तन महासन्धि सम्बन्धी संयन्त्रको बारेमा छलफल भयो त्यतिखेर भन्दा लगभग कार्बन डाइअक्साइडको हाम्रो वायुमण्डलमा डबल जस्तो भइसकेको छ
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.

0: गर्नु पर्यो, त्यो अनुसार चाहिँ हाम्रो चाहिँ कूटनीतिलाई प्रभावकारी बनाउनु पर्यो भने यो त हेर्नुहोस् यसमा राज्यले लगानी नगरेसम्म यो मुद्दालाई स्थापित गर्न गाह्रो छ।
1: यसरी बुझौ न, महासभा आयो अथवा कुनै अन्तर्राष्ट्रिय मञ्च भयो, नेपालले बोल्ने अवसर पायो, त्यहाँ गएर बोलेर मात्रै भाषण गरेर मात्रै भएन, त्यसलाई चाहिँ निरन्तर रूपमा एउटा छुट्टै संयन्त्र बनाएर र अन्तर्राष्ट्रिय निकायहरू जुन नेपालको नियोगहरू छन् उनीहरू मार्फत पनि निरन्तर यो आवाज चाहिँ उठाइरहनु पर्छ।
0: एकदम यसको प्रत्यक्ष एउटा उदाहरण छ, जहाँ यो टापु राष्ट्रहरू, समुद्र तटीय टापु राष्ट्रहरू जुन यो समुद्रको सतह बढ़ेको कारणले ठूलो संकटमा छन्, त्यसैको हिसाबले उहाँहरूले यो हानि तथा नोक्सानीको विषयलाई सन् 2008 उठाउन खोज्नु भएको, तर त्यो लामो समय पछाडि बल्ल त्यो संस्थागत भयो, कति दुःख झेल्नुभयो उहाँले। तर निरन्तर रूपमा कूटनीतिक रूपमा के अरे हतोत्साही नभइकन त्यसलाई चाहिँ पहलहरू गर्नुभयो होइन, त्यो कारणले गर्दा अहिले हानि तथा नोक्सानी सम्बन्धी कोष पनि छ होइन, भलै त्यो कोषको बारेमा हामी धेरै त्यसका अन्य पाटका बारेमा हामी छलफल गर्न सक्छौं, त्यसलाई चाहिँ अब शंकाको सुविधा दिँदाखेरि त्यो सकारात्मक हो। त्यस्तै पर्वतीय राष्ट्रहरूको मुद्दामा हामीले यहाँ त बोल्छौं, हामीले उठाउनुपर्छ भन्छौं, हामीले सगरमाथा संवाद गर्छौं, ती बैठकहरू सकारात्मक छन्, हामीले अब त्यसलाई फेरि बैठक गर्दैमा नराम्रो भन्न मिल्दैन, त्यो चाहिँ साझा मञ्च हो जहाँ हामी आएर विचारहरू विज्ञानहरू हाम्रा अनुभवहरूको बारेमा आदान प्रदान गर्छौं, क्षेत्रीय रूपमा साझा धारणा निर्माण गर्ने प्रयास गर्छौं, तर त्यो त्यस्तो बैठकमा संवादमा मात्रै केन्द्रित हुन्छ कि, त्यो पछाडि के त यसले हामी यस्ता खालका बैठक सम्मेलन पछि यो मुद्दालाई हामी कसरी स्थापित गर्छौं, हाम्रो चाहिँ गन्तव्य के हो भन्ने बारेमा हामी प्रश्न हुन जरुरी छ।
1: अब अन्त्यमा डाक्टर विमल रेग्मीज्यू, हामीले धेरै कुरा गर्यौं यो जलवायु न्यायको विषयमा, अब प्रधानमन्त्रीको महासभा सम्बोधनपछि नेपालको सफलता चाहिँ अब कसरी मापन गर्ने, कति रकम आयो भनेर कि नेपालको जलवायु एजेण्डा अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा कति स्थापित भयो भनेर?
0: अब यसको प्रत्यक्ष मापन त सम्माननीय प्रधानमन्त्रीज्यूले यो पूरै भाषणमा जलवायु परिवर्तनको विषय जुन उठान गर्नुभयो र न्यायको विषय प्रष्ट रूपमा राख्नुभयो र वित्तीय संयन्त्रको पूरै रिफर्मको कुरा उहाँले उठाउनुभयो, यो अन्यायको क्षतिपूर्तिका कुरा उठाउनुभयो, क्षेत्रीय सहयोगको अन्तर्राष्ट्रिय सहायताको अनि अन्तर्राष्ट्रिय साझेदारीको विषयलाई जुन सशक्त रूपमा उठाउनुभयो त्यसलाई मापन गर्दा त उहाँले जे होस् उहाँ उत्कृष्टै भएर फर्किनुभयो। तर अब त्यो होइन, यो पूरै एजेण्डा पर्वतीय राष्ट्रको एजेण्डा र न्यायको एजेण्डामा यो जम्मा शुरूआती मात्रै हो, यसलाई जम्मा 5% दिउँ 100 अब 95% अब उहाँले आएर आन्तरिक गृह कार्य गरेर अब आउने दिनहरूमा राज्यले सरकारले र नेतृत्व गर्ने राजनीतिक दलले यसलाई कसरी सशक्त रूपमा अन्तर्राष्ट्रिय रूपमा उठाउँछ भन्ने एउटा विषय हो। दोस्रो विषय घरेलु पनि छ कि आन्तरिक, हामी यो विषय उठाउँछौ तर हाम्रा विकासका चाहिँ निर्माणमा जलवायु परिवर्तनलाई आन्तरिकरण गर्ने, हाम्रो जलवायु वित्तलाई स्थानीय समुदायसँग पुर्याउने र सम्पन्ना बढ़ी संकटमा रहेका संकटासन्न समूह व्यक्ति घरदोरीलाई हामीले न्याय नै गर्न सकेका छैनौं आन्तरिक रूपमा घरेलु रूपमा। हामीले हाम्रा विकासका संरचना हेर्नुहोस् त कुनै पनि वातावरण जलवायु मैत्री छैनन्, त्यसले पनि ठूलो जोखिम र संकट निम्त्याएको छ भने अझै जलवायु वित्तको जुन असमानताको कारणले गर्दा अझै दूर दराजमा रहेका हाम्रो चाहिँ गरीब विपन्न र यो सीमान्तकृत समुदाय अझै जलवायु संकटमा परेका छन्, हाम्रो कारणले पनि परेका छन्, हाम्रो नीति कार्यान्वयन नहुनु, हाम्रो संस्थागत संरचना कमजोर हुनु, हाम्रो वित्तीय प्रणाली केन्द्रीकृत हुनु र हामीले प्रभावकारी रूपमा चाहिँ परियोजना कार्यक्रमहरू चाहिँ लक्षित समुदायसँग पुर्याउन नसक्नु, यसको पनि आत्मसमीक्षा हुनु पर्यो, किनभने जलवायु संकट त अरूले मात्रै समाधान गरेर हुने होइन, हामीले आन्तरिक रूपमा जसरी सम्माननीय प्रधानमन्त्रीज्यूले नेपालले आधाभन्दा बढी भूभाग चाहिँ अब वन क्षेत्रले ढाकेको छ, त्यसबाट उत्सर्जन कम गर्ने, हाम्रो चाहिँ रिन्युएबल इनर्जीमा हाम्रो हाइड्रो पावरमा जति लगानी गरेका छौं, हामी स्वच्छ ऊर्जा मार्फत विश्वलाई पनि त्यो खालको हाम्रो योगदान छ भनिरहँदा हामीले हाम्रा जनतालाई आन्तरिक रूपमा हाम्रा नीति कार्यान्वयन मार्फत हाम्रा क्रियाकलाप मार्फत वित्तीय प्रवाह मार्फत कति न्याय गर्न सकेका छौं भन्ने विषय पनि महत्वपूर्ण हुन्छ। त्यही भएर व्यावहारिक रूपमा हामीले आन्तरिक रूपमा गर्नुपर्ने जुन कार्यान्वयन जुन फितलो छ त्यसलाई पनि सुदृढ गर्दै अब अन्तर्राष्ट्रिय कूटनीतिलाई बलियो बनाउनको लागि सरकार अगाडि बढ़ोस्, हाम्रो शुभेच्छा छ सरकारलाई, हामी सुविधा यो चाहिँ सहयोग पनि गर्नुपर्ने हुन्छ र अहिले जुन सकारात्मक पहल भएको छ यसलाई अब यो ऊर्जा छ नि सबैमा यो खालको चाहिँ चासो छ, यो ऊर्जालाई अब हामीले सही दिशातर्फ रूपान्तरण गर्न सक्यौं भने वास्तविक रूपमा जलवायु न्यायको विषयले स्थान पाउनेछ र हामीले यसबाट प्रभावित भएका समुदायप्रति साँचो न्याय गर्नेछौ। धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो जलवायु विज्ञ डाक्टर बिमल रेग्मी। आजको कार्यक्रममा हामीले राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन र जलवायु न्यायको विषयमा कुरा गर्यौं। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे र पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि विदा हुन्छु। नमस्कार।

0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
1: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
0: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 056-494-333, 493-555।
5: अब इन्टरनेट ढिलो होइन।
6: शुक्ला गण्डकी एफएम 97.6।
7: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
8: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
7: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
8: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्थे हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
7: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
9: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
5: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार। मोबाइल 98460-80-29। दमौली शाखाको लागि सम्पर्क 98-060-13-425।
10: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
11: ढुक्क भाउ न हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याई त हाल्छु नि।
10: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
5: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
10: होम डेलिभरीको पनि व्यवस्था छ।
12: सम्पर्क तिनसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनी चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिनसेना। मोबाइल 98-141-11-178, 98-560-00-778।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855414
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 9 बज्यो।
4: दिनभर पानी पर्ने पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै चितवनमा 222.4 मिलिमिटर वर्षा। पाल्पाको माथागढ़ी 3 मा पहिरोले घर पुरिदा 3 जना सम्पर्कविहीन। नारायणी नदी तथा यसका सहायक नदीमा बाढ़ीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह। सेतीको बहाव बढ़्यो, रामघाटमा ताल बनेपछि उच्च सावधानी। बाढ़ी पहिरोले सड़क अवरूद्ध, खुल्न समय लाग्ने। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ गर्नुको कारण खुल्न बाँकी। हर्मुज जलमार्ग खोल्ने प्रस्ताव बारे इरान अमेरिकाको औपचारिक जवाबको प्रतीक्षामा दुई देशबीच युद्ध शुरू भएको 7 महिनामा हर्मुज विवाद कायमै। र क्रिकेट लीग 2 का लागि हम्जाको कप्तानीमा क्यानाडाको टोली घोषणा। नेपाल खबरमा अब पूरा खबर। काठमाण्डौ उपत्यका सहित पश्चिमका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ। काठमाण्डौमा दिउँसोपछि झरी रोकिए पनि पश्चिम क्षेत्रमा भने दिनभर झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र मधेश प्रदेशमा भने हिजोदेखि नै झरी रोकिएको छ। पश्चिमी भेगमा पनि गैरातीको भन्दा आज बिहानदेखि पानी केही कम हुँदै गएको मौसमविद संजीव अधिकारीले बताउनु भएको छ। तर पश्चिममा आज दिनभर नै पानी पर्नेछ। देशका धेरैजसो क्षेत्रमा भोलिदेखि मात्रै मौसम क्रमशः सुधार हुनेछ। गैराती, बागमतीको चितवन, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका धेरैजसो ठाउँमा ठूलो पानी परेको महाशाखाले जनाएको छ। मौसमविद अधिकारीका अनुसार विशेष गरी चितवन, तनहो, नवलपरासी, रूपन्देही, कपिलवस्तु, स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, म्यागदी, पर्वत, कास्की लगायतका जिल्लामा मुसलधारे र आरीगोप्टे वर्षा भएको छ। ठूलो वर्षा ती क्षेत्रमा आज बिहानदेखि केही घटेको हो। गैरातीभन्दा अहिले कम मात्रामा पानी परिरहेको छ, तर यसअघि परेको पानीले नारायणी, तिनाउ सहित विभिन्न नदी तथा खोलामा जलस्तर बढ़ेकोले आज दिनभर नै सावधानी अपनाउन महाशाखाको आग्रह छ। काठमाण्डुमा बिहानभर पानी परे पनि दिउँसोपछि मौसम सुधार हुने मौसमविद अधिकारीले बताउनु भएको छ। बंगालको खाड़ीमा विकसित भएको प्रणालीका कारण गएको बुधबारदेखि देशका धेरै ठाउँमा पानी परेको हो। हिजो पूर्वका धेरैजसो ठाउँ र काठमाण्डु उपत्यकामा बिहानदेखि बेलुकासम्म झरी रोकिएकोमा काठमाण्डुमा फेरि पानी परेको हो। निरन्तर जसो पानी परेपछि जनजीवन प्रभावित भएको छ। मुख्य सड़क अवरूद्ध नै छन्। मौसमविदका अनुसार न्यूनचापीय प्रणाली क्रमशः कमजोर बन्दै गएको छ। कोशीबाट बाहिरिसकेको अनि बागमती र मधेशमा हल्का प्रभाव रहेको यो प्रणालीबाट अब कोशी, मधेश र बागमतीमा भने कुनै जोखिम छैन। त्यस्तै पश्चिमका गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आज पानी पर्नेछ। आजदेखि कोशी र मधेशमा मौसम खुल्ने, काठमाण्डु उपत्यका लगायत बागमतीमा पनि दिउँसोसम्म मौसम खुल्ने र घाम लाग्नेछ। चितवनको नारायणी नदीदेखि पश्चिम अर्थात गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भोलिदेखि मौसम खुल्ने र पर्सीसम्म पूर्ण रूपमा खुल्ने अनुमान छ। मौसम खुलिसकेका कोशी र मधेशमा आज बाटो सहज भए लामो दूरीको समेत यात्रा गर्न सकिने मौसमका जानकार उज्जवल उपाध्यायले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। त्यसपछि यो हप्ताभर धेरै ठूलो वर्षा छैन। यद्यपि मनसूनी प्रणाली देशैभर अझै कायम रहेको हुँदा सामान्य वर्षा भने हुन सक्छ। अबको 8-10 घण्टा पश्चिम नेपालमा सावधानी अपनाउन, जोखिम क्षेत्रमा सकेसम्म यात्रा नगर्न र नदीतटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ। पाल्पाको माथागढ़ी गाउँपालिका 3 बैस्कुट्टमा पहिरोले घर पुरिदा एकै परिवारका 3 जनाको अवस्था थाहा हुन सकेको छैन। आज बिहान 5 बजेतिर घरमाथिबाट पहिरो खसेको हो। पहिरोले घर पुरेपछि 70 वर्षीय लीलबहादुर घरती मगर, वहाँका छोरीहरू 17 वर्षीय झरना र 15 वर्षीय दिना घरती सम्पर्कविहीन भएको वडा अध्यक्ष तेजबहादुर घरती मगरले जानकारी दिनुभयो। घरमाथिबाट आएको ठूलो ढिस्को सहितको पहिरोले घर नै देख्न नसक्ने गरी पुरिएको छ। ठूलो ढिस्को र पहिरो आएकोले उद्धारमा समस्या भएको गाउँपालिका का अध्यक्ष यामचिदीले बताउनुभयो। घटना लगत्तै सुरक्षाकर्मीको टोली खोजी तथा उद्धारमा खटिएका अध्यक्ष चिदीले उज्यालोलाई जानकारी दिनुभयो। देशका मध्य र पश्चिम क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। पछिल्लो 24 घण्टामा चितवनको माड़ी कल्याणपुर केन्द्रमा 222.4 मिलिमिटर वर्षा मापन भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवनको मेगौली, नवलपरासीको बर्दघाट र तनहुमा पनि 200 मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ। 200 मिलिमिटर भन्दा धेरै वर्षा पछिल्लो 24 घण्टामा मापन हुनुलाई अति भारी अर्थात आरीघोप्टे वर्षा मानिन्छ। त्यस्तै 100 देखि 200 मिलिमिटर वर्षा हुनुलाई धेरै भारी अर्थात मुसलधारी वर्षा र 50 देखि 100 मिलिमिटर वर्षा हुनुलाई ठूलो वर्षा भनिन्छ। आज दिउँसोपछि काठमाडौँ उपत्यका सहित पूर्वमा मौसम सुधार हुनेछ। त्यस्तै अरू क्षेत्रमा भोलिदेखि क्रमशः सुधार आउने अनुमान छ। यसैबीच नारायणी नदी तथा यसका सहायक नदीमा बाढ़ीको उच्च जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान पौने 8 बजे विशेष बाढ़ी पूर्वानुमान बुलेटिन मार्फत नारायणीमा जलसतहले खतरा तह अर्थात 9 मिटर पार गरी झण्डै 11 मिटर पुगेको जनाएको छ। नारायणीमा जलसतह अझै बढ़दो छ। नारायणीको प्रमुख सहायक नदीमध्ये कालीगण्डकीमा पानीको बहाव खतरा तहभन्दा माथि पुगेको छ। त्यसै गरी सेती, मादी, मर्स्याङ्गी, दरौदी र चेपे नदीमा पनि बहाव बढ़दो छ। बुढ़ी गण्डकी र त्रिशुली नदीमा बहाव सतर्कता तह नजिक पुगेको र बढ़दो क्रममा रहेको छ। नारायणी, कालीगण्डकी सहित विभिन्न नदीको तटीय क्षेत्रमा आज बेलुकासम्म नै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यसै गरी निरन्तरको वर्षाले पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा ताल बनेको छ। रामघाटमा साँगुरो निकासका कारण पानी सहजै बग्न नपाउँदा ताल बन्न पुगेको हो। रामघाटमा ताल बनेपछि उच्च सावधानीसहित निगरानी बढ़ाएको कास्की प्रशासनले जनाएको छ। साथै प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन पनि आग्रह गरेको छ। रामघाटमा पानीको सतह बढ़दै जाँदा नदी किनारमा रहेका पोखरा महानगरको वडा 9 र 11 का सुकुम्बासी बस्ती, रामघाट, शान्तिघाट तथा बौद्ध गुम्बाका शब्दाहगिरी समेत जलमग्न भई जोखिममा परेका छन्। निरन्तर निगरानी गरिरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभएको छ। यस्तै निरन्तरको वर्षाका कारण सप्तरीको हनुमान नगर, कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा बाढ़ीले झण्डै 500 घर डुबानमा परेका छन्। डुबानबाट 2000 भन्दा धेरै परिवार प्रभावित भएका छन्। हनुमान नगर, कंकालिनी नगरपालिका 5, 7, 12, 13 को बस्तीमा बाढ़ी पस्दा 483 र तिलाठी कोइलाडी गाउँपालिका 4 र 5 मा बाढ़ी पस्दा 17 घर डुबानमा परेपछि उनीहरू प्रभावित भएका हुन्। सप्तकोशी नदीमा पानीको सतह बढ़ेपछि बस्तीमा बाढ़ी पसेको हनुमान नगर, कंकालिनी नगरपालिकाका मेयर वीरेन्द्र माझीले बताउनुभयो। बाढ़ीबाट प्रभावितलाई सुरक्षित ठाउँमा सार्ने र तत्काल खानाको व्यवस्था गर्ने काम भइरहेको तथा पानी कम भएपछि पीड़ित पहिचान गरी थप राहत सामग्री उपलब्ध गराउने उहाँले बताउनु भएको छ। लगातारको वर्षापछि आएको बाढ़ीले स्याङझाको कालीगण्डकी गाउँपालिका 7 मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका 1 हर्मीचौर जोड्ने मोटरेबल पुल कालीगण्डकी नदीको बाढ़ीले बगाएको छ। जिल्ला प्रहरीकारले स्याङझाका अनुसार बाढ़ीले पक्की पुल बगाएको हो। वर्षाका कारण स्याङझाको मिर्मीको कालीगण्डकी 1 जलविद्युत आयोजनाका सबै ढोका खोलिएको छ भने आयोजनाले विद्युत उत्पादन समेत बन्द गरेको जनाएको छ। स्याङझा पर्वत र गुल्मीको संगम स्थलमा रहेको सेतीबेड़ी बजार समेत डुबानमा परेको जिल्ला प्रहरीकारले स्याङझाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। लगातारको वर्षाले अवरूद्ध सड़क खुलाउन अझै समय लाग्ने भएको छ। निरन्तरको झरी नरोकिएकोले आज पनि सड़क खुल्ने सम्भावना नरहेको प्रहरीको भनाई छ। संघीय राजधानी काठमाडौँलाई बाहिरी जिल्लासँग जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ बन्द छन्। धादिङको कृष्णवीरमा एकतर्फी सड़क खुले पनि धादिङ प्रशासनले अर्को सूचना नभएसम्मका लागि गाड़ी चलाउन रोक लगाएको छ। नारायणगढ़ मुगलिन सड़क खण्डमा पनि निरन्तर पहिरो खस्ने क्रम नरोकिएपछि गाड़ी चल्न सकेका छैनन्। चितवनतर्फको विभिन्न ठाउँमा पहिरोको जोखिम रहेकोले यात्रु तथा गाड़ी चालकलाई अवस्था बुझेर मात्र यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ। त्यस्तै तनहुँ खण्डको पृथ्वी राजमार्गमा मौरीबास, मादी पुल, घाँसीकुवा, मुसीखोला, छिर्कने, विमल नगर, डुम्रे र ऐना पहाड़ा लगायतका क्षेत्रमा पहिरो खसेको छ। बीपी राजमार्ग अन्तर्गत काभ्रेको माप्ती, पिपले, 400 बेसी, कटुन्जे र चौकीडाँडा लगायतका क्षेत्रमा पहिरोका कारण बीपी राजमार्ग अवरूद्ध छ। सिन्धुलीको सुनकोशी क्षेत्रमा बाढ़ीले सड़क कटान गरेको छ। तमोर करिडोर अन्तर्गत छरूवा खोला, नावा खोला र रानीगाउँ क्षेत्रमा पनि सड़क बन्द छ। राप्ती राजमार्गको कपुरकोट, खारखोला खण्ड, भालुवाङ, चकचके, लिवाङ सड़क र कर्णाली राजमार्गको गगनी खोला, नागमो जुम्लाको राका क्षेत्र आसपासका सड़क पनि पहिरोबाट प्रभावित छन्। गुल्मी, पाल्पा, रोल्पा र प्युठानका सड़कमा पहिरो तथा कटानका कारण यातायात ठप्प छ। सड़क खुलाउने प्रयास भइरहे पनि लगातारको वर्षाका कारण समस्या भएको हो। प्रहरीले बाढ़ी पहिरोको जोखिमलाई ध्यानमा राख्दै जोखिमयुक्त ठाउँमा अत्यावश्यक बाहेक रात्रिकालीन आवागमनमा यसअघि नै रोक लगाएको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ पर्नुभएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले काठमाडौँ महाराजगंजमा रहेको निवासबाट उहाँलाई गैराती पक्राउ गरेको हो। उहाँलाई पक्राउ गर्नुको आधिकारिक कारण खुलेको छैन, तर जबराको सम्भावित सुरक्षा जोखिमका कारण ल्याएको कार्यालयले जनाएको छ। यसबारे थप विवरण आउन भने बाँकी नै छ। 2075 साल पुस 17 प्रधान न्यायाधीश बनेका उहाँ विरूद्ध 2078 फागुन 1 गते महाभियोग दर्ता भएको थियो। त्यसपछि निलम्बनमा पर्नुभएको थियो। महाभियोग लामो समयसम्म संसदमा अलपत्र भएको थियो। संसदको अधिवेशन नै समाप्त भएपछि तत्कालीन महासचिवले महाभियोग निष्क्रिय भएको पत्र लेख्नु भएको थियो। संसद सचिवालयका तत्कालीन महासचिवको सफाई पत्र विरूद्ध सर्वोच्च अदालतमा रिट परेको थियो। पछि सर्वोच्च अदालत

भएमा केही दिनभित्रै चरणबद्ध रूपमा तनाव कम गर्ने हर्मुज खोल्ने र अमेरिका इरानबीच थप वार्ता शुरू गर्ने योजना थियो। त्यसका लागि अमेरिकाले इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी हटाउने, इरानी तेल बिक्री सम्बन्धी प्रतिबन्धमा सहजीकरण गर्ने, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने र क्षेत्रीय युद्धविराम कायम गर्ने इरानको प्रस्ताव थियो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो इरानको प्रस्ताव अस्वीकार गरेको घोषणा गर्नुभयो। अमेरिका र इरान बीचको तनाव अहिले सातौं महिनामा प्रवेश गरेको छ। हर्मुजको यो द्वन्द्वको प्रमुख केन्द्रको विषय बनिरहेको छ। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत नेपाल र ओमानसँग हुने श्रृंखलाका लागि क्यानाडाले 15 सदस्यीय टोलीको घोषणा गरेको छ। क्यानाडाको कप्तानी 36 वर्षीय हम्जा तारिकले गर्नेछन्। हम्जा तारिकले 7 वर्ष अघि क्यानाडाको एकदिवसीय टोलीमा हम्जा तारिकले सात वर्षपछि क्यानाडाको एक दिवसीय टोलीमा पुनरागमन गर्न लागेका हुन्। लीग टू श्रृंखलामा ओमान 28 खेलमा 31 अंकका साथ चौथो स्थानमा छ। क्यानाडा 32 खेलमा 25 अंकसहित छैटौं तथा नेपाल 32 खेलमा 24 अंकसहित 7 औं स्थानमा रहेको छ। चार बन्छनभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पूर्वमा झरी रोकियो, काठमाण्डुमा दिउँसोपछि सुधार हुने, पश्चिममा दिनभर पानी पर्ने, पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै चितवनमा 222.4 मिलिमिटर वर्षा, पाल्पाको माथागढ़ी 3 मा पहिरोले घर पूरिदा 3 जना सम्पर्कविहीन, नारायणी नदी तथा यसका सहायक नदीमा बाढ़ीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह, सेतीको बहाव बढ़्यो, रामघाटमा ताल बनेपछि उच्च सावधानी, बाढ़ी पहिरोले अवरूद्ध सड़क खुल्न अझै समय लाग्ने, पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवारा पक्राउ गर्नुको कारण खुल्न बाँकी, हर्मुज जलमार्ग खोल्ने प्रस्तावबारे इरान अमेरिकाको औपचारिक जवाबको प्रतीक्षामा, दुई देशबीच युद्ध शुरू भएको 7 औं महिनामा हर्मुजको विवाद कायमे, र लीग टू क्रिकेटका लागि हम्जाको कप्तानीमा क्यानाडाको टोली घोषणा।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
5: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहु।
6: सम्पर्क 0654142121, मोबाइल 98565935921।
5: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
7: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
8: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
7: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
9: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
1: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
10: ल, पत्तै छैन है तिमीलाई?
1: दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका, भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।

0: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट आल्मुनियम सिलट चरेस स्टिल आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहुँ प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564141142 मोबाइल 9856023128 र 9462614726।
2: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
3: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
4: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीबी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
5: रिमाल हार्डवेयर सम्पर्क 0654142545 0654143445।
6: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
7: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
6: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
8: घर सजावट का सम्पूर्ण सामग्री का लागि न्यू होम डेकोर एन्ड डेकोरेशन।
9: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिंग टेबल का साथै सम्पूर्ण फर्निचर को सामानहरू पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
10: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी चार भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी चार भित्री बजार।
11: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856023630।
8: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
12: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
13: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
12: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
13: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
14: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो।
15: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
1: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी चार बनकेवा चोक।
16: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ यसको स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा।
17: हजुर दान गरौ।
18: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
19: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
17: त्यसैले दान गरौ, सकेको गरौ सबैले गरौ।
18: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
20: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारीपट्टी मोबाइल नंबर 98560309 र 97065220209
21: साथ छ हाम्रो।
22: हाँ, गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, हैन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
23: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
22: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
24: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
23: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
25: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
24: ओम एम आभूषण सुन चाँदी दोकान।
22: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 065-570-537, मोबाइल नम्बर 98-460-69-2046, 98-58-00-8।
21: शुक्ला गण्डकी FM 97.6।
22: उकाली चढ्दै ओह्राली चढ्दै भन्छन् चौतारी अनि मेलापात गर्दै
26: मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम गाउँ देशीका
22: भाषा हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्कार अनि हार्दिक लौ सांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रम कामदेशीको भाका लिएर उपस्थित भइसकेको छु मरिमा हाम्रो यस कार्यक्रम आउने गर्दछ हप्ताको साथै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछ आज पनि हामी रहेका छौँ आइतबारको बसाईमा तपाईँको माझमा बजारमा निस्किएका नयाँ नयाँ सुमधुर लोक भाकाहरूलाई कार्यक्रममा स्थान दिनेछु पक्कै पनि समयावधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको ऐन आभूषण सुनचारी उद्योगले दुलेगौड़ामा रहेको छ गरगहना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ आधुनिक आकर्षक डिजाइनका गरगहनाहरू राष्ट्र अनुसार पत्थर राखिएका गरगहनाहरू कम्प्युटर नापतल प्रणालीद्वारा नापिएका छापावाला सुनका गरगहनाहरू आवश्यक परेको छ भने तपाईहरू ओमेन आभूषण सुनचाँदी उद्योगमा गएर दुःखका साथ गरगहनाहरूको कारोबार गर्न सक्नुहुनेछ बिहानीको समय रहेको छ आफ्नै गराइसे काममा व्यस्त हुनुहुन्छ होला अझै गर्दै हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरू पनि अगाडि बढ्नु होला भन्न चाहन्छु किनभने दिनहरू यस्तै छ पानी परिराखेको छ है मौसमहरू र तपाईँ पनि अलि बढी रूपमा कहीँ कतै काम गर्दै हुनुहुन्छ भने अलिकति बढी ख्याल गर्दै हिँड्नुलाई पनि भन्न चाहन्छु स्वदेशमा हुनुहुन्छ विदेशमा हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला भन्न चाहन्छु है यो पानी परेर बाढी पहिरो आइरहेको छ धन अनि जनको पनि छिरीहरू भइराखेका छन् विभिन्न मान्छेहरू बेपत्ता भइराखेका छन् है भोटेकोसीको बाढीको झगो मेरो नपाउँदै फेरि यतातिर फेरि पानी परेर होइन विभिन्न क्षेत्रहरू डुबान परि राखेको छ होइन पहिरोहरू गइराखेका छन् बाटोघाटोहरू पनि पुगिराखिएको छ त्यही भएर अलिकति यात्रा गर्दै हुनुहुन्छ भने सावधानीपूर्वक यात्रा गर्नुहोला पनि भन्न चाहन्छु लामो यात्रा नगर्नुहोला पानी परेको समयमा है र विशेष त बजारमा निस्किएका नयाँ नयाँ सुमधुर लोकभाकाहरूलाई कार्यक्रममा स्थान दिने दिन रहेको छ तिनै सुमधुर लोकभाकाहरूलाई कार्यक्रममा स्थान दिनेछु र समयावधिभरि सुनेर पनि साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ यति बेलाको क्रममा कार्यक्रममा पहिलो लोक सांगीतिक कोशीले स्वरूप यो सुमधुर भागलाई कार्यक्रममा स्थान दिन्छु परदेशी सधैँ फरर भनिरहेको छ गोविन्द पौडेल र देवीघर सभात मार्गदर्शनलाई सधैँ गोविन्द पौडेलको र प्रेम देउबाको रहेको छ जसलाई सिकानुहोस् यो सुमधुर गीत

हजुर, यसो मधुरभाकामा तपाईँको माझमा राखिसकेपछि पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने फेरि पनि अर्को सुमधुर लुपाका कार्यक्रममा स्थान दिन्छु। यो भएको आएको चाहिँ दुई दिन मात्रै भएको थियो, तपाईँको माझमा मैले स्थान दिएँ, अब उनीहरूको भाकालाई स्थान दिन्छु। यो भाका चाहिँ 13 घण्टा मात्रै भएको छ। प्रेम सापकोटा सोनु र शान्तारानी परेको आवाज भएको सुनलाई छ, प्रेम सापकोटा सोनुको रहेको छ। यति बेलाको स्वीकार्नुहोस् यो सुमधुर भाका।

हजुर सुमधुर भागमा तपाईँको माझमा राखिसके पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने तपाईँहरूको माझमा फेरि पनि अर्को सुमधुर लोकभाकला कार्यक्रम स्थानीय पवन परियार र शान्ता रानी परियारको आवाज रहेको छन्। लयस्त पवन परियारको रहेको छ। यति बेलाको क्रममा भने स्वीकार्नुहोस् यो सुमधुर भाका।

हजुर, यो सुमधुर भाका मैले तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने नै सुमधुर भाकालाई कार्यक्रममा स्थान दिँदै उनी कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यति जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हामीले यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा उमेना भूषण सुनसादी उद्योगलाई पनि मैले देखि आभार प्रकट गर्दछु। सुरेश विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो एप्समा पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा युके सहर भनिरहेको छ। सुमधुर भाकालाई कार्यक्रम स्थान दिँदै आजको श्रृङ्खलाबाट भने म कार्यक्रम प्रस्तुतारीमा पनि लान्छु तपाईँको बाँकी पल्छु भन्ने सुखद बितोस्। तपाईँले सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.9 मेगाहर्ट्ज। जय गीत जय सङ्गीत। नमस्कार, शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगडा बजारमा रहेको ओम एम आभूषण सुनसाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलीगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर निमबहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460769246, 98098
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98570065119 र 98694057056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान, मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
11: इस क्षेत्र के सब भन्दा पुरानो विशाल फर्नीचर पसल
12: गण्डकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गण्डकी 4 BP चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपानी, संपर्क 0665705725, मोबाइल 98560033878, 98461656058।
13: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँटा आउँदैन मलाई त।
14: किन आमा, के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
13: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
14: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्ब,
13: मोबाइल 98560043952 र 98060

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 10 बज्यो। घटना दुर्घटना
2: कला संस्कृति
0: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
2: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
3: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्रो एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। काठमाडौँ उपत्यका सहित पश्चिमको धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ। काठमाडौँमा दिउँसो पछि झरी रोकिए पनि पश्चिमी भेगमा भने दिनभरि झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र मधेस प्रदेशमा पनि हिजोदेखि नै झरी रोकिएको छ। पश्चिमी भेगमा पनि गए रातिको भन्दा आज बिहानदेखि पानी केही कम हुँदै गएको मौसमविद संजीव अधिकारीले बताउनु भएको छ। तर पश्चिममा आज दिनभरि नै पानी पर्नेछ। देशका सबैजसो क्षेत्रमा भोलिदेखि मात्रै मौसम क्रमशः सुधार हुनेछ। गए राति बागमतीको चितवन, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका धेरै जस्तो ठाउँहरूमा ठूलो पानी परेको महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद अधिकारीहरूका अनुसार विशेष गरी चितवन, तनहु, नवलपरासी, रूपन्देही, कपिलवस्तु, स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी पर्वत, कास्के लगायतका जिल्लाहरूमा मुसलधारे र आरीघोप्टे पानी वर्षा भएको छ। ठूलो वर्षा ती क्षेत्रमा आज बिहानदेखि केही घटेको छ। गए राति भन्दा अहिले कम मात्रामा पानी परिरहेको छ। तर यसअघि परेको पानीले नारायणी तिनौ सहित विभिन्न नदी तथा खोलामा जलस्तर बढ़ेकाले आज दिनभर नै सावधानी अपनाउन महाशाखाको आग्रह छ। काठमाडौँमा बिहानभर पानी परे पनि दिउँसोपछि मौसम सुधार हुने मौसमविद अधिकारीले बताउनुभयो। बंगालको खाड़ीमा विकसित भएको प्रणालीको कारण भएको बुधबारदेखि देशका धेरै ठाउँमा पानी परेको हो। हिजो पूर्वका धेरै जसो ठाउँ र काठमाडौँ उपत्यकामा बिहानदेखि बेलुकासम्म झरी रोकिएकोमा काठमाडौँमा फेरि पानी परेको हो। निरन्तर जसो पानी परेपछि जनजीवन प्रभावित भएको छ। मुख्य सड़क अवरूद्ध नै छन्। मौसमविदका अनुसार न्यूनचापीय प्रणाली क्रमशः कमजोर बन्दै गएको छ। कोशीबाट बाहिरिसकेको अनि बागमती र मधेसमा हल्का प्रभाव रहेको प्रणालीबाट अब कोशी, मधेस र बागमतीमा भने कुनै जोखिम छैन। त्यस्तै पश्चिमका गण्डकी, लुम्बिनी, कर्णाली र सुरुपश्चिममा आज पनि पानी पर्नेछ। आजदेखि अशोकका कोशी र मधेसमा मौसम खुल्ने, काठमाडौँ उपत्यका लगायतका बागमतीमा पनि दिउँसोसम्म मौसम खुल्ने र घाम लाग्नेछ। चितवनको नारायणी नदीदेखि पश्चिम अर्थात गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भोलिदेखि मौसम खुल्ने र पछिसम्म पूर्ण रूपमा खुल्ने अनुमान छ। मौसम खुलिसकेका कोशी र मधेसमा आज बाटो सहज भएमा लामो दूरीको यात्रा समेत गर्न सकिने मौसमका जानकार उज्जवल उपाध्यायले जानकारी सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। त्यसपछि त्यो हप्ताभर धेरै ठूलो वर्षा छैन। यद्यपि मनसुनी प्रणाली देशभरि अझै कायम रहेको हुँदा सामान्य वर्षा भने हुन सक्छ। अबको 8-10 घण्टा पश्चिम नेपालमा सावधानी अपनाउन, जोखिम क्षेत्रमा सकेसम्म यात्रा नगर्न र नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ। लगातारको वर्षापछि आएको बारीले साङ्जाको कालीगण्डकी गाउँपालिका साह्रो मिरमिर र गुल्मीको कालीगण्डकी गाउँपालिका एक हर्मीचोर जोड्ने मोटरेबल फूल कालीगण्डकी नदीको बाढ़ीले बगाएको छ। जिल्ला प्रहरी कार्यालय साङ्जाका अनुसार बाढ़ीले पक्की पुल बगाएको हो। वर्षाका कारण साङ्जाको मिरमिरको कालीगण्डकी ए जलविद्युत आयोजनाका सबै ढोका खुलेको छ भने आयोजनाले विद्युत उत्पादन समेत बन्द गरेको छ। साङ्जा पर्वत र गुल्मीको संगम स्थलमा रहेको सेतीबेडी बजार समेत डुबानमा परेको प्रहरीले जनाएको छ। यस्तै लमजुङमा का कारण बेसी शहर चामे सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। आज बिहान विश्व नगरपालिका छ खरखरे पीरमा पहिरो खसेपछि सड़क अवरूद्ध भएको हो। निरन्तर वर्षा भइरहेकाले पहिरो पछ्याउन तथा भाँसिएको सड़क मरमत गर्न कठिनाई भइरहेको प्रहरीले जनाएको छ। बेलुरूस बीच कूटनीतिक सरकारी तथा सेवा राहदानी वाहकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। संयुक्त राष्ट्र संघका सेऊ महासभाका अवसरमा न्यूयोर्कमा आयोजित साइड लाइन कार्यक्रममा परराष्ट्र मन्त्री सुशील खनाल र बेलारूसका परराष्ट्र मन्त्री म्याक्सिम जिजेकोले आफ्नो सरकारका तर्फबाट यो सम्झौता हस्ताक्षर गर्नुभएको मन्त्रालयले जनाएको छ। सम्झौतामा हस्ताक्षर गर्नु अघि दुवै परराष्ट्र मन्त्री बीच सौहार्दपूर्ण भेटवार्ता भएको छ। भेटवार्तामा दुवै देशको आपसी हितसँग सम्बन्धित विविध विषयमा छलफल भएको छ। भेटवार्तामा नेपाल बेलारूस मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्दै श्रम, शिक्षा, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
आज असोज कृष्ण प्रतिपदा आजदेखि सोह्र श्राद्ध अर्थात पितृपक्ष विधिवत रूपमा शुरू भएको छ। नेपाल पञ्चाङ्ग निर्णय विकास समितिले स्वीकृत गरेका पात्र अनुसार आज प्रतिपदा तिथिको श्राद्ध गर्नुपर्नेछ। धर्मशास्त्रविदका अनुसार सोह्र श्राद्ध दिउँसोको समयमा पितृको तिथि अनुसार तर्पण सीतादान र पिण्डदान गरी गर्नुपर्ने शास्त्रीय विधान छ। असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवंगत पितृहरूलाई सम्झेर श्रद्धा श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो। कारण वस्तुकिएको तिथिमा श्राद्ध गर्न नसके असोज कृष्ण औंसीदेखि असोज शुक्ल पञ्चमीसम्म तथा त्यसपछि अष्टमी दशमी र औंसीसम्म लगायतका विशेष तिथिमा पनि गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविदहरूले बताएका छन्। पितृपक्ष सकिएसँगै दुर्गा पक्ष अर्थात बडा दशैं शुरू हुने भएकाले दशैं अघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने वैदिक सनातन परम्परा रहेको छ। यस वर्ष अधिकमासका कारण सोह्र श्राद्ध र बडा दशैं केही ढिलो परेको छ। पाल्पाको माथागढी गाउँपालिका तीन भैंसाकट्टामा पहिरोले घर पुरिदाएकै घरका तीनजना परिवारको अवस्था थाहा हुन सकेको छैन। आज बिहान 4:30 बजेतिर घरमाथिबाट पहिरो खसेको हो। पहिरोले घर पुरेपछि 75 वर्षीय लीलबहादुर गर्ती उहाँकी 17 वर्षीय छोरी दिना घरती र छिमेकी मोतीलाल घरतीकी 15 वर्षीय छोरी झरना घरती सम्पर्कविहीन भएको वडा अध्यक्ष तेजबहादुर घरती मगरले जानकारी दिनुभयो। घरमाथिबाट आएको ठूलो डिस्को सहितको पहिरोले घर नै देख्न नसकिने गरी पुरिएको छ। ठूलो डिस्को र पहिरो आएकाले उद्धारमा समस्या भएको गाउँपालिकाका अध्यक्ष यम चिन्दीले बताउनुभयो। घटना लगतै सुरक्षाकर्मीको टोली खोजी तथा उद्धार कार्यका लागि खटिएको अध्यक्ष चिन्दीले उज्यालोलाई जानकारी दिनुभएको थियो। नारायणी नदी तथा यसका सहायक नदीहरूमा बाढ़ीको उच्च जोखिम छ। बाढ़ी पूर्वन महाशाखाले आज बिहान 7:45 बजे विशेष बाढ़ी पूर्वाधन बुलेटिन मार्फत नारायणीमा जल सतहले खतरा त अर्थात 9 मिटर पार गरी झण्डै 11 मिटर पुगेको जनाएको छ। नारायणी नदीमा जल सतह अझै बढ़दो छ। नारायणीको प्रमुख सहायक नदी मध्ये काली गण्डकी बनेको बाह खतरा भन्दा माथि पुगेको छ। त्यसै गरी सेती माधी मर्सङ्गी दरौदी र चेपेत नदीमा पनि बाह बढ़दो छ। बुढ़ी गण्डकी र त्रिशुली नदीमा बाह सतर्कता तह नजिक पुगेको र बढ़दो क्रम रहेको छ। नारायणी काली गण्डकी सहित विभिन्न नदीको तटीय क्षेत्रमा आज बेलुकासम्म उच्चस्तरको दबाव बनाउन महाशाखाले आग्रह गरेको छ। लगातारको वर्षाले अवरूद्ध सड़क खुलाउन अझै समय लाग्ने भएको छ। निरन्तरको झरी नरोकिएकाले आज पनि सड़क खुल्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ। संघीय राजधानी काठमाडौँलाई बाहिरी जिल्लासँग जोड्ने पृथ्वी राजमार्ग र कान्ति लोकपथ 4 दिन अघिदेखि नै बन्द छन्। धादिङको कृष्णवीरमा एकतर्फी सड़क खुले पनि धादिङ प्रशासनले अर्को सूचना नभएसम्मका लागि गाड़ी चलाउन रोक लगाएको छ। नारायणगढ़ मुगलिन सड़क खण्डमा पनि निरन्तर पहिरो खस्ने क्रम नरोकिएपछि गाड़ी चल्न सकेका छैनन्। चितवनतर्फको विभिन्न ठाउँमा पहिरोको जोखिम रहेकाले यात्रु तथा गाड़ी चालकहरूलाई अवस्था बुझेर मात्र यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ। त्यस्तै तनहुँ खण्डको पृथ्वी राजमार्गमा मौरीबा समाधी पुल घाँसीकुवा मुसे खोला छिर्कने विमलनगर डुम्बे र एना पहाड़ लगायतका क्षेत्रहरूमा पहिरो खसेको छ। पृथ्वी राजमार्ग अन्तर्गत काप्रेको माप्ती पिप्ले 400 बेसी कुटुन्जे र चौकी डाँडा लगायतका क्षेत्रमा पहिरोका कारण पृथ्वी राजमार्ग अवरूद्ध छ। सिन्धुलीको सुन्नुकोशी क्षेत्रमा बाढ़ीले सड़क कटान गरेको छ। तामुल कोरिडोर छुवा खोला नावा खोला रानी गाउँ क्षेत्रमा पनि सड़क अवरूद्ध छ। राप्ती राजमार्गको कपुरकोट खारखोला खण्ड भालुवाङ चकचके लिङवाङ सड़क तथा कर्णाली राजमार्गका गगन खोला नागमा जुम्लाको राका खोला आसपासका सड़क पनि पहिरोबाट प्रभावित छन्। गुल्मी पाल्पा रोलबा प्युठान सड़कमा पहिरो तथा कटानहरूका कारण यातायात प्रभावित भएको छ। सड़क खुलाउने प्रयास भइरहे पनि लगातारको वर्षाका कारण समस्या भएको छ। प्रहरीले बाढ़ी पहिरो को जोखिमलाई ध्यानमा राख्दै सिद्धिचरण लोकमार्ग टोखा छहरी सड़क कान्ति राजमार्ग भैंसे भीमफेदी देउराली कुलेखानी सड़क बीपी राजमार्ग पृथ्वी राजमार्ग नारायणगढ़ मुगलिन सड़क राप्ती राजमार्ग र मदन भण्डारी राजमार्ग जोखिमयुक्त ठाउँमा अत्यावश्यक बाहिर राखेका दिन आगमनमा यसअघि नै रोक लगाएको छ।
कालीगण्डकी नदीले नवलपुरको बौद्धी काली गाउँपालिका प्रेस कनेक मात्र पक्की पुलको पहुँच मार्ग बगाएपछि आवाजाव ठप्प भएको छ। बारीले डेढगाउँ तर्फको पहुँच मार्ग बगाएको हो। डेढगाउँ झ्यालबास बाटोबाट आएको पानीको बलले पुलको पहुँच मार्ग बगाएको गाउँपालिकाका प्रवक्ता श्याम सुन्दर श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार करिब चार वर्ष पहिले पनि बाढ़ीले यो पुलको अर्कोतर्फको पहुँच मार्ग बगाएको थियो। पुल भत्केपछि तनहुँको भीमात, पोखरा, दोमौली, पाल्पाको रामपुर आगमन ठप्प भएको छ। बौद्धी काली जानका लागि अब गैराकोटबाट रामदीबाट कालीगण्डकी कोरिडोर एकमात्र विकल्प रहेको स्थानीय उज्जवल ओझाले बताउनुभयो। जिल्ला प्रशासन कार्य तनहुँले जिल्ला स्थित सबै स्थानीय तहलाई उच्च सतर्कता बनाउन आग्रह गरेको छ। कार्यालयले सबै स्थानीय तहलाई पत्रचार गर्दै जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था सहित खोज तथा उद्धार राहत र प्रतिकारका लागि आवश्यक तयारी अवस्थामा रहन आग्रह गरेको हो। प्रशासनले स्थानीय तहलाई आफ्नो भौगोलिक क्षेत्रभित्र बाढ़ी तथा मनसूनबाट प्रभावित हुन सक्ने जोखिमयुक्त क्षेत्र पहिचान गरी आवश्यक परे विद्यालय तथा सार्वजनिक भवनमा नागरिकहरूलाई अस्थायी रूपमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले बताउनुभयो। साथै वडामै खोज तथा उद्धार एवं राहत सामग्री तयारी अवस्थामा राख्न पालिका तथा वडा स्तरीय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिलाई पूर्ण रूपमा सक्रिय बनाउन भनिएको छ। गोर्खामा बिहिबारदेखि परेको विरल वर्षाका कारण तीन छुट्टा छुट्टै स्थानमा घर तथा मदरास्तामा जोखिम परेका छन्। शनिबार जिल्लाका शहीद लखन गाउँपालिका, गोर्खा नगरपालिका र रुगर गाउँपालिकामा पहिरो जाँदा सड़क भाँसिएपछि घर र संरचना जोखिममा परेका हुन्। शहीद लखन गाउँपालिका चाराइन अस्पताल स्थित त्रिशुली नदी किनारमाथिबाट पहिरो खसिएपछि दुई परिवारका घरहरू उच्च जोखिममा परेका छन्। जिल्ला प्रहरी कार्यालय गोर्खाका अनुसार मनमाया राणाको दुई तले पक्की घर र भूकम्पपछि बनेको दुई कोठे टिनको छाना भएको घर तथा सोममाया राणाले दुई तले पक्की घर पहिरोपछि बस्नै नमिल्ने भएका छन्। देशका मध्य र पश्चिम क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। पछिल्लो 24 घण्टामा चितवनको माडी कल्याणपुर केन्द्रमा 222.4 मिलिमिटर वर्षा मापन भएको छ। मौसम पूर्वन महाशाखाका अनुसार चितवनको मेघौली, नवलपरासीको बर्दाखा र तनहुँमा पनि 200 मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ। परासीको बर्दाघाट मापन केन्द्रमा 207 मिलिमिटर वर्षा भएको छ। 24 घण्टामा 200 मिलिमिटर भन्दा धेरै वर्षा मापन हुनलाई धेरै ठूलो आडीगुप्टे वर्षा भनिन्छ। यस्तै 100 देखि 200 मिलिमिटर वर्षा हुनलाई धेरै भारी मुसलधारे वर्षा र 50 देखि 100 मिलिमिटर वर्षा हुनलाई ठूलो वर्षा भनिन्छ। आज दिउँसो पछि काठमाडौँ उपत्यका सहित पूर्वमा भने मौसम केही सुधार हुनेछ। लगातारको वर्षाका कारण सप्तरीको हनुमान नगर, कंकालिनी नगरपालिका र लीला आठी कोइलाठी गाउँपालिकाको बाढ़ीले झण्डै 500 घर डुबानमा परेका छन्। डुबानबाट 2000 भन्दा धेरै परिवार विस्थापित भएका छन्। हनुमान नगर, कलानिकी नगरपालिका 5, 7, 12, 13 को बस्तीमा बाढ़ी पस्दा 483 र तिलाठी कोइलाडी गाउँपालिका 4, 5 बाढ़ी पस्दा 17 घर डुबानमा परेपछि उनीहरू प्रभावित भएका हुन्। सप्तकोशी नदीमा पानीको सतह बढ़ेपछि बस्तीमा बाढ़ी पसेको हनुमान नगर, कंकालिनी नगरपालिकाका मेयर वीरेन्द्र माझीले बताउनुभयो। बाढ़ीबाट प्रभावितहरूलाई सुरक्षित स्थानमा सार्ने र

तरिकाले जानकारी दिनुभयो। अभिनल वर्षासँगै तनहुँको पृथ्वीराज मार्ग अन्तर्गत घाँसीकुवा र मौरीभी क्षेत्रमा पुनः पहिरो खसेपछि राजमार्गको आगमन प्रभावित भएको छ। ब्याज नगरपालिकाद्वारा घाँसीकुवामा शुक्रबार साँझ पहिरो सहित हिलो र लेदो खसेर सड़कको दुवैतर्फको आगमन अवरूद्ध भएकोमा पुनः खसेको हो। मौरीवासमा पनि थप पहिरो खसेको प्रहरीले जनाएको छ।

0: नेपाली कांग्रेसले 15 औं महाधिवेशनको उद्घाटन समारोह सहभागी हुन 3 प्रमुख दलका शीर्ष नेताहरूलाई निम्ति दिएको छ। कांग्रेसले प्रमुख सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई निम्ति दिएको हो। तीनै नेतालाई कांग्रेस सहमहामन्त्री उदय शमशेर राणाले प्रत्यक्ष रूपमा भेट गरेर निमन्त्रणा प्रदान गर्नुभएको हो। अवस्थामा तीनजेलसम्म जुनै साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। तीनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रमहरू शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकीएफएम.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: यो चम्चेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
3: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, टन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 98560338 98416356।

0: बड़ा दशैं विशेष दुलेडौड़ा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीवीसी का झ्याल ढोका न बानियला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्तिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
3: तर महँगो होला नि
2: छैन बजारमा उपलब्ध काठ र एल्युमिनियम का फ्रेम

0: को उत्कृष्ट विकल्प हो यूपीबीसी का झाल ढोका।
1: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
2: बाराही अल्मुनियम अब यूपीबीसी को साथमा।
1: अल्मुनियम का झाल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
2: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0 मोबाइल 98 5 60 22 9 38 र 98 0 28 22 9 38।
3: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
4: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
3: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
4: यही असोज 17 शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
3: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0 65 4 14 233, मोबाइल 98 6 78 61 87।
5: आहा, कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43।
6: यही हो मौका, पर्यो पर्यो, ठ्याक्कै पर्यो।
7: होइन हौ, कसरी पर्यो?

0: मार्फत सिधै 10 लाखसम्म सियोरसर्ट क्यास उपहार, फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
1: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर शर्ट, कोर्यो कि पर्यो,
0: शर्तहरू लागू हुनेछन्।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरूम, शुक्ला गण्डकी 4 दोलेगौंडा, सम्पर्क 0665902969 र 98560169।
0: हिरो सीजी मोटर्स
3: दोलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल इजी क्याफे को भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशुपन्छीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशुपन्छी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफे को भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
4: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण सियर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6 प्रगति टोल, खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे, सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 6 खैरेनीटार।
5: सिम्स केयर गिभर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्भ विथ हार्ट।
4: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलीगौड़ामा सिटी भिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम।
5: हाम्रा विशेषताहरू:
4: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
5: व्यावहारिक र प्रयोगात्मक सिकाई,
4: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
5: सिपमूलक गुणस्तरीय र प्रमाणकारी तालिम,
4: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गतेसम्म।
5: स्थान सिम्स केयर गिभर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा तनहुँ।
4: सम्पर्क 98560-44343, 98041-43688, 98041-43688, 98560-71773।
6: डोन्ट मिस दिस अपर्चुनिटी।
7: कता हिँडेको आइफोन हातमा लिएर?
8: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
8: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
9: शुक्ला गण्डकी एफएम 97.6। A complete call for Hello Shukla Gandaki. Hello, hello.
10: Come on everybody. Hello Shukla Gandaki.
9: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी। फोन गर्नुहोस्, कुरा गर्नुहोस्।
11: only on 97.6, a complete call zone.
12: Program Hello Shukla Gandaki, only on Shukla Gandaki FM 97.6 MHz.

हेलो हाई गुड मर्निङ एण्ड वेलकम तपाई समस्त जो जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंगसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत गर्छु। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। आजको एपिसोड भनेको चाहिँ सन्डेको एपिसोड रहेको छ, विशेष त तपाईँको रोजाई गीतलाई चाहिँ मैले कार्यक्रममा राख्नेछु है। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98 4 2 72 9 11 र 98 0 66 36 11 बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ। आफूलाई मन पनि कुनै पनि गीत छ भने चाहिँ तपाईँले रोज्न सक्नुहुन्छ है। र बिहानीको समय त सधैँ नै छ, के गर्दै हुनुहुन्छ पक्कै पनि आफ्नो काममा व्यस्तता हुनुहुन्छ होला नै, कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा त सधैँ नै छ है। र अब यही असोज 8 गतेबाट चाहिँ पानी परिराखेको छ नि त, अब तपाईँको ठाउँतिर के कस्तो हुँदैछ त्यसबारेमा पनि जानकारी गराउन सक्नुहुन्छ। धेरै जसो ठाउँमा चाहिँ अब बाटोहरू पनि अवरुद्ध भइराखेको छ नि त, सँगसँगै अब पहिरोहरू पनि गइराखेको छ। अलि सचेत रहनुहोला, अलि सतर्कता अप्नाउनुहोला, विशेष त अब नदीको बहाव बढ़िराखेर पनि अब त्यसले असर गरिराखेको छ होइन, बाटो नै अवरुद्ध चाहिँ बनाइराखेको छ। अब तपाईँको ठाउँतिर के कस्तो छ त्यो बारेमा पनि अपडेट दिनुहोला है। र हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दाखेरि चाहिँ प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्सले। मोबाइल सम्बन्धी कुनै समस्याहरू देखा परेका छन् भने, सँगसँगै नयाँ मोडलका मोबाइलका आवश्यकहरू परिराखेका छन् भने तपाईँ जान सक्नुहुन्छ पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्समा। यो पसल रहेको छ दोलेगौड़ाको हेल्प पोस्टकमा, त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ है। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला र कार्यक्रममा पनि जोडिनुहोला है। अब तपाईँको लागि विशेष त अब गीतहरू राख्ने दिन नै हो नि त आज है, तपाईँको रोजाएको गीतहरू चाहिँ मैले राख्नेछु, कार्यक्रममा जोडिन सक्नुहुन्छ है। र यति बेला भने तपाईँ सम्पूर्णको लागि प्रोग्रामको ओपनिङ सङ स्वरूप म गीत राख्दैछु सिक्का नोटेमा बोलको गीत, अनि यो गीतसँगै पुनः उपस्थित हुने नै छु म। तपाईँले चाहिँ कार्यक्रममा फोन ट्राई गर्दै गर्नुहोला है त।

0: ओके, यति बेला भने सिक्का नोटैमा बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा छँदै नै छ। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि भनिराखेको नै छु। यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाटको हुनुहुन्छ उहाँलाई स्वागत गर्छु म। हेलो, नमस्कार हजुर। हजुर, जोडले दाइ सन्चारमा हुनुहुन्छ होला क्यारे? हजुर, आज चाहिँ म यहाँ है। हजुर, आज हिजो चाहिँ मेरो काम व्यस्त थियो, त्यही भएर हिजोको हिजो आउन नभएको भएर चाहिँ आज आएको म। हजुर, पर्व तिर्नु पर्यो नि त। हजुर, त्यही त नि, आज आफ्नो काम व्यस्त छ हुनुहुन्छ उहाँ, अनि त्यही भएको भएर चाहिँ उहाँ बाहिर हुनुहुन्छ। अब मेरो काम व्यस्त हुँदा उहाँले हेर्ने, उहाँको उहाँ व्यस्त हुँदा मैले त्यही त नि। ल अनि सुनाउनुहोस् दाइ, के छ हाम्रो स्याङ्जातिर पानी कतिको परिरहेछ, के कस्तो हुँदैछ अहिले मौसम?
1: स्याङ्जातिर मजाले पर्यो पानी, तर हाम्रो एरियामा त त्यति नोक्सान भएको छैन है।
0: हजुर,
1: अलिकति उता मिरिमीतिर त्यतातिर पुल सिल बगाएछ कालीगण्डकी कि।
0: हजुर, त्यही त नि,
1: त्यतातिर भएछ नोक्सान, तर यता खासै भएन। पानी अहिले भर्खर रोकिया छ।
0: हजुर,
1: अब यसो घाम देखिन्छ कि जस्तो पनि गरिरहेको
0: छ। त्यही त नि, हाम्रो यता पनि अलिअलि घाम देखिन्छ कि जस्तो चाहिँ गरिरहेछ। पानी त पर्या परै थियो बाप भाइ है।
1: तनाउ त सेकेन्ड भएछ पानीमा त, फर्स्ट चितौन सेकेन्ड तनाउ रहेछ नि त, दुई भन्दा माथि गएछ।
0: त्यही त नि, कति गाछा हो, कति आशा छ पानी त, सेती खोला हेरी साध्यै छैन, अब कट्न नमिल्ने भाषा चाहिँ सुरौदी बढ्या छ उत्तिकै, फेरि चाहिँ नभएर सेती
1: एकदमै।
0: त्यही त नि, अब बिस्तारै मौसममा चाहिँ सुधार हुन्छ भनेर त भनिराखेको छ, तै पनि अब पश्चिमी क्षेत्रमा चाहिँ अझै पनि पर्न सक्छ भनेर चाहिँ भनिराखेको छ।
1: हाम्रो गण्डकीबाट अब बिस्तारै जान्छ क्या, अगाडि बढ्छ।
0: त्यही त नि,
1: त्यही गर्छ।
0: ल हुन्छ दाइ, ल हुन्छ दाइ, तपाईँको लागि यो गीत म राख्छु, अब साथीहरूलाई सम्झाउन सक्नुहुन्छ है त। हजुर, धन्यवाद। हुन्छ, नमस्कार। यति बेला भने फोन गर्नुभएको थियो नरेन्द्र रिमा दाई हुनुहुन्थ्यो स्याङ्जाबाट। अब दाईले कार्यक्रममा सहभागिता जनाएर आफूलाई मनपर्ने गीत रोजेर गइनिसक्नु भएको छ। अब पालो तपाईँको रहेको छ, आउन चाहनुहुन्छ भने 98 4 22 72 9 11 र 98 0 66 36 111 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर पनि मैले भनिराखेको नै छु। र यति बेला भने दाईको रोजाइमा रहेको गीतलाई म राख्दैछु, फेवा तालमा साइली बोलको गीत स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि फेवातालमा साइली बोलको यो गीत मैले राखिसके शिव परियारको आवाजमा रहेको हाम्रो नरेन्द्र दाईको रुजाईमा रहेको गीत चाहिँ रहेको थियो र अब पालो तपाईँको रहेको छ कार्यक्रममा जोडिन चाहनुहुन्छ भने जोडिन सक्नुहुन्छ भनेर त भनिराखेको नै छु र अब स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि मैले भनिराखेको नै छु यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु फेरि पनि जुनी जाला बोलको गीत चाहिँ रहेको छ अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने चाहिँ जोडिन सक्नुहुन्छ स्टुडियोको लाइन एकदमै खुला रहेको छ भनेर पनि भनिराखेको नै छु मैले यति बेला भने यो गीत

0: Try exit lag free.
1: ओके okay, यति बेला भने तपाईँ सम्पूर्णको लागि पेन्सन पट्टा मुभीबाट जुनी जालावलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ. सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ. यति बेला भने अर्को गीतलाई म राख्दैछु, गोठालो जालावलको गीत रहेको छ. यो गीतसँगै जान्छु म सर्ट कमर्सियल ब्रेकमा. ब्रेकसँगै जान्छु 11 बजेको टाइम चेकमा. टाइम चेक पछि तपाईँको माझमा म पुनः उपस्थित हुने नै छु. सुन्दै गर्नुहोला है त.

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेवडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
3: मुख्य कार्यालय चिफलेडुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511।
4: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
4: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
5: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
6: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67645।
3: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
7: प्रसन, होमवर्क देखाउ त।
8: हस टीचर।
7: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
8: टीचर, मेरो मामीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
7: ए हो र, त्यसो भए प्रसनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
9: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0965414484, मोबाइल 98560-33384 र 98560-67988।
10: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
11: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
10: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
11: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
10: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
11: हुन्छ नि, जाउ जाउ।
10: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4 दुलेगौंडा,
11: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज सोरुमको आडैमा।
3: फोन नम्बर 97155065555, 97156506।
10: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
12: ओई वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
13: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
3: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
14: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665705744।
15: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560-77987।
0: बाबाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
16: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
16: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहालेँ, चिया त पिएर जाऊ।
16: होइन हतार छ, पछि आउँदै गरौँला है।
17: दीर्घायु फर्निचर सोरुम,
16: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
17: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टिल र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
16: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
17: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0765709604, मोबाइल नम्बर 98460261268
16: 98560260268।
19: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला।
1: शुक्ला गण्डकी एफएम 97.6।
20: शुक्ला गण्डकी टाइम चेक।
21: यति बेला बिहानको ठिक 11 बज्यो।

0: एकछिनको यो सर्ट कमर्सल ब्रेक सँगै 11 बजेको टाइम चेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मैले मिठा मिठा गीतहरू चाहिँ कार्यक्रममा राखिराखेको छु, सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ। र यदि सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला। विशेष त अब कार्यक्रमको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दा प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्सले। मोबाइल सम्बन्धी कुनै समस्याहरू देखा परेका छन् भने सँगसँगै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने तपाईँ जान सक्नुहुन्छ पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्समा है। विशेष त अब हाम्रो यो हप्ताभरिमा फोन गर्नुहुने हप्ताभरिमा भन्दा पनि अब सन्डेबाट फ्राइडेको एपिसोडभित्रमा चाहिँ कल गर्नुहुने श्रोता र कलरहरू मध्येबाट चाहिँ हामीले लकी ड्र मार्फत चाहिँ एकजनालाई छनौट गर्छौं र जसलाई सहयोग रिचार्जको व्यवस्था गरिएको छ। अब तपाईँ पनि रिचार्ज जित्न चाहनुहुन्छ भने चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है। यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाट को हुनुहुन्छ म उहाँलाई लिन्छु। हेलो नमस्कार हजुर।
1: हजुर
0: नमस्कार, सन्चियारे हुनुहुन्छ? हजुर चिने नि किन नचिन्नु, धेरै पछि पो भयो त नि, बेलुकाको कार्यक्रममा त आइरहेको थिएँ के रे। हजुर हजुर, हिजो म थिएन है। हजुर अनि सन्चै आरामै ठिकठाकै होला क्यारे है? हजुर म पनि एकदमै ठिकठाकै छु भन्नु पर्यो। अनि के कस्तो छ त नि अब मौसमको माहौल हाम्रो आफू कसरीतिर?
1: अनि म सिधै हो पानी त पैसा खालको छ क्या, बेसी चाहिँ अलिक घाम लाग्दा जस्तो गरेको
0: थिएँ।
1: अब होला नि
0: अनि बाटो उही त हो, तर पनि अब बाटोहरू के कस्तो छ, अवरुद्ध भएको छ कि छैन त्यतातिर?
1: अलिक गाउँतिर त ठिकै छ
0: हजुर, त्यही त नि कता हो जाने चाहिँ बन्द छ भनेर पनि ठ्याक्क देखिरहेको थिएँ मैले, ठ्याक्कै यहीँ भन्ने अलि याद भएन कि। हजुर ल हुन्छ त नि, अलि सचेत रहनु होला क्यारे है। ल अनि आज कुन गीत रोज्नुहुन्छ त नि?
1: आज त्यही बाटामुनि तुलसी आँगनमा
0: हे तुलसी आँगनमा रोपाउला होइन त। ल हुन्छ तपाईँको लागि यो गीतमा राख्छु। ल अब साथीहरूलाई सम्झनुहोस् है त। हजुर धन्यवाद। हजुर आउनु भएको थियो
1: दिदी, चन्द्रबार दिदी, एकता बाबुलाई अनि नगेन्द्रजीलाई, सम्पूर्ण
0: सम्पूर्ण अहिले चाहिँ हामी छोड्छौँ। नमस्कार
1: नमस्कार।
0: हजुर यति बेला भने फोन गर्नुभएको थियो ऋषिरामजी हुनुहुन्थ्यो आफू कसरीबाट चाहिँ फोन गर्नुभएको थियो र उहाँले आफूलाई मनपर्ने गीत रोजेर गइनिसक्नु भएको छ। अब पालो तपाईँको रहेको छ, आउन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुल्ला रहेको छ है भनेर पनि भनिराखेको नै छु। अब फोन आइरहेको छ है, कहिले चाहिँ ठ्याक्क बोल्दै गर्दाखेरि उठाउनु पनि भ्याइएको छैन, अब आउन सक्नुहुन्छ है भनेर भनिराखेको छु मैले। यति बेला कोही साथी हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ म उहाँलाई लिन्छु। हेलो नमस्कार हजुर। हजुर नमस्कार बुवा। अब कार्यक्रममा त म भइरहन्छु नि, त्यही त नि अब कहिले काहीँ चाहिँ आउनु आउनु मन लाग्यो कि त्यही भएर।
2: अनि आरामै छौ?
0: हजुर ठिकठाक छु बुवा, हजुरको के छ खबर?
2: अब ठिकै छ सुरिना, ठिकै छ, राम्रै छ।
0: हजुर अनि के कस्तो छ त नि हाम्रो कास्कीकोटतिरको मौसम, के कस्तो काम हुँदैछ बुवा?
2: कास्कीतिर भन्नुपर्दा अब बल्ल घरि घाम पनि यसो देखियो जस्तो गर्छ, घरि पादल घरि घाम यस्तो चाहिँ अब सुधार हुन्छ कि जस्तो जस्तै त्यस्तै त्यस्तै छ।
0: त्यही त नि, ल ठिक छ, अलि सचेत चाहिँ रहनु होला क्यारे बुवा। अनि कुन गीत रोज्नुहुन्छ आज?
2: आज चाहिँ नै
0: लोकगीत होइन नि, लोकगीत त बेलुकामा हो। हुन्छ
2: लौ त हेरियो, गोजीमा दाम छैन, सुबिना छोरी गोजीमा दाम छैन।
0: त्यही त नि, गोजीमा दामै भए पनि नभए जस्तै हुन्छ क्या। अहिले त महँगीले गर्दाखेरि गोजीमा दामै भए पनि नभए जस्तै भएको र नभएको बराबर जस्तै हुन्छ कहिले कहिले त, होइन त? ल हुन्छ बुवा, तपाईँको लागि अब तपाईँको रोजाइको गीत म राख्ने नै छु, अब साथीहरूलाई सम्झन सक्नुहुन्छ है त?
2: अब सर्वप्रथम रिनालाई छोरीलाई नै भयो
0: हजुर धन्यवाद,
2: अनि तिम्रो अनि सम्पूर्ण शुक्ला गण्डकीका युनिट सम्पूर्ण युनिटहरू र यी अघि पछि आउने सबै सम्पूर्ण मेरो प्यारा साथीहरू भन्दै बिदा हुन्छु। नमस्ते।
0: हुन्छ नमस्कार। यति बेला भने फोन गर्नुभएको थियो बलराम बुवा हुनुहुन्थ्यो कास्कीगोटबाट, र म गीत राख्दैछु ऋषिरामजीको रोजाइमा रहेको हे तुलसी आँगनमा रोपौला बलको। यति बेला भने सिकाउनु छ
3: Hey!

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि गोजीमा दाम छैन, मेरो गोजीमा दाम छैन भएको यो गीत मैले राखिसके। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर त भनिराखेको नै छु। अब हाम्रो यतातिरको मौसमको कुराकानी गर्नुपर्दा अहिले त मजाले घाम लागिरहेको छ है, तपाईँको ठाउँतिर के कस्तो छ त्यसबारेमा पनि तपाईँले जानकारी गराउनु होला। यति बेला

ओके तिम्रै लागि हो भने ज्यानै दिदीउला बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ क्यारे। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर त मैले भनिराखेको नै छु। कार्यक्रममा जोडिनु होला यति बेला भने जनम जनम ज्यौला सँगै बोलको यो गीत राख्दैछु म। गीतपछि आउने नै छु सुन्दै गर्नुहोला है त।

0: 97.6
1: शुक्ला गंडकी एफएम 97.6
2: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
4: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
4: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
1: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक।
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124474।
9: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
10: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
9: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
10: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौंडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौंडा।
10: दिदी कुमार श्रेष्ठको भवनमा
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
11: चिकन ससेज, बफ ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560288587।
12: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
13: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
12: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
14: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
12: पुराना गर गहना सँग नयाँ साथ फेर,
14: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
12: चन्द्रिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी, दुलेगौंडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560062099।
15: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
2: ओल्डपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
10: सुन्नुहोस् है, स्यामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
15: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी, दुलेगौंडा, मुक्तिनाथ विकास बैंक सँगै। प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0656705076, मोबाइल 98560062676।
10: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन,
0: के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोजेऊ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
16: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
0: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
16: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
17: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563-33398 र 98465-10950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल्छ।

0: मार्फत सिधे 10 लाख सम्म स्योर सर्ट क्यास उपहार, फुल 100% क्याश ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबर्ड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
1: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो।
0: शर्तहरू लागू हुनेछन्।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम, शुक्ला गण्डकी 4 दोलेगौंडा। सम्पर्क 0658-590-299 र 98-560-61-999।
0: हिरो सीजी मोटर्स।
3: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

अल राइट, एकैछिनको यो सर्ट कमर्सियल ब्रेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुविना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा गीतहरू राखिराखेको छु। कार्यक्रममा जोडिन चाहनुहुन्छ, आफूलाई मनपर्ने गीत रोज्न चाहनुहुन्छ र आफ्नो रोजाईको गीत सुन्न चाहनुहुन्छ भने चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ। 98 4 22 72 9 11 र 98 0 66 36 11 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिनुहोला। अब समय त बिहानीकै छँदै नै छ है, के कस्तो काममा व्यस्त हुनुहुन्छ त्यसबारेमा पनि तपाईँले जानकारी गराउन त सक्नुहुन्छ नै है। र हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दाखेरि प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्सले। मोबाइल सम्बन्धी कुनै समस्याहरू देखा परेका छन् भने सँगसँगै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने चाहिँ तपाईँ जान सक्नुहुन्छ पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्समा। यो पसल रहेको छ दोलेगौड़ाको हेल्थ पोस्ट चोकमा, त्यहाँ गएर सेवा सुविधा चाहिँ तपाईँले लिन सक्नुहुन्छ है। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। गीत रहेको छ चाहिँदैन तिमी बिनाको सुनेको दरबार बलको गीत चाहिँ रहेको छ। यति बेला भने यो गीत स्वीकार्नुहोस् है त।

यति बेला भनेर माए सम्पूर्णको लागि चाहिँदैन तिमी बिनाको बोलको यो गीत मैले राखिसके प्रमोद खरेल त्यस्तै गरी अस्मिता अधिकारीको आवाजमा रहेको गीत चाहिँ रहेको थियो। यति बेला म अर्को गीतलाई कार्यक्रममा राख्दैछु सोल्टी ज्यू बोलको तृष्णा गुरूङको आवाजमा रहेको यो गीत यति बेला भने सुन्दै गर्नुहोला।

ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि म लजियो बलको यो गीत मैले राखिसके, सुनिसक्नु भएको छ, सबै सबैलाई मन पर्यो होला भन्ने आशा छँदै नै छ। आजको यस एपिसोडमा रहेर तपाईँको रोजाएको गीतहरूलाई कार्यक्रममा राख्दा राख्दै, सँगसँगै अरू गीतहरूलाई कार्यक्रममा राख्दा राख्दै, अब कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइ नै सकेको छ। तिनजेलसम्म रेडियो सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनुभयो, त्यस्तै गरी फोन ट्राई गर्नुभयो, सबै साथीहरूलाई धेरै धेरै धन्यवाद छ। राम्रो यस प्रोग्रामको प्राइज स्पोन्सर गरेको पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्सका प्रोपाइटर प्रति पनि हार्दिक आभार व्यक्त गर्दै, अन्तिममा तपाईँ सम्पूर्णको लागि नाकैमा फुली बोलको यो गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना विदा हुन्छु। तपाईँ भन्ने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, बाई बाई, हेभ अ गुड डे।

0: शुक्लागन्ध केएफएम 97.6
1: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्लागण्ड कि चार दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही धुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: अहिले हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, डेलिगौडा त नहुँ।
6: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 9847061268
7: 9857062068।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
10: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
12: सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्लागण्डकी 4 दुलेगौडा। फोन 0965714484, मोबाइल 9560633384 र 9560067988।
13: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
14: हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
15: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउ त म?
14: हजुर पनि यसै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
16: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
17: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
18: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864597056।
17: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
19: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
20: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
19: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
20: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
19: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 9846078022।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9855-14175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला मध्याह्नको ठिक 12 बज्यो।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: Wherever you are. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: पर्वत काठमाडौँमा दिउँसोपछि झरी रोकिए पनि पश्चिम क्षेत्रमा भने दिनभर झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र मधेस प्रदेशमा भने हिजोदेखि नै झरी रोकिएको छ। देशका सबैजसो क्षेत्रमा भोलिदेखि मात्रै मौसम क्रमशः सुधार हुने मौसमविद संजीव अधिकारीले बताउनु भएको छ। बंगालको खाड़ीमा विकसित भएको प्रणालीको कारण गएको बुधबारदेखि देशका धेरै ठाउँमा पानी परेको हो। अबको 8-10 घण्टा पश्चिम नेपालमा सावधानी अपनाउन, जोखिम क्षेत्रमा सकेसम्म यात्रा नगर्न र नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ। बागलुङ र पाल्पामा पहिरोमा पुरिएर 6 जनाको ज्यान गएको छ। बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका 4 जनाको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फडिन्द्र परसाईका अनुसार निसीखोला गाउँपालिका तिनकी श्यामकुमारी विकर उहाँका 3 जना छोरा मनोज, मुकेश र निशानको ज्यान गएको हो। यस्तै पाल्पाको माथागढ़ी गाउँपालिका 2 र रिब्दीकोट गाउँपालिका 6 पहिरोमा परि 2 जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढ़ी गाउँपालिका 2 रूपसे रजौलीका 75 वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका 6 टिमुरे धुस्तुङकी 59 वर्षीय कृष्ण कुमारी सारूको ज्यान गएको छ। यस्तै माथागढ़ी 3 पहिरोले घर पुरिँदा 3 जनाको अवस्था थाहा हुन सकेको छैन। माथागढ़ी गाउँपालिका 3 भैंसकट्टामा आज बिहान 4:30 बजे घरमाथिबाट पहिरो खसेको थियो। पहिरोले लीलबहादुर घरती मगरको घर पुरेको र 70 वर्षीय लीलबहादुर सहित उहाँकी छोरी 17 वर्षीय दिना र छिमेकी मोतीलाल घरती मगरकी छोरी 15 वर्षीय झरना सम्पर्कविहीन भएका वडाध्यक्ष तेज बहादुर घरती मगरले जानकारी दिनुभयो। घरमाथिबाट ठूलो ढिस्को र पहिरो आएकाले उद्धारमा समस्या भएको गाउँपालिकाका अध्यक्ष एम चिदीले बताउनु भएको छ। यसैगरी पर्वतको जलजला गाउँपालिका 8 फर्सेमा कालीगण्डकी नदीको बहाव बढ़ेर बस्तीमा पस्दा 25 घर बगेका छन्। आज बिहान 8 बजे कालीगण्डकी नदी बस्तीमा पसेको हो। नेपाल प्रहरीका अनुसार फर्सेका झण्डै 80 घर मध्ये 25 घर बगेका छन् भने अन्य घर समेत जोखिममा छन्। मानवीय क्षति भने भएको छैन। बस्तीका सबै बासिन्दाहरूलाई सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी मिलन चौकबाट बाढ़ी पसेको क्षेत्र फर्से झण्डै 6 किलोमिटर पूर्वमा पर्छ। थप विवरण आउन बाँकी छ। काली गण्डकीको बाढ़ीले पर्वत सहित म्याग्दी र बागलुङ लगायतका जिल्लाका तटीय क्षेत्रमा विभिन्न नदी विभिन्न ठाउँमा कटान गरेको छ। त्यसैगरी नारायणी नदी तथा यसका सहायक नदीमा बाढ़ीको उच्च जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान 7:45 विशेष बाढ़ी पूर्वानुमान बुलेटिन मार्फत
4: नारायणी नदी तथा यसका सहायक नदीमा बाढ़ीको उच्च जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान 7:45 विशेष बाढ़ी पूर्वानुमान बुलेटिन मार्फत नारायणीमा जल सतहले खतरा तह अर्थात 9 मिटर पूरा गरी झण्डे 11 मिटर पुगेको जनाएको छ। नारायणीमा जलसतह अझै बढ़दो छ। नारायणीको प्रमुख सहायक नदी मध्ये काली गण्डकीमा पानीको बहाव खतरा तह भन्दा माथि पुगेको छ। त्यसैगरी सेती, मादी, मर्स्याङदी, दरौदी र चेपे नदीमा पनि बहाव बढ़दो छ। बुढ़ी गण्डकी र त्रिशुली नदीमा बहाव सतर्कता तह नजिक पुगेको र बढ़दो क्रममा छ। नारायणी, काली गण्डकी सहित अन्य विभिन्न नदीको तटीय क्षेत्रमा आज बेलुकासम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। उता रूपन्देहीको तिनाउ नदीको बाढ़ीले बुटवल उपमहानगरपालिका 11 टप मझुवा क्षेत्रका 6 घर बगाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख जनक बहादुर शाहीका अनुसार बाढ़ीले 6 पक्की र 4 कच्ची घर बगाएको हो। घरसँगै त्यहाँका सरसामान पनि भएका छन्। मानवीय क्षतिको विवरण आइपुगेको छैन। जोखिममा रहेका परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। यस्तै नारायणी नदीमा जलसतह बढ़ेसँगै नवलपरासी, बर्दघाट, सुस्तापूर्वका बस्ती डुबानमा परेका छन्। गैड़ाकोट नगरपालिका 2, भोटेटोल तथा कावासु सुतीको अमलटारी क्षेत्र पनि डुबानमा परेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दाघाट सुस्ता पूर्वका सूचना अधिकारी प्रहरी अनिल पण्डितका अनुसार बोटेरोल डुबानमा परेपछि त्यहाँका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। यस्तै लगातारको वर्षापछि आएको बाढ़ीले स्याङ्जाको कालीगण्डकी गाउँपालिका 7 मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका 1 हर्मीचर जोड्ने मोटरेबल पुल नदीको बाढ़ीले बगाएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बाढ़ीले पक्की पुल बगाएको छ। वर्षाका कारण स्याङ्जाको मिर्मीको कालीगण्डकी ए जलविद्युत आयोजनाका सबै ढोका खोलिएको छ भने आयोजनाको विद्युत उत्पादन समेत बन्द भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तराईका विभिन्न जिल्लामा हावाहुरी र पानीले धान बालीमा क्षति, आज सुनचादीको भाव सामान्य बढ़्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: श्री ढाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले काठमाडौँ सहित बागमती क्षेत्रमा दिउँसोपछि मौसम सुधार हुने, पश्चिमी क्षेत्रमा भने दिनभर झरी पर्ने सावधानी अप्नाउन आग्रह, बागलुङ र पाल्पामा पहिरोमा पुरिएर 6 जनाको ज्यान गयो, सम्पर्कविहीन 3 जनाको खोजी चल्दै लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। चितवनको नारायणगढ मुगलिन खण्डको सिमलतालमा सड़क भाँसिएको छ। आज बिहान 5:45 बजेतिर मुगलिन नारायणगढ सड़क खण्डको सिमलतालमा त्रिशुली नदीले कटान गर्दा सड़क डिभिजन कार्यालयले जनाएको छ। सड़क भाँसिएपछि एकतर्फी मात्रै सड़क सञ्चालनमा छ। त्यस क्षेत्रका अन्य ठाउँमा पनि पहिरो खसेको जनाइएको छ। यस्तै तराईका विभिन्न जिल्लामा हावाहुरी लगातारको वर्षाले धानबालीमा क्षति गरेको छ। बाँकेमा गैरातीको हुरीले धानबालीमा क्षति पुगेको छ। यस्तै कपिलवस्तु सहित विभिन्न जिल्लामा लगातारको पानीले धान डुबेको छ। बाँके नेपालगंज 19 मन्नीपुरका किसान हेमराज काँदुका अनुसार हुरीले खेतमा धान ढलेको छ। कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धानबालीमा भएको क्षतिको पूर्ण विवरण संकलन भइ नसकेको जानकारी दिनुभयो। मौसम पूर्वानुमान महाशाखाले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न आग्रह गरेको छ। मौसमविद रोजन लामिछानेका अनुसार वर्षा नरोकिदै हतार गरी बाली काट्दा थप क्षति हुन सक्छ। मौसम खुलेपछि मात्र धान काट्ने र भित्र्याउने योजना बनाउन किसानलाई उहाँको आग्रह छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाव सामान्य बढ़ेको छ। सुन आज तोलामा 700 रूपियाँले बढ़ेर 2,59,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तिम कारोबार दिन अस्ति शुक्रबार सुन 2,98,600 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 35 रूपियाँले बढ़ेर 4,655 रूपियाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी 4,620 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। ओपन एआईले आफ्ना पछिल्ला कृत्रिम बुद्धिमत्ता एआई मोडलको प्रशिक्षण अस्थायी रूपमा रोकेको जनाएको छ। एआईले अपेक्षा गरिएभन्दा फरक गतिविधि गरेको रिपोर्ट सार्वजनिक भएपछि कम्पनीले यस्तो निर्णय गरेको एपी न्यूजले जनाएको छ। कम्पनीले गएको शुक्रबार अमेरिकी संघीय सरकारका वेबसाइटमा एआईबाट भएको केही गतिविधिबारे समीक्षा गरिरहेको जनाएको थियो। ती घटनामा एआईले सरकारी वेबसाइटबाट सूचना खोज्ने तथा वितरण गर्ने क्रममा दिएको निर्देशनभन्दा बाहिर गएर अप्रत्याशित व्यवहार गरेको ओपन एआईले जनाएको छ। यसैबीच एआई मूल्यांकन संस्था ट्रान्सुलले एआईसँग सम्बन्धित देखिएका केही समस्याहरूलाई अमेरिकी शिक्षा विभागको वेबसाइटमा अनधिकृत रूपमा प्रवेश गर्ने प्रयासका रूपमा लिएको छ। यो दावीलाई ओपन एआईले भने पुष्टि गरेको छैन। ओपन एआईका अनुसार थप सुरक्षा उपायहरू लागू गरेपछि विश्वस्त भएको पछाडि मात्र यसका नयाँ मोडलको विकासलाई पुनः शुरू गरिनेछ। अब खेल खबर। जापानमा चलिरहेको विश्व सितो रियो कराते च्याम्पियनशीपमा नेपालको टोलीले 2 स्वर्ण 1 रजत र 3 काँस्यसहित 6 पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मानन्धरले स्वर्ण पदक जितेका हुन्। एरिकाले महिलातर्फ 68 केजी भन्दा माथिको तौल समूहमा स्वर्ण जित्दा टीम कुमितेमा पनि काँस्य पदक जितिन्। एरिकाले आज भएको फाइनलमा चाइनिज ताइपेकी खेलाड़ीलाई 8-6 हराएकी हुन्। विश्व सितो रियो कराते च्याम्पियनशीपमा एरिकाको यो दोस्रो स्वर्ण पदक हो। यस्तै राकेशले पुरूषतर्फ 60 केजी मुनि स्वर्ण जितेका छन्। निरूपा द्वङ तामाङले महिलातर्फ 68 केजी मुनि रजत पदक जितिन्। उनले टीम कुमितेतर्फ पनि काँस्य पदक जितिन्। मीनबहादुर तामाङले 67 केजी तौल समूहमा काँस्य जितेका छन्। टीम इभेन्टमा नेपालले थप काँस्य पदक जितेको छ। मेघा लिम्बू, सानोमा थिङ र एलिसा राजकोटीले टीम काटा र टीम कुमेतमा काँस्य पदक जितेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ सहित बागमती क्षेत्रमा दिउँसोपछि मौसममा सुधार हुने, पश्चिमी क्षेत्रमा भने दिनभर झरी पर्ने सावधानी अप्नाउन आग्रह। बागलुङ र पाल्पामा पहिरोमा पुगेर 6 जनाको ज्यान गयो। सम्पर्कविहीन 3 जनाको खोजी चल्दै कालीगण्डकीको बहा बढ़ेपछि पर्वतको जलजलामा 25 घर डुबाए। नारायणी नदी तथा ग्या यसका सहायक नदीमा बाढ़ीको उच्च जोखिम। नवलप्रासी पर्दाघाट सुस्तापूर्वका बस्ती डुबानमा। ओपन एआईद्वारा एआईका नयाँ मोडलको विकासमा अस्थायी रोक। थप सुरक्षा उपायहरू लागू भएपछि विकासलाई फेरि शुरू गर्ने। र विश्व सितो रियो करातेमा नेपाललाई 2 स्वर्ण सहित 6 पदक। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
1: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
2: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
3: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
4: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
3: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
5: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
2: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 9855338 9841356558।
6: सिम्स केयर गिवर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्व विथ हार्ट।
7: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिवर्स दुलीगौडामा सिटी भिटीको पाठ्यक्रम आधारित 390 घण्टा तालिम।
6: हाम्रा विशेषताहरू:
7: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
6: व्यावहारिक र प्रयोगत्मक सिकाइ,
7: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
6: सिपमूलक गुणस्तरीय र प्रमाणकारी तालिम,
7: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गते सम्म।
6: स्थान: सिम्स केयर गिभर, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
7: सम्पर्क 9855344343, 9801443688, 9801443688, 9565071773।
8: डोन्ट मिस दिस अपर्चुनिटी।
7: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
8: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
7: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
8: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
7: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
8: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816256187।
9: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
10: कान्छी पनि, स्याङ्जा धन लक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
11: स्याङ्जा धन लक्ष्मी सुन चाँदी पसल।
3: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
11: शुद्ध सुन तथा चाँदीका गर गहना,
3: छापावाला सुन चाँदीका गर गहना,
11: राशि अनुसारका पत्थर,
3: कम्प्युटर तौल प्रविधि,
11: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
3: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
11: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका, दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
3: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9067725239।
11: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9087769142।
12: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।

0: होइन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
1: सपिङका लागि भनेर दुले गौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
0: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउन त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4, दुलेगौडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9111969902।
2: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्लागण्डकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्लागण्डकी FM को पारिपट्टी। मोबाइल नम्बर 9855309982 र 9705620209।
3: साथ छ हाम्रो।
4: तपाई सुन्दै हुनुहुन्छ शुक्लागण्डकी FM 97.6 MHz।

0: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्लागण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयर धनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार। स्थान नेवार समाज हल दुलेगौडा। समय बिहान 11 बजे।
1: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
2: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृतुष्प हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
3: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
1: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
4: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फर्स्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्लागण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
2: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9804739849।
5: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
6: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
7: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलोट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
5: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 9850623128 र 9462014726।
8: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
9: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
8: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
5: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्लागण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
8: प्रोप्राइटर रोशनी श्रेष्ठ।
5: मोबाइल नम्बर 9827109466 र 9840694530।
10: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
4: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
10: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
4: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
10: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
11: सम्पर्क राजु टायर ट्यूब पंचर मरमत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य बैंकको आडैमा प्रोपाइटर राजु गुरुङ मोबाइल नम्बर 9855062452
12: कुटी हाँस्नु पनि हो यस्तो पङ्खा चलिरहेको देखिनु पनि हो
13: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
14: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
12: गतिलो ठाउँ चाहिँ कहाँ छ
14: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
12: चेस्का बाजे चाँचा पंखा एलईडी बल्ब सोलर को बैटरी पानी चाहिए पंप कूलर हाउसिंग का सामान सब ओरिजिनल सस्तो में पाइन
15: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगे इलेक्ट्रोनिक्स का सामान टीवी फ्रिज एसी कूलर गीजर वैक्यूम वाशिंग मशीन उपलब्ध होने का साथ ही सीसी कैमरा जड़ान गहारी बिजुली पसल दुलेगौड़ा तनहु प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नंबर 9855603324
7: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6
16: I'm sorry यो सही समय हो या होइन तिमीलाई यो सब बताउनलाई बट धेरै कुरा मनमा एकदम भारी भए जसरी बसिरहेछ मैले नभनी बस्न सकिनँ

खैर सम्झनाले सताउँछ भन म त्यसैमा खुसी, हल्का माया लाउँछ भन म त्यसैमा खुसी। बिर्सिएरै बसे पनि मेरो मन राख्दिन बरु, बेला बेला याद आउँछ भन म त्यसैमा खुसी। राम्रै चलिरहेको थियो, आँखा लागेको खुनको म

गरू अरूले बेहोली बनाइलाने दिन अनि दुनियाँले खसी बोका तन्न खाने दिन कति माया गर्छु भनी मलाई नसोधन माया मेरो घरमा लामी हुन्छ तिम्रो जन्ती जाने दिन मुटु मरे मर्छ ध्यान मर्त छैन मेरो तिमी आफू खुसी जे गर केही शर्त छैन मेरो तिमीले बिहे गर्छौ भनी मैले धम्की दिएको होइन बस तिमी नभए बाँच्नुको केही अर्थ छैन मेरो।

केवल यो मान्छेलाई चुन्थ्यो। म यहाँ यति दिन चाहिँ तिमीलाई कल्पनाको बाहिर जस्तो मेरो घर मन्दिर भए देवी तिमी हुन्थ्यो। साँझ पख चुलोमा टक्क आगो बाली अनि हामी दुईलाई तुम्ने जति खाना त्यहाँ बसाले। जब हाँसिदिन्थ्यो तिमी ठ्याक्कै खुवाइदिन्थे सानो रोटीको टुक्रामा धेरै माया हाले।

बेबी गर्यो अब मैले चुम्ने गालामा अर्कैको ओठ होला गर्दिन म माया घेणा भर्स गर्ने छैन मेरो यादमा छु यादबाट अलग गर्ने छैन भोलि मलाई सम्झी म्यासेज गर्छ यही सोचेर नै तिम्रो फोन नम्बर र फेसबुक आइडी बल्ल गर्ने छैन।

किन 13 दिनमा पुग्दै तिमीले अर्को पहिला छोप्यो, तिम्रो यादै यादमा मेरो त खोइ 13 वर्ष जाला। तिमीले घात गर्यो अनि मनमा लासी सुनाइसक्यो हो नि, बोलाएर खुसी खुसी हाँसी सुनाइसक्यो, तिम्रो माया गर्ने तरिकालाई कटकरामा उभाई तिमीलाई यो मुटुको न्यायाधीशले फाँसी सुनाइसक्यो। जानु तिमी धेरै टाढा नफर्किने गरी, बरु सम्हालुला आउँदा तिम्रो याद घरि घरि, जाने बेला एकपटक पछाडि फर्की हेर्नु तिमीले खुसीको नै आँसु देख्छौ मेरो आँखाभरि। खुकुरीमा गर्दन राख्यो मेरो मनले अब हार्यो, कि त जित्छ अहंकारले कि त धनले अब।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल।
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा,
2: रिडी कुमार श्रेष्ठको भवनमा।
1: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
2: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 70 52, मोबाइल 98 5 60 28 5 87।
4: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
5: तर महँगो होला नि?
4: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
6: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
7: बाराही अल्मुनियम, अब युपिभीसीको साथमा।
6: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
7: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0 65 4 14 4 11, मोबाइल 98 5 60 22 938 र 98 0 28 22 938।
8: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
9: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहु,
10: सम्पर्क 0 65 4 14 221, मोबाइल 98 5 60 35 921।
9: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
8: यमाहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजीका यमाहा बाइक स्कुटर खरिदमा घरमै बसी 1,00,000 नगद जित्ने मौका नगुमाउनु होला र लिइसकेपछि 10,00,000 नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कुटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमाहासँग।
9: सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहु,
10: सम्पर्क 0 65 4 14 221, मोबाइल 98 5 60 35 921।
9: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: यस यमाहा।
11: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
2: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर,
2: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीबी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0 65 4 14 245, 0 65 4 14 345।
12: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा, टीभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस्। टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि, मोबाइल नम्बर 98 5 60 30 982 र 97 0 65 20 209।
5: TVS, साथ छ हाम्रो।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014157।
2: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला दिउँसोको ठिक एक बज्यो।

0: दुलेगौड़ा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0065-590-065, मोबाइल 98166-34372।
1: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
2: होइन कति पुन मोबाइल भन्दै कराएको
1: दुलेगौडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झिएको हो कि
2: कहाँ छ पुन मोबाइल
1: यही दुलेगौडामा तरकारी पसलको आधैमा छ
2: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
1: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ल गण्डकी 4 दुलेगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा
2: प्रोप्राइटर हेमराज पुन मोबाइल 98191-74888 र 98448-48000 होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त
1: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
1: फोन गर्नुहोस् 0065-590-511
3: वर्षा यदि सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
4: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ हिँड्दै
1: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
5: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0065-570-744
6: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 98560-77987
7: घरमा सुख शान्ति कहिले भएन आन्टीको काम पनि बन्दैन
8: त्यही त नि बुढा म पनि दिगदार भइसके पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि
9: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ
7: परिवारमा सोचे जस्तो पनि हुँदैन काममा राम्रो पनि हुँदैन त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ
9: त्यसो भए चिन्ता नलिनुहोस् भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै
10: हजुर हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक
8: प्रोप्राइटर ऋषिराम पौडेल ऋतु लम्साल पौडेल मोबाइल 98058-26466 र 98467-39839
11: ए बुढा गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुरसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
12: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
9: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि
11: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
12: हजुर हाम्रा सेवाहरू

0: कम्प्युटरद्वारा नापतोल गरिने
1: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
0: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने
1: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
0: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
1: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था
2: सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी टार तनहुँ
3: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ
2: मोबाइल नम्बर 9821552077 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा
4: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
2: है ब्रिजेश ज्वेलर्स
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856043343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
3: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15वां वार्षिक साधारण सभा तथा 5वां अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण सियर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन शुक्ला गण्डकी 6 प्रगति टोल खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार।
4: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधि को शक्ति 8 को दमको साथमा।
5: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, LED TV, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
6: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
7: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
5: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।
8: दुलेगौंडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल PG क्याफेको भवनमा आइपुगेका छौँ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौंडा भेटेनरी सेन्टर, दुलेगौंडा, भीमसेन टोल, DG क्याफेको भवन, प्रोपाइटर कुल बहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560034881 र 9460745780।
9: कता हिँडेको हो आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन?
0: के बनौ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
9: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ, आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
0: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
9: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ, सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ, यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दोलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल, सम्पर्क 0635414050, मोबाइल 98463311।
10: शुक्ला गण्डकी FM 97.6।

0: होइन, यो अल्लारेलाई कसै छोरी देला र समयमा नसारेको खेती खलो न धनसारको भन्छन्। बेलायमा यसको बिहे नदेखि परान जान्छ कि क्या हो?
1: नि मैले पनि त्यही भनेको, पहाडमा उसकै मामाको छोरी छ, मान्छ भने अहिले बिहा दिन्छु।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसाप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864530031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहनासँग नयाँ साथ फेर,
6: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ,
7: अहिले हतार छ, पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0665 मोबाइल नम्बर 9840 61268
10: 98560 62068।

0: स्मार्ट पर सीधे 10 लाख सम्म श्योर शॉट कैश उपहार फुल 100% कैश बैक हरेक हप्ता एक जनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एक जनालाई एयरबड उपहार नागरिकताको भरमा इजी फाइनेंस र एक्सचेंज को सुविधा
1: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरूम शुक्ला गण्डकी चार दुले गौडा सम्पर्क 0635902969 र 98560169
0: हिरो सीजी मोटर्स
2: कता हिँडेको आइफोन हातमा लिएर
3: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
2: लौ तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
3: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
2: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0635414050 मोबाइल 98463231
4: ए नानीको बुवा आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
5: ढुक्क भाउ न हो बुढी फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
4: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
6: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
4: होम डेलिभरीको पनि व्यवस्था छ
7: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ प्रोप्राइटर केशर बहादुर तिमसेना मोबाइल 98141111178 98560078
8: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गण्डकी FM को पारिपट्टी मोबाइल नंबर 98560309 र 97065020209
9: TVS को साथ था हमरो
10: जोड़

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
1: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
2: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तरण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
3: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
4: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
3: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
5: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
6: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
7: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
8: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141094, मोबाइल 9856620630।
5: विगत लामो समयदेखि तपाईँहरूको मनसिक्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।

0: बड़ा दशैं विशेष दुलेगौड़ा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहुँ जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
2: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
3: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
4: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
5: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
6: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल दिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ
7: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
8: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्थ पोस्टोक
7: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 9856124
9: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परेमा त हैन के भयो तिमीलाई

0: यताउता हेर्छौ के खोज्दैछौ? सपिङका लागि भनेर दुले गौडा झरेको कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
1: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मि फेन्सी स्टोर छौ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
0: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मि फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811796902।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333998 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार, दुलेगौडा, हेल्पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
4: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ।
2: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौंडामा TVS कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरुम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौंडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM को पारिपट्टि मोबाइल नम्बर 98560309 र 97065020209
3: साथ छ हाम्रो।
4: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
5: अमीरों की शादी है तो फंक्शनों की कमी नहीं होगी। वेलकम टू देसी सनडाउनर विथ रंग और पार।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
6: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644 35 031।
7: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
8: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
7: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनचाँदी पसलमा बनाएको नि।
8: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
7: पुराना गरगहना सँग नयाँ साथ फेर,
8: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
7: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62 099।
9: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
10: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
10: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
9: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ,
10: अहिले हतार छ, पछि आउँदै गरौला है।
11: दीर्घायु फर्निचर सोरुम,
12: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
13: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
12: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहु,
11: प्रोपाइटर लक्ष्मी राज वागले, फोन नम्बर 0765709704, मोबाइल नम्बर 98460 61268
12: 98560 60268।
14: कता हिँडेको हो आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463238011।
10: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
10: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
10: होम डेलिभरीको पनि व्यवस्था छ।
7: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: या बुढा, 20 वर्ष देखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
1: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
0: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
2: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनीटार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
3: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
4: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
3: के शर्त हो त्यस्तो? सुनाउन त हामी पनि।
4: बिहेका सबै गरगहना खैरेनी टारको रामदान सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
3: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412410160 र 9840607222।
5: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण सियर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6 प्रगति टोल, खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार।
6: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउ न है।
7: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
6: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
3: रस्तु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
2: मोबाइल 9856055770।
8: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
5: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
8: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
5: यही असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
8: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4, दुलेगौडा। फोन नम्बर 0654142733, मोबाइल 9868168887।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
9: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला दिउँसोको ठिक 3 बज्यो।
10: सुरक्षा जोखिमका कारण कार्यालयमा ल्याएको बताए पनि कसबाट कस्तो जोखिम रहेको भन्ने खुलाएको छैन। जबरा विरूद्ध कुनै आपराधिक अनुसन्धान वा मुद्दा अघि बढ़ाएको छ कि छैन भन्ने प्रश्न छैन। कारण नदेखाई पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरेपछि आज व्यापक आलोचना भएको छ। यस्तै बिहान मानव अधिकार आयोगको टोली जबरालाई भेट्न नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय टेकुमा पुगेको थियो। कार्यालयको गेटमा 45 मिनट बसेको आयोगको टोली जबरालाई भेट्न नपाएपछि नभेटिकन फर्किएको छ। बिहिबारदेखि देशभर सक्रिय रहेको न्यूनचापीय मौसमी प्रणाली कमजोर बनेको छ। लगातारको वर्षाका कारण जनजीवन प्रभावित भए पनि अविरल ठूलो वर्षाको सम्भावना भने टर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका एक दुई ठाउँ बाहेक सबैतिर वर्षा रोकिएको छ। धेरै ठाउँमा घाम लाग्न थालेको छ। यद्यपि आज रातिसम्म केही ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना भने कायमै छ। अब भोलिदेखि मौसममा उल्लेखनीय सुधार आई घाम लाग्ने मौसमविदको अनुमान छ। वर्षा रोकिए पनि गैराती र आज बिहान परेको पानीका कारण देशका प्रमुख नदीहरूमा जल सतह बढ़ेर खतराको तह पार गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीको जल सतह देवघाट बाढ़ी मापन केन्द्रमा खतराको तह 9 मिटर भन्दा माथि अर्थात झण्डै 11 मिटर पुगेको छ। नारायणीका प्रमुख सहायक नदीहरू कालीगण्डकी, सेती, मादी, मर्स्याङदी, दरौदी र त्रिशुलीमा पनि पानीको बहाव उच्च रहेको छ। यसैबीच कालीगण्डकी नदीमा आएको बाढ़ी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिकाको फर्सेमा 25 वटा घर भएका छन्। त्यहाँका 80 घर जोखिममा परेका छन्। नारायण नदी आसपासका चितवन र नवलपरासीका होचा तथा डुबान सम्भावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित ठाउँतर्फ जान र नदी किनारमा अनावश्यक भीड़भाड़ नगर्न महाशाखाले आग्रह गरेको छ। बाढ़ी र पहिरोको जोखिम अझै कायमै रहेकाले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन मौसमविदको अनुरोध छ। अविरल वर्षा, बाढ़ी पहिरो र चट्याङका कारण देशका विभिन्न भागमा विद्युत प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेको छ। संरचनामा क्षति पुग्दा धेरै ठाउँमा विद्युत आपूर्ति अवरूद्ध हुनका साथै विभिन्न जलविद्युत आयोजनाको उत्पादन समेत प्रभावित भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार कालीगण्डकी करिडोर 220 केवी प्रसारण लाइनको दाना कुस्मा खण्डमा टावरहरूमा क्षति पुगेको छ। कुस्मा नयाँ बुटौल खण्डमा फल्ट आउँदा यो करिडोरमा जोड़िएका झण्डै 200 मेगावाट बराबरको विद्युत उत्पादन रोकिएको छ। बाढ़ीकै कारण 140 मेगावाटको कालीगण्डकी, 70 मेगावाटको मध्यम मर्स्याङदी, 50 मेगावाटको माथिल्लो मर्स्याङदी, 44 मेगावाटको सुपर मादी सहित माथिल्लो मादी, सेती नदी, अप्पर दोर्दी र नामार्जुन मादी जस्ता प्रमुख जलविद्युत गृहहरूबाट उत्पादन विद्युत पूर्ण रूपमा बन्द भएको छ। प्राधिकरणका अनुसार 220, 132, 33 र 11 केवी प्रसारण एवं वितरण लाइनमा पनि ठूलो क्षति पुगेको छ। क्षतिग्रस्त संरचनाको मरमत र वैकल्पिक माध्यमबाट विद्युत पुनः सञ्चालन गर्न प्राविधिक टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले जानकारी दिनुभयो। तर वर्षा र अवरूद्ध सड़कका कारण कतिपय ठाउँमा पुग्न कठिनाई भइरहेको छ। विपदको यस अवस्थामा समयमित रहन र ढलेका पोल वा चुडिएका तार नजिक नजान तथा उच्च सतर्कता अपनाउन नेपाल विद्युत प्राधिकरणले अनुरोध गरेको छ। अविरल वर्षापछिको बाढ़ी र पहिरोका कारण देशका 7 वटा मुख्य राष्ट्रिय राजमार्गहरू पूर्ण रूपमा अवरूद्ध भएका छन्। काठमाडौँ उपत्यका जोड्ने मुख्य सञ्जाल मानिएका पृथ्वी राजमार्ग, बीपी राजमार्ग, अरण्यको राजमार्ग र कान्ति राजमार्ग सहितका प्रमुख सड़क खण्डहरू ठप्प भएका हुन्। सड़क विभागका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर, तिङ्गाङ खानी, बाङ्गे र चालिसेमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ। यस्तै नारायणघाट मोगलिन सड़क खण्डको नाम्सी खोला पुलमा लेदोसहितको पहिरो खस्दा सड़क बन्द छ। बीपी राजमार्गको मामती पिप्ले र चौकी डाँडा लगायतका क्षेत्रमा पहिरो जानुका साथै डाइभर्सन नै बगाएकोले आज दिनभर सड़क सञ्चालन गर्न नसकिने विभागले जनाएको छ। अरणीको राजमार्ग, कान्ति राजमार्ग, राप्ती राजमार्गको कपुरकोट खार खोला खण्ड र बेसी शहर चामे सड़क पनि पूर्ण रूपमा अवरूद्ध छन्। यसैगरी पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको रजैया, मध्य पहाड़ी राजमार्गको बागलुङ खण्ड र तमोर करिडोर सहित 6 वटा सड़क खण्डमा भने एकतर्फी र आंशिक रूपमा गाड़ी चलाइँदैछ। कर्णाली र भालुवाङ लिवाङ खण्ड सड़कमा खसेको पहिरो हटाई सड़क खुलाउने प्रयास भइरहेको छ। सड़क विभागका प्रवक्ता शुभराज नेउपानेका अनुसार अवरूद्ध राजमार्गहरू यथाशीघ्र सञ्चालनमा ल्याउन प्रभावित क्षेत्रमा आवश्यक मेसिन, उपकरण र प्राविधिक टोली परिचालन गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।
11: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
12: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
11: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
13: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
14: फोन 056-494-3333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमा काचन फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया चलिरहँदा असन्तुष्ट पूर्व सभापति शेरबहादुर देवापक्षीले पनि समानान्तर महाधिवेशनको तयारी तीव्र पारेको छ। सहमति र वार्ताका आधारमा संयुक्त महाधिवेशन गर्नुपर्ने माग संस्थापन पक्षले अस्वीकार गरेको भन्दै देवा समूहले यही असोज 15 गतेदेखि ओडा अधिवेशन शुरू गर्दैछ। देवा समूहका संयोजक डाक्टर शशांक कोइरालाका अनुसार आउँदो मंगिर 21 देखि 23 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने निर्णय भएको छ। यसैबीच देउवा पक्षीय सदस्यता व्यवस्थापन समितिका संयोजक किरण राज शर्मा पौडेलले कुल 7,83,000 भन्दा बढ़ी क्रियाशील सदस्यको विवरण निर्वाचन समितिलाई बुझाइसकेको जानकारी दिनुभयो। नेपाली कांग्रेसले भने यही असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्दैछ। कांग्रेसका अनुसार महाधिवेशनको अन्तिम तयारी भइरहेको छ। पार्टीको आधिकारिकता सम्बन्धी विवाद भने अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। अब विदेशको खबर। अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टका सह संस्थापक बिल गेट्सले कृत्रिम बुद्धिमत्ता अर्थात एआईको दुराशयपूर्ण प्रयोगले 1 अर्ब मानिसको ज्यान लिन सक्ने महाविपत्ति निम्त्याउन सक्ने चेतावनी दिनुभएको छ। अमेरिकी प्रसारण संस्था एनबीसीको मिड द प्रेस कार्यक्रममा बोल्दै 70 वर्षीय गेट्सले नियत खराब भएका मानिसहरू वा आपराधिक समूहको हातमा एआई प्रविधि पुग्दा यसले अहिलेसम्मकै ठूलो जैविक र साइबर खतरा सृजना गर्ने बताउनुभयो। यद्यपि एआईले मानव सभ्यता नै पूर्ण रूपमा समाप्त पार्न भने नसक्ने उहाँको भनाई छ। गेट्सले एआईको माध्यमबाट घातक भाइरस निर्माण वा पूर्वाधारहरूमा ठूला साइबर हमला हुन सक्ने जोखिम औल्याउँदै अमेरिका लगायत विश्वका सरकारहरूले कम्पनीको भर नपरी तत्काल कड़ा सुरक्षा ढाँचा र नियमन गर्ने कानून पारित गर्नुपर्नेमा जोड़ दिनुभएको छ। एन्थ्रोपिक र ओपन एआई जस्ता अग्रणी एआई कम्पनीहरूले समेत पछिल्ला दिनहरूमा एआई आधारित सफ्टवेयर प्रयोग गरी बढ़ेका ह्याकिङ घटना ध्यानमा राख्दै प्रविधि विकासको गतिलाई केही सुस्त बनाउनुपर्ने माग गरेका छन्। स्वास्थ्य र शिक्षामा क्रान्ति ल्याउने क्षमता भए पनि सम्भावित मानव निर्मित विनाश रोक्न एआईमाथि सरकारी निगरानी अब अपरिहार्य बनेको उनीहरूको पनि भनाई छ। अब खेल खबर। फ्रान्सको राष्ट्रिय फुटबल टोलीका कप्तान केलियन एम्बापेले घुँडाको चोटका कारण 2 हप्ता मैदान बाहिर रहने भएका छन्। एम्बापेको बायाँ घुँडाको पछाडिको भागमा हाइपर एक्सटेन्सन अर्थात अत्यधिक तन्किने समस्या पुष्टि भएको उनी आबद्ध स्पेनी क्लब रियल मड्रिडले जनाएको छ। गएको शुक्रबार टर्कीसँगको खेलमा फ्रान्सको 1-0 जितमा गोल गरे लगत एम्बापे मैदानबाट बाहिरिएका थिए। उपचारपछि खेल्ने प्रयास गरे पनि अन्तत एम्बापे मैदानबाट बाहिरिए। उनको ठाउँमा डेजिर डुए मैदान प्रवेश गरेका थिए। यसैबीच रियल मड्रिडले आउँदो अक्टोबर 10 देखि लाल लिगा फेरि शुरू भएपछि एम्बापे खेल्न तयार हुन सक्ने जनाएको छ। नयाँ प्रशिक्षक जिनेदिन जिदानले फ्रान्सले कुनै जोखिम नलिने र आउँदो 10 दिनभित्र हुने नेशन्स लीगका 3 खेलमा एम्बापेलाई नखेलाउने बताएका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पूर्व प्रधान न्यायाधीश जबरा रिहा, पक्राउको कारण अझै खुलेन, सुरक्षाका लागि कार्यालय ल्याएको प्रहरीको दावी। मौसमी प्रणाली कमजोर भन्दै एकाध बाहेकका ठाउँमा मौसम खुल्यो, गैराति र बिहानको पानीले ठूला नदीमा बाढ़ीको जोखिम अझै कायमै। अविरल वर्षा र बाढ़ी पहिरोले विद्युतीय संरचनामा क्षति, ढलेका पोल वा चुडिएका तार नजिक नजान प्राधिकरणको आग्रह। एआईको दुरूपयोगले 1 अर्ब मानिसको ज्यान लिन सक्ने बिल गेट्सको चेतावनी, जोखिम नियन्त्रणका लागि तत्काल कड़ा नियमनकारी कानून ल्याउन माग, र घुँडाको चोटका कारण एम्बापे 2 हप्ता मैदान बाहिर रहे।

0: शुक्लागंधा की एफएम 97.6
1: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
2: त्यही त नि बुढा, म पनि दिकदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
3: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
1: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
4: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्द घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
2: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739849।
5: मेरिया मैनी, कस्तो राम्रो गहना!
6: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
7: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
8: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
7: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
8: शुद्ध सुन तथा चाँदीका गर गहना,
7: छापावाला सुन चाँदीका गर गहना,
8: राशि अनुसारका पत्थर,
7: कम्प्युटर तौल प्रविधि,
8: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
7: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक।
7: प्रोप्राइटर रामु विश्वकर्मा। मोबाइल नम्बर

0: फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
1: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
2: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
1: दुलैगौड़ा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98575619 र 98694570056।
2: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
3: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
4: किन नयाँ किन्न पर्यो?
5: राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
3: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
5: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
3: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
5: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98560-62452।
6: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
7: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
6: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
7: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
6: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
7: हुन्छ नि, जाउ जाउ।
2: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौडा,
7: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज सोरुमको आडैमा।
8: फोन नम्बर 97155065555, 97156506।
2: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
9: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
9: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
8: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 98560-43952 र 98066-56586।
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
10: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 65-414-050, मोबाइल 98463-23811।
4: टीवीएस कम्पनी।

0: विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौड़ामा टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 98560309 र 97065220209
1: TVS साथ छ हाम्रो 97.6 शुक्ला गण्डकी FM 97.6

0: 96.6 शुक्ला गण्डकी एफएम 97.6
1: प्रसन्न होमवर्क देखाउ त
2: हस टीचर
1: ओहो कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो
2: टीचर मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
1: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
3: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0965414484 मोबाइल 9856033384 र 9856067988
4: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
5: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैले पनि कुनै चिन्तै नलि
4: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
6: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एचडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
7: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
8: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
1: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु प्रोपाइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0965414142 मोबाइल 9856023128 र 9462614726
9: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 98564443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
10: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

来来来，唱唱，来来来，唱唱。

0: 来唱腔，来来唱腔，
1: 唱唱唱唱出啦，我的歌声我的歌谱啦，
0: 来来唱腔，来来唱腔。

0: 来唱唱，来来唱唱。
1: 哎，唱唱唱唱苏拉，我那吉他满库库拉。
0: 来来唱唱，来来唱唱。

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
1: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
6: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460-26617 र 98161-38981।
7: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
7: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
7: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा,
5: रिडी कुमार श्रेष्ठको भवनमा।
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज, बब ससेज
7: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-570-52, मोबाइल 98-560-28-587।
7: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो। न गहना राम्रो, न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
7: थ्याङ्क यू है रमिता तिमीलाई। त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तैयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
10: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
5: ओम एम आभूषण सुन चाँदी दोकान,
7: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0-65-570-537, मोबाइल नम्बर 98-460-69-246, 98-058-00-08।
11: आज पनि खाना कहाँ छ? होइन कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
12: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो?
11: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
12: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
7: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
11: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
14: तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
15: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका।
14: दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
15: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
14: ए त्यसो भए त म गइहाले,
15: चिया त पिएर जाऊ,
14: अहिले हतार छ, पछि आउँदै गरौला है।
16: दीर्घायु फर्निचर सोरुम,
15: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
15: दीर्घायु फर्निचर सोरुम, दुलेगौडाका नहुँ।
16: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 065-75-970, मोबाइल नम्बर 98460-61268,
15: 98560-61268।
17: होइन यसो आमा चाहिँ कहाँबाट चलेको
18: कति हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु।
17: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
19: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
18: गतिलो ठाउँ चाहिँ कहाँ छ?
19: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
20: चेस्का बाजे चाहिँ छ, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
21: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560-30-324।

0: गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6
1: मंगलम पुण्यरी काक्ष मंगलाय तनुहरी
2: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: जानकारीको लागि फोन नम्बर 9857508634
5: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
6: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
7: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
5: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9856062676
7: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ
8: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा

0: तपाईको सेवामा समर्पित छौ।
1: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
0: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
1: सम्पर्क चितौन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
0: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9162651187।
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
3: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
2: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
3: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
2: त्यसो भए सँगै जाउन त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9171196902।
4: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
5: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेन्टर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नम्बर 9856309982 र 9705620209।
4: TVS साथ छ हाम्रो। शुक्ला गण्डकी एफएम 97.6।

0: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
1: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
2: सम्पर्क 0654142121, मोबाइल 98565391।
1: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
3: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
4: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
3: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
4: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
3: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
5: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
6: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98461089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
7: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
8: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
7: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
9: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
10: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
11: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
9: ओम एम आभूषण सुन चाँदी दोकान।
7: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0565705537, मोबाइल नम्बर 98460-69246, 98058-00008।
12: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98 27 10 39 66 र 98 460 94 543।
13: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
14: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
13: हो त नि, अब चाहिँ राम्रो भयो।
7: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
13: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
15: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम डेकोर एंड डेकोरेशन
7: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलंग डाइनिंग टेबल का साथ ही संपूर्ण फर्नीचर को सामान पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
0: विगत लामो समयदेखि दुलेगुडा बजारमा संचालित न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार
13: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 98560203।
15: विगत लामो समयदेखि तपाईहरुको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेशन
16: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 98563398 र 98465010950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
17: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं।
18: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
17: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं। अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ।
13: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

उसको याद, उसको सम्झनाले रात दिन मुटु बोलेको छ। रात दिन उसलाई भुल्ने बनाइदियो भगवान, उसलाई भुल्ने बनाइदियो।

0: तिमीले मेरो बुवामाथि हात उठाउने जाउँ बुवा
1: मेरो कुरा त सुन्न
2: तिम्रो पत्थरकै मुटु पत्थरकै मुटु
1: जाँचे छोडेर तर एउटा कुरा याद राख तलाई पहिले चाहिँ तिमी माया कसैले गर्दैन कसैले पिन्दै म पहिले पनि मेरो मनमा थिएँ अहिले पनि मेरो मनमा छ सधैँ मेरो मनमा हुन्छ मेरो मनमा पत्थरको मुटु रहेछ यार तेरो पत्थरको

0: शुक्लागंधक एफएम 97.6।
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्टिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
2: तर महँगो होला नि
1: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका
3: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
4: बाराही अल्मुनियम अब यूपीवीसीको साथमा
3: अल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
4: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 414 411 मोबाइल 98 5 60 22 938 र 98 028 22 938
5: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
6: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
5: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा
6: दिदी कुमार श्रेष्ठको भवनमा
5: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
7: चिकन ससेज बब ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
6: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 570 052 मोबाइल 98 5 60 28 587
8: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
6: किन आमा के भएर
8: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
6: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
8: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
6: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर सरोज पौडेल सम्बर
8: मोबाइल 98 5 60 43 952 र 98 066 56 586
6: कता हिँडेको आइफोन हातमा लिएर
9: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
6: लौ तँलाई थाहा छैन दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
9: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0 65 414 050 मोबाइल 98 4 63 23 811 चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको
8: नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना
6: चाड पर्वको अवसरमा माछापुस्रे बैंक भवन दुलेगौडा स्थित प्रार्थना गीत एन्ड किचन सेन्टरमा 3000 रुपियाँसम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन 5000 सम्मको खरिद गर्दा 2 वटा कुपन
8: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ 2-2 जनालाई राइस कुकर प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार
6: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
8: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा माछा पुछ्रे बैङ्कको भवन।
8: प्रोपाइटर भरत श्रेष्ठ। मोबाइल 9856065870।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला साँझको ठिक 5 बज्यो।
4: घटना दुर्घटना,
5: कला संस्कृति,
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद,
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। मनाङको नार्पा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा हिउँ पहिरो गएको खबर छ। अविरल हिमाल आरोहणमा गएका 24 जना मध्ये केही बेपत्ता भएको आशंका गरिएको छ। आरोहणमा गएका 24 जना मध्ये 14 जना सम्पर्क विहीन भएको खबर प्राप्त भएको मनाङ प्रहरीले जनाएको छ। उद्धार टोल लिएर काठमाडौँबाट हेलिकप्टर मनाङ गएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ। अविरल वर्षाको कारण पाल्पामा पहिरोमा घर पुरिँदा 5 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माथागढ़ी 3 भसकटाका 75 वर्षीय लीलबहादुर घरती, 17 वर्षीय दिना घरती मगर र 15 वर्षीय झरना घरती रहेका छन्। मृत फेला परेका 3 जनाको शवलाई पोस्टमार्टमको लागि पाल्पा अस्पताल पठाइएको प्रहरीले बताएको छ। आइतबार बिहान 5 बजेको समयमा लीलबहादुर घर पहिरोमा पुरिँदा 3 जना बेपत्ता भएका थिए। खोजी गर्ने क्रममा उनीहरू 3 जनाको शव फेला परेको हो। यस्तै माथागढ़ी गाउँपालिका 2 रूपसे रजौलीका 75 वर्षीय शेरबहादुर चिरी र रिब्दीकोट गाउँपालिका 6 ठिमिरेकी 59 वर्षीय कृष्ण कुमारी सारको पनि पहिरोमा परे। मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिनुभएको छ।

तीन दिनदेखिको परेको अविरल वर्षा कारण स्याङ्जा स्थित कालीगण्डकी जलविद्युत केन्द्रको विद्युत उत्पादन बन्द गरिएको छ। कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि बेलटारीबाट उत्पादन हुँदै आएको 144 मेगावाट विद्युत उत्पादन बन्द गरिएको हो। असार साउनको तुलनामा असोजमै कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि मिर्मी स्थित बाँधका तीनवटा खोलिएको जनाइएको छ। नदीमा पानीको बहाव निरन्तर बढ्दै गएपछि बाँधको अवस्था र आसपासका बस्तीमा डुबानको जोखिमलाई मध्यनजर गर्दै शुक्रबार राति 8:45 बजेदेखि विद्युत उत्पादन रोकिएको आयोजनाले जनाएको छ। कालीगण्डकी जलविद्युत केन्द्रका प्रमुख आत्मेश पौडेलले नदीमा पानीको बहाव उच्च भएको कारण सम्भावित जोखिम न्यूनीकरणका लागि आयोजना बन्द गरिएको जानकारी दिनुभएको छ।

0: मेघदीको अन्नपूर्ण गाउँपालिका पाँच गिवाङमा आइतबार पहिरोमा पुरिएका दुईजनाको शव भेटिएको छ। यसै गरी अन्नपूर्ण गाउँपालिका तीन दानाको फगाममा पहिरोमा फँसेका दुईजनाको जीवितै उद्धार भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। गिवाङकी 75 वर्षीय शिवकुमारी गर्बुजा र 56 वर्षीय दोमाया गर्बुजाको शव पहिरोमा भेटिएको सहायक प्रमुख जिल्लाधिकारी कुलप्रसाद आचार्यले पुष्टि गर्नुभयो। नेपाली सेनाको हेलिकप्टरमा गएका सुरक्षाकर्मीहरूको टोलीले फगामको पहिरोमा फँसेका दुईजनालाई सकुशल उद्धार गरी बेनी ल्याइएको उहाँले जानकारी दिनुभयो। कालीगण्डकी नदीमा आएको बाढ़ी बस्तीमा पस्दा पर्वतमा 25 घर बगेका छन्। पर्वतको जलजला गाउँपालिका 8 फर्सेमा नदीको बाढ़ी फँसेपछि ठूलो क्षति भएको हो। नेपाल प्रहरीले दिएको जानकारी अनुसार आइतबार बिहान करिब 8 बजे नदीको बहाव बढ़ेर बस्तीमा पसेको थियो। करिब 80 घर रहेको सो बस्तीमा बाढ़ीले 25 घर बगाएको छ। बाँकी घरहरू पनि उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ। घटनामा हालसम्म कुनै पनि मानवीय क्षति भनी नभएको प्रहरीले बताएको छ। समयमै सतर्कता अपनाउँदै बस्तीका सबै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीको भनाइ छ। घटनास्थल पर्वतस्थित प्रहरी चौकी मिलनचोकबाट करिब 6 किलोमिटरमा पूर्वमा पर्दछ। नारायणगढ़ मुगलिङ सड़क खण्ड सञ्चालनमा आएको छ। अविरल वर्षा कारण नाम्ची खोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएसँगै पोखरातर्फ आउने सवारी तथा ढुवानीका साधन चल्न थालेका हुन्। सड़क डिभिजन कार्यालय चितवनका अनुसार बिहान 7:55 बजे सो खोलामा लेदोसहितको पहिरो खसेको थियो। कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार दिउँसो 12:15 बजेको समयमा सड़क सञ्चालनमा आएको हो। यसअघि पोखराबाट नारायणगढ़तर्फ आउने र नारायणगढ़बाट पोखरातर्फ जाने सवारी साधन तथा ढुवानीका साधन गन्तव्यतर्फ आवजात गरिएका छन्। लगातारको वर्षाले गर्दा पृथ्वी राजमार्गको मलीको मुगलिङ सड़क खण्डका विभिन्न 11 स्थानमा पहिरो झरी सड़क अवरूद्ध भएको छ। नागडुङ्गा मुगलिङ सड़क आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार यस सड़क खण्डको शीतल बजारमा लेदो र रूखसहितको पहिरो खसेको छ भने सड़क छेउ भाँचिएको जनाइएको छ। पोखरा मुगलिङ खण्डमा पनि आज बिहान विभिन्न ठाउँमा पहिरो खसेकोमा यातायात सुचारू भएको छ। शुक्ला गण्डकी 7 धारापानी नजिकै खसेको पहिरो पनि हटाएर एकतर्फी रूपमा सञ्चालन भएको छ। यस्तै मेगदी गाउँपालिकाको मौरीओडारमा खसेको पहिरो पनि पन्छाइएर एकतर्फी रूपमा सवारी साधन सञ्चालनमा ल्याइएको जनाइएको छ। तपाईँको भानु नगरपालिका 1 अमली पाटामा पहिरो खसेर अवरूद्ध भएको डुम्बे बेसा सड़क खण्ड पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ। सड़कमा खसेको पहिरो हटाइएपछि आइतबार दिउँसो 1:10 बजेदेखि सड़कमा यातायात सुचारू भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। तनहुँको मेगदी गाउँपालिका 4 स्थित थर्पो प्रहरी चौकी कार्यालय भवन पहिरोका कारण जोखिममा परेको छ। अविरल वर्षा कारण आइतबार बिहान करिब 10:30 बजे प्रहरी चौकीको आँगनको पूर्वपट्टिको भाग चिरा परि भाँसिएको तथा पश्चिमपट्टिको दायाँतर्फको पर्खाल समेत दाबिएको प्रहरीले जनाएको छ। जुनसुकी बेला थप भाँसिन सक्ने अवस्था रहेकाले प्रहरी चौकी कार्यालय भवन जोखिममा परेको जनाइएको छ। अविरल वर्षा कारण जिल्लाका विभिन्न स्थानमा पुगेको क्षति तथा सम्भावित जोखिमको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले स्थलगत अनुगमन गर्नुभएको छ। प्रहरी उपरीक्षक कार्कीको कमानमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको 11 जनाको प्रहरी टोलीले मुगलिङ पोखरा सड़क खण्ड अन्तर्गत पृथ्वी राजमार्गका विभिन्न जोखिमयुक्त स्थानको अवलोकन तथा अनुगमन गरेको जनाइएको छ। मर्सिङ्गी नदीमा पानीको बहाव बढ़ेपछि आएको बाढ़ीले हिमाली जिल्ला मनाङको प्रवेशद्वारमा रहेको तालगाउँ डुबानमा परेको छ। नासु गाउँपालिका 1 पर्ने तालगाउँ मर्सिङ्गी नदीको किनारमा छ। मर्सिङ्गी नदीमा आएको बाढ़ी बस्तीमा पसेपछि स्थानीयवासी गाउँमाथिको सुरक्षित स्थानमा सरेको जनाइएको छ। मर्सिङ्गी नदीमा बाढ़ीको बहाव बढ़ेपछि लमजुङका 2 जलविद्युत आयोजनाले विद्युत उत्पादन बन्द गरेका छन्। बेसर नगरपालिका 1 उदयपुर दलालमा बाँध र सुन्दर बजार नगरपालिका 9 सिंहडी बारमा विद्युत गृह रहेको 70 मेगावाटको मध्य मर्सिङ्गी जलविद्युत केन्द्रले आइतबार बिहान 4 बजेदेखि उत्पादन बन्द गरेको हो। कालीगण्डकी र त्रिशुली नदीमा आएको बाढ़ी तथा विभिन्न स्थानमा गएको पहिरो कारण तनहुँको प्रसिद्ध धार्मिक स्थल देवघर धाम जोखिममा परेको छ। नदीको बहाव धार्मिक स्थलसम्म पुगेको छ भने सीता गुफा नजिक पहिरो गएपछि परिक्रमा मार्ग समेत अवरूद्ध भएको छ। देवघाट पाँचका वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता पूर्णबहादुर कुमारका अनुसार कालीगण्डकी नदीको बहाव सीता दिवालय लक्ष्मी मन्दिर सत्यनारायण मन्दिर हुँदै अगोरी आश्रमसम्म पुगेको छ। हवस् त, हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि कार्यक्रम लोक चौतारी सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143478, इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
0: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
3: होइन, कति पुन मोबाइल भन्दै कराएको?
0: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
3: कहाँ छ पुन मोबाइल?
0: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
3: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
3: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
4: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
5: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
4: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
6: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
5: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
6: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
5: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 5 60 62 827 र 98 6 44 35 0 31।
7: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
8: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
7: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4 दुलीगौडा,
3: मोबाइल 98 5 60 55 77।
9: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
10: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
9: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
10: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
9: होम डेलिभरीको पनि व्यवस्था छ।
2: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98 1 41 11 178, 98 5 60 00 778।
11: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
12: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
11: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
12: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
13: रामधाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-412-160 र 98460-78-022।
14: शुक्ला गण्डकी एफएम 97.6
15: मिलन बिछोड गाउँ अनि शहर मौलिक संस्कृतिको धरोहर।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाई समस्त जजसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक चौतारी लिएर आजको साहित्यवारीय श्रृंखलामा तपाईँको माझमा म सुविना थापा उपस्थित भइसकेको छु र समय त छ साँझको, के गर्दै हुनुहुन्छ पके पनि आफ्नो काममा व्यस्त त हुनुहुन्छ होला नै, कामको व्यस्तताको बावजुद पनि सुनिरहनु भएको छ होला भन्ने आशा त सधैँ नै छ र यदि सुन्दै हुनुहुन्छ भने चाहिँ कार्यक्रमको समयावधि भरसम्म सुनेर साथ पनि दिनुहोला। कार्यक्रमलाई प्रायोजन गरेको छ रामदाम सुनसादी पसलले र यो पसल चाहिँ रहेको छ खैरेनीटार वडा कार्यालयको अगाडि। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साटफेट गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामदाम सुनसादी पसललाई। यो पसल चाहिँ रहेको छ खैरेनीटार वडा कार्यालयको अगाडि। त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ है, जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। विशेष गरेर आजको श्रृंखलामा तपाईँको रोजाईको गीतलाई कार्यक्रममा राख्ने दिन भए तापनि तपाईँको लागि मैले मिठा मिठा गीतहरू नै लिएर चाहिँ उपस्थित भएको छु। तिनै गीतलाई चाहिँ राख्नेछु मैले, तपाईँको फोन कललाई चाहिँ लिने छैन आजको श्रृंखलामा भने। यति बेला भने कार्यक्रमको शुरूआत स्वरूप तपाईँ सम्पूर्णको लागि गण्डकी बोलको गीत चाहिँ म राख्दैछु, जसमा आवाज रहेको छ डिप्लब खाती, त्यस्तै गरी देवी घरतीको, अनि लय रहेको छ असीम चन्द्र विश्वकर्माको, शब्द रहेको छ विक्रम बाबु विश्वकर्माको। यति बेला भने स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि गण्डकी बोलको यो गीत मैले राखिसके, सुनिसक्नु भएको छ, सबै सबैलाई मन पर्यो होला। र यति बेला भने तपाईँ सम्पूर्णको लागि फेरि अर्को भाका राख्दैछु, रानी हजुरको बोलको भाका चाहिँ रहेको छ वसन्त थापा, त्यस्तै गरी जनुका तामाङको आवाजमा सजिएको अनि लय सुदीप परियारको शब्द जनुका तामाङको रहेको यो गीत स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र यति बेला भने रानी हजुरको बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ र यति बेला भने तपाईँ सम्पूर्णको लागि म फेरि पनि अर्को गीतलाई राख्दैछु र गीत रहेको छ बद्री कुमार पङ्गेनी त्यस्तै गरी ज्योति मगरका आवाजमा सजिएको झ्याप्तै बोलको गीत चाहिँ रहेको छ जसमा लय रहेको छ बद्री कुमार पङ्गेनीको भन्ने शब्द रहेको छ नारायण गेवालीको र यो गीतसँगै जान्छु म छोटो व्यापारिक विश्राममा विश्रामपछि तपाईँको माझमा उपस्थित हुने नै छु सुन्दै गर्नुहोला है त

0: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
3: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
9: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
5: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
0: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
0: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0656702525, मोबाइल 9856603378, 9841656658।
10: टीवीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौंडामा। टीवीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीवीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9856309982 र 9705620209।
11: साथ हाम्रो।
0: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
12: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
0: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
12: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
0: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 9846078022।
13: शुक्ला गण्डकी एफएम 97.6।

हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोकसौतारीमा। कार्यक्रम लोकसौतारी लिएर आजको यस श्रृंखलामा तपाईँको माझमा म सुविना थापा उपस्थित भइरहेको छु र तपाईँको लागि मीठा मीठा वाकाहरू राखिराखेको छु। पके पनि सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त सधैँ नै छ। र भर्खरै मात्र कार्यक्रम सुनिरहनु भएको छ भने चाहिँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंग सँगै इन्टरनेट अनलाइन www.suklagandakiefm.com.np लगइन गरेर तपाईँले कार्यक्रम लोकचौधारी सुन्दै हुनुहुन्छ र कार्यक्रममा उपस्थित छु म कार्यक्रम प्रस्तुता सुविना थापा। रहन्छु तपाईँको माझमा अबको 6 बजेसम्म र कार्यक्रम आउने गर्दछ हप्ताको 5 दिन छुट्टै दिन छुट्टै श्रृंखला त छँदै नै छ र आजको यो साहित्यवारीय श्रृंखलामा तपाईँको लागि मिठा मिठा भाकाहरूलाई नै दिएर चाहिँ उपस्थित भइरहेको छु र तपाईँको लागि भाकाहरू राखिराखेको छु। पक्कै पनि सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त सधैँ नै छ। र यदि सुन्दै हुनुहुन्छ भने चाहिँ कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला। कार्यक्रमलाई प्रायोजन गरेको छ रामदाम सुनसारी पसलले र यो पसल चाहिँ रहेको छ खैरेनी टार वडा कार्यालयको अगाडि। त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। र यति बेला भने तपाईँ सम्पूर्णको लागि फेरि पनि म ढिला नगरी भाका राख्दैछु। शिरमा शिरबन्दी बोलको समीक्षा अधिकारी त्यस्तै गरी सुभाष खत्रीका आवाजमा रहेको लय र शब्द सुभाष खत्री त्यस्तै गरी सुजित खत्रीको रहेको यो गीत राख्छु। गीतपछि आउने नै छु, सुन्दै गर्नुहोला।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि शिरमा शिरबन्दी बोलको गीत चाहिँ मैले राखिसके र आजको श्रृंखलामा रहेर तपाईँको लागि नै गीतहरू राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला चाहिँ भइसकेको छ। तीनजेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा चाहिँ कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको रामदाम सुनसा पसलका प्रोभाइडर भक्त बहादुर रामदाम सरप्रति हार्दिक आभार व्यक्त गर्दै अन्तिममा मोहनी बोलको हेमन्त कान्छा रसाइली त्यसै गरी दीपिका बयम्बुका आवाजमा रहेको यो गीत राख्दै आजको श्रृंखलाबाट म सुबिना पनि विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ,
2: अहिले हतार छ पछि आउँदै गरौला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
3: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
4: प्रोपाइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709 मोबाइल नम्बर 98460261268
3: 98560268।
6: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ, त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा एम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460667645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
11: ए दिदी आज कहाँ जाने तयारी गर्नु भएको छ?
12: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
11: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँ घरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
12: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
11: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
12: हुन्छ नि, जाउ जाउ।
11: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4 दुलेगौडा,
12: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज सोरुमको आडैमा।
10: फोन नम्बर 97155065555, 97156506।
11: टिकटक दाउराको सेकुवा, अथेन्टिक टेस्टी एन्ड अनफर्गेटेबल।

0: स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 6 बज्यो।
4: जेल रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
5: पूर्व प्रधान न्यायाधीश जबरा रिहा, पक्राउको कारण अझै खुलेन, सुरक्षाका लागि कार्यालय ल्याएको प्रहरीको दावी।
4: मनाङको हिमलुङ हिमालमा पहिरो, 10 जना बेपत्ता, पहिरोमा परेर पाल्पा, म्याग्दी, बागलुङ र धनुषामा गरी 13 जनाको ज्यान गयो। कालीगण्डीको बाढ़ीले बगाउँदा पर्वतको फर्से बजारका 66 घरमा क्षति।
5: नारायणीको जल सतह अहिलेसम्मकै उच्च, ठूला नदीको जल सतह घट्दै मौसमी प्रणाली कमजोर बन्दै एकाद बाहेका ठाउँमा मौसम खुल्यो, तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसमविदको भनाई।
6: अर्को उल्लेख्य मौसमी प्रणाली आएर पानी पार्ने सम्भावना अहिलेको विश्लेषणमा देखिँदैन। पश्चिमी वायुले पनि वर्षा गराउन सक्ने चाहिँ हुन सक्छ, त्यसमा हामी अलिक तनाखो हुनुपर्ने देखिन्छ।
4: दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरालमा 2 ठाउँमा गोलीकाण्ड, कम्तीमा 27 जनाको ज्यान गयो, 26 जना घाइते।
5: र एसियाली खेलकुदको टेनिसमा बास्तोला र खड्काको जोडी विजयी।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556493333, 9453555।
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
12: फोन नम्बर 0825626601, 9858335990, 9858331684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रहरीले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आफन्तको जिम्मा लगाएको छ। गैराती महाराजगंजमा रहेको निवासबाट जबरालाई पक्राउ गरेको प्रहरीले आज आफन्तको जिम्मा लगाएर पठाएको हो। प्रहरीले सुरक्षित ठाउँमा पठाएको बताए पनि कहाँ पठाएको भन्ने खुलाएको छैन। प्रहरीले जबरालाई पक्राउ पूर्जी विनय मध्यराती टेकुमा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुर्याएको थियो। प्रहरीले पक्राउ गरेको नभई सुरक्षा जोखिमका कारण कार्यालयमा ल्याएको बताए पनि कसबाट कस्तो जोखिम रहेको भन्ने खुलाएको छैन। जबरा विरूद्ध कुनै आपराधिक अनुसन्धान मुद्दा पनि अघि बढ़ाएको छ कि छैन भन्ने अहिलेसम्म प्रश्न छैन। कारण नदेखाई पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरेपछि आज व्यापक आलोचना भएको छ। यस्तै बिहान मानव अधिकार आयोगको टोली जबरालाई भेट्न नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय टेकुमा पुगेको थियो। कार्यालयको गेटमा 45 मिनट बसेको आयोगको टोली जबरालाई भेट्न नपाएपछि त्यत्तिकै फर्किएको थियो।
5: मनाङको नार्पा भूमि गाउँपालिका वडा नम्बर 5 रहेको हिमलुङ हिमालमा हिम पहिरो गएको छ। बिहान हिउँ पहिरो गएको जानकारी पाएपछि खोजी तथा उद्धारको लागि 4 टोली हेलिकप्टर मार्फत पठाएको भए पनि हेलिकप्टर अवतरण गर्न नसकेको मनाङका सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार त्यहाँ 9 पर्वतारोही र 13 सहयोगीहरू गएकामा उनीहरू मध्ये 10 हराएका जानकारी आएको छ, तर संख्या भने यकिन भएको छैन। स्थानीय बासिन्दाबाट 2 शव भेटिएको जानकारी आए पनि यकिन नभएको उहाँले बताउनुभयो। हिमालमा गएका सबै नेपाली नागरिक रहेका सशस्त्र प्रहरीले जनाएको छ।
4: यसैबीच पाल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 5 पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईको अनुसार पहिरोमा परि बेपत्ता भएका माछागढ़ी गाउँपालिका 3 कसेनी भैंसेकटाका 75 लीलबहादुर घरती मगर, उहाँकी 17 छोरी दिना घरती र छिमेकी मोतीलाल घरतीकी 15 छोरी झरना घरतीको शव भेटिएको हो। यसअघि बिहान पहिरोमा परि माछागढ़ी गाउँपालिका 2 रूपसे रजौलाका 75 शेरबहादुर चिदी र रूपदेकोट गाउँपाली रिद्दीकोट गाउँपालिका 6 ठिमुरे धुस्तुङकी 59 कृष्ण कुमारी सारूको ज्यान गएको थियो। आज बिहान झरेको पहिरोले लीलबहादुर घरती मगरको घर पूर्ण रूपमा पुरिएको थियो।
5: यसैबीच म्याग्दीमा पहिरोमा परेर 3 ज्यान गएको छ। अन्नपूर्ण गाउँपालिका 5 गिवाङमा आज पहिरोमा पुरिएका 2 शव भेटिएको छ। गिवाङकी 75 शिव कुमारी गर्बुजा र 56 दोमाया गर्बुजाको शव पहिरोमा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभयो। यसै गरी बेनी नगरपालिका 3 झकिमली की छेपारेमा पहिरोमा परेर 36 कुमारी ओली को ज्यान गएको आचार्यले जानकारी दिनुभयो। अन्नपूर्ण गाउँपालिका 3 दानाको फगाममा पहिरोमा फसेका 2 जीवितै उद्धार भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
4: यस्तै बागलुङमा पहिरोमा पुरेर एकै परिवारका 4 ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणेन्द्र प्रसाईका अनुसार निसी खोला गाउँपालिका 3 श्याम कुमारी विकर उहाँका 3 छोरा मनोज मुकेश र निशानको ज्यान गएको हो। यस्तै धनुषाको मिथिला नगरपालिकामा पहिरोले घर पुरिँदा 1 ज्यान गएको छ। बिहान मिथिला नगरपालिका 11 आपगाछीमा राजन श्रेष्ठको एक तले टालीको छानो भएको घर पहिरोले पुरिँदा 1 महिलाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।
5: लगातार 3 परेको अविरल वर्षाका कारण काली गण्डकी नदीमा आएको भीषण बाढ़ीले पर्वतको जलजला गाउँपालिका 8 फर्से बजारमा ठूलो क्षति पुर्याएको छ। बाढ़ीले फर्से बजारका 66 घर बगाएको छ भने अन्य 22 घर पूर्ण रूपमा बस्न नमिल्ने गरी क्षति पुगेको छ। प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्रीका अनुसार स्थानीय बासिन्दालाई बिहानै सुरक्षित ठाउँमा सारिएकाले कुनै मानवीय क्षति हुन पाएको छैन। बाढ़ी पीड़ितहरूका लागि प्रदेश सरकारसँग त्रिपाल र टेन्ट मगाएर व्यवस्थापन भइरहेको छ। यसैगरी बाढ़ीले पोखरे बगरमा रहेको मोटरेबल पुल र सड़क समेत बगाएपछि पर्वतबाट बागलुङ र मुस्ताङ जोड़ने यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको छ।
4: यस्तै लगातारको वर्षा कारण सप्तरीको हनुमान नगर कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा बाढ़ीले झण्डै 500 घर डुबान परेका छन्। डुबानबाट 2000 भन्दा धेरै परिवार प्रभावित भएका छन्। हनुमान नगर कंकालिनी नगरपालिका 5, 7, 12, 13 बस्तीमा बाढ़ी पस्दा 483 र तिलाठी कोइलाडी गाउँपालिका 4 र 5 बाढ़ी पस्दा 17 घर डुबान परेपछि उनीहरू प्रभावित भएका हुन्। सप्तकोशी नदीमा पानीको सतह बढ़ेपछि बस्तीमा बाढ़ी पसेको हनुमान नगर कंकालिनी नगरपालिकाका मेयर वीरेन्द्र माझीले जानकारी दिनुभयो।
5: नारायणी नदीमा आज जल सतह 11.94 मीटर पुगेको छ। देवघाटमा रहेको जलमापन केन्द्रमा मापन गरिएको जल सतह जलमापन गर्न थालेपछि अहिलेसम्मकै उच्च रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो 2:10 नारायणीको जल सतह 11.94 मीटर पुगेको थियो। त्यहाँ 7.30 मीटरलाई चेतावनी तह र 9 भन्दा माथिलाई खतराको तह मानिन्छ। अहिले नदीको जल सतह घट्दो क्रममा रहे पनि खतराको तह भन्दा निकै माथि छ। देवघाट मा सन् 1963 जल मापन गर्न थालिएको हो।
4: यस्तै महाकाली नदीमा पानीको बहाव बढ़ेपछि कञ्चनपुरको पश्चिमी नाका गड्डा चौकी भएर नेपाल भारत आवागमन प्रभावित भएको छ। महाकाली नदीमा आज गरेको मापन अनुसार नदीमा पानीको बहाव 1,75,700 क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी उपरीक्षक प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले जानकारी दिनुभयो। महाकाली नदीमा पानीको बहाव बढ्दा शारदा ब्यारेजमा भारतीय पक्षले चारपाङ्गे गाड़ी सञ्चालनमा रोक लगाएको छ। भारतीय पक्षले महाकाली नदीमा पानीको बहाव 1,00,000 क्युसेक नागेपछि ठूला गाड़ी आवागमन रोक्दै आएको छ। सुदूरपश्चिमको पहाड़ी जिल्ला दार्चुला बैतडी र डडेलधुराका साथै भारतीय क्षेत्रमा भइरहेको लगातारको वर्षाले महाकाली नदीमा पानीको बहाव बढ़ेको हो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। अब ठूलो पानी पर्ने सम्भावना कतिको छ भन्ने बारे मौसमविदसँग गरेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: एनबीएल सर्वसुलभ आवास कर्जा
13: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
13: विशेषताहरू, ₹3 करोड़सम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
13: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
13: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
14: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
15: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
0: पैसामा छ शक्ति, पैसामा छ सहारा।
15: धोती, पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
0: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
15: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
0: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
15: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
0: इतिहास, गाथा र कथा, गाँठका कुरा,
15: गाँठका कुरा।
0: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पूर्व प्रधान न्यायाधीश जबरा रिहा पक्राउको कारण अझै खुलेन, सुरक्षाका लागि कार्यालय ल्याएको प्रहरीको दावी, मनाङको हिमलुङ हिमालमा पहिरो, 10 जना बेपत्ता, पहिरोमा परेर पाल्पा, म्याग्दी, बागलुङ र धनुषामा गरी 13 जनाको ज्यान गयो, कालीगण्डैको बाढ़ीले बगाउँदा पर्वतको फर्से बजारका 66 घर क्षतिग्रस्त, नारायणीको जलसतह अहिलेसम्मकै उच्च, ठूला नदीको जलसतह क्रमिक रूपमा घट्दै लगायतका खबर प्रस्तुत गर्यो।
5: नेपाल दर्पणमा अब बाँकी खबर। नारायणगढ़ मुगलिन सड़क खण्ड सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण नाम्सी खोला पुलमा थुप्रिएको लेदो सहितको पहिरो हटाएसँगै पोखरा जाने गाड़ी चल्न थालेका हुन्। सड़क डिभिजन कार्यालय चितवनका अनुसार दिउँसो 12 बजेपछि यो सड़क सञ्चालनमा आएको हो। यो सँगै पोखरा नारायणगढ़का लागि गाड़ीहरू आवत जावत गरिरहेका छन्। लगातारको वर्षाले गर्दा पृथ्वीराज मार्गको मलेखु मुगलिन सड़क खण्डका विभिन्न 10 ठाउँमा भने पहिरो झरेको र पन्छाउन समय लागेकाले सड़क अवरूद्ध भएको छ। नागडुङका मुगलिन सड़क आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार यस सड़कको शीतल बजार, बेनीघाट बजार नजिकको गोमती खोलामा लेदो सहितको पहिरोका कारण सड़क एकतर्फी सञ्चालनमा आएको छ। कृष्णवीर माथिबाट लेदो सहितको पहिरो खसेर सड़क अवरूद्ध भएको छ। साथै ज्यामिरीघाट चौकी भीरमा ढुंगा र लेदो सहितको पहिरो खस्दा सड़क अवरूद्ध छ। फिसलिङ, चुम्लिङ टार र धारापानीको केही भाग भने भत्किएका छन्। यसै गरी बीपी राजमार्गको मम्ती, पिप्ले, चौकी डाँडा लगायतका क्षेत्रमा पहिरो जानुका साथै डाइभर्सन नै बगाएकाले आज सञ्चालन गर्न नसकिएको सड़क विभागका प्रवक्ता शुभराज न्यौपानेले जानकारी दिनुभएको छ। कान्ति राजमार्ग, राप्ती राजमार्गको कपुरकोट खारखोला खण्ड र विशेषर चामे सड़क पनि अवरूद्ध छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको रजैया, मध्य पहाड़ी राजमार्गको बागलुङ खण्ड र तमोर करिडोर लगायतका 6 वटा सड़क खण्डमा भने एकतर्फी र आंशिक रूपमा गाड़ी चलाइँदैछ। यसै गरी कुलेखानी जलाशयको पानीको सतह बढ़ने क्रम नरोकिएपछि हेटौँडा काठमाडौँ जोड्ने देउराली सिस्नेरी सड़क खण्डमा दिउँसो 4 बजेदेखि गाड़ी आवागमन बन्द गरिएको छ।
4: बिहिबारदेखि देशभर सक्रिय रहेको न्यूनचापीय मौसमी प्रणाली कमजोर बनेको छ। लगातारको वर्षा कारण जनजीवन प्रभावित भए पनि अविरल ठूलो वर्षाको सम्भावना भने अब टर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पश्चिम तराई र बाँकी प्रदेशका एक दुई ठाउँ बाहेक सबैतिर वर्षा रोकिएको छ कि अब पानी पर्ने क्रम रोकेकी हो भनेर साथी हृदय रिमालले जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद संजीव अधिकारीलाई सोध्नु भएको छ।
6: राति भइसक्दाखेरि चाहिँ कतै पनि भारी वर्षाको सम्भावना छैन र भोलि र पर्सि त उल्लेख्य रूपमा मौसममा सुधार आउँछ। तराई भूभागमा वर्षाका गतिविधि एकदमै कम छन् र पहाड़ी भूभागमा पनि थोरै ठाउँमा धेरै जस्तो चाहिँ हल्का मात्रै वर्षा हुन सक्ने सम्भावना देखिन्छ र धेरै हदसम्म घाम लाग्ने नै पूर्वानुमान रहेको छ।
4: मनसुनको अवधि कति बाँकी छ?
6: अब एक हप्ता भन्दा बढी बाँकी छैन। अब यो महिनाको चार दिन र अब अर्को महिनाको दुई दिन भनेपछि छ दिन, करिब छ दिनको समय हो। जुन हरेक वर्ष मनसुन चाहिँ आगमन मिति र बहिर्गमन मिति भनेको चाहिँ दुई चार दिन तलमाथि हुन सक्छ। विद्यमान मौसमी प्रणाली छ, यो प्रणाली चाहिँ अलिक कमजोर भएसँगै मनसुन पनि कमजोर हुने सक्ने सम्भावना बढी छ।
4: फेरि विकसित भएर ठूलो वर्षा गराउने प्रणालीको सम्भावना रहने हुन्छ अथवा हुँदैन?
6: अर्को उल्लेख्य मौसमी प्रणाली आएर पानी पार्ने सम्भावना अहिलेको विश्लेषणमा देखिँदैन।
4: पछिल्ला केही वर्षमा यो मनसुनको अन्त्यतिर असामान्य वर्षा हुने गतिविधि अलिक बढेको देखियो, होइन? कसरी यसलाई चाहिँ बुझ्ने?
6: अहिले यो जलवायु परिवर्तनसँगै यसका चाहिँ के असर पर्यो त विभिन्न देशमा भन्ने सवालमा चाहिँ जस्तो हाम्रा विभिन्न मौसमी जुन प्रणाली छ त्यसमा अलिकति उथल पुथल आएको चाहिँ हो। जस्तो मनसुनको बहिर्गमन मिति अलिकति ढिला र मनसुनमा पनि चरम मौसमी घटनाहरू अलिक बढी हुने र केही समय चाहिँ सुक्खा रहने अनि फेरि एक दुई दिन चाहिँ एकदम चरम मौसमी गतिविधि हुने, धेरै ठूलो पानी पर्ने, त्यो किसिमको अलिकति अनयुजुअल प्याटर्नहरू चाहिँ देखेको अवस्था हो। यो बेला भनेको ठ्याक्कै मनसुनको उत्तरार्धमा अथवा मनसुन सकिएपछिको अवस्थामा चाहिँ न्यूनचापीय जुन प्रणालीहरू चाहिँ यो बंगालको खाडीमा चाहिँ बन्ने अथवा साइक्लोन डेभलप हुने, चक्रवात डेभलप हुने, ती कुराहरू फेरि असामान्य होइनन्, ती सामान्य मौसमी गतिविधि नै हुन्। तर मौसमी चक्र र मनसुनी चक्रमा नै केही उथल पुथल भएको कुरालाई चाहिँ नकार्न सकिँदैन। यो विषयमा चाहिँ एकदम विस्तृत अध्ययन अनुसन्धानहरू चाहिँ अलिक अपूर्व नै छ, अध्ययनहरू गर्नु नै पर्ने देखिन्छ।
4: कुनै मौसमी प्रणाली

0: आधिकारिक मौसमी सूचनाहरू यो नेपाल मौसम विज्ञान विभागले चाहिँ यो मौसम विश्लेषण गर्ने र पटक पटक चाहिँ मौसमी सूचनाहरू अद्यावधि पनि गर्दै गएको छ र गर्दै जाने नै छ। अब यो मनसुन सकिसकेपछि पनि विशेष गरेर पश्चिमी न्यूनचापीय प्रणाली पश्चिमी वायुहरूले चाहिँ यो नेपालका विभिन्न भूभागहरूमा चाहिँ प्रभाव पार्न सक्छ, त्यसमा चाहिँ अद्यावधि हुनुपर्ने हुन्छ र पश्चिमी वायुले पनि धेरै भूभागमा हिउँ गराउन सक्ने, वर्षा गराउन सक्ने चाहिँ हुन सक्छ, त्यसमा हामी अलिक तनाखो हुनुपर्ने देखिन्छ।
1: उहाँ हुनुहुन्थ्यो मौसमविद सञ्जीव अधिकारी। सेवी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै रहने जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले पहिरोको जोखिम अझै केही दिन रहने भएकाले सतर्कता अपनाउनु पर्ने बताउनुभयो। उहाँका अनुसार अहिले मुख्य जोखिम नदीको बहाव बढ़ेर हुने कटान र पहिरो हो। लगातारको वर्षाका कारण जमीन भिजिसकेकाले वर्षा रोकिएपछि पनि पहिरोको जोखिम तत्काल नहट्ने उहाँको भनाइ छ। उहाँका अनुसार अहिले बाढ़ी र पहिरोका कारण राजमार्ग र ग्रामीण सड़क अवरूद्ध भएका छन्। सड़क खुलाउन सड़क विभागले 250 भन्दा बढ़ी उपकरणलाई विभिन्न ठाउँमा तयारी अवस्थामा राखेको छ। वर्षा कम हुँदै गएपछि सड़क खुलाउने कामलाई तीव्रता दिने उहाँले बताउनुभयो। कतिपय ठाउँमा भने सड़क सञ्चालनमा आइसकेको पनि उहाँले जानकारी दिनुभयो।
2: अविरल वर्षा, बाढ़ी, पहिरो र चट्याङका कारण देशका विभिन्न भागमा विद्युत प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेको छ। संरचनामा क्षति पुग्दा धेरै ठाउँमा विद्युत आपूर्ति अवरूद्ध हुनुका साथै विभिन्न जलविद्युत आयोजनाको उत्पादन समेत प्रभावित भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार काली गण्डकी करिडोर 220 केबी प्रसारण लाइनको दाना कुष्मा खण्डका टावरहरूमा क्षति पुगेको छ। कुष्मा नयाँ बुटवल खण्डमा फल्ट आउँदा यो करिडोरमा जोड़िएका झण्डै 200 मेगावाट बराबरको विद्युत उत्पादन रोकिएको छ। बाढ़ीकै कारण 140 मेगावाटको काली गण्डकी, 70 मेगावाटको मध्य मस्याङदी, 50 मेगावाटको माथिल्लो मस्याङदी, 44 मेगावाटको सुपर मादी सहित माथिल्लो मादी, सेती नदी, अपर दोर्दी जस्ता प्रमुख जलविद्युत गृहहरूबाट उत्पादन पूर्ण रूपमा बन्द भएका छन्। प्राधिकरणका अनुसार 220, 132, 33 र 11 केबीका प्रसारण एवं वितरण लाइनमा ठूलो क्षति पुगेको छ। क्षतिग्रस्त संरचनाको मरमत र वैकल्पिक माध्यमबाट विद्युत पुनः सञ्चालन गर्न प्राविधिक टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरिएको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले जानकारी दिनुभयो। तर वर्षा र अवरूद्ध सड़कका कारण कतिपय ठाउँमा पुग्न कठिनाई भइरहेको छ। विपदको यस अवस्थामा संयमित रहन र ढलेका पोल वा चुडिएका तार नजिक नजान तथा उच्च सतर्कता अपनाउन नेपाल विद्युत प्राधिकरणले सबैमा अनुरोध गरेको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
4: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
3: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: कृषि मंत्र नार्क संग।
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। पर्यटनलाई पुनर्संरचना गर्न डिजिटल एजेण्डा र आर्टिफिशियल इन्टेलिजेन्स भन्ने मुख्य नाराका साथ आज देशभर 47 विश्व पर्यटन दिवस मनाइएको छ।

0: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय पर्यटन संस्थाको सहकार्यमा विशेष कार्यक्रम आयोजना गरिएको छ। दिवसकै अवसरमा काठमाडौँ उपत्यका ऐतिहासिक सम्पदा जोड्ने गरी विभिन्न रचनात्मक कार्यक्रम गरिएका छन्। बागमती प्रदेश पर्यटन मन्त्रालयको आयोजनामा पाटन दरबार स्क्वायरबाट धुम्बा राईसम्म साइकल र्याली सम्पन्न भएको छ भने नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स नाटाले बसन्तपुरदेखि पाटन दरबार क्षेत्रसम्म नेपाल निम्तो नाटा सम्पदा दौड़ आयोजना गरेको छ। कार्यक्रममा सहभागी अरू वक्ताहरूले भोटेकोशीमा आएको हालैको बाढ़ी र विपदका कारण पर्यटन तथा होटल क्षेत्रमा ठूलो क्षति पुगेको उल्लेख गर्दै नेपालको पर्यटन सुरक्षित रहेको सन्देश विश्व सामु पुर्याउनु पर्नेमा जोड़ दिएका छन्।
1: यसैबीच भदौ 10 गते भोटेकोशी त्रिशुली करिडोरमा आएको बाढ़ीबाट बागमती प्रदेशको पर्यटन क्षेत्रमा 52 अरब रूपियाँ भन्दा बढ़ीको क्षति भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। विश्व पर्यटन दिवस 2026 अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोर्डका सदस्य सहदेव धमलाले यस्तो जानकारी दिनुभएको हो। उहाँका अनुसार बाढ़ीका कारण 142 वटा भन्दा बढ़ी पर्यटक स्थली तथा साना मझौला होटल र 65 भन्दा बढ़ी रेस्टुरेन्टमा क्षति पुगेको छ। उहाँले बाढ़ीमा परि पर्यटन क्षेत्रले ठूलो मानवीय क्षति समेत बेहोर्नु परेको बताउनुभयो। बाढ़ीमा गाइड पोर्टर तथा सहयोगी भूमिकामा कार्यरत 188 जना भन्दा बढ़ीको ज्यान गएको छ। होटलमा कार्यरत 214 जनाको ज्यान गएको विवरण समेत प्राप्त भएको उहाँले बताउनुभयो। धमलालले मानवीय क्षतिको कुनै मूल्यसँग तुलना गर्न नसकिने भन्दै पीड़ित परिवारको पुनर्स्थापना र पर्यटन व्यवसायको पुनरुत्थानका लागि विशेष कार्ययोजना ल्याउन आवश्यक रहेको बताउनुभयो।
0: नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया चलिरहँदा असन्तुष्ट पूर्व सभापति शेरबहादुर देउवा पक्षले पनि समानान्तर अधिवेशनको तयारी तीव्र पारेको छ। सहमति र वार्ताका आधारमा संयुक्त महाधिवेशन गर्नुपर्ने माग संस्थापन पक्षले अस्वीकार गरेको भन्दै देउवा समूहले यही असोज 15 गतेदेखि वड़ा अधिवेशन शुरू गर्दैछ। देउवा समूहका संयोजक डाक्टर शशांक कोइरालाका अनुसार आउँदो मंगिर 21 देखि 23 गतेसम्म काठमाण्डुमा 15 महाधिवेशन गर्ने निर्णय भएको छ। यसैबीच देउवा पक्षीय सदस्यता व्यवस्थापन समितिका संयोजक किरण राज शर्मा पौडेलले कुल 7,83,000 भन्दा बढ़ी क्रियाशील सदस्यको विवरण निर्वाचन समितिलाई बुझाइसकिएको जानकारी दिनुभयो। नेपाली कांग्रेसले भने यही असोज 16 देखि 19 गतेसम्म काठमाण्डुमा महाधिवेशन गर्दैछ। कांग्रेसका अनुसार महाधिवेशनको अन्तिम तयारी भइरहेको छ। पार्टीको आधिकारिकता सम्बन्धी विवाद भने अहिले सर्वोच्च अदालतमा विचाराधीन छ।
1: आजदेखि पितृपक्ष अर्थात 16 श्राद्ध शुरू भएको छ। हिन्दू पञ्चाङ्ग अनुसार आश्विन कृष्ण प्रतिपदाका दिनदेखि शुरू हुने 16 श्राद्धको आज पहिलो दिन हो। यसै अवसरमा काठमाडौँको गोकर्णेश्वर उत्तरगया पशुपतिनाथ लगायत क्षेत्रमा देशभरका प्रमुख नदी किनार र पवित्र तीर्थस्थलहरूमा बिहानदेखि श्रद्धालुहरूको उपस्थिति रहेको थियो। सनातन धर्मावलम्बीहरूले आफ्ना दिवंगत पितृको स्मरण गर्दै तर्पण सिधादान र पिण्डदान गरिरहेका छन्। यस अवधिमा पितृहरू पृथ्वी लोकमा आउने र सन्ततिबाट तर्पणको अपेक्षा राख्ने धार्मिक विश्वास छ। शास्त्र अनुसार 16 श्राद्धमा को देहावसान भएको तिथिकै दिन श्राद्ध गर्ने गर्नाले पितृ तृप्त भई परिवारमा सुख शान्ति र समृद्धि छाउने मान्यता छ। कतिपयले घरमै बसेर वा कतिपयले नजिकैको नदी किनारमा पुगेर विधिपूर्वक श्राद्ध गर्ने गर्दछन्। बड़ा दशैं नजिकै गर्दा शुरू हुने यो पर्वले नेपाली समाजमा धार्मिक र सांस्कृतिक एकताको सन्देश समेत दिएको छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरालमा भएका दुई फरक गोलीकाण्डमा कम्तीमा 27 जनाको ज्यान गएको छ। समाचार संस्था एएफपीका अनुसार पहिलो घटना जोहानेसबर्ग नजिकैको एउटा बारमा भएको थियो। 8 जना हतियारधारी समूहले बारभित्र प्रवेश गरेर अन्धाधुन्ध गोली चलाउँदा 17 जनाको ज्यान जानुका साथै 15 जना घाइते भएका छन्। यसैगरी दोस्रो घटना केपटाउन नजिकैको मनोरञ्जन केन्द्र बाहिर भएको छ। त्यहाँ 10 जनाको ज्यान गएको छ भने 11 जना घाइते भएका छन्। आक्रमणकारीहरूले भाग्नु अघि 2 गाडीमा आगजनी समेत गरेका थिए। घटनामा संलग्नहरूको खोजीका लागि विशेष प्रहरी टोली परिचालन गरिएको छ। दक्षिण अफ्रिकामा गिरोह बीचको विवाद र आपराधिक प्रतिस्पर्धाका कारण यस्ता बन्दुक हिंसा सामान्य बन्दै गएका छन्। झण्डै 6,20,00,000 जनसंख्या रहेको देशमा दैनिक औसत 60 जनाको हत्या हुने गरेको छ। राष्ट्रपति सिरिल रामाफोसाले बढ़दो अपराधलाई देशको प्रमुख सुरक्षा चुनौतीका रूपमा लिनुभएको छ।
1: अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले कृत्रिम बुद्धिमत्ता अर्थात एआईको दुराशयपूर्ण प्रयोगले 1 अर्ब मानिसको ज्यान लिन सक्ने महाविपत्ति निम्ताउन सक्ने चेतावनी दिनुभएको छ। अमेरिकी प्रसारण संस्था एनबीसीको मिट द प्रेस कार्यक्रममा बोल्दै 70 वर्षका गेट्सले नियत खराब भएका मानिसहरू वा अपराधी समूहको हातमा एआई प्रविधि पुग्दा यसले अहिलेसम्मकै ठूलो जैविक र साइबर खतरा सृजना गर्ने बताउनुभयो। यद्यपि एआईले मानव सभ्यता नै पूर्ण रूपमा समाप्त पार्न भने नसक्ने उहाँको भनाइ छ। गेट्सले एआईको माध्यमबाट घातक भाइरस निर्माण वा पूर्वाधारहरूमा ठूला साइबर हमला हुन सक्ने जोखिम औल्याउँदै अमेरिका लगायत विश्वका सरकारहरूले कम्पनीहरूको भर नपरि तत्काल कड़ा सुरक्षा ढाँचा र नियमन गर्ने कानून पारित गर्नुपर्नेमा जोड़ दिनुभएको छ। एन्थ्रोपिक र ओपन एआई जस्ता अग्रणी एआई कम्पनीहरूले समेत पछिल्ला दिनमा एआईमा आधारित सफ्टवेयर प्रयोग गरी बढ़ेका ह्याकिङ घटनाहरूलाई ध्यानमा राख्दै प्रविधि विकासको गतिलाई केही सुस्त बनाउनु पर्ने माग गरेका छन्। स्वास्थ्य र शिक्षामा क्रान्ति ल्याउने क्षमता भए पनि सम्भावित मानव निर्मित विनाश रोक्न एआईमाथि सरकारी निगरानी अब अपरिहार्य बनेको उनीहरूको भनाई छ।
0: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत टेनिसको पुरूष डबल्सतर्फ नेपालका अभिषेक वास्तोला र प्रदीप खड्काको जोड़ीले विजयी शुरूआत गरेको छ। नागोया सिटीको हिगाशियामा रहेको पार्क टेनिस सेन्टरमा आज भएको पहिलो चरणको खेलमा वास्तोला र खड्काको जोड़ीले मंगोलियाका बाराक मुन्खबातार र जोल्बदार ओर्नोक्सको जोड़ीलाई 6-2, 4-6 र 14-12 अंकले पराजित गरेको हो। यो जीतसँगै वास्तोला र खड्काको जोड़ीले प्रतियोगिताको अन्तिम 16 स्थान बनाएको छ। अब यो जोड़ीले क्वार्टर फाइनल प्रवेशका लागि भारतीय खेलाड़ीसँग प्रतिस्पर्धा गर्नेछ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: पूर्व प्रधान न्यायाधीश जबरा रिहा पक्राउको कारण अझै खुलेन, सुरक्षाका लागि कार्यालय ल्याएको प्रहरीको दावी।
1: मनाङको हिमलुङ हिमालमा पहिरो, 10 बेपत्ता, पहिरोमा परेर पाल्पा, म्याग्दी, बागलुङ र धनुषामा गरी 13 ज्यान गयो। कालीगण्डीको बाढ़ीले बगाउँदा पर्वतको फर्से बजारका 66 घर क्षतिग्रस्त।
0: नारायणीको जलसतह अहिलेसम्मकै उच्च, ठूला नदीको जलसतह घट्दै मौसमी प्रणाली कमजोर बन्दै एकाध बाहेका ठाउँमा मौसम खुल्यो, तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसमविदको भनाई।
1: दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरालमा 2 ठाउँमा गोलीकाण्ड, कम्तीमा 27 ज्यान गयो, 26 घाइते।
0: र एसियाली खेलकुदको टेनिसमा वास्तोला र खड्काको जोड़ी विजयी।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौ। कतिपय नदी किनारमा डुबान र भिरालो ठाउँमा पहिरोको जोखिम कायमै छ। सावधानी अपनाऊ। नमस्कार।

0: Shukla Gandaki FM 97.6
1: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
2: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
1: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
2: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9111796902।
3: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
4: घर आएपछि सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
4: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा,
5: भीडी कुमार श्रेष्ठको भवनमा।
3: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
6: चिकन ससेज, बब ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0965705052, मोबाइल 9856285787।
7: यही हो मौका, पर्यो पर्यो, ठ्याक्कै पर्यो।
8: होइन हौ, कसरी पर्यो?

0: पर सीधे 10 लाख सम्म श्योर शॉट कैश उपहार फुल 100% कैश बैक हर एक हफ्ता एक जनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हर एक दिन एक जनालाई एयरबर्ड उपहार नागरिकता को भरमा इजी फाइनेंस र एक्सचेंज को सुविधा
1: कोरियो की पार्यो कोरियो की पार्यो
0: शर्तहरू लागू हुनेछन्
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरूम शुक्ला गण्डकी 4 दुले गौडा सम्पर्क 0635902969 र 98560169900
0: हिरो सिजी मोटर्स
2: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर
3: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुशीको खबर छ अब यो समस्या निको नहुने रोग होइन निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन् त्यसैले चिन्ता नलिनुहोस्
2: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ
3: यही असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ
2: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन नम्बर 0635414233 मोबाइल 98678168 87
4: गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
5: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
6: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
5: हजुर हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने
6: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने
6: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261502067 प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: आज पनि खाना काँचै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
6: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
7: TVS कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सबै ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गण्डकी FM को पारिपट्टी। मोबाइल नंबर 98560309 र 97065020209।
8: TVS साथ छ हाम्रो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
4: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
4: सम्पर्क मोबाइल 98570065119 र 98694750056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: कता हिँडेको आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ। के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6, प्रगति टोल, खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार।
6: यमहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजी का यमाहा बाइक स्कूटर खरीद में घरमै बसी 1 लाख सम्म नगद जित्ने मौका नगुमाउनु होला र ली सकेपछि 10 लाख सम्म नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कूटर में 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमाहा सँग।
7: सुन्दर अटो ओक्स, यमाहा सोरुम, दुलेगौडा बजार, तनहुँ। सम्पर्क 0654142121, मोबाइल 98565391। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
8: यस यमाहा।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 7 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

0: मनाङको हिमलिङमा हिम पहिरो 10 जना बेपत्ता, बेपत्ता मध्ये 2 को शव फेला, नारायणीमा 63 वर्ष यताकै उच्च बाढी, कालीगण्डकी बाढीले बागडुङ्गा पर्वत जोड्ने पुलमा क्षतिग्रस्त, आवत जावत ठप्प, तनहुका 2 स्थानमा घर जोखिममा, परिवार सुरक्षित स्थानमा सारी, मौसमी प्रणाली कमजोर बन्दै एकाध भएका ठाउँमा मौसम खुल्यो, गैराती पक्राउ परेका पूर्व प्रधान न्यायाधीश राणा रिहा, राणालाई प्रहरीले भेट्न नदिएपछि मानवाधिकार आयोगद्वारा खेद प्रकट, कूटनीतिक समाधानमा इरानको जोर, अमेरिकाको धम्की नस्वीकार्ने, र एसियाली खेलकुदमा टेनिसमा वास्तोला र खक्काको जोडी अन्तिम 16मा। मनाङको नार्पा भूमि गाउँपालिका 5 स्थिति हिमलुङ हिमालमा हिम पहिरो जाँदा बेपत्ता भएका 10 जना मध्ये 10 जनाको शव फेला परेको छ। मनाङका प्रमुख जिल्लाधिकारी मुक्ति प्रसाद खनालका अनुसार उद्धार टोलीले हेलिकप्टरमा 2 जनाको शव चामे ल्याई पुर्याएको जनाइएको छ। प्रमुख जिल्ला अधिकारी खनालका अनुसार आइतबार थपको खोजी तथा उद्धार सम्भव छैन, अब भोलि मात्र उद्धार कार्य हुने उहाँले जानकारी दिनुभयो। हिम पहिरोदेखि ठाडो खोलामा एकैपटक बाढ़ी आएको र मनाङमा बिजुली तथा नेटवर्कका कारण समस्या सिर्जना भएको उहाँले बताउनुभयो। हिमलुङ हिमालतर्फ गएका अन्य 10 जना पनि सम्पर्कमा आएको र उनीहरूलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको जानकारी आएको पनि प्रमुख जिल्लाधिकारी खनालले बताउनुभयो। मनाङको चामेमा ठाडो खोलाबाट झरेको लेतुले मनसेङ्ती नदीमा ताल बने पनि आत्तिनुपर्ने अवस्था अहिलेसम्म नदेखिएको प्रशासनले जनाएको छ। लगातारको वर्षापछि चामेका खोलामा आएको बाढ़ीले 2 वटा काठीपुल र 2 वटा कजुए बगाएको छ। चामेका 5 वटा घर पूर्ण रूपमा क्षति भएका छन्। तालगाउँमा करिब 10 घर डुबानमा परेको तथा नासो गाउँपालिकामा मर्सिङदी झुनलुङ्गी पुल बगाएको पनि प्रशासनले जानकारी दिएको छ। अविरल वर्षा कारण पाल्पामा पहिरोमा घर पुरिँदा 5 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माथागढ़ी 3 भसकटाका 75 वर्षीय लील बहादुर घरती, 17 वर्षीय दिना घरती मगर र 15 वर्षीय झरना घरती रहनु भएको छ। मृत फेला परेका 3 जनाको शवलाई पोस्टमार्टमको लागि पाल्पा अस्पतालमा पठाइएको प्रहरी जनाएको छ। आइतबार बिहान 5 बजेको समयमा लील बहादुरको घर पहिरोमा पुरिँदा 3 जना बेपत्ता भएका थिए। खोजी गर्ने क्रममा उनीहरू 3 जनाको शव फेला परेको हो। यस्तै माथागढ़ी गाउँपालिका 2, रूपसी रजोलीका 75 वर्षीय शेरबहादुर चिबी र रिप्डीकोट गाउँपालिका 6 ठिमो रेकी 59 वर्षीय कृष्ण कुमारी सारको पनि पहिरोमा परिमृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीमलाल भट्टराईले बताउनुभयो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 5 गिवाङमा आइतबार पहिरोमा पुरिएका 2 जनाको शव भेटिएको छ। यसैगरी अन्नपूर्ण गाउँपालिका 3 दानाको फगामा पहिरोमा फँसेका 2 जनाको जीवित उद्धार भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। गिवाङकी 75 वर्षीय शिवकुमारी गर्बुजा र 56 वर्षीय डोमाय गर्बुजाको शव पहिरोमा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले पुष्टि गर्नुभयो। नेपाली सेनाको हेलिकप्टरमा गएका सुरक्षाकर्मीहरूको टोलीले फगामको पहिरोमा फँसेका 2 जनालाई सकुशल उद्धार गरेर बेनी ल्याएको उहाँले जानकारी दिनुभयो। आइतबारको पहिरोमा परि मृत्यु हुनेको संख्या 3 पुगेको छ। कालीगण्डकी नदीमा आएको बाढ़ी बस्तीमा पस्दा पर्वतमा 25 घर बगेका छन्। पर्वतको जलजला गाउँपालिका 8 फर्सेमा नदीको बाढ़ी फँसेपछि ठूलो क्षति भएको हो। नेपाल प्रहरीले दिएको जानकारी अनुसार आज बिहान करिब 8 बजे नदीको बहाव बढ़ेर बस्तीमा पसेको थियो। करिब 80 घर रहेको सो बस्तीमा बाढ़ीले 25 घर बगाएको छ। बाँकी घरहरू पनि जोखिममा रहेको प्रहरीले जनाएको छ। घटनामा हालसम्म कुनै पनि मानवीय क्षति भनी नभएको प्रहरीले जनाएको छ। समय नै सतर्कता अप्नाउँदै बस्तीका सबै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीको भनाई छ। घटनास्थल पर्वतस्थित प्रहरी चौकी मिलन चोकबाट करिब 6 किलोमिटर पूर्वमा पर्दछ। नारायणगढ़ मुगलिङ सड़क खण्ड संचारमा आएको छ। अविरल वर्षा कारण नाम्सीखोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएसँगै पोखरातर्फ आउने सवारी तथा ढुवानीका साधन चल्न थालेका हुन्। सड़क डिभिजन कार्यालय चितवनका अनुसार बिहान 7:55 बजे सो खोलामा लेदोसहितको पहिरो खसेको थियो। कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार 2:12:15 बजेको समयमा सड़क संचारमा आएको हो। लगातारको वर्षाले गर्दा पृथ्वी राजमार्गको मौलिकको मुगलिन सड़क खण्डका विभिन्न 11 स्थानमा पहिरो झरी सड़क अवरूद्ध भएको छ। नागडुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार यस सड़क खण्डको शीतल बजारमा लेदो र रूखसहितको पहिरो खसेको छ भने सड़क छेउ भाँसिएको छ। बेनीघाट बजार नजिकको गोमती खोलामा लेदोसहितको पहिरो कारण सड़क एकतर्फी संचालनमा आएको छ। कृष्णवीर माथिबाट लेदोसहितको पहिरो खसेर सड़क अवरूद्ध भएको हो। भानु नगरपालिका एक अमेली पाटोमा पहिरो खसेर अवरूद्ध भएको डुम्रे विशेष सड़क खण्ड पहिरो पन्चाएर सञ्चालनमा ल्याइएको छ। सड़कमा खसेको पहिरो हटाएपछि आइतबार दिउँसो 1:10 बजेदेखि सड़कमा यातायात सुचारू भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपेक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। सड़कभन्दा करिब 50 मिटर माथिबाट हिलो माटो र चिलाउनेको रूखसहितको पहिरो खसेपछि बिहान करिब 9:30 बजे सड़क अवरूद्ध भएको थियो। पहिरो कारण सड़कको दुवैतर्फ सवारी साधन आवाजावत रोकिएको थियो। बाढ़ी तथा पहिरो कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार साँझदेखि अवरूद्ध भएको छ। कालीगण्डी करिडोर बागलुङ खण्डको जैमिनी नगरपालिका र मध्यपाड़ी लोकमार्गको बागलुङ खण्डको निसुखोला गाउँपालिकामा अवरूद्ध भएको छ। अविरल वर्षा कारण जैमिनी नगरपालिका 8 सिस्ती बेलबगरमा पहिरो खस्ता कालीगण्डी करिडोर सड़क ठप्प भएको हो। यस्तै मध्यपाड़ी लोकमार्ग अन्तर्गत बागलुङको बुर्तीबाङ निसीखोला खण्डको निसीखोला गाउँपालिका 4 काना बजार नजिक ठाडा खोलामा बाढ़ी आउँदा मध्यपहाड़ी लोकमार्ग अवरूद्ध बनेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तथा प्रहरी परिषद फरिन्द्र प्रसाईले जानकारी दिनुभयो। अविरल वर्षा कारण तनहुँका विभिन्न स्थानमा घरहरू जोखिममा परेपछि प्रहरी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ। आज बिहान राति म्याग्दी गाउँपालिका 2 जामुनीमा अविरल वर्षा कारण बगरसहितको लेदो बस्तीमा खसेर स्थानीय छिमा देवीकाको 2 तले पक्के घरमा क्षति पुगेको छ। बिहान करिब 2 बजे घरमाथिको बारीबाट आएको लेदोले घरको भुइँ तलको बीच कोठामा ढोका झ्याल तथा पर्खालमा क्षति पुर्याएको प्रहरी नायब उपेक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। घटनाको जानकारी पाए लगतै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। जोखिमलाई मध्यनजर गर्दै खिमा देवीसेत परिवारलाई छिमेकीका घरमा सुरक्षित स्थानान्तरण गरिएको उहाँले बताउनुभयो। त्यस्तै घिरिङ गाउँपालिका पुट्टार स्थित गुइया खोलामा आएको बाढ़ीले खोलाको धार परिवर्तन गर्दा स्थानीय घरमा पानी पसेको छ। बिहान 3:30 बजे आएको बाढ़ीले भूमलाल दरेक घरसे तने 3-4 वटा डुंगा माटोले बनेका कच्ची घरको तल्लो तलामा पानी पसेको छ। गएको बिहिबारदेखि देशभर सक्रिय रहेको न्यूनचापीय मौसमी प्रणाली कमजोर बनेको छ। लगातारको वर्षा कारण जनजीवन प्रभावित भए पनि अविरल ठूलो वर्षाको सम्भावना भने तर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशको 1-2 ठाउँ बाहेक सबैतिर वर्षा रोकिएको छ। धेरै ठाउँमा घाम लाग्न थालेको जनाइएको छ। यद्यपि आज रातिसम्म केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना भने कायमै छ। अब भोलिदेखि मौसममा उल्लेख्य सुधार आए घाम लाग्ने मौसमविदको पूर्वानुमान छ। वर्षा रोकिए पनि गैराती र आज बिहान परेको पानी कारण देशका प्रमुख नदीहरूमा जलसतह बढ़ेर खतराको तह पार गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीको जलसतह देवघाट बाढ़ी मापन केन्द्रमा खतराको तह 9 मिटर भन्दा माथि अथवा झण्डै 11 मिटर पुगेको छ। नारायणका प्रमुख सहायक नदीहरू कालीगण्डकी, सेती, मादी, मर्स्याङदी, दरौंदी र त्रिशुलीमा पनि पानीको बहाव उच्च रहेको छ। यसबीच कालीगण्डकी नदीमा आएको बाढ़ी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिकाको फर्सेमा 25 वटा घर बगेका छन्। त्यहाँका 80 घर जोखिममा परेका छन्। नारायणी नदी आसपासका चितौन र नवलप्रासीका होचा तथा डुबान सम्भावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित ठाउँमा जान र नदी किनारमा अनावश्यक भीड़भाड़ नगर्न महाशाखाले आग्रह गरेको छ। बाढ़ी र पहिरो जोखिम अझै कायम रहेकाले नदी तथा तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। नारायणी नदीमा आज 63 वर्ष यताकै उच्च बाढ़ी रेकर्ड भएको छ। देवघाट स्थित जलमापन केन्द्रमा नदीको सतह 11.94 मिटरसम्म पुगेपछि नारायणघाट बजार आरको सड़कसम्म बाढ़ी आइपुगेको थियो। पश्चिम चितवनमा तटबन्ध कटान गर्दै बाढ़ी बस्तीतर्फ सोझिएपछि नदी किनारका बासिन्दा घर छाडेर सुरक्षित स्थानमा सर्न बाध्य भएका छन्। जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान 7:45 बजे नारायणीमा बाढ़ीको सतह 13 मिटरसम्म पुग्न सक्ने पूर्वानुमान सहित विशेष बुलेटिन जारी गरेको थियो। बाढ़ी 13 मिटर नपुगे पनि महाशाखाले मापन थाले यताकै उच्च तहमा पुगेको हो। नारायणी बेसिन देवघाट जलमापन केन्द्रमा आइतबार दिउँसो 2:35 बजेमा नदीको सतह 11.94 मिटर पुगेको थियो। त्यसपछि केही घटेको बाढ़ी फेरि थोरै बढ़ने क्रम चले पनि दिउँसो 4 बजेपछि निरन्तर घट्न थालेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरले जनाएको छ। नदीको सतह 7.3 मिटर पुगे चेतावनी 9 मिटर पुगे खतराको तह मानिन्छ। नारायणीमा बिहान 5:40 बजे खतराको तह पार गरेको थियो। यो पटक 11.94 मिटर पुगेको जनाइएको छ। तनहुँको म्याग्दी गाउँपालिका 4 थर्पु स्थित प्रहरी चौकी थर्पुको कार्यालय भवन प्रहरीको पहिरोका कारण जोखिममा परेको छ। अविराल वर्षाका कारण आइतबार बिहान करिब 10:30 बजे प्रहरी चौकीको आँगनको पूर्वपट्टिको भाग चिरा परि भाँसिएको तथा पश्चिमपट्टिको दायाँतर्फको पर्काल समेत दबिएको प्रहरीले जनाएको छ। जुनसुकै बेला थप भाँसिन सक्ने अवस्था रहेकाले प्रहरी चौकी कार्य भवन जोखिममा परेको जनाइएको छ। अविरल वर्षा कारण जिल्लाका विभिन्न स्थानमा पुगेको क्षति तथा सम्भावित जोखिमको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी परीक्षक टेकबहादुर कार्कीले स्थलगत अनुगमन गर्नुभएको छ। प्रहरी परीक्षक कार्कीको कमानमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको 11 जनाको प्रहरी टोलीले मुगलिङ पोखरा सड़क खण्ड अन्तर्गत पृथ्वी राजमार्गका विभिन्न जोखिमयुक्त स्थानको अवलोकन तथा अनुगमन गरेको हो। टोलीले आँगुखेरी गाउँपालिका 2 ऐना पहरा, बन्दीपुर गाउँपालिका 4 ठूलडुङ्गा, बन्दीपुर 5 याम्पा, ब्यास नगरपालिका 12 छिर्कने पैह्रो तथा घाँसीबा पैह्रो क्षेत्र, ब्यासमाच स्थित आयल डिस्ट्रीब्युटर पेट्रोल पम्प, म्याग्री गाउँपालिका 1 बर्चौर पैह्रो, प्रहरचोकी थर्पू क्षेत्र तथा शुक्लागण्डी नगरपालिका 7 चेराटार पैह्रो लगायतका जोखिमयुक्त स्थानको अनुगमन गरेको जनाइएको छ। अनुगमनका क्रममा प्रहरी परीक्षक कार्कीले वर्षा कारण थप क्षति हुन नदिन प्रहरीलाई उच्च सतर्कताका साथ परिचालित हुन, जोखिमयुक्त स्थानमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन तथा विपदको अवस्था आए तत्काल उद्धार र राहत कार्यमा जुट्न निर्देशन दिनुभएको छ। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौं। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
15: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
16: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
17: विगत लामो समयदेखि तपाईहरुको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
15: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौं।
18: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
15: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरे मल्जिङ प्लास्टिक पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
18: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
15: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4, दुलेगौंडा। ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने

0: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
1: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानाडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
0: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
1: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
0: मोबाइल 9800283595, फोन 0161586559। सुन्दर अटोक्स ए महा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
1: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
2: सम्पर्क 0654142121, मोबाइल 9850635921।
1: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
3: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
4: किन आमा, के भएर?
3: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
4: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
3: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
4: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
3: मोबाइल 9856043952 र 9806656586।
5: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
6: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
5: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँ घरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
6: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
5: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
6: हुन्छ नि, जाऊ जाऊ।
3: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौडा।
6: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजार शोरूमको आडैमा।
0: फोन नम्बर 9715065555, 9715056666।
3: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
0: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
3: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
0: चाड पर्वको अवसरमा माछापुस्रे बैंक भवन दुलेगौडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा 2 कुपन।
3: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, 2-2 जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
0: उपहार योजना 2083 साल पुस 14 गतेसम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
3: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, माछापुच्छ्रे बैंकको भवन।
3: प्रोप्राइटर भरत श्रेष्ठ, मोबाइल 9556065870।
7: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: बाँकी समाचार सुन्नुहोस्। मनाङमा मर्सङ्गी नदी थुनिएको छ। जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्लाधिकारी मुक्तिप्रसाद खनालका अनुसार चामे नजिकै मर्सङ्गी नदी थुनिएको हो। उहाँका अनुसार घट्टे खोलाबाट झरेको लेदो सहितको बारीले मर्सङ्गी नदी थुनिएको हो। घट्टे खोलाबाट आएको लेदो सहितको बारीले नदी थुनिएको छ। उहाँले भन्नुभयो, नदीको बहाव बढ़िरहेकाले जोखिम बढ़िरहेको छ। अहिले मर्सङ्गी नदीमा साइरन बजिरहेको छ। यसैबीच मर्सङ्गी नदीमा पानीको बहाव बढ़ेपछि आएको बाढ़ीले हिमाली जिल्ला मनाङको प्रवेशद्वारमा रहेको तालगाउँ डुबानमा परेको छ। नासो गाउँपालिका एकमा पर्ने तालगाउँ मर्सङ्गी नदीको किनारमा रहेको छ। मर्सङ्गी नदीमा आएको बाढ़ी बस्तीमा पसेपछि स्थानीयवासी गाउँमाथिको सुरक्षित स्थानमा सरेका छन्। नासो गाउँपालिका एकका अध्यक्ष मीन राशि गुरूङका अनुसार गाउँमा होटल तथा घरघरि करिब 50 वटा संरचना छ। सबै संरचना डुबानमा परेका छन्। नदीमा पानीको बहाव बढ़ेर साइरन बजेपछि स्थानीयवासी राति नै गाउँभन्दा केही माथि रहेको गुम्बामा सरेका थिए। तालगाउँ यसअघि पनि पटक पटक डुबानमा परेको थियो। यसपटक साइरन राखिएकाले स्थानीय छिट्टै सुरक्षित स्थानमा सर्न पाएको वडा आदेश गुरूङले बताउनुभयो। लगातार 3 दिनदेखि परेको वर्षा कारण लमजुङ मनाङ जोनी बेसर चामे सड़कका विभिन्न स्थानमा पहिरो गएको छ। पहिरो कारण सड़क अवरुद्ध हुँदा मनाङ संघको आवाजात बन्द छ। मर्सङ्गी नदीमा बाढ़ीको बहाव बढ़ेपछि लमजुङका दुई ठूला जलविद्युत आयोजनाले विद्युत उत्पादन बन्द गरेका छन्। बेसर नगरपालिका एक उदयपुर दलालमा बाँध र सुन्दर बजार नगरपालिका 9 सिउरी बारमा विद्युत गिरिएर रहेको 70 मेगावाटको मध्य मर्सङ्गी जलविद्युत केन्द्रले आज बिहान 4 बजेदेखि उत्पादन बन्द गरेको हो। मर्सङ्गी गाउँपालिका 7 गाँदीमा बाँध र मर्सङ्गी गाउँपालिका 8 बुलबुलेमा विद्युत गिरिएर रहेको 50 मेगावाटको माथिल्लो मर्सङ्गी ए भने शनिबार राति 1 बजेदेखि उत्पादन रोकेको छ। मध्य मर्सङ्गीका केन्द्र प्रमुख तारा दत्त भट्टका अनुसार बाढ़ीसँगै आएको लेदो र बालुवा बाँधमा थुप्रिएर बाँध फुट्ने खतरा बढ़ेसँगै बाँधका 3 वटा ढोका खोलिएको बताउनुभयो। उहाँका अनुसार बाढ़ीमा आएको लेदो नहटेसम्म र पानीको बहाव नघटेसम्म विद्युत उत्पादन सञ्चालन हुन सक्दैन। मध्य मर्सङ्गीले शनिबार मात्रै 2 पटक सटडाउन लिएर बाँधमा थुप्रिएको बालुवा बगाएको थियो। माथिल्लो मर्सङ्गी एले पनि शनिबार राति नदीको बहाव बढ़ेपछि उत्पादन बन्द गरेको आयोजनाका अनुसार राति नदीमा प्रति सेकेण्ड 1500 घनमिटर पानीको बहाव मापन गरिएको थियो। कालीगण्डकी र त्रिशुली नदीमा आएको बाढ़ी तथा विभिन्न स्थानमा गएको पहिरो कारण तनहुँको प्रसिद्ध धार्मिक स्थल देवघाट धाम जोखिममा परेको छ। नदीको बहाव धार्मिक स्थलसम्म पुगेको छ भने सीता गुफा नजिक पहिरो गएपछि परिक्रमा मार्ग समेत अवरूद्ध भएको छ। देवघाट गाउँपालिका 5 का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर गुरूङका पुहारका अनुसार कालीगण्डकी नदीको बहाव सीता देवालय लक्ष्मी मन्दिर सत्यनारायण मन्दिर हुँदै अगोरी आश्रमसम्म पुगेको छ। नदीमा पानीको बहाव बढ़दै गएपछि देवघाट धामका धार्मिक स्थल तथा आसपासका क्षेत्र थप जोखिममा परेका छन्। सीता गुफा नजिक पहिरो गएपछि गुफातर्फ जाने परिक्रमा मार्ग अवरूद्ध भएको राधेशी कुमारले बताउनुभयो। पहिरो कारण सीता गुफा समेत जोखिममा परेको उहाँले बताउनुभयो। धार्मिक मान्यता अनुसार सीता गुफालाई सीता माता धरतीमा समाहित भएको पवित्र स्थानको रूपमा लिइन्छ। पूर्व प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबरालाई परिवारको जिम्मा लगाइएको छ। शनिबार मध्यराती घरबाटै पक्राउ परेका जबरालाई परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो। अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले भने जबरालाई सुरक्षित ठाउँमा पठाएको बताउनु भएको थियो। सुरक्षित ठाउँ भने कहाँ हो भन्नेबारे उहाँले खुलाउनु भएको छैन। गैराती अपराध अनुसन्धान कार्यालयको टोलीले मारगंज स्थित निवासबाट उहाँलाई पक्राउ गरेको थियो। उहाँलाई भेट्न भनेर कार्यालय पुगेको मानवाधिकार आयोगको टोलीले पनि प्रहरीलाई भेट्न दिएन। गेटमा करिब 45 मिनट कोर्दा पनि भेट्न नदिएपछि आयोगको टोली फर्किएको थियो। यसरी सरकारले जबरालाई पक्राउ गर्नुपर्ने कारण खुलाएको छैन। राष्ट्रिय मानवाधिकार आयोगले पूर्व प्रधान न्यायाधीश चोरेन्द्र शमशेर जबराबारे बुझ्न पुग्दा प्रहरीले गरेको व्यवहारप्रति आपत्ति जनाएको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले एउटा विज्ञप्ति जारी गर्दै टेकु स्थित अपराध अनुसन्धान कार्यालयमा अनुगमनका लागि पुग्दा रोक लगाइएको थियो। करिब 45 मिनटसम्म पनि गेटमै बसेर कुर्दा पनि पूर्व प्रधान न्यायाधीश जबरालाई भेट्न नपाएपछि आयोगको टोली फर्किएको थियो। सोबारे आपत्ति जनाउँदै आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, संवैधानिक तथा कानूनी अधिकार विपरीत नेपाल प्रहरीबाट गरिएको यस प्रकारको व्यवहारप्रति आयोग खेद प्रकट गर्दछ। आफूहरूको संवैधानिक तथा कानूनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानूनी दायरामा ल्याउन पनि आयोगले सरकारको ध्यान आकर्षण गराएको छ। अन्त निष्पक्ष छानबिन गरी संवैधानिक तथा कानूनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानूनी दायरामा ल्याउन र आयोगलाई प्राप्त संवैधानिक तथा कानूनी अधिकारको सम्मान गर्न आयोग नेपाल सरकारको ध्यान आकर्षण गराउँदछ। आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, पूर्व प्रधान न्यायाधीश सबरालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति आयोगले ध्यान आकर्षण पनि भएको जनाएको छ। इजरायल र इरान बीचको द्वन्द्वमा वार्तावाहक अन्य कुनै समाधान नरहेको इरानले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज खुल्ला गर्ने र लडाई रोक्ने इरानको प्रस्ताव अस्वीकार गरेको घोषणा लगत्तै इरानको यस्तो प्रतिक्रिया आएको हो। गत जूनमा भएको अन्तरिम सम्झौता कार्यान्वयनमा आउन नसक्दा चर्किएको इरान अमेरिका युद्ध गत साता न्यूयोर्क संयुक्त राष्ट्रसंघको 81 महासभा शुरू भएदेखि फेरि कूटनीतिक वृत्तमा प्राथमिकतामा परेको छ। राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै बिहिबार ट्रम्पले इरानलाई सम्झौतामा आउन आह्वान गर्नुभएको थियो। इरानले सम्झौता गर्छ कि सर्वनाश गरिदिउ, संयुक्त राष्ट्रसंघको 81 महासभामा उहाँले धम्कीपूर्ण भाषामा भन्नुभएको थियो। त्यही दिन इरानका प्रतिनिधि र अमेरिकी प्रतिनिधिबीच कतारको मध्यस्थता मार्फत राष्ट्रसंघको भेलाको साइड लाइनमा अप्रत्यक्ष वार्ता भएको थियो। उक्त वार्तामा इरानले हर्मुज खोल्न युद्ध अन्त्य गर्नका लागि केही शर्त राखेको थियो। 17 जूनमा गरिएको अन्तरिम सम्झौतामा फर्कन परे इरानको शर्त थियो। यस सम्झौतामा इरानले आणविक हतियारको महत्वाकांक्षा त्याग्ने, हर्मुज जलमार्गमा सहज आवागमन सुनिश्चित गर्ने, अमेरिकाले इरानी बन्दरगाहहरूमाथि लगाएको नाकाबन्दी र रोक्का सम्पत्ति फुकुवा गर्ने तथा दुवै पछिले एक अर्कामाथि आक्रमण नगर्ने उल्लेख थियो। खेल समाचार। जापानमा चलिएको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत टेनिसको पुरूष डबल्सतर्फ नेपालका अभिषेक वास्तोला र प्रदीप फड्काको जोडीले विजयी शुरूआत गरेको छ। नागोया सिटीको हिगासियामा रहेको पार्क टेनिस सेन्टरमा आज भएको पहिलो चरणको खेलमा वास्तोला र खड्काको जोडीले मंगोलियाका बाराख मुन्खबाता र जोल्बदार उर्नुकको जोडीलाई 6-2, 4-6 र 14-12 अंकले पराजित गरेको हो। यो जितसँगै वास्तोला र खड्काको जोडीले प्रतियोगिताको अन्तिम स्वरमा स्थान बनाएको छ। अब यो जोडीले क्वार्टर फाइनल प्रवेशका लागि भारतीय खेलाड़ीसँग प्रतिस्पर्धा गर्नेछ। यो खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। मनाको हिमलुङमा हिम पहिरो, बेपत्ता मध्ये 2 जनाको सफेला, नारायणीमा 63 वर्ष यताकै उच्च बाढ़ी, मनाङको चामेमा मर्सङ्गी नदी थुनियो, कालीगण्डकी बाढ़ीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवजा ठप्प, तनहुँका 2 स्थानमा घर जोखिममा, परिवार सुरक्षित स्थानमा सारियो, पृथ्वी राजमार्ग सुचारू, मौसमी प्रणाली कमजोर भन्दै एकाहत बाहेकका ठाउँमा मौसम खुल्यो, गैराती पक्राउ परेका पूर्व प्रधान न्यायाधीश जबरा रिहा चोलेन्द्रलाई प्रहरीले भेट्न नदिएपछि मानवाधिकार आयोगद्वारा खेद प्रकट। कूटनीतिक समाधानमा इरानको जोड, अमेरिकाको धम्की नस्वीकार्ने र एसियाली खेलकुदमा टेनिसमा वास्तोला र खड्काको जोडी अन्तिम स्वरमा। हवस् त, हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल दुलेगौ, समय बिहान 11 बजे।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
6: शाखा कार्यालय शुक्ला गण्डकी चार दोले गौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511।
6: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
3: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुशीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
6: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
3: यही असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
6: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। फोन नम्बर 0654142733। मोबाइल 98678161887।
7: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
8: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि। जाउँ हिँड्दै।
9: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
10: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0635707044।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
12: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
13: तर महँगो होला नि?
12: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
14: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
15: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा।
14: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
15: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0654144111। मोबाइल 98560229338 र 98028229338।
16: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
17: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मरमत गरे भइहाल्यो नि।
16: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
17: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
16: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मरमत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
17: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 98560062452।
18: 10 लाख जित्ने यही हो मौका। पर्यो पर्यो
19: होइन हौ, कसरी पर्यो?

0: पर सीधे 10 लाखसम्म सुरक्षित क्याश उपहार, फुल 100% क्याश ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
1: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर शर्ट कोर्यो कि पर्यो,
0: शर्तहरू लागू हुनेछन्।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरूम, शुक्ला गण्डकी 4 दुले गौडा, सम्पर्क 0-65-590-299 र 98-560-61-999।
0: हिरो सिजी मोटर्स।
3: बडा दशैं विशेष दुले गौडा सांस्कृतिक महोत्सव 2083,
4: मिति यही असोज 12 गते देखि 22 गते सम्म,
3: तनहुँ जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
4: स्थान शुक्ला गण्डकी 4 दुले गौडा कस्तेरी खेल मैदान।
3: महोत्सवका मुख्य आकर्षणहरू:
4: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोर प्रस्तुति,
3: बालुद्यान एवं रमाइलो मेला,
4: दशैं तिहार सस्तो बजार,
3: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
4: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
3: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
4: साथमा लाइभ कन्सर्ट।
3: आयोजक शुक्ला गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।

0: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउ न है।
1: ल, यतिका लागि पनि किन पोखरा जानु?
0: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबी ल्यान्डमा पाइन्छ नि।
2: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
3: रस्तु बेबी ल्यान्ड, शुक्ला गण्डकी सार, दुलेगौडा।
0: मोबाइल 9856055577।
4: हजुर, दान गरौ।
5: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
6: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आस्था नहु।
2: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोप्राइटर कुलबहादुर लम्साल। मोबाइल नम्बर 98660 86 925, 98560 34 881 र 98460 47 580।
3: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
4: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
3: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
4: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
5: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
6: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
8: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
9: ए भाइ पनि बरेली टेलर हुँदा हुँदै सिको चिन्ता के भने?
8: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
9: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
8: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
10: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
2: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार। मोबाइल 98460 80 29। दमौली शाखाको लागि सम्पर्क 98 0 67 13 425।
11: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण सियर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6 प्रगति टोल, खैरेनीटार तनहु। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार।
2: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98 560 30 982 र 97 065 20 209।
12: TVS को साथ छ हाम्रो।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला रातिको ठिक 8 बज्यो।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार तनसरा मास्कुटी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा नेपाली सेनाले सर्पदंश उपचार मार्फत गरेको नागरिक सेवा र सर्पदंशबाट बस्ने उपायबारे तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक उपसेनानी मनिष अधिकारीबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका दुईजना सहायक रथीलाई जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच असोज 6 गते दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले सहायक रथी श्री शुभेन्द्र सिंह महत र सहायक रथी श्री प्रकाश थापालाई उपरथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। सोही अवसरमा प्रधान सेनापतिले सहायक रथी दर्जामा पदोन्नति हुनुभएका महासेनानी श्री मदनजंग राणा र प्राविधिक महासेनानी श्री भरतलाल श्रेष्ठलाई समेत दर्जानी चिन्ह प्रदान गर्नुभयो। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका नवौं ब्याचका नवदीक्षित चिकित्सकहरूलाई असोज 8 गते प्रमाणपत्र वितरण गर्नुभएको छ। उहाँले शैक्षिक सत्र 2076-77 सञ्चालन भएको चिकित्सा शिक्षा स्नातक तहको एमबीबीएस उत्तीर्ण गरी इन्टर्नशीप पूरा गरेका 85 जना चिकित्सकहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको हो। सो अवसरमा प्रधान सेनापतिले दीक्षित चिकित्सकहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभई स्वास्थ्य क्षेत्रमा सेवारत रहँदा मर्यादित र नैतिक धरातलमा रही समाज, राष्ट्र र समग्रमा मानव सेवामा समर्पित हुन सुझाव दिनुभयो। नेपाली सेनाले स्वास्थ्य शिक्षा मार्फत स्वास्थ्य सेवामा टेवा पुर्याउने पवित्र उद्देश्यका साथ 2068 सालमा स्थापना गरेको उक्त संस्थानबाट हालसम्म 944 जना चिकित्सकहरू दीक्षित भइसकेका छन्। नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरूसहित 22 स्थानमा सञ्चालित सैन्य आधार तालिम असोज 9 गते सम्पन्न भएको छ। 9 महिना अवधिको उक्त तालिमबाट 2502 जना पुरूष तथा 466 जना महिला गरी 2968 जना सैन्य दीक्षित भएका छन्। तालिम समापनको अवसरमा आयोजित छुट्टा छुट्टी कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलेल कवाच प्रदर्शन गरेका थिए। सो क्रममा नम्बर 1 सैन्य तालिम केन्द्र त्रिशुलीमा सञ्चालित तालिमको काठमाडौँको छाउनी स्थित नम्बर 16 बाइनी अड्डामा सम्पन्न अन्तिम दलेल कवाज सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेमबहादुर पुनले निरीक्षण गर्नुभई उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गर्नुभयो। त्यस्तै नम्बर 2 सैन्य तालिम केन्द्र सैना मैनामा मध्यपश्चिम पृतनापति उपरथी श्री हिम्मत बहादुर विष्टले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभई उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गर्नुभयो। त्यस्तै मोरङ स्थित पूर्वी पृतना तालिम शिक्षालयमा पूर्वी पृतनापति उपरथी श्री शक्तिजङ बस्नेतले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। सिन्धुली स्थित भवानी बक्स गढ़मा मध्य पूर्वी पृतनापति उपरथी श्री भुवन खत्रीले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। त्यस्तै हेटौड़ा स्थित गोरखबहादुरगढ़मा मध्य पृतनापति उपरथी श्री विष्णु कुमार खड्काले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। त्यस्तै सुर्खेत स्थित उत्तर पश्चिम पृतना तालिम शिक्षालयमा उत्तर पश्चिम पृतनापति उपरथी श्री पदम बहादुर बुढा पीएचडीले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। कैलाली स्थित देवीदलगढ़मा सुदूरपश्चिम पृतनापति उपरथी श्री पवन खत्रीले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। त्यस्तै थानकोट स्थित उपत्यका पृतना तालिम शिक्षालयमा उपत्यका पृतनापति उपरथी श्री द्रव्यराम भण्डारीले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। कठिन परिस्थितिमा पनि कर्तव्य पालना गर्न सक्ने दृढ़ इच्छाशक्ति, सहनशीलता, आत्मविश्वास र पेशागत रूपमा दक्ष सैनिक तयार गर्ने उद्देश्यले 2082 मंगिर 7 गतेबाट तालिम सञ्चालन गरिएको थियो। उत्तर पश्चिम पृतनापति उपरथी श्री पदम बहादुर बुढा पीएचडीले असोज 6 गते पश्चिम एयरबेसको निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले ह्याङ्गर, स्टोर, हवाई साधन, जवान लाइनको निरीक्षण गर्नुभई सकल दर्जालाई सम्बोधन गर्नुभयो। निरीक्षणका दौरान बेसका प्रमुख पाइलट महासेनानी श्री प्रताप बहादुर बोहराले पश्चिम एयरबेसको वस्तुस्थितिबारे जानकारी गराउनु भएको थियो। पश्चिम एयरबेसले असोज 8 गते दुईजना बिरामी महिलाको हवाई उद्धार गरेको छ। बेसले जलेर घाइते भएकी जुम्ला जिल्ला कुटीचौर गाउँपालिका 5 की 50 वर्षीया माया भण्डारीलाई उद्धार गरी नेपालगंज र जटिल प्रसूति समस्या परेकी रूकुम पश्चिम जिल्ला मुसिकोट नगरपालिका 1 की 33 वर्षीया मनिषा केसी रावललाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। यसअघि बेसले जटिल प्रसूति समस्यामा परेकी बाजुरा जिल्ला गौमूल गाउँपालिका 5 की 26 वर्षीया मनिषा रोकायालाई असोज 6 गते हवाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो। गोरखतलगढ़बाट खटिएको टोलीले नवलपरासी सुस्ता पश्चिम 5 थारू टोलका स्थानीयलाई असोज 10 गते सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढ़ेर नवलपरासी सुस्ता 5 थारू टोल डुबानमा परेपछि स्थानीयलाई उद्धार गरी सुस्ता गाउँपालिका 5 बलिनगर स्थित बीपी माध्यमिक विद्यालयमा सारिएको हो। कालीप्रसादगढ़ इन्जिनियर्सबाट भदौ 27 असोज 7 गतेसम्म खटिएको टोलीले धादिङ जिल्ला बेनीघाट रोराङ गाउँपालिका 3 शीतल बजारमा विरूद्ध भएको सड़क ब्लास्टिङ गरी खुलाएको छ। भदौ 14 गते त्रिशुली नदीमा पुनः आएको बाढ़ीले उक्त सड़क भाँसिएसँगै दुवैतर्फको सवारी साधनको आवत जावत ठप्प भएको थियो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: सैनिक कल्याणकारी छात्रवृत्ति स्वदेश सम्बन्धी सूचना।
4: सैनिक कल्याणकारी कोषले नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका सन्ततिलाई शैक्षिक सत्र 2082 सैनिक कल्याणकारी छात्रवृत्ति स्वदेश प्रदान गर्ने भएको छ।
3: शैक्षिक सत्र 2082 कक्षा 4 12 उत्तीर्ण भएको र 21 वर्ष ननागेका सैनिकका एकजना सन्ततिलाई वार्षिक एकमुष्ट रू 25,000 छात्रवृत्ति रकम प्रदान गरिनेछ।
4: निवेदन दिने मिति र स्थान
3: असोज 31 गतेसम्म बहालवाला सैनिकले सम्बन्धित कार्यालय वा युनिटहरूबाट निवेदन पेश गर्नुपर्नेछ।
4: त्यस्तै अवकाश प्राप्त सैनिकले स्थान विशेषका आफूलाई पाएक पर्ने नेपाली सेनाको युनिट फर्मेसनमा निवेदन पेश गर्नुपर्नेछ।
3: आवश्यक कागजातहरू
4: चारित्रिक प्रमाण पत्रको प्रतिलिपि वा विद्यालयको सिफारिस पत्र
3: शैक्षिक सत्र 2082 वार्षिक लब्धाङ्ग पत्रको प्रतिलिपि
4: जन्मदर्ता प्रमाण पत्र वा नागरिकताको प्रतिलिपि
3: सैनिक परिचय पत्रको प्रतिलिपि
4: विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि
3: अवकाश प्राप्त सैनिकका सन्ततिको हकमा
4: पेन्सन पट्टाको प्रतिलिपि
3: नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि
4: र श्रीमतीको नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ। थप जानकारीका लागि
3: सैनिक कल्याणकारी निर्देशनालय शिक्षा शाखाको फोन नम्बर 01-5979570 सम्पर्क गर्नुहुनका साथै नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np वा भदौ 10 गतेको गोर्खापत्र राष्ट्रिय दैनिक हेर्नुहुन अनुरोध गरिन्छ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ नेपाली सेनाले सर्पदंश उपचार मार्फत गरेको नागरिक सेवा र सर्पदंशबाट बस्ने उपाय सम्बन्धी रेडियो सामग्री।
5: नेपालको भूगोल जति विविध छ, यहाँको प्राकृतिक परिवेश र जैविक विविधता पनि त्यत्तिकै समृद्ध छ। तर यही विविधताभित्रको समृद्धिमा जोखिमहरू पनि उत्तिकै छन्। यस्तै एउटा जोखिम हो सर्पदंश। सर्पदंशलाई जनबोलीमा सर्पले टोक्यो, साँपले डस्यो, मैथिली र भोजपुरी भाषामा साँप काटलक वा साँपले काट्यो भन्ने गरिन्छ। यस्तै कतै कतै नाग लाग्या, नागले छोएको वा सर्पले खाएको भन्ने चलन पनि छ।
6: जमिन मुनि वा सुरक्षित स्थानमा लुकेर बसेका सर्पहरू खास गरी गर्मी बढेपछि र वर्षायाम शुरू भएसँगै आहारा पानी र अनुकूल वासस्थानको खोजीमा बाहिर निस्कन्छन् र मान्छेलाई डस्न सक्छन्। सर्पदंशका घटनाहरू तराई र भित्री मधेसमा 12 महिना हुने गर्दछ। त्यसैले नेपालमा सर्पदंश अझै पनि जनस्वास्थ्यको एक चुनौती बन्दै आएको छ। यही चुनौतीलाई न्यूनीकरण गर्न नेपाली सेनाले देशका विभिन्न 21 स्थानमा सञ्चालित सर्पदंश उपचार केन्द्र मार्फत वर्षै नै हजारौं नागरिकको उपचार गर्दै आइरहेको छ। सैनिक युनिटहरूबाट प्राप्त विवरण अनुसार पछिल्लो एक वर्षमा सैनिक सहयोगमा सञ्चालित सर्पदंश उपचार केन्द्रहरूबाट 9634 जनाले उपचार पाएका छन्।
5: श्रोता, यसै पृष्ठभूमिमा आज हामी नेपाली सेनाले सर्पदंश उपचार मार्फत गरेको नागरिक सेवा र सर्पदंशबाट बस्ने उपाय बारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक उपसेनानी मन्दिरा बानिया
6: र म प्राविधिक सुबेदार सुदीप ढकाल।
7: किनेर विषालु साँपले टोकेको भए त ज्यान पनि जान सक्थ्यो नि त. सबै ठिकै छ अहिले त, धन्यवाद उहाँहरूलाई.
8: मलाई थाहा थियो त्यो महिनाहरूको आर्मी क्याम्पमा उपचार भइरहेछ, अनि त्यही भएर त्यही 20 मिनटमा चाहिँ त्यहाँ पुगेको थियो. म त्यहाँ गएर खुट्टामा सुई हालेको अनि पानी छोरायो अनि राम्रो लाग्यो.
9: गर्नुको हाम्रो टेक्निसियनहरूले त्यहाँ सेवा सुविधा दिइराख्नु भएको छ. कैलाली जिल्लाका म्याक्सिमम पालिकाहरूको यहाँ चाहिँ औषधि उपचार सेवा दिने ठाउँबाट चाहिँ केन्द्र चाहिँ बनेको छ. नेपाली सेनाको सहयोगबाट 80 जनाको ज्यान जोगिरहेको रहेछ. हामीले चाहिँ यसमा सहयोग गर्नुपर्छ भन्ने भावना चाहिँ सबैमा उत्पन्न भयो.
5: सर्पदंशको उच्च जोखिममा रहेका तराई र भित्री मधेसमा स्थानीय निकाय तथा समुदायसँग समन्वय र सहकार्य गरी नेपाली सेनाले सर्पदंश उपचार गरिरहेको छ, जसमध्ये झण्डै 25 वर्षदेखि नेपाली सेनाको सहयोगमा सिराहा, झापा र कपिलवस्तु स्थित सर्पदंश उपचार केन्द्र सञ्चालित छन् भने अन्य उपचार केन्द्र विभिन्न मितिमा स्थापना भई सेवा दिन थालेका हुन्. साउन 31 गतेसम्मको तथ्याङ्क अनुसार सैनिक सहयोग रहेका सर्पदंश उपचार केन्द्र मार्फत 140,175 जनालाई उपचार गरिएको छ. यो तथ्याङ्कले सर्पदंश उपचारमा नेपाली सेनाको भूमिका र जनविश्वासलाई प्रस्ताएको छ. थोरी गाउँपालिका एक जानकी नगरकी हिरा श्रेष्ठ.
7: म त्यहाँ भैँसीलाई पराल हाल्नु गएको कहाँ त्यही मुनि रहेछ, थाहै पाएन. चाप त किनेर त्यस्तो उपजन नजिकै भएर अब मर्न पाइन. विषालु साँपले टोकेको भए त ज्यान पनि जान सक्थ्यो नि त. त्यही भएर अब धेरै राम्रो छ त्यहाँ, सबै ठिकै छ अहिले त. धन्यवाद उहाँहरूलाई.
6: सैनिक सहयोगमा सञ्चालित उपचार केन्द्रहरूमा 24 घण्टा आपतकालीन सेवा र एन्टी स्नेक भेनम उपलब्ध हुने गरेका छन्. उपचार सेवासँगै नेपाली सेनाले सर्पको टोकाईबाट बस्ने उपाय, प्राथमिक उपचार र बिरामीलाई तुरन्त अस्पताल लैजान पर्ने आवश्यकता आदिबारे सचेतनामूलक अभियान समेत सञ्चालन गर्दै आइरहेको छ. यसै क्रममा मध्यपूर्वी पितना अन्तर्गत सर्लाही, महोत्तरी, पर्सा, धनुषा, सप्तरी र सिराहा गरी विभिन्न स्थानमा 8 सर्पदंश उपचार केन्द्र सञ्चालनमा रहेका छन्. सर्लाहीको लालबन्दी नगरपालिका एक नवलपुरमा 2068 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 8,874 जनाले उपचार पाएका छन्.
5: महोत्तरीको बर्दिवास नगरपालिका 3 गौरीडाँडामा 2071 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 32,451 जनाले र सप्तरीको खड़गपुर नगरपालिका 7 कल्याणपुरमा 2076 सालबाट सञ्चालित केन्द्रबाट 1,667 जनाले उपचार पाएका छन्. त्यस्तै पर्साको ठोरी गाउँपालिका 4 निर्मल बस्तीमा 2076 सालबाट सञ्चालित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 799 जनाले उपचार सेवा पाएका छन्. यस्ता कार्यले सर्पदंशको कारण हुने अकाल मृत्यु दरलाई घटाएको सेवाग्राहीको समेत विश्वास छ.
8: मेरो नाम चाहिँ दिनेश ठाकुर हो, घर चाहिँ देवकोटा टोल जिल्ला धनुषा. मलाई थाहा थियो त्यो महिनाहरूको आर्मी क्याम्पमा उपचार भइरहेछ, अनि त्यही भएर त्यही 20 मिनटमा चाहिँ त्यहाँ पुगेको थियो. म त्यहाँ गएर खुट्टामा सुई हालेको अनि पानी छोरायो अनि राम्रो लाग्यो. मलाई 9 घण्टा त्यहाँ आर्मी क्याम्पमा राख्यो अनि नम्बरहरू दियो, केही भयो भने मलाई कल गर्नु. माछा मासु चाहिँ नखाने, अलिअलि थोरै पानी पिने अनि थोरै खाने, त्यस्तो भनेको थियो. आर्मी क्याम्पमा जाँदाखेरि राम्ररीसित उपचार हुन्छ मान्छेलाई, अनि बाँच्न सम्भावना पुरै हुन्छ आर्मी क्याम्पमा गयो भने.
6: मध्यपूर्वी पृतना अन्तर्गत धनुषा जिल्लामा मात्रै 2 सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्. धनुषाको छिरेश्वरनाथ नगरपालिका 5 महेन्द्रनगरमा 2077 सालबाट सञ्चालित केन्द्रले हालसम्म 1,481 जनाको र धनुषाधाम नगरपालिका 9 धारापानीमा 2077 सालबाट सञ्चालित केन्द्रले हालसम्म 449 जनाको उपचार गरेको छ. यस्तै सिराहा जिल्लामा पनि 2 उपचार केन्द्र सञ्चालनमा छन्. नरहा गाउँपालिका 3 चोहर्बामा 2058 सालबाट सञ्चालित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 4,783 जनाले र कर्जन्ना नगरपालिका 3 बन्दीपुरमा 2073 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 3,317 जनाले उपचार पाएका छन्. उपचार प्रक्रियाबारे जानकारी दिँदै सामुदायिक सर्पदंश उपचार केन्द्र चोहर्बामा कार्यरत अमलदार हरि कार्की.
10: सर्पको उपचार गर्न आउने धेरै जस्तो बिरामीहरू सयमा 30% जति चाहिँ पोइजन केसहरू आउँछ. यहाँ उहाँहरूलाई चाहिँ सम्झाउँछन्, बिचमालाई साँपले टोक्यो भने त उनलाई सान्त्वना मात्रा दिएर राखेपछि उनीहरू बिरामी आत्तिन छोड्छ र पछि कम्तीमा उहाँहरूलाई 8 घण्टा राखेर त्यसपछि मात्रै उहाँहरूलाई चाहिँ पठाउने गरिन्छ. सन्जा भिजेको रात इन्जेक्सनहरू लगाउँछ, चिटी इन्जेक्सनहरू लगाउनु पर्ने हुन्छ र अनि बिरामी आइपुग्यो भने त्यही अनुसार डक्टर साहबलाई सोधेर जुन औषध दिनु भन्नुहुन्छ त्यो औषध दिइन्छ। अनि पोइजन स्नेकले टोकेर आएको बिरामीहरू आउँछ भने उनीहरूलाई चाहिँ साँपले टोकेर पोइजन स्टार्ट हुन्छ। पोइजन स्टार हुने बित्तिकै अब डक्टर साहबसँग समन्वय हुन्छ हाम्रो, त्यही अनुसार हामीहरूले चाहिँ एन्टी स्नेक भेनम सेरमलाई दिनुपर्ने हुन्छ।
5: सर्पदंशबाट अति प्रभावित क्षेत्र मध्ये पर्ने अर्को जिल्ला हुन् कञ्चनपुर र कैलाली। सुदूरपश्चिम पृतनाको जिम्मेवारी क्षेत्रमा पर्ने यी जिल्लामा समेत नेपाली सेनाको सहयोगमा सर्पदंश उपचार केन्द्र सञ्चालित छन्। कञ्चनपुरमा 2071 सालदेखि र कैलालीमा 2072 सालदेखि सर्पदंश उपचार सेवा प्रदान गर्न थालिएको हो। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका 6 अर्जुनी स्थित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 1996 जनाको र कैलालीको गौरीगंगा नगरपालिका 8 स्थित बडैपुर सर्पदंश उपचार केन्द्रबाट 2536 जनाको उपचार गरिएको अभिलेख छ। स्थानीय निकाय, समुदाय र नेपाली सेनाको सहकार्यमा सञ्चालन भइरहेका यस्ता केन्द्रले सर्पदंश प्रभावित नागरिकलाई सहज उपचार सुविधा दिएको बडैपुर सर्पदंश उपचार केन्द्रका व्यवस्थापक रोहित प्रसाद भाटको भनाइ छ।
9: कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा हाम्रो यो सर्पदंश उपचार केन्द्र चाहिँ अवस्थित छ। काली गणको हाम्रो टेक्निसियनहरूले त्यहाँ सेवा सुविधा दिइराख्नु भएको छ। कैलाली जिल्लाका म्याक्सिमम पालिकाहरूको यहाँ चाहिँ औषधि उपचार सेवा दिने ठाउँ एउटा केन्द्र चाहिँ बनेको छ। नेपाली सेनाको सहयोगबाट यतिजनाको ज्यान जोगिरहेको हामीले चाहिँ यसमा सहयोग गर्नुपर्छ भन्ने भावना चाहिँ सबैमा उत्पन्न चाहिँ भयो। हाम्रो नगरपालिकासँग जोडिएका मान्छे पनि त्यति प्रादेशिक अस्पताल जान छोडेर यही बडैपुरको सर्वदंश उपचार केन्द्रमा सेवा लिन उहाँहरू आउनु

0: सेनाको सहयोग बिना सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न असम्भव हुने स्थानीय जनप्रतिनिधिहरूको समेत बुझाइ छ।
1: शालिग्राम दाङी राप्ती सुनारी 8 वडा छ, पालिकाको लगानीबाट भवन बन्यो, तर त्यतिखेर स्वास्थ्य चाहिँ पालिकाको नभावनाले सेनाले चाहिँ सुरुवात गरिदिनु भयो होइन। अहिले पालिकाको स्वास्थ्य कर्मी एकजना र सेनाको बाट एकजना पालो पालो गरेर सञ्चालन भएको छ। सर्प पिची तपाईँको किरा काटीबाट टोक्नबाट जो मान्छेको मृत्यु हुन्थ्यो नि त्यो चाहिँ उपचार गरेर यहाँको एकदमै राहत भएको छ। त्यसले गर्दाखेरि सेनाको पनि राम्रो भूमिका छ। यो सर्वदंशलाई सेना भएन भने त्यति उपचार गर्न सकिन्न भन्ने धेरै रहेछ। बाँके बर्दिया दाङ सल्यान सम्मको मान्छेले उपचार पार्छ, वर्षेनी 2-4 मध्ये पनि अहिले त न्यूनीकरण भएको छ, केही भएको छैन।
2: मध्यपश्चिम पृतना अन्तर्गत प्युठान, दाङ, कपिलवस्तु र नवलपरासी बर्दघाट सुस्का पश्चिम गरी 4 जिल्लामा नेपाली सेनाको सहकार्यमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। प्युठानको स्वर्गद्वारी नगरपालिका 9 कछारमा 2080 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 377 जनाको र दाङको गढवा नगरपालिका 6 2077 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 1191 जनाको उपचार गरिएको छ। त्यस्तै नवलपरासीको त्रिवेणीमा 2068 सालदेखि स्थापित केन्द्रबाट हालसम्म 6453 जनाले उपचार पाएका छन्। कपिलवस्तुको बुद्धभूमि नगरपालिका 2 गोरुसिङेमा 2060 सालदेखि सञ्चालित सर्पदंश उपचार केन्द्र मार्फत हालसम्म 25,000 जनाको उपचार गरिएको छ। उपचार अनुभव बारे सर्पदंश पीड़ित डोमकला भूषाल र रीता कुमाल।
3: हरले सर्पले टोकेको मलाई राति 10 आँगनमा आएको रहेछ, अनि मैले कुल्चेछु, अनि त्यसले मलाई फर्केर टोक्यो। भोलिपल्ट बिहान यहाँबाट गाडी रिजर्भ गरेर कोपिल वस्तु गइयो, औषधि उपचार गरेर घरमा आइपुग्यौँ। अहिले ठिकै छ, अब उपचार त राम्रो गर्नु नै रहेछ त्यहाँ, राम्रो अब आर्मी हस्पिटलको शाखा राम्रो उपचार गर्नुभयो। उहाँहरूलाई सबैलाई राम्रो होस् र सुख शान्ति रहनु होला। अब धन्यवाद छ, मलाई बचाउनु भयो।
4: पहिले पछाडि त्यो टाइट सफा गर्न जानु पर्यो भनेर म चाहिँ ब्रुस तल झरेर लिन गथे, अनि त्यही बेलामा टोकेँ। त्यसपछि अनि म चाहिँ सर्पदंशमा गएँ, पछि सरन पानी अनि त्यसमा औषधिहरू मिसाएर चढाइदिनु भएको, अनि आश्वासन दिनुभएको थियो, नडराउनुहोस्, डराउनु हुँदैन, ठिक हुन्छ भन्नु। त्यहाँ चाहिँ हाम्रो श्रीमानले पहिला पनि एकजनालाई लगाउनु भएको थियो, त्यही अहिले सैनिकले बनाउनु भएको छ अरे, नयाँ खोल्नु भएको छ गढवामा भनेर जानकारी चाहिँ थियो। उहाँले नै मलाई लैजानु भएको। उहाँहरूलाई धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि यसरी नै अगाडि बढाउनु होला। सर्पदंशबाट कोही पनि मान्छेहरू टाढा गएर अकालमै मृत्यु नहोस् भन्न चाहन्छु।
0: श्रोता, अब कुरा गरौं पूर्वी पृतना अन्तर्गत सञ्चालनमा रहेका सर्पदंश उपचार केन्द्रहरूको। यस पृतना अन्तर्गत मोरङ, सुनसरी, उदयपुर र झापा गरी 4 जिल्लामा सर्पदंश उपचार केन्द्र रहेका छन्। उदयपुर जिल्लामा 2071 सालदेखि 2 सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। कटारी नगरपालिका 1 बेलस्रोत स्थित केन्द्रबाट हालसम्म 1770 जनाको र त्रियुगा नगरपालिका 1 भुल्के स्थित केन्द्रबाट 5073 जनाको उपचार गरिएको छ। यस्तै झापाको मेचीनगर नगरपालिका 13 चार आर्ली ब्यारेकमा 2060 सालदेखि सञ्चालित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 22,264 जनाको उपचार गरिएको छ। सीमावर्ती क्षेत्रमा रहेका सर्पदंश उपचार केन्द्रबाट भारतीय नागरिकले समेत उपचार सेवा लिँदै आइरहेका छन्। यसले नेपालमा रहेका सर्पदंश उपचार केन्द्र तथा नेपाली सेनाप्रतिको विश्वासलाई उजागर गरेको ठान्नुहुन्छ झापा जिल्ला मेचीनगर नगरपालिका 13 अध्यक्ष दुर्गा प्रसाद भट्टराई।
5: 82 सालको साल मसान्तसम्म 22,283 जनाको उपचार भएको थियो। हरेक भन्ने जातको सर्पले डसेका मानिसहरू आउनुहुन्छ। त्यसपछि छिमेकी देश भारतको दार्जिलिङ जिल्लाको भनौँ न सिलगढी तपाईँको मिरिक र यता दक्षिणतर्फ बिहारसम्मको भागाडुगा भन्नेतिरसम्मका पनि बिरामीहरू आउनुहुन्छ। अब आउँदाको फाइदा भनेको चाहिँ उहाँहरू सरल र सुविधासँगले आउँछ, साधनमा आउँदा अलिक केही पीड़ा भए पनि यहाँ आइपुगिसकेपछि सहज ढंगले उपचार नेपाली सेनाका प्राविधिकहरूबाट तत्काल उपचार हुन्छ। जाँदाखेरि डाइरेक्ट काहीँ कसैलाई नबक्साइकन डाइरेक्ट जान सक्नुहुन्छ, दुई घण्टा खुल्ला रहन्छ। त्यहाँ नेपाली सेनाका प्राविधिक टोली हुनुहुन्छ, सेवाग्राहीहरू सन्तुष्टि भएको हामीले पाएका छौँ, सुनेका छौँ।
2: सेनाको सहयोग रहेका उपचार केन्द्रहरूले सर्पदंश उपचारलाई प्रभावकारी बनाएका छन्। यसैको अर्को उदाहरण हो 2069 सालमा स्थापित सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका 4 स्थित सर्पदंश उपचार केन्द्र। सो केन्द्रले हालसम्म 18,878 जनाको उपचार गरिसकेको छ। यस्तै मोरङ

0: टाई स्थित पूर्वी पृतना तालिम शिक्षालय लेटाङको नम्बर 1 गेटमा 2081 साल र नम्बर 2 गेटमा 2067 सालमा स्थापना भएको उपचार केन्द्रबाट हालसम्म 547 जनाको उपचार गरिएको छ। सैनिक सहयोगमा संचालित सर्पदंश उपचार केन्द्रले नागरिकको विश्वास जितेका छन्।
1: नेपाली सेनाले सर्पदंश उपचार सेवा मात्र प्रदान गरिरहेको छैन, समुदाय स्तरमा पुगेर सर्पदंश सम्बन्धी सचेतना कक्षाहरू सञ्चालन गर्दै आइरहेको छ। विशेष गरी देशका विभिन्न स्थानमा सञ्चालित सर्पदंश उपचार केन्द्र रहेका युनिटहरूले सचेतनामूलक कक्षालाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएका छन्। कालीध्वज गणका गणपति प्रमुख सेनानी श्री उमेश खड्का:
2: सर्लाही जिल्लामा अब यो 2068 सालबाट नेपाली सेनाले सर्पदंश सेवा शुरू गरेको थियो र स्थापनादेखि नै नेपाली सेनाले जिल्लामा हुने गरेका विभिन्न सर्पदंशका घटनाहरूमा जनताहरूलाई सचेतना जगाउने खालका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। पेट्रोलहरू जाँदाखेरि एलआरपी एमआरपी जाँदाखेरि स्थानीय बासिन्दाहरूलाई समावेश गरी कक्षाहरू सञ्चालन गर्ने, सर्पदंशबाट बस्ने उपायहरू, सर्पहरू चिन्ने तरिकाहरू बारेमा जानकारी दिने कामहरू चाहिँ हाम्रो नेपाली सेनाका जवानहरूले गर्ने गरेका छन् भने हाल अहिले यो सर्पदंशको यो जुन हाम्रो जिल्लामा भएको सर्पदंशको फेसबुक प्रोफाइल अकाउन्ट पनि छ, यहाँ पनि सर्पदंश बारेमा, सर्पको बारेमा जानकारीमूलक भिडियो सन्देश तथा अन्य विभिन्न सन्देशमूलक जानकारीहरू अपलोड गरेर जनताहरूलाई चाहिँ सचेत गराउने कामहरू भइरहेको छ। यो बाहेक सर्पदंशबाट चाहिँ बिरामी परेर आउने स्थानीय बासिन्दाहरूलाई हाम्रो जवानहरूले 24 घण्टा सेवा प्रदान गर्ने गरेका छन्।
0: नेपालमा पाइने करिब 90 प्रजातिका सर्पहरूमध्ये 20 प्रजातिका सर्प विषालु छन्। पहाड़ी क्षेत्रको तुलनामा तराईमा अत्याधिक विषालु सर्पको जोखिम बढ़ी छ, त्यसैले सर्पदंश उपचार केन्द्रहरू पनि तराई क्षेत्रमै बढ़ी छन्। सर्पदंश भइहालेमा के गर्ने त? नम्बर 21 फिल्ड एम्बुलेन्स गुल्मका प्राविधिक सहसेनानी डाक्टर श्री सुमन बस्नेत:
3: जो घाइते हो उसलाई सबैभन्दा पहिला चाहिँ रिअसरेन्ज गर्नु पर्यो, त्यसपछि चाहिँ तुरन्त अस्पताल लिएर जानु पर्यो, त्यो ठाउँलाई इमोबिलाइज गरेर, जुन ठाउँ जस्तै हातमा टोकेको हो भने केही कुराले अड्याएर हातलाई चाहिँ हलचल हुन नदिने गरी, वा खुट्टामा टोकेको छ भने खुट्टालाई चाहिँ अस्पताल वा सर्पदंशसम्म पुग्ने बेलासम्ममा चाहिँ हलचल नहुने गरी त्यसलाई चाहिँ इमोबिलाइज गर्नुपर्छ। त्यो हुँदाखेरि चाहिँ हाम्रो रक्त सञ्चारमा चाहिँ यो विषहरू गइसकेको हुँदैन, जान पाउँदैन, त्यसलाई टर्निकेट लाउने भन्न भन्छ। त्यो टर्निकेट चाहिँ लाउन हुँदैन, सर्पले टोकेको ठाउँमा चाहिँ टोकेको ठाउँभन्दा माथि टर्निकेटहरू चाहिँ बाँध्न हुँदैन। यस्तो गर्दाखेरि झन् रक्त सञ्चार नै प्रभाव पूर्ण रूपमा बन्द हुने, विषहरू तल नै अकुमुलेट भएर बस्ने, पछि झन् त्यो त्यहाँ रहेका तन्तुहरू चाहिँ मरिसके त्यसले झन् नराम्रो असर गर्ने भएको कारणले गर्दाखेरि चाहिँ टर्निकेटहरू चाहिँ युज गर्न हुँदैन। हल्का नरम खालले ब्यान्डेजहरू लाएर वा काम्रोहरू भन्छ स्ल्याबहरू लाएर इमोबिलाइज गरेर चाहिँ नजिकको अस्पताल वा सर्पदंश केन्द्रहरूमा चाहिँ लान सकिन्छ।
1: श्रोता, सर्पदंश उपचारमा नेपाली सेनाको योगदानको कुरा गरिरहँदा सर्पदंशबाट बस्ने उपायबारे समेत चर्चा गर्नु सान्दर्भिक हुनेछ। त्यसो त नेपाल सरकारले सर्पदंशको जोखिम न्यूनीकरण गर्न सर्पदंश रोकथाम र नियन्त्रण सम्बन्धी पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 नै तयार गरेको छ भने उक्त कार्ययोजनामा उपचारसँगै सचेतना पक्षलाई जोड़ दिँदै सर्पदंशबाट बस्ने उपायहरूबारे पनि उल्लेख छ। कार्ययोजनामा उल्लेख भए अनुसार
4: सर्पदंशबाट बस्न अपनाउनु पर्ने मुख्य सन्देशहरू:
5: सर्पको टोकाईबाट कसरी बस्ने,
4: आफ्नो ठाउँ वरिपरि पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, सर्प कस्तो ठाउँमा बस्छन्, कुन बेलामा बाहिर निस्कन्छन्, कुन याममा बढ़ी सक्रिय हुन्छन् भन्ने थाहा पाइराख्ने,
5: झाडी खेत वा अध्ययारो ठाउँमा हिँड्दा जुत्ता बुट हातमा पंजा र शरीर पूरा ढाक्ने कपड़ा लगाउने,
4: रातको समयमा बाहिर निस्कदा उज्यालो बत्ती वा टर्च लाइट र लट्ठी लिएर निस्कने,
5: ढुङ्गाका काप तथा झाडीहरूमा काम गर्दा विशेष सावधानी अपनाउने,
4: घर वरपर झाडी काठको थुप्रो र फोहोर नराख्ने, जमिनका पुवालहरू भए पूर्ने,
5: सम्भव भएसम्म भुइँमा नसुत्ने, सुत्दा झुल लगाउने, घरका झ्याल ढोकामा जाली हाल्ने,
4: सुत्नु अघि ओढ्ने ओछ्याउने लत्ता कपडा बेड सिरक तन्ना सिरानी इत्यादि टकटकाएर सर्प भए नभएको यकिन गरेर मात्र सुत्ने,
5: रुख अथवा जमिनमा भएका पुवालहरूमा अनावश्यक रूपमा हात नछिराउने,
4: भ्यागुता मुसा छेपारो आदि सर्पका आहार हुन्, उनलाई सकेसम्म घरभित्र बस्न नदिने,
5: बाल बालिकाहरूलाई सर्प हुन सक्ने ठाउँहरूका बारेमा जानकारी दिने र सावधान रहन सिकाउने,
4: नजिकको सर्पदंश उपचार केन्द्रबारे जानकारी राखिराख्ने,
5: सर्पले टोकेमा के गर्ने के नगर्ने,
4: छिटो भन्दा छिटो नजिकको सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने,
5: नआतिने, शान्त रहने, टोकेको अंगलाई अनावश्यक रूपमा नसलाउने,
4: टोकेको ठाउँमा ब्लेडले चिरेर रगत बगाई विषलाई बाहिर फाल्ने प्रयास नगर्ने,
5: मुखले चुसेर विष निकालेर फाल्न प्रयास नगर्ने,
4: घडी, चुरा, औठी, पेटी र पाउजु जस्ता चिजहरू खोल्ने खोलिदिने,
5: धामी झाँक्री, विष सोच्ने कालो ढुङ्गातिर लागेर समय नगुमाउने,
4: घाउमा कुनै पनि प्रकारको जडीबुटी, बरफ तथा औषधिको प्रयोग नगर्ने,
5: चिकित्सकको सल्लाह बाहेक केही नखाने नपिउने,
4: विष नफैलियोस् भनेर टोकेको भाग भन्दा माथि कसेर नबाध्ने, टोकेको ठाउँ स्थिर राख्ने,
5: सर्प देखिएमा के गर्ने,
4: आतंकित वा उत्तेजित नभई विस्तारै टाढा हट्ने,
5: सर्पलाई ढुङ्गाले हान्ने वा मार्ने प्रयास नगर्ने,
4: घरभित्र सर्प देखिएर उद्धार गर्नु परे सुरक्षा निकाय, वन तथा संरक्षण कर्मी, उद्धार कर्मी वा स्थानीय तहलाई खबर गर्ने।
0: यो सन्देशले सर्पदंशको जोखिम न्यूनीकरणका लागि उपचारसँगै सचेतना र सजगतालाई समेत जोड़ दिएको छ। त्यसैले सर्पदंशको जोखिमबाट जोगिनका लागि तपाई हामी सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुनेछ।
6: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हौस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक सुवेदार सुदीप ढकालसँगै म प्राविधिक अमलदार धनसरामासकोटी पनि बिदा हुन्छु। नमस्ते।
7: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
8: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
9: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
8: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
10: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
9: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
10: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
9: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9560268727 र 9664530031।
11: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
12: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
9: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
12: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
9: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
12: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
9: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
9: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 9826052067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
13: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
9: सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स।
14: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
15: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
14: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
15: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
14: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
15: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
14: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
15: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
14: मोबाइल 9802853995, फोन 061586559।
16: पङ्खा
17: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
18: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
16: गतिलो ठाउँ चाहिँ कहाँ छ?
18: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
17: चेस्का बाजे चाँच पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
19: अब सीजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहुँ। प्रोभाइडर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856303324।
20: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
21: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
22: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
23: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
24: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
23: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
25: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0658570290, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
14: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार। स्थान नेवार समाज हल, दुलेगौडा। समय बिहान 11 बजे।
26: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
23: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
26: त्यसो नभने मरि म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
23: हामी कहाँ आकर्षक डिजाइन कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर कार्पेट डोरमैट तन्ना प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन
0: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
1: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक
0: प्रोप्राइटर प्रकाश न्यौपाने सम्पर्क 65 70 225 मोबाइल 98 5 63 33 878 98 4 61 56 58

0: मैनी
1: कस्तो राम्रो गहना
0: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
2: कान्छी पनि स्याङ्जा धन लक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
3: स्याङ्जा धन लक्ष्मी सुन चाँदी पसल,
2: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
3: शुद्ध सुन तथा चाँदीका गर गहना,
2: छापावाला सुन चाँदीका गर गहना,
3: राशि अनुसारका पत्थर,
2: कम्प्युटर तौल प्रविधि,
3: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
2: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
2: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 16069, 98067 25 229,
3: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141 33 222, 98087 69 70 142। ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
3: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
3: पुराना गर गहना सँग नयाँ साटफेर,
2: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
3: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62 09।
4: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्ने घर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ,
4: अहिले हतार छ, पछि आउँदै गरौला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानोसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा तनहुँ,
6: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0665709 सार, मोबाइल नम्बर 98460 61 268,
7: 98560 60 268।
9: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
10: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भइन्छ क्यारे, ल्याइ त हाल्छु नि।
9: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
10: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
9: होम डेलिभरीको पनि व्यवस्था छ।
3: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141 11178, 98560 00778।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560 33 398 र 98465 10 950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक, आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
11: लहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवा सँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 98564443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
12: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सबै ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गंडकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560309 र 97065220209।
13: TVS साथ छ हाम्रो।
14: शुक्ला गण्डकी FM 97.6।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला रातिको ठिक 9 बज्यो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
2: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
3: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
4: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0565707044।
5: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
6: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97065020209।
7: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
8: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
7: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
8: यही असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
7: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0564142333, मोबाइल 98678168।
9: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी।
10: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
11: ओमकार।
10: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
11: ओमकार।
10: अनि घरमा पूजा सामग्री पनि छैन भने
11: ओमकार।
10: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
11: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदै। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
10: प्रोप्राइटर रितु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560508434।

0: बड़ा दशैं विशेष दुलेगौड़ा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहुँ जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौड़ा कस्तुरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोर प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौड़ा तनहुँ
2: तपाईको सेवामा समर्पित दुलेगौड़ा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वाशिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
3: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
4: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
2: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौड़ा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9856062676
5: लाख जित्ने यही हो मौका पर्यो पर्यो ठ्याक्कै पर्यो
6: होइन हौ कसरी पर्यो

0: पर सीधे 10 लाख सम्म श्योर शॉट क्याश उपहार फुल 100% क्याश ब्याक हरेक हप्ता एकजनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबर्ड उपहार नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा
1: कोर्यो कि पर्यो कोर्यो कि पर्यो
0: शर्तहरू लागू हुनेछन्
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम शुक्ला गण्डकी चार दुले गौडा सम्पर्क 0658-590-299 र 98-560-61-999
0: हिरो सिजी मोटर्स
3: ए हजुर सुन्नुहोस् न चाडपर्व पनि आइसक्यो बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न
4: सुन न चन्दा कपडा किन्न त जान हुन्थ्यो नि यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म
3: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि त्यही जाने हो त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि अनि भएन त कमाल न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार नै चारिरहनु पर्ने झन्झट अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि त्यसैले ठगिने डर पनि भएन
5: हजुर न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार चारिरहनु पर्ने झन्झट
6: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ
7: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा सम्पर्क मोबाइल 98-570-65-119 र 98-694-5756
6: फेसन फ्रेन्जी तपाईँको सन्तुष्टि नै हाम्रो चाहना
8: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6

जीवन धानेका छौँ देशमै जसो तसो हामीले जीवन धानेका छौँ देशमै जसो तसो के छ र विदेशमा के मान्छ।

कस्तो सिस्टम चला छन् र बिर्सी जानी देशै, कस्तो सिस्टम चला छन् र बिर्सी जानी देशै, हाम्रो देशमा केही नभए।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141042, मोबाइल 98560231128 र 98462174726।
4: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
5: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
4: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
5: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
4: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
5: अस्ट्रेलिया, न्यूजील्यान्ड, युके, क्यानेडा वा USA, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
4: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
5: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
4: मोबाइल 98028553995, फोन 0161586559। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुको 15औं वार्षिक साधारण सभा तथा 5औं अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6 प्रगति टोल, खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार।
6: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
7: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
6: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
8: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
9: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
4: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
9: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
8: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
10: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल पीजी क्याफे को भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल डीजी क्याफे को भवन प्रोपाइटर कुल बहादुर लम्साल मोबाइल नम्बर 9860686925 9560334881 र 9860747580।
11: सिम्स केयर गिभर्स ट्रेनिङ केयर विथ कम्प्यासन सर्भ विथ हार्ट
12: सिप सिक्नुहोस् भविष्य सुनिश्चित बनाउनुहोस् सिटीभिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलेगौडामा सिटीभिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम
11: हाम्रा विशेषताहरू
12: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण
11: व्यावहारिक र प्रयोगत्मक सिकाई
12: रोजगारको लागि मार्गदर्शन तथा सहयोग
11: सिपमूलक गुणस्तरीय र प्रमाणकारी तालिम
12: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गति सम्म
11: स्थान सिम्स केयर गिभर शुक्ला गण्डकी 4 दुलेगौडा तनहु
12: सम्पर्क 9556443443 9041443688 9041443428 9560717773
13: डोन्ट मिस दिस अपर्चुनिटी
14: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
15: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलिए
14: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
16: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एचडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
17: रिमाल हार्डवेयर सम्पर्क 0564142445 0564143445
18: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयर धनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार स्थान नेवार समाज हल दुलेगौडा समय बिहान 11 बजे
19: होइन यसो आमा कहाँबाट चलेको
20: कति हाँस्नु भन्यो यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो
19: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
21: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
20: गतिलो ठाउँ चाहिँ कहाँ छ
21: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
20: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
22: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौडा तनहु प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303324
23: यमहाले ल्यायो दशैं तिहार अफर सहज सजिलो अफर आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजीका यमहा बाइक स्कुटर खरिदमा घरमै बसी 1 लाखसम्म नगद जित्ने मौका नगुमाउनु होला र लिइसकेपछि 10 लाखसम्म नगद जित्ने मौका आफैले बटन थिच्नुहोस् नगद जित्नुहोस् साथै बाइक स्कुटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ आउनुहोस् यस पटकको चाड पर्व यमहासँग
0: सुन्दर अटो ओक्स इमाहा सोरुम दुलेगौडा बजार तनहुँ।
1: सम्पर्क 0654142121, मोबाइल 98565395921।
0: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
2: यस यमहा।
3: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
24: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
3: चाड पर्वको अवसरमा माछापुस्र बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3000 रुपियाँसम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा 2 कुपन।
24: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ। 2-2 जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
3: उपहार योजना 2083 साल पुस 14 गतेसम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
24: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, माछापुच्छ्रे बैंकको भवन।
24: प्रोपाइटर भरत श्रेष्ठ, मोबाइल 98565680।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 6554

0: नमस्कार, राति 10 बजेको शुक्ला घण्टेकी समाचारमा यहाँलाई स्वागत छ। संचार कक्षबाट मरिमा तपाईँलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklaghandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभर एकै साथ सुन्न सक्नुहुन्छ। अब समाचार विस्तारमा सुन्नुहोस्। मनाङकोना पापुमी गाउँपालिका प्रदेशस्थित हिमलुङ हिमालमा रोहरमा जाँदा विपत्त भएका 10 जना मध्ये 2 जनाको सफेला परेको छ। मनाङका प्रमुख जिल्लाधिकारी मुक्ति प्रसाद खनालका अनुसार उद्धार टोलीले हेलिकप्टरमा 2 जनाको शव जमिनलाई पुर्याएका हुन्। बजिया खनालका अनुसार आइतबार थप खोजी तथा उद्धार सम्भव छैन, अब भोलि मात्र उद्धार कार्य हुने जानकारी दिएको हो। हिम पहिरोदेखि ठाडो खोलामा एकैपटक बाढी आएको र मनाङमा बिजुली तथा नेटवर्कका कारण समस्या सिर्जना भएको उहाँले बताउनुभयो। अविरल वर्षाका कारण पाल्पामा पहिरोमा घर पुरिँदा 5 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माथागढी 3 कट्टाका 70 वर्षीय लिल बहादुर घरती, 17 वर्षीय दिना घरती मगर, 15 वर्षीय जना घरती रहेका छन्। मृतक फेला परेका 3 जनाको शवलाई पोस्टमार्टमका लागि पाल्पा अस्पताल लगिएको छ। नदी कर्णपूर्ण गाउँपालिका 5 गिवाङमा आइतबार पहिरोमा पुरिएका 2 जनाको शव भेटिएको छ। यसै गरी अन्नपूर्ण गाउँपालिका 3 जनाको फदममा पहिरोमा फसेका 2 जनाको जीवित उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। युवाकी 70 वर्षीय शिवकुमारी गर्भुजा, 56 वर्षीय दोमाया गर्भुजाको सब पहिरो भेटेको छ। प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभयो। बाढी आएको ले बस्तीमा पस्दा पर्वतमा 75 घर बगेका छन्। पर्वतको जलजङ्ग परेका 8 फर्सेमा नदीको बाढी पसेपछि ठूलो क्षति भएको हो। नेपाल प्रहरीले दिएको जानकारी अनुसार आज बिहान करिब 8 बजे नदीको बहाव बढेर बस्तीमा पसेको थियो। नारायणगढ मुगलुङ जिल्ला खण्ड सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण नासी खोला पुलमा थुप्रिएकोले दुसाएको पहिरो हटाएसँगै पोखरातर्फ आउने सवारी तथा डुवानीका साधनहरू चल्न थालेका हुन्। सडक डिभिजन कार्यालय चितवनका अनुसार बिहान 7:55 बजे सो खोलामा लेदुसाइडको पहिरो खसेको थियो। तनहुँको बानो नगरपालिका 1 अमिलीपाटमा पहिरो खसेर अवरुद्ध भएका लुए विस्तार सडक खण्ड फोहोर पहिरो पन्चाएर सञ्चालनमा ल्याइएको छ। सडकमा खसेको पहिरो हटाएपछि आइतबार दिउँसो 1:00 बजे 10 मिनटमा सडकमा व्यवस्था सुचारू भएको जिल्ला प्रहरीले तनहुँका प्रहरीलाई निरीक्षण गरेको अवसर किम्बेरी जानकारी दिनुभयो। बाढी तथा पहिरोका कारण बागलुङका 2 राष्ट्रिय राजमार्ग शुक्रबारदेखि अवरुद्ध भएको छ। कालीगण्डकी पहिरो र बागलुङका सडक खण्डको चैपारी नगरपालिका र मध्यपारी लोकमार्गको बागलुङ खण्डको निशिखोला गाउँपालिकामा अवरुद्ध भएको छ। विरल वर्षाका कारण जयमी नगरपालिकाबाट छिस्ती बेलबागरमा पहिरो खस्दा कालीगण्डकी कोरिडोर ठप्प भएको हो। भोलि 5:25 बजेको शुक्ला घण्टा समाचार लिएर पुनः उपस्थित हुने नै छु। एन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण सँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रो सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रो कार्यक्रमहरू पुनः प्रस्ताव हुनेछन्। एन्जेलसम्मको लागि सहपरिवार आइदिनुहोस्। चाल्डो भएको स्कुलबाट सुनौला उसले खाना बाँकी छ भने पनि उसले खास गर्न साथी सेन्टमेन्टको तपाईँ लिएर आउन तपाईँ सम्पूर्णलाई स्वरा रात्री नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 65 4 14 378, इमेल NEWS SSUK LAGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौं।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्री।

नमस्कार शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आजको प्रसारणमा यहाँलाई हार्दिक स्वागत छ। यो बिहानीले दिनभरिको समयको संकेत गर्छ। उठ्नुहोस् शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज सँगै उठ्नुहोस् बेउजन्नुहोस्।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मरमत गरे भइहाल्यो नि।
2: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
4: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43।
5: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी।
6: पण्डित बहादुर सुन, फर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार।
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
7: ओमकार?
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार?
6: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
6: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560508634।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा
2: भीडी कुमार श्रेष्ठको भवनमा
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
2: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 98560285487।
3: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333998 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्थ पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: यस्तो पङ्खा चलिरहेको देखेन भन्यो।
10: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
11: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
0: गतिलो ठाउँ चाहिँ कहाँ छ?
11: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्का बाजे चाँचा पंखा एलईडी बल्ब सोलर को बैटरी पानी तान्ने पंप कूलर हाउसिंग का सामान सब ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगे इलेक्ट्रोनिक्स का सामान टीवी फ्रिज एसी कूलर गीजर वैक्यूम वाशिंग मशीन उपलब्ध हुनु का साथ ही सीसी कैमरा जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौड़ा तनहुँ। प्रोवाइडर हरिकुमार श्रेष्ठ। मोबाइल नंबर 98560303024।
14: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ामा। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 98560309 र 97065020209।
15: टीवीएस साथ छ हाम्रो।
1: शुक्ला गण्डकी एफएम 97.6।
16: घटना दुर्घटना
17: कला संस्कृति
16: स्थानीय राष्ट्रीय
18: अन्तर्राष्ट्रिय खेलकुद
19: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
20: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605544।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्म 2083 साल असोज महिनाको 12 गते सोमबार आश्विन कृष्ण पक्षको द्वितीय तिथि अंग्रेजी मिति अनुसार सेप्टेम्बर 28 तारीक सन् 2026 नेपाल सम्म 1146। आज रेबिज विरूद्धको दिवस द्वितीय श्राद्ध। सूर्यदेव बिहान 5:55 आउनेछ भने सूर्यास्त साँझ 5:55 आउनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट

बेपत्ता मध्ये दुईजनाको शव फेला, नारायणीमा 63 वर्ष यताकै उच्च बाढ़ी। बाढ़ी पहिरोका कारण 21 जनाको मृत्यु, 5 जना बेपत्ता। कालीगण्डकी बाढ़ीले बागलुङ र पर्वजोने पुल क्षतिग्रस्त, आवाज जावर ठप्प। तनहुँका दुई स्थानमा घर जोखिममा, परिवार सुरक्षित स्थानमा सारियो। मौसम प्रणाली कमजोर बन्दै, एकाध बाहेकका ठाउँमा मौसम खुल्यो। गैराती पक्राउ परेका पूर्व प्रधान न्यायाधीश रिहा चोलेन्द्रलाई प्रहरीले भेट्न नदिएपछि मानव अधिकार आयोगद्वारा खेद प्रकट। कूटनीतिक समाधानमा इरानको जोड़, अमेरिकाको धम्की नस्वीकार्ने। र एसियाली खेलकुदमा टेनिसमा बास्तोला र खड्काको जोड़ी अन्तिम 16

उद्धार सम्भव छैन। अब आज उद्धार कार्य हुने उहाँले जानकारी दिनुभयो। हिम पहिरोदेखि ठाडो खोलामा एकै पटक बाढ़ी आएको र मनाङमा बिजुली तथा नेटवर्कका समस्याका कारण सृजना भएको उहाँले बताउनुभयो। हिमलुङ हिमालमा तर्फ अन्य 10 जना पनि सम्पर्कमा आएको र उनीहरू सुरक्षित स्थानमा राख्ने काम भइरहेको जानकारी आएको पनि प्रज्ञ खनालले बताउनुभयो। मनाङको चामेमा ठाडो खोलाबाट झरेको लेदोले मर्स्याङदी नदीमा ताल बने पनि आतिनुपर्ने अवस्था अहिलेसम्म नदेखिएको पनि मनाङ प्रशासनले जानकारी दिएको छ। लगातारको वर्षापछि चामेका खोलामा आएको बाढ़ीले दुईवटा काठेपुल र दुईवटा कजबे बगाएको छ। चामेका 5 वटा घर पूर्ण रूपमा क्षति भएका छन्। ताल गाउँमा करिब 10 वटा घरमा परेको तथा नासो गाउँपालिकामा मर्स्याङदी झुलुङ्गे पुल बगाएको पनि प्रशासनले जानकारी दिएको छ। अविराल वर्षाका कारण पाल्पामा पहिरोमा घर पुरिँदा 5 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मागकथी 3 बसकट्ठाका 75 वर्षीय लील बहादुर घर्ती, 17 वर्षीय दिना घर्ती मगर र 15 वर्षीय झरना घर्ती मगर छन्। मृतक फेला परेका 3 जनाको शवलाई पोस्टमार्टमको लागि पाल्पा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। आइतबार बिहान 5 बजेको समयमा लीलबहादुरको घर पहिरोमा पुरिँदा 3 जना बेपत्ता भएका थिए। खोजी गर्ने क्रममा उनीहरू 3 जनाको शव फेला परेको हो। यस्तै गढी गाउँपालिका 2 रूपसे रजौलीका 75 वर्षीय शेरबहादुर चिन्दी र रिब्दीकोट गाउँपालिका 6 टिम्रे इस्की 59 वर्षीय कृष्ण कुमारी सारूको पनि घरमा परिमृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीमलाल भट्टराईले बताउनुभयो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 5 खिवाङमा आइतबार पहिरोमा पुरिएका 2 जनाको शव भेटिएको छ। यसै गरी अन्नपूर्ण गाउँपालिका 3 दानाको फगममा पहिरोमा फसेका 2 जनाको जीवितै उद्धार भएको जिल्ला प्रहरी प्रशासनले जनाएको छ। गिरिवाङकी 75 वर्षीय शिवकुमारी गर्बुजा र 56 वर्षीय दोमाया गर्बुजाको शव पहिरोमा भेटिएको सहायक प्रमुख जिल्लाधिकारी कुलप्रसाद आचार्यले पुष्टि गर्नुभयो। नेपाली सेनाको हेलिकप्टरमा गएका सुरक्षाकर्मीहरूको टोलीले फगामको पहिरोमा फँसेका 2 जनालाई सकुशल उद्धार गरेर बेनी ल्याइएको उहाँले बताउनुभयो। पहिरोमा परि म्याग्दीमा मृत्यु हुनेको संख्या 3 जना पुगेको छ। भारी वर्षापछि बाढ़ी र पहिरोका घटनामा 21 जनाको मृत्यु भएको छ। यस्तै 5 जना घाइते भएका छन् भने 5 जना बेपत्ता छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीका 53 घटनामा 7 जनाको मृत्यु भएको छ। पहिरोका 256 घटनामा 14 जनाको मृत्यु, 4 जना घाइते र 5 जना बेपत्ता भएका छन्। बंगालको खाड़ीमा उत्पन्न न्यूनचापीय प्रणालीका कारण असोज 7 गतेदेखि 11 गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा भएको हो। पहिरोका कारण देशभर 143 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 51 घरमा आंशिक क्षति पुगेको छ। विपदका कारण 747 परिवार प्रत्यक्ष प्रभावित भएको प्राधिकरणले जनाएको छ। जोखिममा परेका विभिन्न जिल्लाबाट करिब 2000 जनालाई सुरक्षित स्थानमा सारिएको छ। निरन्तर वर्षाका कारण देशभरका 186 वटा वर्षा मापन केन्द्रमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको छ। 100 भन्दा धेरै नवल परासी वर्धाका सुष्टपूर्वको डेढ़ गाउँमा 542.2 मिलिमिटर वर्षा भएको छ। कास्कीको 85 मा 500.2 र तनहुको अत्रौलीटारमा 472 मिलिमिटर वर्षा मापन गरिएको प्राधिकरणले जनाएको छ। कालीगण्डकी नदीमा आएको बाढ़ी बस्तीमा पस्दा पर्वतमा 25 घर बगेका छन्। पर्वतको जलजला गाउँपालिका 8 फर्सेमा नदीको बाढ़ी पसेपछि ठूलो क्षति भएको हो। नेपाल प्रहरीले दिएको जानकारी अनुसार आइतबार बिहान करिब 8 बजे नदीको बहाव बढ़ेर बस्तीमा पसेको थियो। करिब 80 घर रहेको सो बस्तीमा बाढ़ीले 25 घर बगाएको छ। बाँकी घरहरू पनि उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ। घटनामा हालसम्म कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ। समयमै सतर्कता अपनाउँदै बस्तीका सबै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीको भनाइ छ। घटनास्थल पर्वत स्थित प्रहरी चौकी मिलन चौकबाट करिब 6 किलोमिटर पूर्वमा पर्दछ। नारायणगंज मोगलिन सड़क खण्ड सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण नाप्सी खोला पुलमा थुप्रिएको लेदो सहितको पहिरो हटाएसँगै पोखरातर्फ आउने सवारी तथा ढुवानीका साधन चल्न थालेका छन्। सड़क डिभिजन कार्यालय चितवनका अनुसार बिहान 7:55 बजे सो खोलामा लेदो सहितको पहिरो खसेको थियो। कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार दिउँसो 12:15 बजेको समयमा सड़क सञ्चालनमा आएको हो। लगातारको वर्षाले गर्दा पृथ्वीराज मार्गको मलेको मोगलिन सड़क खण्डका विभिन्न 11 स्थानमा पहिरो झरी सड़क अवरूद्ध भएको छ।

0: नागढुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार यस सड़क खण्डको शीतल बजारमा लेदो रूख सहितको पहिरो खसेको छ भने सड़क छेउ भाँसिएको छ। बेनी बजार नजिकको गोमती खोलामा लेदो सहितको पहिरोका कारण सड़क एकता भीषण शरणमा आएको छ। कृष्णवीर माथिबाट लेदो सहितको पहिरो खसेर सड़क अवरूद्ध भएको छ। तनहुँको भानु नगरपालिका एक अमिलीपाटमा पहिरो खसेर अवरूद्ध भएको डुम्बे विश्व सड़क खण्ड पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ। सड़कमा खसेको पहिरो हटाएपछि आइतबार दिउँसो 1:10 सड़कमा यातायात सुचारू भएको जिल्ला प्रहरीकारीले तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। सड़कबाट करिब 50 मिटर माथिबाट हिलो माटो र चिलाउनेको रूख सहितको पहिरो खसेपछि बिहान करिब 9:30 सड़क अवरूद्ध भएको थियो। बाढ़ी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार साँझदेखि अवरूद्ध भएको छ। कालीगण्डकी कोरिडोर बागलुङ खण्डको जयमनी नगरपालिका र मध्य पहाड़ी लोकमार्गको बागलुङ खण्डको सिस्नो खोला गाउँपालिकामा अवरूद्ध भएको छ। अविरल वर्षाका कारण जयमनी नगरपालिका 8 छिस्ती बेलबगरमा पहिरो खस्दा कालीगण्डकी कोरिडोर सड़क ठप्प भएको हो। यस्तै मध्य पहाड़ी लोकमार्ग अन्तर्गत बागलुङको बुर्तीबाग निस्ती खोला खण्डको निस्ती खोला गाउँपालिका 4 काना बजार नजिक ठाडो खोलामा बाढ़ी आउँदा मध्य पहाड़ी लोकमार्ग अवरूद्ध बनेको जिल्ला प्रहरीकारले बागलुङका प्रमुख तथा प्रहरी परीक्षक फणेन्द्र प्रसाईले जानकारी दिनुभयो। अविरल वर्षाका कारण तनहुँका विभिन्न स्थानमा घरहरू जोखिममा परेपछि प्रहरीले स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारेको छ। हिजो बिहान रात म्याग्दे गाउँपालिका 2 जमुन्नेमा अविरल वर्षाका कारण बगर सहितको लेदो बस्तीमा खसेर स्थानीय खिमादेवी विकको 2 तले पक्की घरमा क्षति पुगेको छ। बिहान करिब 2 बजे रात घरमाथिको बारीबाट आएको लेदोले घरको 2 तलाको बीच कोठाको ढोका झ्याल तथा पर्खालमा क्षति पुर्याएको प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। घटनाको जानकारी पाए लगतै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। जोखिमलाई मध्यनजर गर्दै खिमादेवी सहित परिवारलाई छिमेकीको घरमा सुरक्षित स्थानान्तरण गरिएको उहाँले बताउनुभयो। त्यस्तै गिरिङ गाउँपालिका 1 फुटार स्थित गुहिया खोलामा आएको बाढ़ीले खोलाको धार परिवर्तन गर्दा स्थानीयहरूको घरमा पानी पसेको छ। बिहान करिब 3:30 बजे आएको बाढ़ीले भूम लाल दराईको घर सहित अन्य 3-4 ढुङ्गा माटोले बनेका कच्ची घरको तल्लो तलामा पानी फसेको हो। राति बिहिबार देशभर सक्रिय रहेको न्यूनचापीय मौसमी प्रणाली कमजोर बनेको छ। लगातारको वर्षाका कारण जनजीवन प्रभावित भए पनि अविरल ठूलो वर्षाको सम्भावना भने टर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका 1-2 ठाउँमा बाहेक सबैतिर वर्षा रोकिएको छ। धेरै ठाउँमा घाम लाग्न थालेको छ। यद्यपि हिजो रातिसम्म केही ठाउँमा मेघगर्जन र चट्याङ सहित वर्षाको पूर्वानुमान गरिएको थियो। आजदेखि मौसम उल्लेख्य रूपमा सुधार भई घाम लाग्ने मौसमविदले अनुमान गरेको छ। वर्षा रोकिए पनि अस्ति राति र हिजो बिहानको पानीका कारण देशका प्रमुख नदीहरूमा जलस्तर बढ़ेर खतराको तह पार गरेको थियो। बाढ़ी पूर्वानुमान शाखाको अनुसार नारायणी नदीको जलस्तर देवघाट बाढ़ीमापन केन्द्रमा खतराको तह 9 मिटर भन्दा माथि अर्थात झण्डै 11 मिटर पुगेको छ। नारायणीका प्रमुख मुख्य नदीहरू प्रमुख सहायक नदीहरू कालीगण्डकी सेती मादी मर्स्याङ्गी दरौदी र त्रिशुलीमा पनि पानीको बहाव उच्च रहेको छ। यसैबीच कालीगण्डकी नदीमा आएको बाढ़ी बस्तीमा बस्दा पर्वतको जलजला गाउँपालिकाको फर्सीमा 25 घर भएका छन्। त्यहाँबाट 80 घरहरू छन् भने नारायणी नदी आसपासका चितवन काली नवलपरासीको मोचा तथा डुबान समावी क्षेत्रको बासिन्दालाई तत्काल सुरक्षित ठाउँतर्फ जान र नदी किनार मनावश्यक भीड़भाड़ नगर्न महाशाखाले आग्रह गरेको छ। बाढ़ी र पहिरोको जोखिम अझै कायम रहेकाले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन मौसमविदको अनुरोध छ। नारायणी नदीमा आइतबार 63 वर्ष यतैकै उच्च बाढ़ी रेकर्ड भएको छ। देवघाट स्थित जलमापन केन्द्रमा नदीको सतह 11.94 मिटरसम्म पुगेपछि नारायणगढ़ बजार 8 सड़कसम्म बाढ़ी आइपुगेको थियो। पश्चिम चितवनमा तटबन्ध कटान गर्दै बाढ़ी बस्तीतर्फ सोझेपछि नदी किनारका बासिन्दा घर छाडेर सुरक्षित स्थानमा सर्न बाध्य भएका छन्। जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गत बाढ़ी पूरण महाशाखाले आइतबार बिहान 7:45 बजे नारायणीमा बाढ़ीको तह 13 मिटर मिटरसम्म पुग्न सक्ने पूर्वानुमान सहित विशेष बुलेटिन जारी गरेको थियो। भारी 13 मिटर नपुगे पनि महाशाखाले मापन थाले यताकै उच्च तहमा पुगेको नारायणी बेसिन देवघाट जलमापन केन्द्रमा आइतबार दिउँसो 2:35 नदीको सतह 11.94 मिटर पुगेको थियो। त्यसपछि केही घटेको बाढ़ी फेरि थोरै बढ़ने क्रम चले पनि दिउँसो 4 बजेपछि निरन्तर घट्न थालेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरले जनाएको छ। नदीको सतह 7.3 मिटर पुगे चेतावनी र 9 मिटर पुगे खतराको तह मानिन्छ। नारायणीमा बिहान 5:40 खतराको तह पार गरेको थियो। यो पटक 11.94 मिटर पुगेको हो। तनहुँको म्याग्दी गाउँपालिका 4 फापुसी प्रहरी चौकी थर्पुको कार्यालय भवन पहिरोका कारण जोखिममा परेको छ। विरल वर्षाका कारण आइतबार बिहान करिब 10:30 प्रहरी चौकीको आँगनको पूर्वपट्टिको भाग चिरा परि भाँचिएको तथा पश्चिमपट्टिको दायाँतर्फको पर्खाल समेत दबिएको प्रहरीले जनाएको छ। जुनसुकै बेला थपासिन सक्ने अवस्था रहेकाले प्रहरी चौकीको कार्यालय भवन जोखिममा परेको जनाएको छ। अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पुगेको क्षति तथा सम्भावित जोखिमको जिल्ला प्रहरीकारले तनहुँका प्रहरी परीक्षक टेकबहादुर कार्कीको स्थलगत अनुगमन गर्नुभएको छ। प्रहरी परीक्षक कार्कीको कमाण्डमा जिल्ला प्रहरीकारले तनहुँबाट खटिएको 11 जनाको टोलीले मुगलिन पोखरा सडक खण्ड अन्तर्गत पृथ्वीराज मार्गका विभिन्न जोखिमयुक्त स्थानहरूको अवलोकन तथा अनुगमन गरेको हो। टोलीले आबु खैरिनी गाउँपालिका 2 एना पहाड़ा, बन्दीपुर गाउँपालिका 4 ठोलडुङ्गा, बन्दीपुर 5 याम्फा, ब्यास नगरपालिका 12 छिर्कने पहिरो तथा घाँसीकुवा पहिरो क्षेत्र, ब्यास 5 स्थित आईएल डिस्ट्रीब्युटर पेट्रोल पम्प, म्याग्दी गाउँपालिका 1 बरचौर पहिरो, प्रहरी चौकी थर्बुत क्षेत्र तथा शुक्ला गण्डकी नगरपालिका 7 सेराटार पहिरो लगायतका जोखिमयुक्त स्थानहरूको अनुगमन गरेको जनाइएको छ। अनुगमनका क्रममा प्रहरी उपरीक्षक कार्कीले वर्षाका कारण थप क्षति हुन नदिन प्रहरी कर्मचारीलाई उच्च सतर्कताका साथ परिचालन हुन, जोखिमयुक्त स्थानमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन तथा विपदको अवस्था आए तत्काल उद्धार र राहत कार्यमा जुट्न निर्देशन दिनुभएको छ। जिल्लाका विभिन्न स्थानमा विरल वर्षाका कारण पहिरो तथा अन्य विपदको जोखिम बढ़ेकाले प्रहरीले आवश्यक जनशक्ति परिचालन गरी निगरानी तथा सुरक्षा व्यवस्था निरन्तर दिएको जानकारी दिनुभएको छ। महासंघी नदीमा पानीको बहाव बढ़ेपछि आएको बाढ़ीले हिमाली जिल्ला मनाङको प्रवेशद्वारमा रहेको ताला गाउँ डुबानमा परेको छ। नासो गाउँपालिका 1 पर्ने ताल गाउँ महासंघी नदीको किनारमा रहेको छ। महासंघी नदीमा आएको बाढ़ी बस्तीमा पसेपछि स्थानीयवासी गाउँमाथिको सुरक्षित स्थानमा सरेका छन्। नासो गाउँपालिका 1 अध्यक्ष मिन राशि गुरूङका अनुसार गाउँमा होटल तथा घरहरू गरी करिब 50 संरचना छन्। सबै संरचना डुबानमा परेका छन्। नदीमा पानीको बहाव बढ़ेर साइरन बजेपछि स्थानीयवासी राति नै गाउँभन्दा केही माथि रहेको गुम्बामा सरेका थिए। ताल गाउँ यस अघि पनि पटक पटक डुबान परेको थियो। यसपटक साइरन राखिएकाले स्थानीय छिट्टै सुरक्षित स्थानमा सर्न पाएको वडाध्यक्ष गुरूङले बताउनुभयो। लगातार 3 दिनदेखि परेको वर्षाका कारण लमजुङ मनाङ जोड्ने विशेष तामे सड़कका विभिन्न स्थानमा पहिरो गएको छ। पहिरोका कारण सड़क अवरूद्ध हुँदा मनाङसँगको आवत जावत बन्द भएको छ। मसाङ्गी नदीमा बाढ़ीको बहाव बढ़ेपछि लमजुङका 2 ठूला जल विद्युतहरू आयोजनाले विद्युत उत्पादन बन्द गरेका छन्। विशेष नगरपालिका 1 उदयपुर दलालमा भाद्र सुन्दर बजार, नगरपालिका 9 सिउडी बजारमा विद्युत गृह रहेको 70 मेगावाटको मध्ये मसाङ्गी जलविद्युत केन्द्रले आइतबार बिहान 4 बजेदेखि उत्पादन बन्द गरेको हो। मसाङ्गी गाउँपालिका 7 याङदीमा भाद्र, मसाङ्गी गाउँपालिका 8 बुलबुलेमा विद्युत गृह रहेको 50 मेगावाटको माथिल्लो मसाङ्गी ए भने शनिबार राति 1 बजेदेखि उत्पादन रोकिएको छ। मसाङ्गी गाउँपालिकाका केन्द्र प्रमुख तारा दत्त भट्टका अनुसार बाढ़ीसँगै आएको लिदो र बालुवा बाँधमा थुप्रिएर बाँध फुट्ने खतरा बढ़ेसँगै बाँधका 3 ढोका खोलिएको बताउनुभयो। उहाँका अनुसार बाढ़ीमा आएको लिदो नहटेसम्म र पानीको बहाव नघटेसम्म विद्युत उत्पादन सञ्चालन हुन सक्दैन। मध्य मसाङदीको शनिबार मात्रै 2 सटर डाउन लिएर बाँधमा थुप्रिएको बालुवा बगा आएको थियो। माथिल्लो मसाङ्गी एले पनि शनिबार राति नदीको बहाव बढ़ेपछि उत्पादन बन्द गरेको हो। आयोजनाका अनुसार राति नदीमा प्रति सेकेण्ड 1500 घन मिटर पानीको बहाव मापन गरिएको थियो। त्यसपछि आयोजनाले बाँधका 3 ढोका खोलेर उत्पादन बन्द गरेको आयोजनाका प्रमुख कर्ण अधिकारीले बताउनुभयो। काली गण्डकी र त्रिशुली नदीमा आएको बाढ़ी तथा विभिन्न स्थानमा गएको पहिरोका कारण तनहुँको प्रसिद्ध धार्मिक स्थल देवघाट जान जोखिममा परेको छ। नदीको बहाव धार्मिक स्थलसम्म पुगेको छ भने सीता गुफा नजिक पहिरो गएपछि परिक्रमा मार्ग समेत अवरूद्ध भएको छ। देवघर गाउँपालिका पासका वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पूर्ण बहादुर कुबलका अनुसार काली गण्डकी नदीको बहाव सीता देवालय लक्ष्मी मन्दिर सत्यनारायण मन्दिर हुँदै अघोरी आश्रमसम्म पुगेको छ। नदीमा पानीको बहाव बढ़दै गएपछि देवघर धामका धार्मिक स्थल तथा आसपास क्षेत्र थप जोखिममा परेका छन्। सीता गुफा नजिक पहिरो गएपछि गुफातर्फ जाने परिक्रमा मार्ग अवरूद्ध भएको वडाध्यक्ष कुबरले बताउनुभयो। पहिरोका कारण सीता गुफा समेत जोखिममा परेको उहाँले जानकारी दिनुभयो। धार्मिक मान्यता अनुसार सीता गुफालाई सीतामाता धरतीमा समाहित भएको पवित्र स्थानका रूपमा लिइन्छ। गलेश्वर आश्रम नजिकै रहेको वरिष्ठ ऋषिको गुफाको तल्लो भागमा सीता गुफा अवस्थित छ। हिन्दू धर्मावलम्बीहरूका साथै बौद्ध धर्मावलम्बीहरूका लागि पनि यो गुफा धार्मिक महत्वको स्थल मानिन्छ। पूर्व प्रधान न्यायाधीश जोलेन्द्र शमशेर जबरालाई परिवारको जिम्मा लगाइएको छ। शनिबार मध्यराति घरबाटै पक्राउ परेका जबरालाई परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो। अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले भने जबरालाई सुरक्षित ठाउँमा पठाएको बताउनु भएको थियो। सुरक्षित ठाउँ भनेको कहाँ हो भने बारे भने उहाँले खुलाउनु भएको छैन। गैराती अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगंज स्थित निवासबाट उनलाई पक्राउ गरेको थियो। उनलाई भेट्न भनेर कार्यालय पुगेको मानव अधिकार आयोगको टोलीलाई पनि प्रहरीले भेट्न दिएन। गेट बा करिब 45 मिनट कुर्दा पनि भेट्न नदिएपछि आएको टोली फर्किएको थियो। सरकारले जबरालाई पक्राउ गर्नुपर्नका कारण खुलाएको छैन। राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधान न्यायाधीश शैलेन्द्र शमशेर जबराबारे बुझ्न पुग्दा प्रहरीले गरेको व्यवहारप्रति आपत्ति जनाएको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै टेकु स्थित अपराध अनुसन्धान कार्यालयमा अनुगमनका लागि पुग्दा रोक लगाइएको थियो। करिब 45 मिनटसम्म पनि गेटमै बसेर कुर्दा पनि पूर्व प्रधान न्यायाधीश जबरालाई भेट्न नदिएपछि आयोगको टोली फर्किएको थियो। सोबारे आपत्ति जनाउँदै आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ। संवैधानिक तथा कानूनी अधिकार विपरीत नेपाल प्रहरीबाट गरिएको यस प्रकारको व्यवहारप्रति आयोग खेद प्रकट गर्दछ। आफूहरूको संवैधानिक तथा कानूनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सृजना गर्ने प्रहरी कर्मचारीलाई कानूनी दायरामा ल्याउन पनि आयोगले सरकारको ध्यान आकर्षण गराएको छ। अन्त निष्पक्ष छानबिन गरी संवैधानिक तथा कानूनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सृजना गर्ने प्रहरी कर्मचारीलाई कानूनी दायरामा ल्याउन र आयोगलाई प्राप्त संवैधानिक तथा कानूनी अधिकारको असम्मान गर्न आयोग नेपाल सरकारको धारकर्षण गराउँदछ। आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ। पूर्व प्रधान न्यायाधीश जबरालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति आयोगले ध्यानाकर्षण पनि गराएको छ। बिहानी शुक्ल गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिई।
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल हिमाल हार्डवेयर सेन्टर।
9: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
10: हिमाल हार्डवेयर सम्पर्क 0654142545, 0654143545।
11: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ? भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
12: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
13: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
14: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
15: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98567797।
16: कता हिँडेको हो आइफोन हातमा लिएर?
17: आइफोन हो कि आइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
16: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
17: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
16: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231। चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
18: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
16: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
18: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
16: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
18: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98459011120 र 98162656187।
19: ए नानीको बुवा, आज त नयाँ सन्धी सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
20: ढुक्क भाउ न हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
19: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकैमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
20: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
19: होम डेलिभरीको पनि व्यवस्था छ।
14: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077778।
21: हजुर दान गरौ।
22: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
23: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
24: हो,
21: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
22: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ तनहु।